0: मानिएको रसुवामा प्रभावकारी उद्धार र राहतको काम हुन नसकेको हो। तिब्बत हुँदै रसुवाको भुटेकोशी क्षेत्रबाट आएको भीषण बाढीले रसुवा सहित नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा विध्वंस मचाएको थियो। बाढीपछि नुवाकोट र धादिङमा उद्धार र राहत टोली पुगे पनि रसुवामा ढिलो गरी टोली पुगेको हो। रसुवाका जल विद्युत आयोजनाका सुरुङ भित्र फसेका सयौं कामदार तथा प्राविधिकहरूको अझै उद्धार हुन सकेको छैन भने बाढीबाट जोगिएर बाहिर रहेकाहरूको नेपाली सेनाले उद्धार गरिसके पनि जल विद्युतका विभिन्न सुरुङभित्र फसेका मानिसहरूको अवस्था अझै अज्ञात रहेको छ। विनाशकारी बाढी प्रभावित रसुवा र नुवाकोटका जल विद्युत आयोजनाका सुरुङमा फँसेका सम्पर्कविहीन कामदारको खोजी तथा उद्धारमा सम्बन्धित कम्पनीलाई पनि सहभागी गराउन थालिएको छ। यसअघि जल विद्युत आयोजनासँग सम्बन्धित कम्पनी तथा निजी क्षेत्रका प्रतिनिधिले आफ्नै प्राविधिक जनशक्ति उपकरण र क्षमता हुँदाहुँदै पनि उद्धारमा सहभागी हुन सरकारले अनुमति नदिएको गुनासो गर्दै आएका थिए।
1: बुधबार भोटेकोशीमा आएको बाढीले रसुवा र नुवाकोटका 12 जलविद्युत आयोजनाका सुरुङ पुरिए। 898 काम

0: So this FM 93.2 megahertz.
1: Ukhati sabun ukhati, nuhami sabun ukhati.
2: प्रणाली अन्तर्गत आफूले मात्रै उद्धार कार्य
3: प्राकृतिक रूपमा नदी थुनिन र त्यस्ता अवरोध फुटेर एकैपटक ठूलो भाव आउने जोखिम समेत बढ्दै गएको छ। हिमाल पग्लिँदा नेपालले सामना गर्ने समस्या एउटै नहुन सक्छ। अहिले हिमनदी पग्लिएर पानी बढ्दा केही नदीमा भाव बढ्न सक्छ, हिमथाल विस्तार हुन सक्छ, त्यसले आकस्मिक बाढीको जोखिम बढाउन सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। तर दीर्घकालमा हिमनदी र हिउँको भण्डार घट्दै गएपछि सुक्खा मौसममा नदीको बहाव घट्ने र खानेपानी, कृषि तथा जलविद्युतमा असर पर्ने जोखिम रहेको पनि उनीहरूले जोड दिएका छन्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रको सन् 2026 हिउँ सम्बन्धी प्रतिवेदनले हिन्दूकोश हिमालय क्षेत्रमा हिउँको आवरण दीर्घकालीन औसतभन्दा 27.8% कम भएको र लगातार चौथो वर्ष औसतभन्दा कम हिउँ परेको जनाएको छ। यसले यस क्षेत्रबाट उत्पन्न हुने 12 प्रमुख नदी प्रणालीमा निर्भर करिब 2 अर्ब मानिसको पानी सुरक्षामा चिन्ता समेत बढाएको छ।

0: एसोस एलजी ले ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 6,36,65,00,000 रुपियाँ जम्मा भएको छ। मंगलबार अपरान्हसम्म डलर खातामा 161,11,000 रुपियाँ जम्मा भएको हो।
3: गत भदौ 10 गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सिर्जित प्राकृतिक प्रकोपबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिसँगै अरबौंको बीमा दावी पर्ने आकलन गरिएको छ। नेपाल बीमा प्राधिकरणको प्रारम्भिक विवरण अनुसार बाढीका कारण भएको क्षतिको करिब 26 अर्ब बराबरको बीमा दावी पर्ने देखिएको छ।
2: उपत्यका जोड्ने मुख्य पृथ्वी राजमार्ग पहिरोले अवरुद्ध भएपछि आपूर्ति व्यवस्था सहज बनाउन उद्योगीले ट्रकबाट खाना पकाउने एलपी ग्यास ल्याउन थालेका छन्। आइतबार कृष्णभीरको सड़क भत्किएपछि काठमाडौँ उपत्यकामा जोड्ने सड़क बन्द भएपछि उद्योगीले त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा भैंसे पालुङ नौबिसे हुँदै उपत्यकामा ग्यास ल्याउन थालेका हुन्।
3: विनाशकारी बाढी तथा प्राकृतिक विपदका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत पुनर्स्थापना र पुननिर्माणका लागि विभिन्न क्षेत्रबाट आर्थिक तथा भौतिक सहयोग आउने क्रम घटनाको 7 दिन पनि जारी रहेको छ। सही क्रममा गैरावश्य नेपाली संघले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1 करोड हस्तान्तरण गरेको छ।
2: बाढी प्रभावित क्षेत्रको बीमा दावीको भुक्तानी सरल र सहज बनाउन अर्थमन्त्री स्वर्णिम वाग्लेले निर्देशन दिएका छन्। 10 भदौमा गएको बाढीका कारण भएको क्षति पछिको बीमा दावीको अवस्था तथा यसको सरल भुक्तानी प्रक्रिया सन्दर्भमा सोमबार बीमा प्राधिकरणको आयोजनामा अर्थ मन्त्रालयमा उच्चस्तरीय छलफल गरिएको थियो।
3: सप्तरीमा 3 हप्तादेखि पर्याप्त वर्षा नहुँदा खेतमा जमेको पानी सुक्दा धानबाली जोगाउन कठिन हुन थालेको छ। पानी नपरे धानबाली सुक्दै जाने र उत्पादनमा समेत प्रत्यक्ष असर पर्ने जोखिम बढेको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ।
2: भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट जलविद्युत आयोजनामा ठूलो क्षति पुगे पनि निजी ऊर्जा क्षेत्रले प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाका लागि 13 करोड रुपियाँ भन्दा बढी सहयोग जुटाएको छ।
3: विनाशकारी बाढीले नेपालका जल विद्युत आयोजनामा ठूलो क्षति पुर्याएको छ। केही जल विद्युत आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने संरचनामा प्रत्यक्ष क्षति नपुगेका आयोजना समेत प्रसारण लाइन ध्वस्त हुँदा विद्युत उत्पादन र आपूर्ति बन्द गर्न बाध्य भएका छन्।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: यो हो नेपाली रेडियो,
0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। तिब्बतको हिमालय क्षेत्रबाट उत्पत्ति भएको छोचेन र रेपु ट्याङ्सो नदीको दोभानमा बनेको जलाशय आसपासका हिमनदी अझै भत्किन सक्ने अवस्थामा रहेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ। यसबाट ठूलो सम्भावित जोखिम निम्तन सक्ने पनि मन्त्रालयले चेतावनी दिएको छ। ड्रोनबाट खिचिएको भिडियो, प्यानोरामिक तस्विर र घटनास्थलमा खटिएको आपतकालीन कार्यदलबाट प्राप्त जानकारी अनुसार छोचेन र प्युरेपुको दोभानमा बनेको प्राकृतिक अस्थायी जलाशयबाट पानी नदीमा बगिरहेको छ।
4: अब खेल खबर। नेपालले काभा बीच भलिबलमा सहभागिता जनाउने भएको छ। 19 21 भदौसम्म भूटानमा हुने काभा बीच भलिबलमा नेपालबाट दुई दुई पुरुष महिला टोलीले प्रतिस्पर्धा गर्नेछ। पुरुषमा महेन्द्र श्रेष्ठ र राजकुमार निरौला तथा जमन सिंह दर्जी र शरण कार्कीको जोडीले खेल्नेछन्। महिलातर्फ कमला पुन र कोपिला राणा तथा सुनिता राई र भावना डाँगीको जोडीले प्रतिस्पर्धा गर्ने भएको छ।
3: अब विचार विश्लेषणको पालो। सामूहिक आघात पछिको स्तब्धता शीर्षकमा सिकेलालको विचार कान्तिपुर दैनिकमा छापिएको छ। सन् 2005 हिन्द महासागरको सुनामी पछि संयुक्त राष्ट्रसंघका तर्फबाट पुनरुत्थान सम्बन्धी विशेष दूतका रूपमा काम गर्दा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले विपदपछि पुरानै अवस्थामा मात्र फर्किनुको सट्टा भविष्यका लागि अरू सुरक्षित र बलियो गरी पुनरुत्थान गर्नुपर्छ भन्ने सन्दर्भमा बिल्ड ब्याक बेटर शब्दावली प्रयोग गरेका थिए। पछि आपतकालीन व्यवस्थापनका लागि संयुक्त राष्ट्रसंघको सेन्डाई फ्रेमवर्कले केही थपथापपछि त्यही नारा अंगीकार गरेपछि नेपाल जस्ता अन्तर्राष्ट्रिय सहयोग चाहने विपन्न देशहरूका लागि त्यो शब्दावली जप्न सजिलो तर लागू गर्न गाह्रो विकासको मन्त्र बन्न पुगेको छ।
4: नाम उच्चो मुख कान बुच्चो शीर्षकमा प्राध्यापक डाक्टर कुलप्रसाद कोइरालाको विचार हिमालय टाइम्समा छापिएको छ। अदालत देशका विधिको व्याख्याता हो। अदालत राजनीतिक दलको पनि विधिको व्याख्याता हो। आधिकारिकता चिमल्ने काममा त्यसलाई मुस्नु हुँदैन थियो। न मातृका र बीपी अदालत गए, न त गिरिजा प्रसाद नै अदालत गुहार्न गएका थिए। यो गोतान कुलको चरित्र कहाँबाट कसरी आयो? निश्चित भरि तोकेर सरकार संघ संस्थाले दिएको नियुक्तिमा अन्यथा भयो भने पीड़ित अदालत जान्छ, तर आफू विधि व्यवहार जनताबाट अनुमोदन गराउने चरित्र भएको राजनीतिक दल विभाजन गर्ने नगर्ने ती नै राजनीतिक कर्मीका बीचको कुरा हो। विधानले पनि त्यही व्यवस्था गरेको छ। आफ्ना स्वार्थका कारणले 82% केन्द्रीय समितिमा पकड भएको सभापतिबाट तिनै महाधिवेशन प्रतिनिधि महामन्त्री किन बिस्किए भनेर स्वमूल्याङ्कन नगरी नदुखेको कपाल दुखाउने काम गर्न नेता भनिएका अदालत जानु राजनीतिक संस्कार र उदार चरित्रको भन्दा काइटे प्रवृत्ति र पजने चरित्र चिन्तनको आधिक्यका कारणले हो भन्न सकिन्छ।
3: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: 93.2 स्वदेश FM
2: स्वदेश टाइम चेक
3: इस समय सूचक का साथ में
4: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन CMC हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5855 7071 र 0855 7073 53।
5: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4934 4493 580 र 98 550 26 440।
6: It's 6 o'clock अहिले 6 बजेको छ।
3: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो
7: नेटो कृष्ण पक्षको षष्ठी तिथि
8: काया कैरनका साथमा
7: किसान पाइप प्रोडक्ट्स प्राली
9: सेप्टेम्बर 2 तारिक भदौ कृष्ण पक्षको षष्ठी तिथि
8: काया कैरन का साथमा
7: किसान पाइप प्रोडक्ट्स प्राली
8: राष्ट्रको शान किसान
9: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
3: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
9: बाढीबाट 16 लाख मानिस प्रभावित, 7500 भन्दा धेरै घरमा क्षति। अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा पुगेन राहत।
3: बाढीको एक हप्ता बितिसक्दा अझै उद्धारको आशा। सुरुङबाट उद्धार गर्न सेनाले बल्ल खोज्यो जलविद्युत प्रबन्धकको साथ।
9: प्राकृतिक विपदमा अहिलेसम्मकै ठूलो बीमा दावी, अग्रिम भुक्तानीको तयारी। बाढीको असर भान्सामा, सड़क अवरुद्ध भएकै कारण मूल्य नबढ्ने सरकारको भनाई।
3: युद्ध विरामका लागि तयार रहेको इरानको भनाई। मध्य पूर्वमा तनाव बढेपछि विश्व शेयर बजार प्रभावित।
9: र अस्ट्रेलियामा रहेको नेपाल ए क्रिकेट टोलीले आज पहिलो एक दिवसीय अभ्यास खेल्दै।
10: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका
11: लागि नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
12: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
11: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
12: 24 घण्टा इमर्जेन्सी सेवा,
11: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
12: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
11: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
12: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
11: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
12: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
11: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच लिको कार्डियोग्राफी सेवा,
12: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
11: भेन्टिलेटर सेवा,
12: होल बडी चेकअप जाँचको सुविधा
11: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
12: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 0656 5853 5853।
11: स्क्रब टाइफस रोग बारे स्वास्थ्य सचेतना सन्देश।
4: स्क्रब टाइफस रोगका लक्षणहरू:
12: धेरै ज्वरो आउनु तथा कामजोरो समेत आउने, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु र माइटले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु।
4: स्क्रब टाइफस रोग लाग्नबाट बस्ने उपायहरू:
12: खेतबारीमा काम गर्दा, वन जङ्गल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म बाँसघारी वा चौरमा नबस्ने, बस्नै परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाट वा अग्लो स्थानमा सुत्ने र बस्ने, घर वरपर झाडी घाँस तथा बुट्यान बढ्न नदिने र घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी सिकिस्ता हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
11: जनस्वास्थ्य कार्यालय चितवनद्वारा जारी सार्वजनिक सन्देश।
13: यो माइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
14: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
15: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिडा जाऊ त्यतैतिर।
16: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63। डेङ्गु ज्वरो बारे सार्वजनिक जानकारी।
12: डेङ्गु ज्वरो एडी चातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एडिस लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बर्सातको पानी, प्लास्टिकका भाँडाहरू, टिका डब्बा, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फुल पार्दछ। यो लामखुट्टेले फुल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ।
4: डेङ्गु ज्वरोका लक्षणहरू।
12: डेङ्गु ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछन्। असाध्यै टाउको दुख्ने, आँखाको
3: बेरी सहितको प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो सार्वजनिक गरेको प्रतिवेदनले रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखेको छ। यस्तै धादिङ, गोर्खा र चितवनलाई मध्यम प्रभावित जिल्ला भनिएको छ। बाढीबाट अहिलेसम्म 1050 जनाको ज्यान गएको पुष्टि भएको छ। देशका 62 जिल्लाबाट 3916 जना सम्पर्क विहीन भएका छन्। रसुवा, नुवाकोट र धादिङका 19 विद्यालयमा पढ्ने 6901 विद्यार्थी बाढीबाट प्रभावित बनेको प्राधिकरणले जनाएको छ। विनाशकारी बाढीले 5 जिल्लाका 7570 निजी घरमा क्षति पुगेको प्रारम्भिक विवरण छ। शहरी विकास तथा भवन निर्माण विभागले संकलन गरेको विवरण अनुसार रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनमा ठूलो संख्यामा निजी घर बाढीको चपेटामा परेका छन्। 1253 घरको नामो निशान नै नरहेको विभागले जनाएको छ। रसुवामा 1779 घरमा क्षति पुगेको छ। यस्तै नुवाकोटमा 3977 घरमा क्षति पुगेको छ। धादिङमा 1451 घरमा क्षति पुगेको छ। गोर्खामा 263 र चितवनमा 100 घरमा क्षति पुगेको छ। निजी घरमा 17 अर्ब 31 करोड र सरकारी भवनमा 4.5 अर्ब रुपियाँको क्षति भएको छ। राष्ट्रिय सड़क पूर्वाधारमा 30 अर्ब रुपियाँ बराबरको क्षति भएको छ। स्थानीय पूर्वाधारमा 1.25 अर्ब र 4 जिल्लामा खानेपानी आपूर्ति प्रभावित भएको छ भने 64 करोड को क्षति भएको प्रारम्भिक विवरण छ।
9: रसुवाको बोटे कोशीमा बाढी आएको एक साता बित्दा पनि सरकारले मानवीय क्षतिको यकिन तथ्याङ्क संकलन गर्न सकेको छैन। सयौं नागरिक अहिले पनि बेपत्ता आफन्तको प्रतीक्षामा रहेको बेला सरकारले मानवीय क्षतिको यकिन तथ्याङ्क नभएको जनाएको हो। गृहमन्त्री सुदन गुरूङले हिजो पत्रकार सम्मेलनमा रसुवा, नुवाकोट र धादिङमा बाढीले कति प्रभावित भए र कति मानवीय क्षति भयो भन्ने यकिन तथ्याङ्क अहिलेसम्म नभएको बताउनु भएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 1050 शव संकलन भएको र 3917 जना बेपत्ता भएको उहाँले बताउनुभयो। तर यो यकिन तथ्याङ्क नभएको जनाउँदै उहाँले भन्नुभयो, करिब 5000 मानवीय क्षति भएको हुन सक्छ। बाढी गएको समयमा सञ्चालनमा रहेका मोबाइल नेटवर्कका आधारमा मात्रै यो संख्या अनुमान गरेको पनि जनाइएको छ। नागरिकमा खबर छ।
3: रसुवाको भोटेकोशी नदीमा गेग्रान सहितको भीषण बाढी आएको एक हप्ता हुँदा पनि उद्धार सकिएको छैन। जलविद्युत आयोजनाका सुरुङ तथा रसुवाका विकट क्षेत्रमा अझै उद्धार प्रयास भइरहेको छ। सरकारी तथ्याङ्क अनुसार 4571 जना सम्पर्क विहीन छन्। उद्धारमा ढिलाइ भएको भन्दै पीड़ितका आफन्त थप आक्रोशित हुँदै गएका छन्। यद्यपि सरकारले खोज तथा उद्धार गरिरहेको छ, सीमित स्रोत साधन र समन्वयको कमजोरीको कारण खोज तथा उद्धार प्रभावकारी हुन सकेको छैन। 10 भदौमा बाढी आएको थियो। भोटेकोशी र त्रिश्री नदी क्षेत्रका जलविद्युतको सुरुङमा फँसेकाको हप्ता बित्दा पनि उद्धार हुन नसकेपछि सेनाले प्रवर्धकको साथ खोजेको छ। सुरुमा सेना मात्रै खटाएको सरकारले दुई दिनदेखि भारतीय र चिनिया विज्ञ टोलीलाई पनि अनुमति दिएको थियो। हिजो जलविद्युत परियोजनाका प्रवर्तकहरूको पनि साथ खोजेको छ। सरकारले विदेशी उद्धार टोली र स्वदेशी इन्जिनियर लगायतलाई बेलैमा अनुमति नदिनु गल्ती भएको भन्दै आलोचना भइरहेको छ। रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र 500 भन्दा धेरै मजदूर कर्मचारी लगायत फँसेको आकलन गरिएको छ। अब सेना विदेशी प्राविधिक टोलीसँगै प्रवर्धक कम्पनीले संयुक्त रूपमा उनीहरूको उद्धार पहल गर्नेछन्। यसैबीच बाढ़ीको अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा राहत पुगेको छैन। चार जिल्लामा 32 होल्डिङ सेन्टर छन्। बाढ़ी पीड़ित तर राहत सामग्री केन्द्र सरकारकै नियन्त्रणमा हुँदा वितरण प्रभावकारी हुन नसके गुनासो भइरहेको छ। बाढ़ीबाट अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरकामा केन्द्र सरकारबाट राहत सामग्री नपुगेको गुनासो छ। तर प्रधानमन्त्री बालेन्द्र शाहले भने हिजो बेलुकी सामाजिक सञ्जालमा फेसबुकबाट झुटो प्रचार गर्दै नुवाकोटका सबै ठाउँमा व्यवस्थित रूपमा राहत वितरण भएको दावी गर्नुभएको भनेर आजको नयाँ पत्रिकाले खबर लेखेको छ। बाढ़ी प्रभावितलाई व्यवस्थित रूपमा राहत वितरण कार्य जारी छ। प्रधानमन्त्रीले फेसबुकमा लेख्नु भएको छ, नुवाकोटको 19 अस्थायी आश्रय स्थलमा 2653 जनाले आश्रय तथा राहत प्राप्त गर्नुभएको छ। रसुवाका प्रभावितलाई पनि नुवाकोटमा आश्रय तथा राहत उपलब्ध गराइएको छ। तर प्रभावित स्थानीय नागरिक र स्थानीय सरकारका प्रमुखहरूले केन्द्रबाट राहत प्राप्त नभएको बताएका छन्।
9: यसैबीच सरकार एक्लैले राष्ट्रिय विपदको सामना गर्न नसक्ने निष्कर्ष सहित प्रमुख राजनीतिक दलहरू केन्द्रदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाएर बाढ़ी पीड़ितको खोजी उद्धार राहत र पुनर्स्थापनामा जुट्न सहमत भएका छन्। दलहरूले तत्काल उद्धारलाई पहिलो प्राथमिकता दिँदै राहत पुनर्स्थापना र पुनर्निर्माणसम्म संयुक्त रूपमा अघि बढ्नुपर्ने जोड़ दिएका छन्। भोटेकोशी बाढ़ीपछि उद्धार तथा राहतमा समन्वय कमजोर भएको गुनासो बढ़िरहेका बेला हिजो बसेको सर्वदलीय बैठकले संघ प्रदेश जिल्ला र स्थानीय तहसम्म राजनैतिक संयन्त्र गठन गरी सरकारी निकायसँग समन्वय गरेर काम गर्ने समझदारी जुटाएको हो।
3: काया कैरनमा बाढ़ी पछिको खोज तथा उद्धारको अवस्था बारे राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्तासँगको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
17: डेंगू ज्वरो एडी चातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एडिस लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बर्सातको पानी, प्लास्टिकका भाँडाहरू, टीका डब्बा, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ।
18: डेंगु ज्वरोका लक्षणहरू।
17: डेंगु ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछन्। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्नी तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने। ज्वरो आई यस अघिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्दछन्।
18: डेंगु ज्वरोबाट बस्ने उपायहरू।
17: लामखुट्टेको टोकाईबाट बस्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेका पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पुरै शरीर ढाक्ने गरी पुरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टेको नछिर्ने जाली लगाउने, सुद्धा झुल्को गर्ने र स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्वा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने।
19: जनस्वास्थ्य कार्यालय चितवनद्वारा जारी सार्वजनिक सन्देश।
20: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
19: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात कीर्तनपुर स्थित कुवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
20: सम्पर्क कुवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुवर, फोन 98042-21343 र 98184-29230।
0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
21: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909959, 98550-60359 र 98550-67359।
22: मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
23: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती

0: 4D भिडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देख्न सकिने
1: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहित को
2: आलोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढीबाट 16 लाख मानिस प्रभावित, 7,500 भन्दा धेरै घरमा क्षति, अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा पुगेन राहत, बाढीको एक हप्ता बितिसक्दा अझै उद्धारको आशा, सुरुङबाट उद्धार गर्न सेनाले बल्ल खोज्यो, जलविद्युत प्रवर्धकको साथ लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी प्रसंग, रसुवाको भोटेकोसीमा बाढी आएको एक हप्ता भइसक्दा पनि खोज र उद्धारको काममा ढिलाइ भएको भन्दै गुनासो आइरहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतलाई साथी मदन पौड्यालले खोज तथा उद्धारमा भइरहेको ढिला सुस्ती बारे कुरा गर्नु भएको छ।
3: सूचना संकलन पनि गरिरहेका छौँ, त्यो सँगसँगै तिनटै सुरक्षा निकायहरूबाट चाहिँ विशेष गरी खोज र उद्धारको कार्यलाई तीव्रता दिँदै रहेको छ। 11,000 भन्दा बढी चाहिँ व्यक्तिहरूको खोजी कार्यबाट उद्धार पनि भइसकेको अवस्था छ। हामीले धेरै नै परिचालन गरेका छौँ, जनशक्तिको हिसाब गर्दाखेरि 21,000 भन्दा बढी सेक्युरिटी फोर्सेसहरू चाहिँ फिल्डमा हुनुहुन्छ।
1: तपाईँले भन्नुभयो काम चाहिँ भइरहेको छ, तर अझै पनि खोज र उद्धारमा चाहिँ समस्या छ, गुनासो आइरहेछ, किन
3: यस्तो छ? एउटा कुरा चाहिँ हामीले धेरै व्यक्तिहरू उद्धार भएर पनि कति

0: काम चाहिँ जारी नै छ हजुर।
1: तपाईँहरूलाई समस्या के छ अहिले?
0: अहिले मेन चाहिँ मैले अघि भने जस्तै जस्तो हाइड्रोको यो टनलभित्र हुन्छ मान्छेहरू अझै खस्नु भएको छ कि भन्ने आशंका छ, त्यसमा चाहिँ अलिकति प्राविधिक रूपमा नै समस्या भएको भएर हामीले त्यहाँ सुरक्षाकर्मीहरू धेरै ड्रिल गरेर भित्रसम्म पुग्दासम्म पनि हामीले मान्छे त्यसलाई नपारेर फर्किरहेका छौँ कति ठाउँमा, फेरि पनि रेकी गरेर फेरि खोजी कार्य चाहिँ भइ नै रहेको छ, तर उद्धारको संख्याहरू चाहिँ हाम्रो हुन चाहिँ दिन नै बढी नै रहेको छ, केही न केही मान्छे फेला पारेर रेस्क्यु गरिरहेका छन्।
1: एक हप्ता भइसक्यो, अब चाहिँ के गर्नुहुन्छ त?
0: अब हाम्रो मुख्य भनेको अझै केही समय खोज र उद्धारमा पनि छ भने सँगसँगै हामीले राहतका प्याकेजहरू पनि कहीँ पनि हामीले अभाव नहुने गरी विशेष गरी प्रभावित क्षेत्र रसुवा र नुवाकोटका हामीले सङ्कटग्रस्त भनेर जुन क्याबिनेटले डिसिसन गरेको 15 पालिकाहरूमा चाहिँ कहीँ पनि राहत अपुग्न हुने गरी हामी काठमाडौँबाट पनि जस्तो हेलीबाट बोलेरोबाट ट्रकबाट हुन्छ कि वा उठे उठे पनि जिल्ला टु जिल्ला हेलीबाट भए पनि जहाँ चाहिँ बाटोहरू जाँदैन उहाँ पनि हामीले धेरै नै यहाँहरूले हाम्रो सिचुएसन रिपोर्टहरू अपडेट हेर्न सक्नुहुन्छ, कुनै पनि कसर छोडे जस्तो लागेन। अब यहाँले भने जस्तै अबको हाम्रो काम भनेको चाहिँ मिसिङहरूलाई अझै खोज्ने पनि हुन्छ, पनि सँगै हामीले खोजी र उद्धारको काम पनि जारी नै राख्छौँ भने राहतमै कतै पनि कसैलाई पनि अन्याय नहुने गरी हामीले गर्छौँ। जो चाहिँ हामीले पहिचान भएका शवहरू छ, पहिचान भएका शवहरूलाई आफन्तको जिम्मा लगाउने कामदेखि लिएर डिएनए टेस्टका विषयहरू पनि हामीले स्वास्थ्य मन्त्रालय प्रहरी कार्यालयले योजना राख्नु भएको छ, कसरी डिएनए टेस्ट गर्ने भन्ने विषय त्यो हामीले पनि सेयर गरेका छौँ, त्यो पनि हेर्नु होला। र अबको योजना भनेको चाहिँ हाम्रो अस्थायी आवास जुन चाहिँ हामीले पुनर्निर्माण पुनस्थापना सँगसँगै उहाँहरूलाई चाहिँ आफ्नो जीविकोपार्जनमा फर्काउनु पर्ने पनि आवश्यकता छ, त्यो काम पनि तत्कालै सुरु गर्नेछ।
2: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत। भोटिकोसीमा आएको विनाशकारी बाढीको प्रारम्भमै निर्जीवन बिमा कम्पनीहरूमा 25 अर्ब भन्दा बढीको दावी परिसकेको छ। सोमबारसम्म 15 बिमा कम्पनीमा 583 दावी परेको नेपाल बिमा प्राधिकरणको तथ्याङ्क छ। प्राधिकरणका अनुसार त्यसको अनुमानित दावी रकम भने 25 अर्ब 87 करोड 35 लाख रुपियाँ बराबरको हुने देखिएको छ। विद्युत तथा आकस्मिक रूपमा आउने बिमा दावीमा यो रकम अहिलेसम्म ठूलो हो। यसअघि 2072 भूकम्पमा 16 अर्ब 82 करोड रुपियाँ बराबरको बीमा दावी परेको थियो। प्राधिकरणका निर्देशक साम्बरराज लामी छानेले रसुवा बाढीबाट आउने दावीलाई प्राथमिकता दिएर सहजीकरण गरिने बताउनुभयो। यसअघि नवयुवा आन्दोलनबाट आएको दावीमा पनि हामीले सहजीकरण गरेका थियौं, त्यसबेला सरकारको निर्देशन अनुसार 50% अग्रिम भुक्तानी निर्देशन जारी गरेका थियौं। उहाँले भन्नुभयो यसपालि पनि यसै अनुसार दावी प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: बाढी र डुबानबाट बच्न के गर्ने?
4: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
3: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
4: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
3: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
4: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: अथवा डीटीएच सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन।
2: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती पटुका र इजारको गाँठो हुँदै गाँड धनसम्म,
3: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म।
2: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
2: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
3: इतिहास गाथा र कथा, गाँठका कुरा।
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार।

0: उज्यालो टीवी र काया कैरनमा गाठका कुरा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। भोटेकोसीबाट आएको हिमबाडीको असर उपत्यकावासीको भान्सासम्म देखिन थालेको छ। काठमाडौँ आउने सड़क अवरूद्ध भई आपूर्ति प्रभावित हुँदा त्यसको असर उपत्यकावासीको भान्सामा देखिन थालेको हो। काठमाडौँमा खाद्यान्न भित्रिने सबैभन्दा ठूलो र प्रमुख पृथ्वी राजमार्ग सड़कमा क्षति हुँदा खाद्य आपूर्तिमा समस्या देखिएको व्यापारीहरू बताउँछन्। उपभोक्ता खाद्यान्न नपाइने सन्त्रासले खाद्य मौजदात गर्ने सोच बनाउन थालिसकेका छन्। काठमाडौँमा खाद्यान्न अभाव नभए पनि लामो समय यस प्रकारको अवस्था रहेमा समस्या हुने व्यापारीहरू बताउँछन्। नेपाल खुद्रा व्यापार संघका अनुसार चिनी, खाने तेल, चामल, दलहन लगायतका वस्तुको मूल्य अहिलेको विपद भन्दा पहिले नै महँगी भएको र यसले झनै असर पार्ने देखिएको छ। संघका महासचिव अमोल काजी तुलादरले दाल, तेल, चामल लगायतका खाद्यान्नको महँगी भर्खरको विपदका कारण भन्दा पनि यस अघि नै महँगी भएको र यसको असरले अझै थपिने सम्भावना रहेको बताउनु भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हिजोदेखि 13 टोली बनाएर खाद्यान्नको मौजदातको अवस्था र मूल्यमा केन्द्रित रहेर अनुगमन थालेको जनाएको छ। अनुगमनमा दाल, चामल, खाने तेलको मूल्य यस अघि नै बढ़ेको र प्रमुख राजमार्ग अवरूद्धको असर भने नदेखिएको विभागले जनाएको छ। विभागका निर्देशक अनिल किरातीले खाद्यान्न मौजदातको अवस्था बुझ्नका लागि गोदामको अनुगमन गर्दा तत्कालै आत्तिनुपर्ने अवस्था नरहेको र वैकल्पिक मार्गबाट खाद्यान्न आपूर्ति भएकाले समस्या नहुने स्पष्ट पार्नु भएको छ। यसै गरी उपत्यका जोड्ने मुख्य पृथ्वी राजमार्ग पहिरोले अवरूद्ध भएपछि आपूर्ति व्यवस्था सहज बनाउन उद्योगीले ट्रकबाट खाना पकाउने एलपी ग्यास ल्याउन थालेका छन्। कृष्णवीरको सड़क आइतबार भत्किएपछि काठमाडौँ उपत्यकामा जोड्ने सड़क बन्द भए पछि उद्योगीले त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा, भैंसे, पालुङ, नौबिसे हुँदै उपत्यकामा ग्यास ल्याउन थालेका हुन्। गोर्खा पत्रमा खबर छ।
1: अब विदेशको खबर। इरानले युद्ध विरामका लागि तयार रहेको जनाएको छ, तर त्यसका लागि गएको जुन महिनामा भएको अन्तरिम समझदारी अमेरिकाले पालना गर्ने प्रतिबद्धता जनाउनु पर्ने उसको शर्त छ। किर्गिस्तानमा चलिरहेको सांघाई सहयोग संगठन एससीओको शिखर सम्मेलनमा सहभागी हुन पुगेका इरानी राष्ट्रपति मसूद पेजेस्कियनले यस्तो बताउनु भएको। 17 जूनमा इरान अमेरिका बीच अन्तरिम शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो। यस 60 दिने समझदारी पत्रमा तत्काल युद्ध गर्ने र 60 दिनभित्र दिगो शान्तिका लागि विश्वस्त सम्झौता गरिने उल्लेख थियो, तर दुवै पक्षले यसलाई पालना गरेनन्। दुवैले एकअर्कालाई समझदारीबाट पछि हटेको आरोप लगाउँदै आएका छन्। महिना दिनदेखि केही शान्त देखिएको मध्य पूर्वमा फेरि तनाव चर्किएपछि विश्व शेयर बजार प्रभावित भएको छ। हिजो तेलको मूल्य करिब 2% बढ्दा विश्व बजारका शेयर बजारमा गिरावट आएको छ। अनलाइन फास्ट फेसन खुद्रा विक्रेता सिस्को शेयर मंगलबार हङकङमा कारोबार शुरू भए लगत्तै 10% घटेको थियो। कारोबार बन्द हुँदा त्यसको मूल्य 4% घटेको थियो। ब्रेन्ड कच्चा तेलको मूल्य 2% बढेर प्रति ब्यारेल 92.35 अमेरिकी डलर पुगेको छ।
2: खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोलीले आज पहिलो एक दिवसीय अभ्यास खेल खेल्दैछ। नेपाल क्रिकेट संज्ञानले नेपाल एका लागि 3 अभ्यास खेलको तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार नेपाल ए टोलीले आज तास्मानियाको स्थानीय टोलीसँग पहिलो अभ्यास खेल खेल्न लागेको हो। त्यसपछि पर्सि शुक्रबार साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ र अभ्यास श्रृंखलाको अन्तिम खेल आउँदो आइतबार न्यूजील्याण्ड एसँग हुनेछ। यसअघि नेपाल ए टोलीले अस्ट्रेलियामै भएको टप एन्ड टी ट्वेन्टी सिरिज खेलेको थियो। टी ट्वेन्टी श्रृंखलामा नेपालले होर्वट हुरिक्यान्स एकाडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई हराएको थियो। यसै गरी भिक्टोरिया एकाडेमी, नर्दर्न टेरिटोरी स्ट्राइक र बंगलादेश हाई पर्फर्मेन्स टोली तथा किङ्समेन एकाडेमीसँग पराजित भएको थियो। टी ट्वेन्टीको अनुभव पछि अब टोली एक दिवसीय फर्म्याटमा अभ्यास खेल खेल्न लागेको हो। यी अभ्यास खेलले नेपाली खेलाड़ीलाई बलिया टोली विरूद्ध आफ्नो क्षमता परीक्षण गर्ने अवसर दिनेछ।
1: रक्काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा मध्यमसम्मको पानी परिरहेको छ। गण्डकी प्रदेशका धेरैजसो ठाउँ तथा बागमती र लुम्बिनी प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र कर्णाली प्रदेशका थोरै ठाउँमा थप वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। गैराती काठमाडौँको विष्णुमती नदीमा बाढ़ी आएकोमा अहिले भने पानीको बहाव घटेको छ। लमजुङको मर्स्याङदी नदीमा बाढ़ी आएकाले नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
2: बाढ़ी प्रभावित क्षेत्रको बीमा दावीको भुक्तानी सरल र सहज बनाउन अर्थमन्त्री स्वर्णिम वाग्लेले निर्देशन दिनुभएको छ। भदौ 10 गएको बाढ़ीका कारण भएको क्षति पछिको बीमा दावीको अवस्था तथा यसको सरल भुक्तानी प्रक्रिया सन्दर्भमा बीमा प्राधिकरणको आयोजनामा अर्थ मन्त्रालयमा उच्च स्तरीय छलफल गरिएको थियो।
1: पृथ्वी राजमार्गको कृष्णवीर खण्ड सञ्चालन गर्न ग्याबिन ब्रेस्ट वाल बनाइने भएको छ। पूर्वाधार विकास मन्त्रालयको हिजो बसेको बैठकले कृष्णवीरमा यातायात सञ्चालन गर्न ग्याबिन ब्रेस्ट वाल बनाउने निर्णय गरेको। त्यस अनुसार अहिले पहिरोले भासिएको ठाउँमै अस्थायी रूपमा ग्याबिन ब्रेस्ट वाल बनाएर यातायात सेवा सञ्चालन गर्ने तयारी छ।
2: भोटेकोसी नदीमा आएको बाढ़ीका कारण रसुवाको टिमुरेको भन्सार कार्यालय बगाएपछि रसुवागढ़ीबाट हुने आयात मुस्ताङको लिची नेचुङ कोरला नाकाबाट डाइभर्ट हुन थालेको छ।
1: र भोटेकोसी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित जिल्लाका वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई स्वदेश फर्काउन नेपाली दूतावासहरूले पहल थालेका छन्। दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स स्थित नेपाली दूतावासले छुट्टा छुट्टै सूचना निकालेर प्रभावित नेपाली कामदारको विवरण उपलब्ध गराउन आग्रह गरेका हुन्। उखानसँगै हामी कायाको इरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: बाढ़ीबाट 16,00,000 मानिस प्रभावित, 7,500 भन्दा धेरै घरमा क्षति। अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा पुगेन राहत।
1: बाढ़ीको एक हप्ता बितिसक्दा अझै उद्धारको आशा। सुरुङबाट उद्धार गर्न सेनाले बल्ल खोज्यो जलविद्युत प्रबन्धकको साथ।
2: प्राकृतिक विपदमा अहिलेसम्मकै ठूलो बीमा दावी, अग्रिम भुक्तानीको तयारी। बाढ़ीको असर भान्सामा, सड़क अवरूद्ध भएकै कारण मूल्य नबढ़ने सरकारको भनाई।
1: युद्ध विरामका लागि तयार रहेको इरानको भनाई। मध्य पूर्वमा तनाव बढेपछि विश्व शेयर बजार प्रभावित।
2: र अस्ट्रेलियामा रहेको नेपाल ए क्रिकेट टोलीले आज पहिलो एक दिवसीय अभ्यास खेल्दै।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ दलका कार्यकर्ता जस्ता देखिने दुईजना मान्छे छन् अनि एकजनाले भन्दैछ, बाढ़ी पहिरो गएको नि, एक हप्ता भइसक्यो, अब त नयाँ र पुरानो पार्टी भनेर झगडा गर्ने बेला भएन र भने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं।

0: नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खेम्बोम उपस्थित भइसकेको छु। नेपाली बहस यतिखेर केन्द्रित भएको छ रसुवामा आएको विनाशकारी बाढी, सरकारको तदारुकता, तत्परता र सबै राजनीतिक दलहरू एक ठाउँमा भिन्नु पर्ने आजको टटकारो आवश्यकता, विश्वव्यापी रूपमा भइरहेको जलवायु परिवर्तन, त्यसको मारमा परेको नेपाल, चपेटामा परेको नेपाल र विभिन्न ठाउँमा हुने जलवायु सम्मेलनहरूमा नेपालले उठाउन नसकेका आवाजहरूका बारेमा पनि हामी केन्द्रित भएर बहस र चर्चा गर्नेछौँ। बाढीको निकै ठुलो कहर छ, विपत्ति आएको छ, धेरै व्यक्तिहरू अङ्गभङ्ग भएका छन्, धेरैले मृत्युवरण गर्नु परेको छ। अहिलेसम्मको तथ्याङ्क अनुसार करिब करिब 1,500 भन्दा बढी नागरिकहरूले आफ्नो ज्यान गुमाइसकेका छन् भने 3,500 भन्दा बढीको अझै पनि पत्ता लाग्न सकेको छैन, सम्पर्कविहीन भएका खबरहरू पनि आइरहेका छन्। यो अति महाविपत्ति हो, यसको चाहिँ धेरैले कल्पना पनि गर्न सकेको स्थिति थिएन। बाढीको इपी सेन्टरमै उद्धार र राहतमा यतिखेर निकै ढिलाइ भइरहेको खबरहरू पनि आएका छन्। आदरणीय श्रोता, बाढीले सबैभन्दा ठुलो क्षति पुर्याएको रसुवामा उद्धार र राहत वितरणमा ढिलाइ भएको कुराहरू पनि आएका छन्। स्थानीय तह, प्रदेश सरकार र संघ सरकारको तादम्यता नमिलेका विषयहरू पनि हामी पटक पटक सुन्ने गरेका छौँ। किनभने यो विपत्तिको घडीमा राजनीति गर्ने होइन, यो विपत्तिको घडीमा पोलिटिक्स गर्ने होइन, कसैले कसैलाई पनि डोमिनेट गर्ने होइन, किनभने विपत्ति बाजा बजाएर आउँदैन। यो महाविपत्ति हो, यो विपत्तिको क्षणमा चाहिँ सबै नागरिकहरूले हातेमालो गरेर अगाडि बढ्नुपर्छ। किनभने हातेमालो गर्न सकिएन, सबै एक ठाउँमा उभिन सकिएन भने जनताले पत्याउने वातावरण पनि रहँदैन, किनभने जनतालाई सबैभन्दा पहिला, पीडितहरूलाई सबैभन्दा पहिला राहतको महसुस हुनुपर्छ। जाने, मर्ने, मरेर गइसकेका छन् उनीहरूको सद्गत राम्रोसँग हुनुपर्छ, पहिचान राम्रोसँग हुनुपर्छ भन्ने कुरा हो, र बाँच्ने जो बाँचेका छन् उनीहरूको तत्काल उद्धार गर्नु राज्यको एउटा दायित्व हो, कर्तव्य हो। सुरुङभित्र सम्पर्कविहीन रहेका करिब करिब 900 भन्दा बढी व्यक्तिहरू अहिलेसम्म पनि उनीहरूको अत्तोपत्तो छैन। किनभने सरकारले सुरुमा आफ्नो प्रयास गर्यो, त्यो असफल भयो, त्यसपछि उसले भारत र चीनलाई अनुमति दियो 4-5 दिनपछि, त्यसबाट पनि त्यति धेरै प्रगति हुन सकिरहेको छैन। अहिले निजी क्षेत्र जलविद्युत आयोजनाहरूलाई आफै खोज भन्ने ढङ्गले, वा तपाईँहरूसँग पनि समन्वय गर्छौँ भन्ने ढङ्गले जुन सरकार अगाडि आयो, यो डे वानबाट वा डे टूबाट चाहिँ हुनुपर्ने कामहरू थियो, तर आज निकै ढिला भइसकेको एउटा परिस्थिति छ। त्यसैले गर्दाखेरि सरकार आलोचनामुक्त रहन सकेन। गृहमन्त्री फिल्डमा खटिनु भयो, उहाँको काम एकदम सराहनीय छ, फिल्डमा जानुभयो, तर गृहमन्त्री एउटा यस्तो पद हो जसले कमान्ड गर्ने हो, जसले चाहिँ पोलिसी निर्माण गर्ने, सरकारले कुनै पनि आफ्नो पराई नभनिकन आफ्नो स्रोत साधनबाट भ्याउनेसम्म र विदेश विदेशबाट सहयोग लिएर पनि अहिले यो पीडाको बेलामा चाहिँ राहत महसुस गराउने गरी मलम लगाउने काम चाहिँ यतिखेर सरकारले गर्नुपर्छ। यसमा हामी सबैको तर्फबाट सरकारलाई साथ सहयोग हुनु पनि पर्छ, किनभने यतिखेर हामी विपत्तिमा छौँ, हामी यतिखेर समस्यामा छौँ, अप्ठ्यारोमा छौँ। यस विषयमा आज हामी नेपाली बहसमा चर्चा र परिचर्चा गर्नेछौँ। आदरणीय श्रोता, विशेष गरी अहिलेको अवस्था भनेको भोटेकोसी बाढीले गर्दाखेरि निर्जीवन बिमा कम्पनीमा हालसम्मकै ठुलो दाबी यतिखेर आउने देखिएको छ। यहाँलाई थाहा छ, दि ओरिएन्टियलमा निकै धेरै दाबी छ, त्यसै गरी युनाइटेड अजोर्डमा, त्यसपछि सानीमा जिआइसीमा दाबी, सिद्धार्थ प्रिमियर, शिखर, हिमालयन एभरेस्ट, नेको, सगरमाथा लुम्बिनी, नेपाल आइजिआई र एनएलजी, प्रभु, राष्ट्रिय बिमा, नेसनल माइक, नेपाल माइक्रो गरेर धेरै ठुलो बिमा दाबी यतिखेर आएको छ। आधुनिक श्रोता, आज निर्जीवन बिमाहरूमा ठुलो दाबी आउँदै गर्दाखेरि यसले निकै ठुलो सङ्कट र सकस सिर्जना गरेको छ, देशमा अर्थतन्त्रमा निकै ठुलो समस्या सिर्जना भएको छ। तर पनि अब हामी यस विपत्तिबाट माथि उठ्नका निम्ति, उकासिनका निम्ति अन्य विकल्प पनि छैन। त्यसैले गर्दाखेरि यो महाविपत्तिबाट सबैले एक ढिक्का भएर अगाडि बढ्नुपर्छ, सबैले सरकारलाई साथ दिनुपर्छ, यसमा सबैको ऐक्यबद्धता हुनुपर्छ। तर आज यो सङ्कटको बेलालाई मौका छोपेर आकाशिएको छ उपभोग्य वस्तुको मूल्य, त्यसै गरी हवाई भाडा दिन प्रतिदिन बढिरहेको छ, नागरिकले शास्ति पाएका छन्। अब दसैँ तिहार तिज जस्ता हरितालिका तिज जस्ता चाडपर्वहरू मुखमै आउन थालेका छन्। यो अवस्थामा निजी क्षेत्रले पनि एउटा मानवीयता देखाएर, मानवीय समवेदनाको हिसाबले यतिखेर मुनाफा कमाउने भन्दा पनि अलिकति सेवामुखी भावनाको सिर्जना गर्नुपर्छ। किनभने हामीसँग तातो पानी नाका पनि चिनले यतिखेर बन्द गरेको छ, कोरला नाका अब रसुवाको नाका अटोमेटिक रूपमा बन्द छ, अब चिनको केरला नाकाबाट मात्रै, त्यो माथि हिमालबाट मात्र चाहिँ एक ठाउँबाट नाका खोलिएको छ। त्यो नाकाबाट अब के कति वस्तु सामग्रीहरू आउँछन्, त्यसबाट चाहिँ केही कष्टहरू बढ्ने पनि देखिन्छ। लामो घुम्ती पार गरेर चाहिँ त्यसबाट नेपालमा सामान भित्र्याउनु पर्ने एउटा बाध्यात्मक परिस्थिति छ, त्यसबाट केही बजार महँगिने सम्भावनालाई पनि नजरअन्दाज गर्न मिल्दैन। त्यसैले गर्दाखेरि अब अहिले नागरिकहरू यतिखेर समस्यामा छन्, नागरिकहरू यतिखेर पीडामा छन्, नागरिकहरू यतिखेर अप्ठ्यारो अवस्थामा छन्। त्यसका लागि सरकारले तदारुकताका साथ काम गर्न सक्नुपर्छ। आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्दैछौँ। विद्युतका सुरुङभित्र उद्धार किन हुन सकेन भन्ने कुरा निकै धेरै चर्चाको विषय पनि बनिया छ, किनभने भुटेकोसी र त्रिशुली नदीमा आएको बाढीका कारण 11 जलविद्युत आयोजनामा कार्यरत 894 जना यतिखेर सम्पर्कविहीन छन्, हराइरहेका छन्। सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै 216 मेगावट क्षमताको माथिल्लो त्रिशुली 1 आयोजनाका 73 जना यतिखेर सुरुङमा फसेका छन्। आयोजनाको सुरुङमा फसेकाको उद्धार र खोजीमा कठिनाई भएको छ। नेपाली सेना, सशस्त्र प्रहरी, विदेशी प्राविधिक टोली तथा आयोजनाका कर्मचारीको सहभागितामा उद्धार तथा खोजी गरिए पनि फेला पार्न सकिएको स्थिति छैन। सरकारले लामो समय आफै उद्धार कार्य गर्यो, 4-5 दिनसम्म, त्यसपछि चीन र भारतलाई अनुमति दियो। अहिले आएर चाहिँ जलविद्युत आयोजनाहरूका लाई पनि सरकारले अनुमति दिएको परिस्थिति छ। यो करिब करिब 7 दिनमा आइसके पछाडि, आफूले नसकिसके पछाडि, सुरुङभित्रबाट उद्धार गर्न कठिनाई भए पछाडि सरकार ब्याक सरेको छ। 800-900 जनाको ज्यान के छ भन्ने कुरामा चाहिँ अहिलेसम्म अत्तोपत्तो छैन। आज 8 दिन भइसकेको एउटा परिस्थिति छ। 10 बिहान 9 बजे त्यहाँ चाहिँ रसुवामा बाढी गएको थियो। आजको बसमा यस विषयमा कुरा गर्छौँ हामी। आयोजनाका सुरुङसम्म उपकरण पुर्याउन कठिनाई भएकोले पनि खोजी अपेक्षित रूपमा हुन नसकेको भन्ने विषय पनि यतिखेर आएको छ। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौँ। यतिखेर हामीसँग रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अरियाल प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। अरियालजी, नेपाली हृदय धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
1: नमस्कार, हजुर नमस्कार।
0: अरियाल सर, के छ अहिलेको अवस्था? सरकार आकाशमा, सरकार चाहिँ फेसबुकमा मात्र छ, वा चाहिँ सरकार अहिले यसो फिल्डमा पनि देखियो?
1: त्यो बेलामा पनि सरकार मैले आकाश र अनि त्यसपछि सोसियल मिडिया मात्रै भनेको थिइनँ, केही ठाउँमा चाहिँ केन्द्रीकृत छ भनेर भनेको थिएँ। त्यसलाई अलिक फरक ढङ्गले व्याख्या विश्लेषण गरियो भन्ने मलाई लाग्छ। बिस्तारै मूलत कोर्डिनेसन पावर महत्त्वपूर्ण कुरा हो। यस्तो यस्तो खालको महाविपत्तिमा सामान्य अवस्थामा सञ्चालन भएका संरचनाहरूबाट, सरकारी संरचनाहरूबाट विशिष्ट अवस्थाको सम्बोधन हुँदैन भन्ने मात्रै मेरो कुरा हो। त्यसलाई विशिष्ट अवस्थाको व्यवस्था गरेर, विशेष अवस्थाको विशेष व्यवस्था गरेर कार्य सम्पादन गर्न सकियो भने मात्रै त्यसलाई ठिक ढङ्गले हामीले परिणाम दिन सक्छौँ। परिणाम दिन सकिएन भने हाम्रा जति भोट पनि ती परिणाम दिन सक्दैन र हाम्रा स्रोत साधन परिचालन भएको देखिन्छ, तर परिणाममुखी काम भइरहेको हुँदैन भन्ने मात्रै कुरा हो। अहिलेको अवस्थामा चाहिँ
0: तपाईँ त प्रभावित क्षेत्रमा हुनुहुन्छ, निकै ठुलो क्षति त्यहाँ बेहोर्नु परेको स्थिति छ। तपाईँको कर्मचारीहरू हराएका छन्, विद्यार्थीहरू हराएका छन्, स्कुल बसहरू होइन त्यहाँ डुबेका छन्, गाउँपालिकालाई निकै ठुलो क्षति भएको छ। के छ अहिलेको अवस्था?
1: त्यो क्षतिको त कुरा गरेर सम्भव साध्यै छैन। अब त्यो हिजै हामी चर्चा धेरै गरिसकेका छौँ होइन। अब अहिले कोर्डिनेसन पाटो बिस्तारै विकास हुँदै गएको छ, सरकारको तर्फबाट पनि फिल्म बनाउने, छलफल गर्ने, अन्तर्क्रिया गर्ने र हाम्रो यहाँको निडहरू के हो त्यसको आधारमा अघि बढ्ने गरी छलफल सुरु हुन थालेको छ। अहिले उद्धारको काम मूलत पछाडि प्रतिकार्यको काम मेयर हो। प्रतिकार्यमा हामीले जुन ढङ्गले सूचना सम्प्रेषण गर्नुपर्ने सक्ने हो, त्यसमा काहीँ कतै अलिकति हिरर चाहिँ भएको छ, धेरै हिरर भन्दिनँ म, त्यो जुन स्पिडमा त्यो चिज आएको छ, त्यो जसले सूचना दिनुपर्ने सूचना दिने अधिकारीहरू नै त्यसबाट प्रभावित भएर सम्पर्कविहीन हुने स्थिति बनायो हुनाले समयमा सूचना प्रवाह सकेन, त्यसबाट क्षति हामीले बेहोर्नै पर्यो। तर त्यस पछाडि उद्धारको कुरामा चाहिँ जति ध्यान दिनुपर्थ्यो, जति ध्यान दिँदाखेरि हामीले क्षति बेहोर्न सक, कम क्षति बेहोरिन्थ्यो, त्यसमा चाहिँ हाम्रो आपत्ति पनि हो, त्यसमा सरकार ध्यान पुगेन भन्ने हो। अहिलेको सन्दर्भमा चाहिँ समन्वयको पाटो ठिकै ढङ्गले अघि बढिरहेको छ। बिस्तारै अझै पनि केही कुराहरू व्यवस्थापन गर्नुपर्ने छ, तर पनि समन्वयको पाटो ठिकै ढङ्गले अघि बढेको छ। अब हाम्रो सन्दर्भमा भन्ने हो भने हाम्रा 5 वडाहरू हुन्, 3 वडा चाहिँ खोला पारी छ, नदीको त्रिशुल नदीको पारी छ, त्यसो त्रिशुल नदीको पारी छ र लामो समय इलेक्ट्रिसिटीको सप्लाई नभएको कारणले गर्दा एउटा कुरा के अरे टावर लाइनहरूलाई पनि त्यसले प्रभाव पार्यो, डिसिओ टावर लाइनहरूमा नि प्रभाव पार्यो, जसको कारणले कनेक्सन हुन सकेन। दोस्रो, इलेक्ट्रिसिटी नहुना साथ त मान्छेसँगको सम्बन्ध सम्पर्क सबै टुट्यो। त्यो ठाउँमा चाहिँ सम्पर्क गर्ने एउटै विधि भनेको हाम्रा सामानहरू स्रोत साधनबाट केही स्रोत साधन लगेर त्यहाँका मान्छेलाई न्यूनतम आवश्यकता पूर्ति गराउने कुरा चाहिँ हामीलाई जटिल बनेको छ। अहिले त्यसमा अलिअलि समन्वय भएर के अरे हेलिकप्टर मार्फत खाद्यान्नहरू पुर्याउने, त्यहाँ जम्मा हुनुभएका साथीहरूलाई, त्यहाँ भिक्टिम हुनुभएका साथीहरूलाई एक ठाउँमा केन्द्रीकृत गर्ने, सेल्टरमा राख्ने, अनि त्यसपछि गएर उहाँका न्यूनतम कुराहरू पुरा गर्ने कुरालाई सुरुवात गरिरहेका छौँ। त्यसलाई अझ बेसी व्यवस्थित गर्नुपर्ने छ। हामी छलफल र अन्त्यमै छौँ र त्यसलाई सम्बोधन गर्ने गरी अघि बढाएको छ। अब कुराहरू सुनवाई हुन थालेको छ।
0: अब अरियाल सर, एउटा कुरा के छ भने स्थानीय तहले राम्रोसँग काम गरेनन्, यो त एउटा क्लिकमा काम हुनु पर्थ्यो, स्विच थिचिसकेपछि अटोमेटिक काम हुनु पर्थ्यो भनेर भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले भन्नुभयो, तपाईँहरू अटोमेटिक रूपमा किन सक्रिय हुन सक्नु भएन?
1: अब त्यो उहाँहरूले स्थानीय तहलाई कसरी बुझ्नु भएको छ मलाई थाहा छैन। कतिपयलाई स्थानीय तहको सीमा र परिधिको बारेमा थाहा छैन उहाँहरूलाई, यो त म त प्रष्टसँग भन्छु। स्थानीय तहको सीमा के हो? विपद व्यवस्थापनको न्यूनतम कामहरूको सामान्य कामको व्यवस्थापन गर्ने क्षमता मात्र स्थानीय तहसँग छ। त्यसले पूर्व संरचनाहरू निर्माण छ निर्माण गरेकै त्यसले नगरेको छैन। तर त्यो स्विच थिच्नासाथ काम गर्नु त स्विच थिच्नासाथ के अरे तयारी गर्ने काम त सङ्घीय सरकारले गर्नु पर्थ्यो होला नि। अर्कालाई स्रोत साधनको केन्द्रमा आफू बस्ने, स्रोत साधनको केन्द्रमा आफू बस्ने, सम्पूर्ण नियन्त्रण उहाँहरूसँग रहने होइन, अनि त्यस्ता चाहिँ विकट क्षेत्रहरूमा चाहिँ स्रोत साधनबाटको पहुँच पुर्याउनुको लागि प्रयोग हुने हेलिकप्टरहरू उहाँहरूको नियन्त्रणमा रहने, सङ्घीय सरकारको नियन्त्रणमा रहने, त्यो न प्रदेश सरकारले त्यो प्रयोग गर्न पाएको छ, न निर्वाचित सङ्घीय सांसद र प्रदेश सांसदहरूले त्यसको उपयोग गरेर त्यहाँको वस्तुगत अवस्था जानकारी गर्न पाउने स्थिति बनाएको छ, अनि त्यो चाहिँ केही पनि उहाँहरूबाट नहुने, अनि त्यसपछि गएर स्विच छिना छ तल काम गर्नुपर्छ भन्ने कुरा चाहिँ त्यो चाहिँ एकदम गैर जिम्मेवारी अभिव्यक्ति भन्दा बाहेक केही होइन। त्यस्ता आरोप र आरोपले चाहिँ कसैलाई पनि त्यसले सही गर्दैन। उहाँहरूले वस्तुगत अवस्थाको बारेमा ख्याल गर्नुपर्छ। एउटा कुरा त जुन जुन ठाउँको प्रभावित स्थानीय तह हो त्यो स्थानीय तह आफै भिक्टिम हो, हामीहरू सबै भिक्टिम हौँ। निर्वाचित जनप्रतिनिधिहरू कोही बालबाल नदीबाट बाँचेर त्यो भेलबाट बाँचेर निस्किनु भएको छ। अब गोसाइकुण्डको कुरा गर्ने त उपाध्यक्ष लगायत तपाईँको वडा दुई दुईजना वडा अध्यक्ष र अरू साथीहरू त्यहाँ भिक्टिम हुनुभएको छ। 27 कर्मचारीहरू हराउनु भएको छ। अनि मेरो पालिकाको कुराकानी गर्ने भने 5 चाहिँ सूचना प्रवाह गर्न जाने बेलामा पूर्व सूचना चाहिँ दिन जाने क्रममा खोलाले बगाएर बेपत्ता हुनुभएको छ। अनि प्रहरी प्रहरीहरू हामी सँगसँगै जानुभएको प्रहरीहरू बेपत्ता हुनुभएको छ। 13-6 शिक्षक र कर्मचारीहरू विद्यालय कर्मचारीहरू बेपत्ता हुनुभएको छ। अब यस्तो अवस्थामा आफै भिक्टिम भएकाहरूले यो खालको चाहिँ महाप्रलयको व्यवस्थापन गर्नलाई फल स्रोत साधनहीन मान्छेहरूबाट चाहिँ अपेक्षा गर्नु बेकार कुरा हो, त्यो सम्भव छैन। हामीले न्यूनतम के गर्यौँ भन्दाखेरि यो अवस्था यस्तो छ जानकारी गरायौँ तत्काल, अनि उहाँहरूलाई चाहिँ जो जो भिक्टिम हुनुहुन्छ उहाँहरूलाई ल्याएर होल्डिङ सेन्टरमा ल्याएर राख्यौँ। अनि होल्डिङ सेन्टर राखेपछि हामीले भन्यौँ सुरक्षाकर्मी तत्काल परिचालन गरियोस्। म कहाँ 3 वर्दीधारी फरारी भनेको एकजना इन्सपेक्टर र 4 त्यो भिक्टिम भएका परिवारका त्यो साथीहरूसँगै बसेर हराइरहनु भएका साथीहरूको त्यो प्रहरी जो आफ्ना साथीहरू हराएर बिचल्ली पर्नुभएका साथीहरू मात्रै उहाँहरूको साथी खोज्ने लक्ष्यका साथ अलिअलि मोबिलाइज हुनुभएको, नत्र प्रहरीको उपस्थिति थिएन, न सशस्त्र प्रहरी थियो, न नेपाल आर्मी थियो, न अरू कुनै संरचनाहरू हामी कहाँ थिए। हामी कहाँ भन्दा झन्डै हिँडेर आउने भने 30 दूरीमा आर्मीको क्याम्प थियो, त्यहाँबाट कम्ती 10-15 आर्मी चाहिँ प्रभावित क्षेत्र आइदिए भए त हुन्थ्यो नि त। त्यो कसले गरिदिने? त्यो स्थानीय तहले परिचालन गर्ने हो, जसको कारणले गर्दाखेरि तपाईँको त्यो बाँकी रहेको भग्नावशेष रहेका घरहरूबाट महत्त्वपूर्ण सामानहरू चाहिँ चोरी भएको छ, लासहरूबाट कानमा लगाएको लागेको मुन्द्री के अरे मुन्द्रा नाकमा लागेको फुली घाँटीमा लागेको सिक्रीहरू काटिएर लगेको छ। त्यो सुरक्षाकर्मी परिचालन गर्न सकेको स्थिति त्यो हुन्थ्यो र? अनि तल मात्र दोष दिने हाम्रो मात्रै भूमिका रहन्छ यसमा? आज हामीले गरिरहेको कुरा सुन्नुहोस् न, हामीले के गरिरहेको छौँ भन्दा स्थानीय तहले अहिले पछिल्लोचोटि अनि राहतको कुरा चाहिँ तत्काल खाद्यान्न के गर्ने भन्दाखेरि हामीलाई आपत पर्यो, नजिकका पसलहरूमा भएका खाद्यान्नहरू सबै यो सारा कनेक्टिभिटी टुटेपछि स्थानीय जनताले यो न्यूनतम आपूर्ति गर्नुपर्छ भनेर उहाँहरूले खरिद गरेर लानुभयो, केही पसलहरूमा पाउने स्थिति भएन, गर्ने के भनेर हामी विलोपन्न परिरहेको बेलामा छिमेकी गाउँपालिकाहरू कालिका गाउँपालिका र नौकुण्ड गाउँपालिकाले यति धेरै सहयोग र सहयोग गर्नुभयो कि भौतिक मानवीय सबै खालको सहयोग गरेर हामीले यही व्यवस्थापन गर्न सक्यौँ र होल्डिङ सेन्टर राखेका मान्छेलाई एकता खाना खुवाएर खुवाउने स्थिति बन्यो। 3-4 उहाँहरूले नै व्यवस्थापन गर्नुभयो। अनि जब राहतको तयारी गऱ्यौँ हामीले आह्वान गऱ्यौँ र सबैलाई सहयोग गर्न भन्यौँ, जब राहत आउन थाल्यो अनि उहाँहरूको संरचनालाई रोक्न थालियो, आउन दिइएन अनि हामीले भन्यौँ, हामीले आपत्ति जनायौँ कि तिमीहरू व्यवस्था गर, होइन भनेदेखि मान्छेलाई चाहिँ फेरि घरमा राखेर मार्ने मार्न लगाउने हो। अनि हामीले भन्यौँ, भनिसकेपछि बल्ल बल्ल अनि राहतको व्यवस्थापन चाहिँ हाम्रो सञ्जालबाट आएका राहत व्यवस्थापन र हामीले चाहिँ त्यो गरिरहेका छौँ र मैले पछिल्लोचोटि कोअर्डिनेसनबाट चाहिँ त्यो हाम्रो कनेक्टिभिटीबाट टाढा रहेको ठाउँमा चाहिँ सरकारसँग समन्वय गरेर जिल्ला सिडी कार्यालयबाट जिल्ला विपद व्यवस्थापनसँग सम्बन्धित गरेर उहाँहरू मार्फत राहतको व्यवस्थापन गर्ने काम चाहिँ त्यो तिनवटा वडामा चाहिँ भइरहेको छ। हामीले राहत व्यवस्थापन गर्नु लागि राहत व्यवस्थापन र वितरण समिति भनेर हामीले निर्माण गरेका छौँ।
0: अहिले के छ, राहत पर्याप्त मात्रामा त्यहाँ पुगेको छ राहत? किनभने धेरै राहत नुवाकोट भित्र लगायतका क्षेत्रमा रोकिएको भन्ने कुरा छ। रसुवामा के कतिको समस्या छ अहिले?
1: अलिअलि आइरहेको छ, अलिअलि आउने क्रम जारी छ। साथीहरूले सहानुभूति राखेर सद्भाव राखेर देशभरिका हाम्रा चाहिँ हामीलाई माया गर्ने विपदमा सहकार्य गर्न तयार हुने त्यस्ता दयालु मनहरूले उहाँहरूले आफै स्वतस्फूर्त सम्पर्क गर्दै आइरहनु भएको छ र त्यो राहतलाई अलिक व्यवस्थित गरिरहेका छौँ। अब हिजो बिहानदेखिबाट राहत वितरण सुरु गरिसक्यौँ। प्रभावितहरूको प्रत्येक पहिले चाहिँ हामीले मृतकहरूको परिवारको लागि चाहिँ भनेर काज क्रिया लगायत सम्पूर्ण कामहरूलाई एउटा प्याकेज तयार गरेका छौँ। त्यो चाहिँ हामीले पुर्याउँदैछौँ। हामी आज दिनभरिमा यो दुईवटामा हामी पुर्याउँछौँ, दुईवटा यो कनेक्टिभ त्यो फलापारी र वारी काठमाडौँमा गर्नुभएको छ। झन्डै 40 डेथ भएको परिवारले काठमाडौँमा बसेर क्रिया गर्नुहुन्छ, उहाँहरूलाई पनि उतैबाट राहतको व्यवस्थापन गरेर तयारी गरिरहेका छौँ। अनि त्यसपछि खोला पारीको त्यो तिनवटा वडाको लागि चाहिँ हामीले जिल्ला विपद व्यवस्थापनसँग अनुरोध गरेका छौँ र उहाँहरूले हिजो अस्तिदेखिबाट नै त्यो खाद्यान्न लगायतका सामग्रीहरू हेलिकप्टर मार्फत व्यवस्थापन गर्ने काममा गरिरहनु भएको छ। अलिक पछिल्लो चोटिको कोअर्डिनेसन बाटो ठिकै छ र हामीले राहत व्यवस्थापन गर्नुको लागि चाहिँ के गरिरहेका छौँ भन्दा एउटा कनेक्टिभिटी महत्त्वपूर्ण कुरा छ। सडक सञ्जालको समस्या सम्पूर्ण टुटेको बेलामा सरमथलीको लक्ष्यदेखि नुवाकोटबाट आउने बाटो नुवाकोट हुँदै सरमथलीको लक्ष्यदेखि हाम्रो ठाउँसम्म आउनुको लागि चाहिँ त्यो बाटो हिजो सामान्य अवस्थामा प्रयोग गरिरहेको बाटोमा यातायातको सुविधा व्यवस्थापन पनि गर्नु पऱ्यो, मान्छेको आवागमनको लागि व्यवस्थापन पनि गर्नु पऱ्यो र राहतको प्याकेज लिएर आउनुभएका साथीहरूलाई राहत ल्याउनु पर्ने त्यो रुट त्यही नै हो। त्यो रुटमा चाहिँ लगातार बर्सात भइराख्ने अनि त्यसको कारणले गर्दा चाहिँ अलिक कमजोर धरातलमा बनेको बाटो कारणले गर्दाखेरि ठाउँ ठाउँमा अवरोध हुने, आउने यातायातका साधनहरूलाई बडो कठिन भएर कतिपय गाडीहरू बाटोमै बिग्रिने, बाटैमा अप्ठ्यारो पर्ने, त्यसले गर्दाखेरि ढिलो अप्ठ्यारो हुँदाहुँदै पनि 7 घन्टा 5 घन्टा 6 घन्टा 7 घन्टा 8 घन्टा लाएर पनि त्यो सहयोगी मनहरूले हामी कहाँ ल्याएर रात व्यवस्था गरिरहनु भएको छ र कतिपय त्यहाँबाट यहाँ आउँदाखेरि गाडीको तेल सकिएको छ, पेट्रोलियम पदार्थहरूको अभाव हुन थालेको छ, नजिकका पेट्रोल पम्पहरूले तेल के गरेको छ थाहा छैन, त्यसको नियमन गर्ने काम कसले गर्ने, मैले गर्ने कि सङ्घीय सरकारले गर्ने? हामीले यहाँ आपत पऱ्यो भनेर पेट्रोलियम पदार्थको माग गर्न जाँदा सकियो, दिनु सकिँदैन भन्ने खालको स्थिति देखा पर्न थालेको छ। छैन भने छ कि छैन, स्टक क्लियर गरेर स्टकमै छैन भने भन्ने कुरो भएन, स्टकमा भएन भने नभइकन छैन भने त्यसको नियमन गर्ने त मैले होइन होला।
0: हो अध्यक्षजी, एउटा कुरा कि होइन, तपाईँहरू राम्रोसँग खटिनु भएको छ होइन, बिचमा चाहिँ अलिकति कोर्डिनेट नमिले तापनि अहिले तपाईँहरूले चाहिँ स्थानीय तहमा गर्नुपर्ने कामहरू र आफ्नो स्रोत साधनले भ्याएसम्मको कामहरूमा काम गर्नु नै भएको छ, त्यसमा चाहिँ दुई मात्रै छैन। किनभने त्यो ठाउँमा तपाईँ आफै नै रिस्क जोनमा हुनुहुन्छ होइन, त्यतिखेर निकै बालतालमा धेरै मानिसहरू त्यहाँ बस्नुपर्ने स्थिति छ। एउटा कुरा के सुनाइदिनुहोस् भने नि, त्यहाँका विद्यालयहरूमा कतिपय विद्यार्थी जीवित छन्, सेल्टरमा छन्, होल्डिङ सेन्टरमा छन् होइन, कतिपय विद्यार्थी विद्यालयमै नपुगेर चाहिँ कतिपय बगे होइन, यसको एकिन तथ्याङ्क, कतिपय अभिभावक विहीन के कति भए, उनीहरूको अहिलेको अवस्था चाहिँ कस्तो छ, त्यो सुनाइदिनुहोस् न।
1: यस्तो छ, बुवामा नै नभएर बित्नु भएको विद्यार्थीहरूको अवस्था, हाम्रो जम्मा विद्यालयहरू तिनवटा विद्यालयहरू पूर्ण रूपमा नष्ट भएका छन्। दुईटा सामुदायिक विद्यालय, एउटा चाहिँ के अरे प्राइभेट विद्यालय होइन बोर्डिङ, यो तिनवटा विद्यालय चाहिँ पूर्ण रूपमा नष्ट भएको छ। अब हामी कहाँ चाहिँ यो जुन सबभन्दा बढी विद्यार्थी सङ्ख्या भयो र अध्ययन गराइरहेको स्कुलमा चाहिँ जम्मा 7, 8 र 10 कक्षामा चाहिँ अतिरिक्त कक्षाको व्यवस्था गर्नुभएको थियो विद्यालयले। बिहान 9 बजेदेखि कक्षा भावनाले विद्यार्थी बेलैमा आइपिनु भयो र त्यसले सजिलो बनायो। बाँकी रहेको विद्यार्थीहरू चाहिँ सडकमा बसिरहेको बेलामा, गाडी आउँछ र सडकमा चढाउँला भनेर बसिरहेको बेलामा र हामीले सूचना दिँदाखेरि पनि गाडी आउँदैछ भन्ने ढङ्गले बुझाएको कारणले नटेर्ने कारणले गर्दा चाहिँ धेरै विद्यार्थीहरू मिसिङ भएको छ। त्यसको एकिन यहाँ मात्रै होइन, यो चाहिँ नुवाको के अरे नुवाकोटतर्फको त्रिनिटीमा रहेका विद्यार्थीहरू चाहिँ धेरैजनालाई सुरक्षित गर्न सफल हुनुभयो उहाँहरूले सूचना सम्प्रेषण गरेर। तर रामचन्द्र प्रावि र रामचन्द्र आवि र त्यसपछि गएर उतापट्टि उत्तर गया चाहिँ बोर्डिङ स्कुलमा रहनुभएको विद्यार्थीहरू चाहिँ धेरै नै मिसिङ भएको भन्ने कुरो भएको छ। हाम्रो यहाँ समस्या के भयो भन्दाखेरि, जुन समुदायबाट सघन ढङ्गले विद्यालयमा विद्यार्थीहरू उपस्थित हुन्थे त्यो समुदायभित्रको विद्यार्थीको तथ्याङ्क लिने कुरा र त्यहाँ मिसिङ भएका परिवारको तथ्याङ्क लिने कुरा चाहिँ यति धेरै जटिल भएको छ। अगुवाहरू कोही पनि धेरैजसो अगुवाहरू मिसिङ हुनुभएको छ, जसले हामीलाई सूचना दिनुहुन्थ्यो निर्वाचित जनप्रतिनिधि पनि प्रतिनिधि एकजना चाहिँ त्यहीँ बसे बस्ने कार्यपालिका सदस्य उहाँ पनि मिसिङ के अरे हराइरहनु भएको छ, जसको कारणले गर्दा चाहिँ एक नम्बरको एकिङ तथ्याङ्क लिने कुरा चाहिँ हामीलाई कठिन जटिल र समस्या भइरहेको छ। यो संवेदनशीलता बुझ्नु त कहाँ हो कहाँ हो, अनावश्यक ढङ्गले काम गरेको मान्छेहरूलाई चाहिँ आरोपित गर्ने कुरा चाहिँ यो नेतृत्वको मलाई पनि भन्नु होला भन्न चाहिँ, तर त्यो सङ्घीय सरकारलाई सौदो नेतृत्व हो जस्तो मलाई लाग्दैन के त्यो
2: स्थानीय सरकारले व्यवस्था नै गर्यो होइन, सङ्घीय सरकारले एक्लै दौडिन
1: खोजेकोमा त टोटल व्यवस्था हो, अहिले चाहिँ बाध्यताले हो उहाँले गर्नुभएको, अहिले पनि उहाँको चाहना भनेको हामीले काम गरिरहेको कुरा उहाँलाई चित्त बुझिरहेको नबुझेको भनेको उहाँका आफ्ना स्पेसल चाहिँ गाडी लिएर डायरी बोकेर चस्मा लाएर हल्लेर हिँड्ने मान्छेहरूलेको भूमिका भएन भन्ने खालको स्थितिको लागि स्थिति भइरहेछ जस्तो मलाई लाग्छ। त्यो हाम्रो कुरा के हो भने सरकारी सरकारले संवैधानिक ढङ्गले व्यवस्था गरेको संरचनाभित्रबाट यी सबै कामहरू गुजारौँ होइन, जुन का जुन संरचनाबाट कार्यान्वयन गर्ने भनेर सरकारले निर्णय गरेको छ, सङ्घीय सरकारको अवयव होला, प्रदेश सरकारका अवयव अङ्गहरू होला, स्थानीय सरकार होला र त्यसका अङ्गहरूमा कार्यान्वयन गर्ने होला, त्यसलाई लयबद्ध ढङ्गले सञ्चालन गर्ने कुनै ठुलो जटिल कुरा छैन नि। हामी 72 सालको भूकम्पमा अरू कोही थिएन, सिडी साहब हुनुहुन्थ्यो, आर्मीको कर्णेल हुनुहुन्थ्यो, अरू त्यहाँका कर्मचारीहरू हुनुहुन्थ्यो, हामी बसे हो नि, म राजनीति पार्टीको म अगुवा थिएँ, एउटा पार्टीबाट प्रतिनिधित्व मैले गर्थेँ, अरू काङ्ग्रेस र माओवादीबाट एकैजना हुनुहुन्थ्यो, हामी 3 जना भयौँ, मलाई साथीहरूले तपाईँले कोर्डिनेसन गर्नु है भनेर भन्नुभयो, बाहिरी वातावरण हामीले बनायौँ र राज्यको अङ्गहरूले गर्नुपर्ने कुरामा चाहिँ हामीले कहीँ इन्टरफेयर गरेन, बाहिरी वातावरण बनाउँदै मात्रै हिँड्यौँ हामीले। आज अरू पार्टीको नेताहरूलाई सोध्ने कुरा त सही छैन, निर्वाचित सांसदले फोन गर्दाखेरि फोन रिसिभ हुने स्थिति छैन, सांसदले फोन गर्दा पनि फोन रिसिभ हुने स्थिति छैन, हामी त बाध्यताको चाहिँ स्थानीय सरकार नभइकन गर्न सकिँदो रहेछ भन्ने कुरा बाध्यताले हामी जोडिनु परे मात्रै हो, अरू हाम्रो भूमिका अलिअलि देखा पर्दा पनि टाउको दुख्छ उहाँहरूलाई, अनि कसरी काम हुन्छ यसरी त्यसले गर्दाखेरि अहिले मैले भनिरहेको कुरा के हाम्रो अभ्यासले मानिदिउँ न त, मैले गरेँ नि त, मैले आजभन्दा दुई दिन पहिले हाम्रो पालिकाले बसेर निर्णय गरौँ, उपाध्यक्षको अध्यक्षतामा राहत व्यवस्थापन तथा वितरण समिति भनेर हामी बनायौँ, अहिलेको मुख्य प्याकेज भनेको चाहिँ राहत के अरे उद्धारको काममा बाँकी अझै सुरुङभित्र फसेका मान्छेहरूलाई निकाल्न बढी बाँकी छ, अझै जीवित छन् कि भनेर यति धेरै के अरे आलादित भएर धेरै मान्छेले अनुरोध गर्नुभएको छ, आफ्नो परिवारका सदस्यहरू गुमाउनु भएको कारणले गर्दाखेरि पीडामा हुनुहुन्छ, उहाँले रिक्वेस्ट गर्नुभएको छ, कोही इन्जिनियर छन्, कोही प्राविधिक दक्ष जनशक्तिहरू छन्, त्यस्ता दक्ष जनशक्तिहरू के अरे को बारेमा उहाँहरूले रोही कराई गरिरहनु भएको छ, अझै पनि प्राविधिक जनशक्तिबाट र अनि त्यहाँबाट आवश्यक पनि इक्विपमेन्टबाट त्यसको खोजी हुन सकिरहेको छैन। सुन्नु मेरो पनि अझ कमजोरी के अरे अझै पनि कमजोरी छ, तर त्यसको बावजुद पनि अझ हिजोदेखिबाट अलि बेसी स्पिड बढेको छ भन्ने हामीले बुझेका छौँ, अस्ति हामी मिटिङ बसेर मुख्यमन्त्रीको उपस्थितिमा सङ्घीय सांसद र प्रदेश सांसद सहित सिडिओ जिल्ला प्रमुख जिल्ला अधिकारी र अन्य सम्बन्धित सरकारहरू राखेर निर्णय गरेर हामीले भनेर पठाएका छौँ, त्यसपछि अलिकति कुरा चाहिँ खोजी नीति अलिक बेसी भयो कि भन्ने मलाई लागेको छ, त्यो पाटोमा उहाँहरू लाग्नु होला, त्यो अलिकति बाँकी छ उद्धारको काम, अझै पनि लास व्यवस्थापन काम बाँकी छ, हामी कहाँको क्षेत्रको चाहिँ अलिअलि व्यवस्थापन भएको छ, अब त्यो जमिन पनि गाडिएको र पछिदेखि नै लासहरू व्यवस्थापन गर्ने काम पनि निरन्तर जारी छ, त्यो ठिकै ढङ्गले अघि बढ्न थालेको छ, अबको काम भनेको राहतको कुरा हो, मान्छेलाई थानाभित्र राख्ने, खाद्यान्नको व्यवस्थापन गर्ने र भोक बस्न नदी भोक बस्न नपर्ने स्थिति सिर्जना गराउने कुरा हो, अब यो सडकको सञ्जाल जोडिएको ठाउँ त झिनतिन खाद्यान्नको व्यवस्था होला, सडकभन्दा बाहिर जोडिएको चाहिँ प्रभावितहरू त हुनु नै भइहाल्यो, त्यो सडक सञ्जालको कारणले चाहिँ प्रभावित हुनुहरू पनि अब चाहिँ घरमा धान छैन, घरमा चाहिँ चामल नहुने स्थिति भयो, खानेकुरा नहुने स्थिति बन्द थालिरहेको छ, अरूलाई पनि राहत व्यवस्थापन गर्नुपर्ने
2: गाउँमा पनि होइन, मैले सुन्दै
1: थिएँ
2: पकाउने चिज त केहीसम्म होला तर ग्यासै छैन, केमा पकाउने भन्ने पनि सुनिरहेको थिएँ मैले त्यो ठाउँमा,
1: होइन बरु दाउरा होइन ग्यास चाहिँ दाउरा भए पनि हामी चलाउँला, दाउराबाट पनि गर्नु होला, तर पकाउने चिजै छैन, अब अहिले इलेक्ट्रिसिटीको सप्लाईको व्यवस्था गर्नुभयो, अस्ति छिलिक्क आएको छ, दुई दिन एक दिन कहिले कहीँ आउँछ कहिले आउँदैन, तर नआउन कारण के बुझ्दाखेरि त तपाईँ हाई भोल्टेजको इलेक्ट्रिसिटी नर्मल भोल्टेज नर्मल के अरे उसबाट त आउँदै आउँदैन, अनि उहाँले भन्नुभयो यो त हाई भोल्टेज त्यो प्रणालीभित्रबाट प्रवेश गराउनु पर्नेछ, हामी त्यसमा लागिरहेछौँ भनेर भनिरहनु
2: भएको छैन,
1: जुन बेलामा हामीलाई चाहिने हो त्यो बेलामा विद्युत हुँदैन यहाँ,
2: तर त्यहाँ सुदन गुरुङ गृह मन्त्री त आफै फिल्डमा खटिएको त यताउता दृश्यहरू देखिरहेको थियो होइन, त्यसले चाहिँ खासै प्रभाव पार्न सकेन हो,
1: होइन होइन सर, हामी नेतृत्वमा रहेको मै पनि तल भैँमा दौडेर कुनै अर्थ छैन कि, मेरो सञ्जाललाई परिचालित गर्नु पर्यो, मैले अहिले भने नि मैले राहत व्यवस्थापनलाई मैले के गरेँ भन्दाखेरि उपाध्यक्ष अध्यक्ष र वडा अध्यक्ष रहेको एउटा वडा अध्यक्ष र प्रमुख राजनीतिक दलका के अध्यक्षहरू मुख्य व्यक्ति नै हुनुपर्छ भनेको छु उहाँलाई राखेर एउटा समिति निर्माण गरेँ मैले गाउँपालिकामा त्यसपछि उहाँले योजना बनाउनु भयो हामी कहाँ विभिन्न सङ्घ संस्थाहरू विपदको क्षेत्रमा काम गर्नु भएका वेल ट्रेन मान्छेहरूको पङ्क्ति पनि हामीसँग हुनुहुन्थ्यो र उहाँहरू सबैजना हामी कहाँ साथ दिन आइदिनु भयो उहाँलाई रिक्वेस्ट गऱ्यौँ यो पाटोको व्यवस्थापनमा तपाईँहरू सहयोग गरिदिनु है हामीभन्दा तपाईँहरू सबल हुनुहुन्छ त्यो तालको त्यो त्यो त एक खालको टेक्निकल ज्ञान पनि हुनुपर्छ यसको लागि के होइन नेता मात्रै भएर भएन मन्त्री मात्रै भएर भएन त्यो ज्ञान ज्ञानले ओतप्रोत हुनु पऱ्यो सबै ज्ञान मन्त्रीमा सबै ज्ञानले ओतप्रोत भएको हुन्छ भन्ने होइन कोही पनि हुँदैन म पनि हुँदा अरू कोही पनि हुँदैन तर त्यो ज्ञानले ओतप्रोत भएको संरचनालाई परिचालन गर्ने क्षमता त हुनु पऱ्यो नि अनि परिचालन गर्ने क्षमता उसँग जिरो अनि केही कुरा उसलाई भन्नु नपर्ने आदेशले त कोही मान्नेवाला छैन नि स्थानीय सरकार भएको सहकार्य सहमति र सहकार्य सह अस्तित्वको सिद्धान्तभित्र सञ्चालित भएको संविधानले पारिभाषित गरेका विधिभित्र सञ्चालन गर्ने संरचना हो यो स्थानीय सरकार भनेको केन्द्र मार्फत सरकार होइन प्रदेश सरकार भनेको केन्द्र मार्फत सरकार होइन त्यसले सहकार्य सह अस्तित्व र सहकार्यको भावना अनुसार काम गर्ने खालको नै संस्कार चाहिँ केन्द्रीय सरकारसँग हुनु पर्यो त्यसका मन्त्रीसँग हुनु पर्यो प्रधानमन्त्रीसँग हुनु पर्यो कि आजको विपदको सामना त एक्लै नै गर्न सक्छ हामीले हामीसँग टेक्निकल म्यान पावर भएन टेक्निकल म्यान पावर रिक्वेस्ट गरेर सहयोग गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूले भनिरहनु भएको थियो हाइड्रो पावर कम्पनीसँग टेक्निकल बाहिरको एक्सपर्टहरू ल्याएर हामी काम गर्छौँ भनिरहनु भएको थियो अनुमति नदिने एकद्वार प्रणाली भन्ने के भन्ने अनि त्यसपछि गएर सम्पूर्ण क्षति भएर छेद विच्छेद गरेर रुवावासी हुन थालेपछि अनि गर्दै भनेर हार्डवार गरेर कुनै असर हुन्छ र अनि आरोप मात्र आरोप होइन म त आरोप कसैलाई थिएन कि तपाईँले जुन कुरा गर्नुभयो नि मैले त सुनिनँ मैले त मिडिया पनि हेर्न सक्दिनँ म भ्याउँदा नि भ्याउँदिनँ फोनको कारणले पनि भ्याउँदिनँ नेटवर्कको समस्या पनि छ इन्टरनेट राम्रो चलिरहेको छैन मैले सोसियल मिडियाहरू कुनै पनि हेर्न भ्याइरहेको छैन रहेका मान्छेले अरूलाई साथमा लिएर काम गरेर रिजल्ट निकाल्न लाग्यो भन्दा आरोप लगाउने कुरा गरिखान्छ नि साथीहरूले
2: अनि यो विडम्बना छ किनभने अब राहतको यो विपदको बेला उद्धार
1: जनताको जनताको जीवनमाथि खेलवाड गर्ने अधिकार छ तिनीहरूलाई दुई दिन सप्ताहमा दुई दिन चाहिँ झिलिक्क भएर हिजो कहाँ थिए थाहा छैन आज चाहिँ मन्त्री भयो भनेर फुर्ती लाउनु पाइन्छ
2: भने चाहिँ अहिले त्यहाँ आहत छ किनभने अब त्यहाँ बसेका अन्य बासिन्दाहरूलाई पनि राहत दिनुपर्ने स्थिति सिर्जना भइ नै सकेको छ होइन त्यो
1: बराबरको हामीले गरिरहेछौँ हामीले गरिरहेछौँ हामीले तयार गरेको कुराहरूमा उहाँहरूले हामीले भनेका हामीले अनुरोध गरेका कुराहरूमा उहाँकै प्रतिनिधि राखिदिएको छु मैले उहाँकै पार्टीको प्रतिनिधि राखेर छलफल गराएर समिति बनाएर अघि बढाएको छु मैले तर मैले भनिरहेको के हो भन्दाखेरि सरकार मैदेखि जिल्लामा नि अस्ति विपदको मिटिङमा गएँ यसो हेरेँ त्यो सरकार वैधानिक संरचनाभन्दा बाहिर मान्छे हार गइरहेछ कि जो निर्वाचित पनि छैन जो त्यो कहाँ कार्यान्वयन गर्ने ठाउँमा पनि छैन
2: सरकारको नाम
1: बाहिरबाट को छ अनि आएको राजनीति ढङ्गले प्रभाव पार्न खोजेको छ माथि मन्त्रीलाई फोन गरिदिएको छ अनि मन्त्रीले फोन गरेपछि तलका प्रशासकहरूलाई मन्त्रीले फोन गरेपछि लुर्क पर्न परिहाल्यो ग्राउन्ड रियालिटी अर्को छ प्रतिक्रिया जनाउन सक्दैन अमिलो भएका छन् गाली खाएका छन् आफ्नो पर्फर्मेन्स जे हो त्यो देखाउनु सक्ने स्थिति पनि बनिरहेको छैन कि यो त आपत्तिजनक अवस्था छ
2: जिल्लाको मतलब महाविपत्तिमा चाहिँ चुनावी प्रचार प्रसार जस्तो अलिकति त्यो पार्टीको प्रचार प्रसार गरे जस्तो भान भयो तपाईँहरूलाई त्यसो भए
1: एकदम ठ्याक्कै त्यही छ मैले गरेको हामीले गर्दा भएको ठिक्कै एकै के अरे मिली सेकेन्डमा स्टाफ हामीले भनेपछि हुन्छ कसरी भयो त खोइ त्यही मिली सेकेन्डको कारणले हामी डुबिरहेछौँ सबै कुरामा त्यसैले मैले भनिरहेको छु हामी राजनीतिक दलका पार्टी पार्टीका प्रतिनिधिहरू भनेको फेरि फेरिमा बसेर सहयोग र सहजीकरण गर्ने भूमिका खेल्दियौँ अवरोध हुने ठाउँमा आएन अवरोध भएको ठाउँमा सहजीकरण गर्ने भूमिका खेलौँ वेल ट्रेन म्यान पावर मार्फत गरेका कामलाई सहयोग गरौँ हामी सबैले त्यही गरौँ यो विपत्तिको सामना त्यसरी मात्रै गर्न सकिन्छ मेरो आपत्ति होइन सर त्यो कुरा उठे हुनाले उपरि संरचनामा को नेतृत्वमा बसेर कार्य सम्पादन गर्ने मान्छेहरूबाट यो आपत्ति भएको हुनाले मेरो पनि आपत्ति हो नि त यो
2: सत्तामा को छ केन्द्रमा को छ भन्ने कुरा एउटा गौण कुरा होला किनभने संघीयतामा उनीहरूलाई समय व्यस्त बनाउनु पर्ने विषय नै प्राथमिकतामा पर्नुपर्छ
1: त्यसैले गर्दाखेरि अहिले सत्तामा को छ मलाई हाम्रो मतलब छैन नि उहाँले सत्तामा बसेर जुन ड्युटी गर्छु भनेर दायित्व पुरा गरेर आउनुहोस् त्यो पुरा गरिदिनु न मेरो दायित्व पुरा गर्छु समाजले कोही सोची भनेको बताइदिएँ नि बताएँ नि मसँग हेलिकप्टर उडाउने क्षमता छ मसँग सुरक्षा गर्ने परिचालन गर्ने मसँग मैले पाउँछु त्यो कुरा गर्न अनि म चाहिँ तपाईँको के अरे यत्र सडक र यत्र संरचना ध्वस्त भएको छ मसँग एउटा गाडी छैन मसँग एम्बुलेन्स छैन मोटरसाइकल चढ्ने उपाय छैन मसँग स्टाफहरू चाहिँ भिक्टिम हुनुहुन्छ नजिकबाट बल्ल बल्ल बाल बाल बाजेका स्टाफहरूको पङ्क्तिबाट मैले काम गरिरहेको छु उहाँका साथीहरू गुमेको छ, मैले काम लगाइरहेको छु साथीहरू एउटाजना मान्छेले, हिजो मै उपाध्यक्षको नेतृत्वको टिममा मैले बसेर काम गरिरहेको छु, उपाध्यक्षको चाहिँ भाइ भतिजा आफ्ना मान्छेहरू ठुलो सङ्ख्यामा मिसिङ भइरहनु भएको छ, अनि उहाँले सुन्नुभयो काम गरिरहनु भएको छ, अनि टाउ कपाल देखियो के अरे टाउको देखिएछ सर, टाउको देखिएछ भनेपछि कपाल कस्तो अनि हो हो जस्तो छ भनेपछि उहाँ त सरकै तल झरिहाल्नु भयो। हेर्नुहोस् अब त्यो पर्फर्मेन्स देखाउनु सकिन्छ सकिँदैन कुन अवस्था।
2: हस् अध्यक्षज्यू, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। उहाँ हुनुहुन्थ्यो रसुवाको अति प्रभावित क्षेत्र उत्तर गया गाउँपालिकाका अध्यक्ष माधव अरियाल, उहाँसँग लामै कुराकानी भयो। आदरणीय श्रोता, नेपाली बहसको समय आजका लागि सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।
3: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि, सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
4: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4390 580 र 98 5570 2640।
5: It's 7 o'clock, अहिले 7 बजेको छ।
6: तपाईको समुदायको अनि तपाईको सरोकारको
7: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
8: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

नमस्कार। पहाडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश post.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। र स्वगो भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माडी दुई भैरवपुर स्थित भैरवपुर हातेमालो टोल विकास संस्थाले 18,205 रुपियाँ सहयोग गरेको छ। टोल विकास संस्थाका सदस्यहरूले सामूहिक रूपमा उक्त रकम संकलन गरी बैंक मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरेका हुन्। आफ्ना लागि गरिने खर्च घटाएर विपदमा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले रकम जुटाइएको संस्थाका सचिव नवीन बाबु पराजुलीले जानकारी दिनुभयो। संस्थाले विपदका बेला सबैले आफ्नो क्षमता र सामर्थ्य अनुसार सहयोग गर्नुपर्नेमा जोड दिएको छ। र सहबाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा 6,36 करोड भन्दा बढी रकम जम्मा भइसकेको छ भने स्वदेश र विदेशबाट सहयोग जुट्ने क्रम निरन्तर जारी रहेको छ। विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माडीसात बाब्यु डाँडा स्थित बाब्यु डाँडा आमा समूहले पनि 25,000 रुपियाँ सहयोग गरेको छ। समूहले तीजको दरखाने कार्यक्रमका लागि छुट्याइएको खर्चमा कटौती गरी उक्त रकम बाढी पीडितको राहत तथा पुनर्स्थापनाका लागि प्रदान गरेको हो। आफ्नो लागि गरिने खर्च घटाएर विपदमा परेका नागरिकहरूलाई सहयोग गर्ने उद्देश्यले समूहका सदस्यहरूले रकम जुटाएका हुन्। यसैबीच रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि पाँडी पाँच ठुकुरबारी चितौन स्थित चिसापानी महिला समूहले 15,555 रुपियाँ सहयोग गरेको छ। समूहका सदस्यहरूले सामूहिक रूपमा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंक मार्फत दाखिला गरेका हुन्। सहयोग संकलन कार्यक्रमको अध्यक्षता चिसापानी महिला समूहकी अध्यक्ष सारा विश्वकर्माले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल रेडक्रस सोसाइटी बगडा उपशाखाका सभापति राममन्दु पोखरेलको उपस्थिति रहेको थियो। बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले समूहले उक्त रकम प्रदान गरेको हो। माडीको बसन्तपुर स्थित समेश्वर मध्यवर्ती सामुदायिक वनोभोक्ता समूहको आयोजनामा एक दिने प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। माडी क्याम्पसको सभा हलमा सम्पन्न सो कार्यक्रममा एन्जल फाउन्डेसनका तर्फबाट सहभागीहरूलाई प्राथमिक उपचारका आधारभूत विधि आकस्मिक अवस्थामा अप्नाउनु पर्ने सावधानी तथा गुप्त रोग सम्बन्धी जानकारी र बस्ने उपायबारे जानकारी गराइएको थियो। समेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नेत्रनाथ आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वन उपभोक्ता समूहका पदाधिकारी सदस्य तथा स्थानीय उपभोक्ताहरूको सहभागिता रहेको थियो। र स्वगो भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माडी तीन बसन्तपुर स्थित सृजनशील महिला समूहले रु 10,111 सहयोग गरेको छ। समूहले बाढी पीडित नागरिकका लागि सहयोग स्वरूप उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। समूहका सदस्यहरूले सामूहिक रूपमा रकम संकलन गरी बैंक मार्फत कोषमा रकम दाखिला गरेका हुन्। रसुवाबाडीले सडकको फेदमा कटान गरेपछि पृथ्वी राजमार्गको 9 विषय मलेखु सडक खण्डमा 3 ठाउँमा सडक भाँचिएको छ। मुगलिनबाट 23 किलोमिटर काठमाडौँतर्फ पर्ने कृष्ण भिरमा त्यसबाट सबैभन्दा बढी क्षति पुगेको छ। नागढुङ्गा मुगलिन सडक आयोजना पश्चिमी खण्डका सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रका अनुसार कृष्ण भिरमा झण्डै 200 मिटर सडक भाँचिएको छ। सडकको भित्तोको डाँडा समेत चिरिएको छ। मलेखुबाट 3 किलोमिटर मुगलिनतर्फ पर्ने शीतल बजारमा पनि सडक 50 मिटर हाराहारी भाँचिएको छ। मलेखु पुलबाट 1 किलोमिटर काठमाडौँतर्फ परेवा भिरमा पनि 100 मिटर सडकको छेउ भाँचिएको हो। डिभिजन वन कार्यालय चितौनले भोटेकोशी र त्रिशुली हुँदै नारायणी नदीमा आएको बाढीले नदी किनारमा थुपारेका गोलियाकार तथा दाउराको निगरानी तथा जफत गर्ने अभियान सुरु गरेको छ। कार्यालयले ज्यानको जोखिम मोलेर वा अवैध रूपमा नदी किनारबाट काठ संकलन नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो। कार्यालयका प्रमुख एवं वरिष्ठ डिभिजनल वन अधिकृत विष्णु प्रसाद आचार्यका अनुसार रसुवा बाढीका कारण पहाडी क्षेत्रका सग्ला र उत्तिस तथा तल्लो तटीय क्षेत्रका सालकाम ढलेका तथा बगेका काठ दाउरा नारायणी नदी किनारमा ठूलो मात्रामा थुप्रिएका छन्। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णवीर पहिरोले अवरुद्ध बनाएको सडक खुलाउन अझै कम्तीमा 15 दिन लाग्ने भएको छ। भोटेकोशीमा आएको ठूलो बाढीका कारण त्रिशुली नदीमा पानीको बहाव बढेपछि कृष्णवीर क्षेत्रमा सडकको तल्लो भाग कटान भई राजमार्ग अवरुद्ध भएको हो। सडक विभागले अवरुद्ध सडक 15 दिनभित्रमा सञ्चालन ल्याउने गरी तयारी गरेको जनाएको छ। विभागले प्राविधिक तथा भौगर्भिक विज्ञ सहितको टोली कृष्णवीरमा परिचालन गरी तत्काल सडक सञ्चालनमा ल्याउने तयारी थालेको हो।
वर्ष बाढीमा परि पश्चिमी नवलप्रासीको नारायणी नदी क्षेत्रमा हालसम्म 170 शव फेला परेका छन्। तीमध्ये 68 शवको व्यवस्थापन, 4 शवको शनाखत र 98 शव अस्पतालमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्ला सदरमुकाममा रहेको पृथ्वी चन्द्र अस्पतालमा डीएनए नमुना संकलन गरेर 68 शव सुरक्षित तरिकाले जमिन मुनि व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले जानकारी दिनुभयो। भारतको कोशी नगर जिल्ला स्थित खड्डा गण्डक नदीमा पनि शव फेला परेका छन्। उक्त क्षेत्रमा 4 शवलाई सीमावर्ती क्षेत्र महेशपुर नाकामा भारतीय पक्षले हस्तान्तरण गरेपछि अस्पतालमा राखिएको छ। यो सँगै भारतमा फेला परेका शवको संख्या 9 पुगेको छ। र सोमायको विनाशकारी बाढी पहिरोबाट प्रभावित तथा पीडितहरूको सहयार्थ भरतपुर दुई क्षेत्रपुर स्थित फोर्ब्स कलेजले रक्तदान कार्यक्रम आयोजना गरेको छ। फर ह्युमानिटी फर रसुवा भन्ने मूल भावनाका साथ आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, कर्मचारी तथा स्थानीय नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा 50 रक्तदाताले रक्तदान गरेका छन्। वर्षापानीका कारण ज्यान गुमाउनेको संख्या 1,000 नागेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार दिउँसो सार्वजनिक गरेको तथ्याङ्क अनुसार बाढीमा परिनिधन भएका 1,003 जनाको शव फेला परेको हो। विभिन्न जिल्लाबाट प्राप्त तथ्याङ्क अनुसार बाढीका कारण हालसम्म चितवनमा 321, नवलप्रासी पूर्वमा 216, नवलप्रासी पश्चिममा 170, नुवाकोटमा 95, गोर्खामा 65, धादिङमा 57, रसुवामा 41 र तनहुँमा 38 जनाको शव फेला परेको हो। यसमा विभिन्न मानव अङ्गहरू समेत समावेश छन्। विपदमा परि हालसम्म 289 जना घाइते भएका छन्। घाइते मध्ये 168 जना विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने नेपाली सेना मार्फत 2,740 जनाको स्वास्थ्य उपचार गरिएको छ। बाढीका कारण हालसम्म 3,916 जना सम्पर्कविहीन रहेका छन्। बेपत्ता हुनेहरूमा नेपाल प्रहरीका 25, नेपाली सेनाका 45, सशस्त्र प्रहरी बलका 13, भन्सार कार्यालयका 15, अध्यागमनका 3, क्वारेन्टाइन कार्यालयका 3, लाङटाङ राष्ट्रिय निकुञ्जका 3 जना कर्मचारी रहेका छन्। प्राधिकरणका अनुसार रसबाट करिब 865, नुवाकोटबाट 1,558 र विभिन्न जलविद्युत आयोजनाबाट 639 जना सम्पर्कविहीन भएका छन्। बेपत्ता हुनेहरूमा 583 विदेशी नागरिक र विदेशी पर्यटकसँगै गएका 164 नेपाली नागरिक समेत रहेका छन्। शहरी विकास तथा भवन निर्माण विभागले हालैको बाढी र पहिरोका कारण रसुवा, नौकोट र धादिङ जिल्लामा ठूलो भौतिक क्षति भएको जनाएको छ। सडक विभागमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक रविन्द्र भोराले बाढीका कारण निजी आवास र सार्वजनिक संरचनामा अर्बको क्षति भएको जानकारी दिनुभएको हो। महानिर्देशक भोराका अनुसार रसुवा, नौकोट र धादिङमा गरी करिब 7,577 निजी घरहरू पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। यसबाट निजी आवास क्षेत्रमा मात्रै करिब 12 अर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। यस्तै सरकारी भवन, विद्यालय र अन्य सार्वजनिक संरचना गरी 45 संरचनामा क्षति पुग्दा थप 4.5 अर्ब रुपियाँको नोक्सानी भएको समेत उहाँले जनाउनुभयो। यसैबीच बाढीकै कारण देशको सडक पूर्वाधारमा करिब 30 अर्ब रुपियाँ बराबरको प्रारम्भिक क्षति भएको छ। मंगलबार विभागमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले रसुवा र पृथ्वीराजका राजमार्गमा भएको क्षतिको प्रकृति अकल्पनीय रहेको बताउनुभयो। साथै उहाँले पुननिर्माणमा 50 अर्ब लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको पनि बताउनुभयो। भदौ 10 गते रसुवाको भुटेको सीमा आएको बाढीले जनधनको ठूलो क्षति पुर्याएको छ। यसको उद्धार खोजी तथा राहतका लागि हाल अन्तर्राष्ट्रिय सहयोग पनि प्राप्त भइरहेको छ। विभिन्न मित्र राष्ट्रहरूले नेपालले भौतिक रूपमै सहयोग गरिरहेका छन्। विभिन्न देशका एनजिओ तथा आइएनजिओका प्रतिनिधिहरू पनि कार्यक्षेत्रमा खटिएका छन्। यसरी खटिएका मध्ये कतिपयले आवश्यक अनुमति लिएका छन् भने कतिपय अनुमति बिनै फिल्डमा पुगेका छन्, जसको प्रभावकारी निगरानी हुन सकिरहेको छैन। बाढी आएको 2 दिनसम्म सरकारले उद्धारमा वैदेशिक सहायता नलिने भने पनि पछि सरकार आफ्नो कदमबाट पछि हट्न बाध्य भयो। सरकार एक्लैले गर्न नसक्ने र नेपाली जनशक्ति पर्याप्त नभएका र प्रविधिमा कमजोर भएपछि अन्य देशहरूको समेत साथ चाहिने भन्दै सरकारले विरोध हुन थालेको थियो र पछि सरकार केही हदसम्म लचक भएर यो निर्णयमा पुगेको हो। र सनौकोट धादिङ भुटेको स्थित त्रिशुली नदीमा आएको विनाशकारी बाढी पछिको उद्धार, राहत र पुनर्स्थापनामा समन्वयकारी भूमिका खेल्न 31 नागरिक अधिकार कर्मीहरूले सरकारलाई आह्वान गरेका छन्। लाङटाङ हिमालको उत्तरी पाखामा हिमताल फुटेर भदौ 10 गते आएको बाढीले सयको ज्यान लिएको र हजारौं बेपत्ता भएको भन्दै उनीहरूले यस महाविपदमा सरकारको ध्यानाकर्षण गराएका हुन्।
र नेकपा एमालेले भुटेको सिबाडी प्रभावित क्षेत्रका जनतालाई उपलब्ध गराएको राहत सरकारी कोषमा जम्मा गर्ने भएको छ। सोमबार एमाले बाढी प्रभावित क्षेत्रका पीडितहरूलाई 1,20,00,000 राहत सहयोग गर्ने घोषणा गरेको थियो, तर पार्टीले घोषणा गरेको राहत सोझै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला नगरी राहत कोष केन्द्र र आवश्यकता अनुसार स्थानीय पालिकालाई उपलब्ध गराइने महासचिव शंकर पोखरेलले बताउनुभयो। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक सुदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: पक्ष न विपक्ष सधैं निष्पक्ष
1: सुदेश एफएम 93.2 MHz
2: हामी नेपाली बसमा बाढी प्रभावित क्षेत्र नेपालको पूर्व तयारीको विषय र दलहरूको अहिलेको ऐक्यबद्धताका विषयमा केन्द्रित भएर छलफल र बहसहरू गरिरहेका छौँ। यतिखेर हाम्रो सम्पर्कमा नेपाली कङ्ग्रेसका प्रभावशाली नेता डाक्टर चन्द्र भण्डारी हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
3: धन्यवाद हजुरलाई।
2: डाक्टर साहब, अब यो देश यतिखेर अप्ठ्यारो परिस्थितिमा छ, देशले महाविपत्ति सामना गरिरहनु परेको छ, विपत्ति बाजा बजाएर आउँदैन, अकस्मात आएको रसुवा बाढीले आज निकै ठुलो प्रभाव पारेको छ सरकारसँग। हिजो गृहमन्त्रीको तथ्याङ्क सुन्यो भने यकिन तथ्याङ्क अहिलेसम्म सरकारसँग पनि छैन। यो बाढी पछिको राहत उद्धार यसको तयारीको विषयमा चाहिँ तपाईँले कसरी हेर्नु भएको छ?
3: हजुर, हामी हिमालय रेन्जमा पर्छौँ, भारत र चिनको बिचमा। हाम्रो चाहिँ नि हिमालय रेन्ज ग्लोबल वार्मिङको कारणले वा तापक्रम बढ्दा बढेको कारणले गर्दा अत्यन्त कमजोर बन्दै रहेको छ। माथिको संरचना कमजोर छ, तर हामीले तल बलियो संरचना बस्तीहरू बनाइरहेका छौँ, हाइटहरू बनाइरहेका छौँ, र हामीले नगरेको कामको अप्ठ्यारोमा हामी परेका छौँ। त्यस कारणले गर्दा यो समस्या हामीलाई अब बारम्बार आउने होला छ, पहिलो कुरा। दोस्रो कुरा, हामीले हिजो भूकम्प बेहोर्यौँ, त्योभन्दा अगाडि बाढी पनि हामीले बेहोरेको थियौँ, त्यसबाट पनि हामीले सिक्नु पर्थ्यो। अहिले तपाईँले भूमिकामा भन्नुभयो, अहिलेका जनताहरूको अवस्था, जनताहरूको माग, आज सुरुङमा परेका व्यक्तिहरूको कुरा र लासहरूको बारेमा हामीले धेरै कुरा लुज गरेका छौँ, तर हामीले यति धेरै कमजोरीहरू गरेका छौँ। अहिले हामीले कमजोरीको बारेमा भन्न थाल्यो भने सबै कराउनु थाल्छ, सिक्नलाई कसैले चाहँदैन। तर यति धेरै टरक भरक गरेका छौँ, फोटोहरू खिचाएका छौँ, जनताको मन दुखिरहेको छ, एउटा त्यो स्थिति छ। त्यसो चुरा हामीले के बुझ्नुपर्छ भने हामीले दरबारको अधिकार सिंह दरबारमा ल्यायौँ, सिंह दरबारको अधिकार प्रदेश र स्थानीय तहमा पुग्यौँ, किनभने सिंह दरबारले तलको जनतालाई देख्न सकेन, घटेको सिधा देख्न सकेन भन्दा हामीले स्थानीय तह बनाएका हौँ। त्यस कारण अहिलेको यो बेलामा जसको हाम्रा आफन्तले ज्यान गुमाएका छन्, जसको लास भेटिएको छैन, त्यो त नजिकको छिमेकीलाई थाहा छ नि, सिंह दरबारलाई थाहा छैन। त्यस कारण हामीले यो चाहे उद्धारको निम्ति हाम्रो सुरक्षा निकायले सधैँ गरिरहन्छ, चाहे भौतिक सीमा होस् चाहे भूकम्पमा गरिरहेको छ, तर वितरण र व्यवस्थापन हाम्रो

0: अब डाक्टर साहब एउटा कुरा उद्धारमा ढिलाइ भएको कुरा, सुरक्षाकर्मी नागरिक सम्पर्क विहीन भएको कुरा, सुरुङभित्रका नागरिक हराइरहेको विषय, कतिपय क्षेत्रमा राहत पनि पुग्न सकेन भन्ने गुनासोको विषय, अलिकति हामी व्यवस्थापकीय पाटोमा वा चाहिँ हामीसँग त अहिले तिनवटा संरचनाहरू छन्, तिनवटा संरचना बिचको तादम्यता चाहिँ त्यति धेरै मिल्न नसकिया जस्तो लाग्यो, वा एकद्वार प्रणाली भनियो तर केही निकायहरूलाई चाहिँ बाइपास गर्न खोजियो भन्ने खालका कतिपय सामाजिक सञ्जालमै पनि आए वाद विवादका कुराहरू, यसलाई कसरी हेर्नुभएको छ?
1: मैले सामाजिक सञ्जालमा पूर्व तपाईँकै रेडियोबाट पूर्व आइजीहरू, पूर्व सुरक्षाकर्मीहरू, पूर्व विश्लेषकहरूको मैले सबै कुरा सुनिरहेको छु। तर के कमी कमजोरी भयो भने हाम्रो सबै स्थानीय तहमा कति लास भए, कति जीवित छन्, कुन ठाउँ अप्ठ्यारो छ भने त स्थानीय तहलाई थाहा छ नि, त्यसमा टोटल्ली हाम्रो कमजोरी रह्यो। भले यो अहिले कमजोरी भयो यसो गर्नुपर्छ भन्ने समय होइन, यसलाई पछि विश्लेषण गरौँला, तर समाजमा यति धेरै अनुभवी व्यक्तिहरू हुनुहुन्छ, उहाँहरूको सुझाव त लिन पर्यो नि। जस्तै जिम्मेवार मान्छेहरूले, जिम्मेवार व्यक्तिले त अफिसमा बसेर कहाँ के पुग्यो पुगेन भनेर त्यसलाई तल्लो सबै राज्यका मिसिनेरीहरूको परिचालन गर्ने हो नि। जिम्मेवार व्यक्तिहरूले फिल्डमा जाने अनुभव छैन, सिकेको छैन, त्यही फोटो सिकाउन सक्ने, त्यही रेस्लिङ गर्न थाल्ने, यो त कुनै पनि मानवीय तरिकाले राम्रो देखिँदैन। त्यस कारणले गर्दाखेरि यो समस्या भएर परिचालनमा पनि कमी भयो, वितरणमा पनि कमी भयो, व्यवस्थापनमा पनि कमी भयो एउटा कुरा। अर्को कुरा मैले तपाईँलाई भने नि, अहिले हिमालय रेन्ज भएको कारणले हामीले अमेरिकनहरूले जलवायुको बारेमा छोडिदिए, अब हाम्रो समस्या भनेको त भारत र चिनको नि। भारत र चिनसित आर्थिक कुटनीति गर्न पर्थ्यो, भारत र चिनसित तपाईँलाई प्राविधिक कुटनीति गर्न पर्थ्यो, भारत र चिनसित जलवायुको कुटनीति गर्न पर्थ्यो नि त हामीले त, होइन? त्यस कारण भलै अहिले भर्खरै सरकारलाई यो कुरा गरिदिनुहोस् भन्न मैले चाहन्न, अहिले भर्खरै कोही बोल्ने सुझाव दिनेलाई यहीँ गाली गर्नुपर्छ, लक्ष्मीपत्र भन्ने यसरी मान्छे देशमा यति लाज परेको छ, जमिन पनि कति लाज छ, लाज भारतसम्म पुगेको छ, कुनै परिवारै छैन, कसैको सम्पत्ति जो छैन, यस बेलामा हामी सबै नेपाली एकजुट भएर हामी के गर्न सकिन्छ गर्थ्यौँ। तर कति कुराहरू प्रकृति र मानिस बिचको द्वन्द्वमा प्रकृतिले सधैँ जित्छ नि, यसलाई कसरी प्रकृतिलाई हामीले व्यवस्थापन गर्ने भन्ने सोच गर्ने बेलामा हामी कमजोरी हाम्रो सोचाइमा, हाम्रो चिन्तनमा, हाम्रो बुझाइमा, हाम्रो व्यवहारमा नै कमी कमजोरी भएको मैले महसुस गरेको छु।
0: अब हिमाली क्षेत्रमा हिमताल फुट्ने कुरा अझै पनि हामीसँग तथ्याङ्क अनुसार करिब करिब 47 हिमतालहरू हिमबम भएर माथि बसेका छन् भन्ने कुराहरू आउँछ। पहिरो जाने, नदीमा आकस्मिक बाढी आउने जोखिम वर्षौँदेखि चाहिँ थाहा छ, तर सरकारसँग पूर्व सूचनाका कुराहरू वा चाहिँ हामीसँग चिनसँग र चिन र नेपाल बिचको सम्बन्धका कुराहरू, त्यसबाट चाहिँ पूर्व सूचना लिने कुराहरू, यी यावत विषयमा चाहिँ हामी अलिकति हिजोदेखि नै कमजोर बन्दै आयौँ डाक्टर साहब, यो कुरा स्वीकार्नुहुन्छ?
1: अहिले हामीले कस्तो भन्नुहुन्छ भने यो अहिले भर्खरै अलि भर्खर यो कुरा फेरि राहतलाई कसरी वितरण गर्ने, कसरी व्यवस्थापन गर्ने, राज्यका अङ्गहरूलाई कसरी परिचालित गर्ने भन्ने कुरा त अहिले हामीले सुरुङहरूको विकास गरेको कारणले गर्दा सुरुङमा फँसेका मान्छे एउटा कसरी ल्याउने भन्ने कुरा तुरुन्तै गर्न पर्थ्यो। यो वर्तमानका कमजोरी हुन्, तर माथि ताल बनेको छ, यसलाई कसरी व्यवस्थापन गर्ने भनेको यो लङ टर्म कुरा हो। यसलाई चाहिँ हामीले मैले पहिले नै निवेदन गरेँ नि, यो समस्या त भारतले र चिनले सबैभन्दा धेरै भोग्नुपर्छ। ग्लोबल वार्मिङको प्रभाव त हामीले भोग्नुपर्छ, हामीले चाहिँ ग्लोबल वार्मिङमा असर गर्ने काम त नेपालले गरेका होइनौँ नि, रसुवामा बस्ने व्यक्तिले गरेको होइन नि। त्यसैले हामीले भोग्दाखेरि हामी अन्तर्राष्ट्रिय क्षेत्रमा, अहिले यो अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको नाम धेरै आएको छ, यसले धेरै सफल गर्नु पर्यो भने यसलाई हामीले चाहिँ सहयोगको रूपमा लिनुपर्छ। सहयोगको रूपमा किन लिन्छ भन्दा मैले पहिले नै निवेदन गरे, जलवायुको रणनीति बनाउन पर्यो, आर्थिक रणनीति बनाउन पर्यो, प्रविधिको रणनीति बनाउन पर्यो। हामीले अहिले प्रविधिको रणनीति गरे भए त हामीले सुरुङ मार्गबाट हामीले हाम्रो जनतालाई तुरुन्तै निकाल्न सक्थ्यौँ नि, होइन? हामीसित प्रविधिको एग्रिमेन्ट गऱ्यो भए हामीले प्रविधि हामीले ल्याएर राख्न सक्थ्यौँ। तर के भने विगतमा यति कमजोरी भए, हामीले पृथ्वीनारायण शाहले भने जस्तै अन्न उत्पादन हुने ठाउँमा अन्नहरू उत्पादन गर, ठाउँमा बसाल, खेती गर्ने ठाउँ खेती गर, बस्ने ठाउँ बस्ने ठाउँ बनाऊ भनेको त पृथ्वीनारायण शाहले भनेको कुरा हो नि। यसलाई हामीले विश्वविद्यालयमा ढालेर कुन ठाउँमा बसाइसक्ने भन्ने कुरा पहिले

0: भन्ने कुरा हामीले बुझेर कुन पहिलो ठाउँ खोजेर बसाइसक्नु पऱ्यो। अहिले हेर्नुहोस् त, हामीले जति पुल बनायौँ नि ती सबै पुलहरू गए नि, जति बस्ती गरायौँ नि सबै गए, कति गएको ती सबै जमिन पनि छ, कसैले भर्खरै खोज्न सकिन्छ भन्ने कुरा होइन फेरि। तर हामीले जति सकिन्छ त्यो प्रयास हामीले विदेशीबाट सहयोग लिने, आफ्नो लिने, आफ्ना यी इकाइहरू तल्लो है तपाईँले भूमिकामा भन्नु भने हामीले चलाउने त स्थानीय तह हो नि, को परिवारमा कति सदस्य थिएर कति गरेका छन् कति गए भन्ने उनले बताइदिन्छन् नि। म कार्टुनबाट गएका त सक्दिनँ त, मैले त फोटो खिच्ने, मेरो फोटो राख्ने, नचाहिने भरम फैलाउने होइन, त्यो काम नै गर्छु। हेलिकप्टरमा उद्धार गर्ने कि हेलिकप्टरमा झुन्डिएर नाटक देखाउने हो, यस्तो स्थिति भयो। त्यसकारण संवेदनशीलता मरेको जस्तो भयो। तर पनि हिजो त्यो जगदीश खरेलजीको नेतृत्वमा सर्वदलीयको गरेर स्थानीय तहलाई कसरी परिचालित गर्ने भन्ने त भयो, तर हामीले भन्न भन्दै भयो नि यो पहिले गर्दै वा के हुन्थ्यो भन्ने कुरा गर्न सकिन्छ। तथापि अब अहिले हामी सबै कसरी बचाउ, कसरी उद्धार गर्न सकिन्छ भन्ने कुरामा हामी लाग्यौँ।
1: अब एउटा कुरा डाक्टर साहब, जस्तो सरकारले जुन किसिमको तयारी गर्यो, अब यो कमान्ड नै कसले गर्ने भन्ने खालको एउटा अन्यलता जस्तो देखियो। हामीले केही कुराहरूबाट भोगिसके पछाडि सिक्नुपर्छ, त्यसको चाहिँ कार्यान्वयन गर्नुपर्छ, आगामी दिनमा यो दोहोरिन नदिनका निम्ति चाहिँ एक्सर्साइज गर्नुपर्छ। यो आज मात्र होइन, रसुवामा गत वर्ष पनि बाढी गएको थियो, हामीले भूकम्पको सामना गरिसकेका छौँ, यस्ता विपत्तिको सामना गरिसकेका छौँ। टिओआरको विषयमा कसको भूमिका के भन्ने अन्यलता यो दीर्घकालीन रूपमा किन यो कायमै भइरहेको छ अहिलेसम्म पनि?
0: अहिले यस्तो हजुरलाई नेपाली हामी बुझ्दै नखोज्ने, हामीमा अहमता, हाम्रो घमण्डमा क्षमता नभएका, नबुझेका होइन। एउटा संसद जिते भन्दैमा मैले सबै बुझेको छु भन्ने हुँदैन नि। मैले भन्दा म काठमाडौँ बस्ती भन्दा त त्यो बाघ नजिकका किनारमा बस्ने एउटा बाबु सबैभन्दा धेरै पौडिन सक्छन् उद्धार गर्नका निम्ति। म इन्जिनियर हुँला, म सोसल साइन्टिस्ट हुँला, र मैले भन्दा त त्यो पौडेर त्यो बाबुले परिस्थिति हुन्छ नि। त्यसो स्किलको हामीले प्रयोग गर्ने, कसरी नदीको कसरी स्किल प्रयोग गर्ने, समुद्रमा बस्नेले कसरी गर्ने, हिमाली रेन्जमा कसरी बस्ने, वा हामीले नसक्ने कुरा जस्तै हिमताल फुट्ने, हजुरले भन्नु नि 42 हिमताल छ, खुर्चन, माथिल्लो जमिन कमजोर छ, हजुरले आफैले भन्नु नि, तपाईँलाई तपाईँ पनि त एउटा क्षेत्रको बुद्ध पढ्दा पढ्दा भन्दा भन्दै बिक्री हुनु नि, के आइरहेछ भनेर तपाईँसित खबर गर्ने, तपाईँसित बुझ्नु खोज्ने पो हो र यहाँ बुझाउने र कुरा गर्ने बित्तिकै सुझाव राख्ने बित्तिकै मैले अस्ति चाहिँ नि स्थानीय तहलाई हामीले जिम्मेवार दिनुपर्छ। जो जिम्मेवारमा व्यक्तिहरू छ अफिसमा बसेर तल्लो तल तहसम्मको मेसिनहरू चलाउनु पर्छ, डिस्टर्ब गर्न जानुहुन्न, उद्धार गर्ने व्यक्तिहरूलाई डिस्टर्ब गरिदिनु हुँदैन, काम गर्न दिनुपर्छ, उसले चाहेको मेसिनहरू इक्विपमेन्टहरू दिनुपर्छ भन्दा कति कति करायो भन्नुहोस् न। त्यसमा अहिले आफ्नोमा सबैले यो ठिक रहेछ भने यो सर्वदलीय बैठक कसैले बढ्न पर्यो कि परेन, त्यहाँ अरू कहाँ कुरा सुन्नुपर्छ। त्यस कारण हामीले के भन्नुहुन्छ भने यो हामीले के एउटा महत्त्वपूर्ण चिज हो, यो प्रतितिर मानिस गङ्गा हो, हामी जमिनहरू तपाईँलाई अकुपाई गर्दै जान्छौँ, नदीलाई बग्ने नदीलाई साङ्गो बुझाइदिँदै जान्छौँ, 12 वर्षमा खोला बग्छ भन्ने त हाम्रो उखान छ कि छैन भन्नुहोस् त, उखान छ नि त। त्यस कारण यी कुराहरूलाई हामीले बुझेनौँ, त्यस कारणले यो बुझेर अरूका कुरा सुनेर विगतका व्यक्तिहरू पढेका थिएनन् होला, तिनले कति दूरदर्शी तिनका कुरा बुझेर अहिले ग्लोबल वार्मिङको चुनौतीलाई हामीले बुझेर प्रत्येकतिर मानिस बिचको द्वन्द्वलाई मिलाएर जानुपर्छ भविष्यमा। अहिले हामी उधारमै लाग्नुपर्छ, स्थानीय तहलाई जिम्मै दिनुपर्छ, कसैले पनि यो बदमासी गर्दैन, कोही मान्छेहरू सबै बदमास त हुन्छन् नि। त्यस कारण सरकारले सिंह दरबारले व्यवस्थापन गरिदिने, रिसोर्सेसहरू जुटाउने, त्यसो स्थानीय तहलाई वितरण गरिदिने, प्राविधिकहरूलाई अबको चुनौतीलाई कसरी सामना गर्ने तपाईँहरूले हेर्नुहोस् भन्ने, यो सबै कुरा लङ टर्मको लागि विश्वविद्यालयहरू जिम्मा दिने, ल जमिन नाप हो र हाम्रो त सबैभन्दा ठुलो कुरा भनेको ज्ञानको, विचारको, दृष्टिकोणको, समस्या अनुसन्धानको ठाउँ त विश्वविद्यालय हो नि। विश्वविद्यालयलाई दिइयो भने हामी बल्ल हाम्रो देश सस्टेनेबल हुन्छ, विकास हुन्छ, भरि हुने यस्ता रिक्सहरू, यस्ता दुर्घटनाबाट बस्न सक्छ।
1: अब डाक्टर साहब, नेपाली कङ्ग्रेसले चाहिँ यो बाढी, पहिरो, उद्धार, राहत र रसुवा, धादिङ, नुवाकोट, चितवन लगायतका जनताहरूका पक्षमा चाहिँ यतिखेर के काम गरिरहेको छ? किनभने कङ्ग्रेसभित्र आफै पनि अलिकति समस्या छ, कङ्ग्रेस आफै बिरामी छ, तर यो बाढी पहिरो उद्धारमा चाहिँ कङ्ग्रेसको भूमिका चाहिँ कस्तो रह्यो?
0: मैले हजुरलाई कङ्ग्रेस आफैभित्र बुझाइदिन्छ र यो जेनेरेसन पनि छ नि कङ्ग्रेसभित्र. म दुई दिनदेखि लगातार त्यो क्षेत्रका जनताहरूसित पार्टी अफिसमै बसेर समस्या के हो, के गर्नुपर्छ, त्यस क्षेत्र एमपीहरू, त्यस क्षेत्रका प्रतिनिधिहरू सबैसित, स्थानीय तहसित, अब धेरै स्थानीय तहका साथीहरू त मै अप्ठ्यारोमा पर्नुभएको छ नि. यो कुरा पनि हामीले बुझ्नुपर्छ नि. त्यसरी कङ्ग्रेसले यसलाई लिएर हामीले अहिले के भन्नुहुन्छ, दुङ्ग बढाउने भन्दा सरकारलाई कसरी सहयोग गर्न सकिन्छ, सरकारलाई कसरी सजेस्ट गर्न सकिन्छ, सरकारलाई कसरी तल्लो तहसम्म परिचालन गर्न सकिन्छ भन्ने कुरामा हामी बेसरी राखेका छौँ. सुरक्षा कर्मीलाई कसरी सहयोग गर्न सकिन्छ उद्धारको निम्ति भनेर लगाइरहेका छौँ. हामीले सरकारलाई सबैले आर्थिक सहयोग गरेर जति सकिन्छ, यो चाहिँ योभन्दा ठुलो पुण्य केही पनि हुँदै छैन. अहिले आवश्यकताको दान हो. हामीले जति हाम्रो गरु पुराणमा दान हुने खानेलाई दान दिएको कुरा लाग्दैन, त्यसले अर्को अधर्म हुन्छ भन्ने पनि. अहिले आवश्यकता अनुसारको दान गरेर भन्दा हामीले सबैका कुरा सुनेर सरकारलाई पैसा दिन पनि आह्वान गर्छ, हामी आफैले पनि उठाएर दिनुपर्छ भन्ने कुरामा लागिरहेका छौँ. त्यसैले हामी अहिले यो उद्धारमा, यो विपदमा हामीसित हामी टोटली सरकारको साथमा छौँ. तर यो सुझाव लिने कि नलिने भन्ने सरकारले बुझ्न थाल्यो. हाम्रो संसदीय दलको नेता हुनुहुन्छ संसदमा, उहाँले प्रधानमन्त्रीलाई भनेर यो गर्नुपर्छ भन्नुभएको छ. तर सरकारले पनि आफ्ना तलका निकायका व्यक्तिहरू जो उदन्नता प्रकट गरिरहेका छन्, जसले अमानवीय व्यवहारहरू गरिरहेको छ, त्यसलाई पनि सरकारले रोक्नेतिर जानुपर्छ, पार्टीले रोक्नेतिर जानुपर्छ. त्यस्तो अहिले हामी त्यो मेरो भन्दा भयो यार अलआर हामी सबै नेपाली हौ, नेपालीलाई आपत्त परेको छ. को सरकारको बाहिरको, को प्रतिपक्ष, को पार्टीको भन्दा पनि हामी मुलुकका बानी हो अहिले. त्यसमा मुलुकका निम्ति हामीले अहिले सरकारमा राजसभा छ, कोही भोलि अर्को अप्ठ्यारो पर्दा हुन्छ, हामीले नयाँ नजिर बचाल्न पर्छ, एक अर्कोलाई सहयोग गर्नुपर्छ. हाम्रो देश हो, हाम्रा जनता हुन्, विपद परेको छ भन्ने धारालाई हामीले यो नजिर स्थापित गर्नलाई लागिरहेको छ.
1: जाँदा जाँदै डाक्टर भण्डारी, रसुवाको बाढी प्राकृतिक विपद थियो तर त्यसबाट भएको मानवीय क्षति पूर्णत प्राकृतिक थियो भन्न मिल्छ, वा राज्यको कमी कमजोरी वा मानवीय कमजोरीका कारणले पनि यसले धेरै ठुलो क्षति पुर्यायो?
0: यो सबै मानवीय कमजोरीका कारणले भएको. हामीले तपाईँलाई पहिले पनि भने, तल माथि हिमालमा ताल छन्, सबै कच्चा छन्, तल हामीले बस्ती बसाल्छन् भने त मानवीय कमजोरी भयो नि. दोस्रो कुरा, हामीले नदीलाई सानो गराइदेऊ, हामीले अकुपाई गरिदेऊ, 12 वर्षमा खोलो फर्किन्छ भन्ने हामीले भन्यौँ नि, त्यो पनि मानवीय कमजोरी थियो. त्यस कारणले हाम्रा प्लानिङमा, हाम्रो बुझाइमा, हाम्रो दृष्टिकोणमा मानवले चाहिँ सङ्कुचित हुँदाखेरि प्रकृतिले हामीलाई चाहिँ जित्यो, प्रकृतिले हामीलाई जितेको. त्यस कारण यो प्रकृति र मानव बिचको द्वन्द मात्रै नभएर मानिसको सोचमा दृष्टिकोणको कमजोरी हो भन्न पनि हामीले यसलाई बुझेर जाँदैछौँ.
1: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु डाक्टर साहब. नमस्कार.
0: हजुरले मलाई बोलाउनु भयो, हजुरले यति राम्रो बिहान बिहानमा जनतालाई सूचित गरिदिनु भएको छ. यसलाई चाहिँ हजुरको माध्यमबाट यो समाजलाई यो अप्ठ्यारो परेको बेलामा मान्छेहरू चाहिँ रचनात्मक बनोस् भन्नेतिर पनि हजुरले ख्याल गर्नु, हजुरले गर्नुभएको त राम्रो गर्नुभएको छ. धन्यवाद
1: हजुर. डाक्टर साहब नमस्कार. उहाँ हुनुहुन्थ्यो नेपाली कङ्ग्रेसका प्रभावशाली नेता डाक्टर चन्द्र भण्डारी, आदरणीय श्रोता. नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ. 93.2
2: स्वदेश FM. नमस्कार. यति बेला हामी कालिका गाउँपालिकाको कार्यालयमा छौँ. कालिका गाउँपालिका भने पछाडि यो रसुवा जिल्लाको एउटा गाउँपालिका हो, र हामी यति बेला चाहिँ तपाईँलाई यो सन्दर्भ प्रस्तुत गर्दै गर्दा चाहिँ कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाकै कार्यकक्षमा छौँ. उहाँलाई हामीले कार्यकक्षमा चाहिँ उहाँको पालिकाका विभिन्न वडामा, खास गरी एक नम्बर वडाबाट हुँदै दुई नम्बर र यहाँसम्म हामीले उहाँलाई लिएर आयौँ. उहाँ राहत तथा पीडितहरूसँग भेटघाट गर्ने लगायतका कामहरूमा व्यस्त हुनुहुन्थ्यो. आजैको कुरा गर्ने भने रसुवा जिल्लामा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा, नुवाकोट, रसुवा, धादिङ लगायतका जिल्लाका जिल्ला समन्वयका प्रमुख लगायतको उपस्थितिमा प्रदेश र सङ्घीय सांसदहरू सहितको बैठक पनि चलिरहेको छ. यो बैठकको सन्दर्भ तपाईँले पक्कै बुझ्नु भएको छ. त्यो चाहिँ जुन भोटेकोसीको बाढी आयो 10 गते, र त्यो 10 गतेले जे प्रकारको वितण्डा सृजना गर्यो, त्यो वितण्डाबाट राहत उद्धार लगायतका काममा सरकारको सबै संयन्त्र परिचालन भइरहेको छ. तर वास्तवमै नागरिक तहमा यसको असर, यसको प्रभाव, या उनीहरूले कति फाइदा लिइरहेका छन् भन्ने प्रश्न चाहिँ छ. हुन त हामी नेपाल जस्तो अर्थतन्त्र भएको मुलुक र स्रोत र साधन कमी भएको मुलुकमा यस प्रकारको विपद हामीले सोचेका पनि थिएनौँ। हामीले रसुवाको साफ्रु होस्, धुन्चे होस्, ठुलो भारको होस्, सानो भारको होस्, या विभिन्न राम्चे होस्, ग्राङ होस्, विभिन्न ठाउँमा जाँदा पनि त्यहाँ भेटेका अलि पुराना मानिसहरूलाई सोद्धा पनि कहिले पनि यो प्रकारको उत्पात र महाविपत्ति देखिएकै थिएन भन्छन्। त्यस कारणले यो सोचेभन्दा फरक प्रकारको महाविपत्ति थियो, तसर्थ यहाँ हामीले ठुलो धनजनको क्षति भएको छ। हामीले रसुवा जिल्ला त अर्थतन्त्रका हिसाबले या ह्युमन क्यापिटलका हिसाबले पनि धेरै पछाडि पर्ने निश्चित छ। यसले मुलुकको अर्थतन्त्रमा पनि असर गर्छ। नुवाकोट जिल्ला, धादिङ जिल्ला, गोर्खा जिल्ला, चितवन जिल्लासम्म पनि यसले प्रत्यक्ष पार्ने प्रभाव र समग्र मुलुकको अर्थतन्त्रमा त लामो समयका लागि यसले नकारात्मक प्रभाव पार्ने भइहाल्यो। यो बिचमा राहत उद्धार लगायतका कामहरू हुँदै गर्दा खास गरी कालिका गाउँपालिका जसले एक्लै 200 बढी घर पीडित छन् अर्थात् त्यहाँका नागरिक गुमाएको छ कालिका गाउँपालिकाले, अध्यक्ष हरिकृष्ण देवकोटासँग समग्र जिल्लाको यो बाढीपछिको अवस्था राहत उद्धार लगायतका विषयमा छोटो कुराकानी गर्न उहाँलाई मैले अनुरोध गरेँ। उहाँ तयार हुनुभएको छ। हरिकृष्णजी स्वागत छ।
3: सर्वप्रथम दाईलाई मेरो कालिका गाउँपालिकामा हार्दिक स्वागत गर्न चाहन्छु।
2: तर स्वागत यस्तो बेलामा गर्नुपर्ने भयो जति बेला तपाईँले हाँसेर खुसी भएर स्वागत गर्ने या मैले त्यसरी ग्रहण गर्ने भन्दा पनि यो दुःखमा हामी एकै ठाउँमा हुने कुरा चाहिँ भयो
3: हो। यो दुःख समयमा यहाँले अवश्य पनि यो रसुवालाई सम्झेर यहाँसम्म आइदिनु भएको छ। यहाँको चाहिँ यो अहिले चाहिँ यो भोटेकुसीको बाढीले रसुवाली जनताहरूमा जुन खालको पीडा, जुन खालको आक्रान्त छ, त्यसलाई चाहिँ केही सान्त्वना दिनको लागि, केही सहयोग दिनको लागि र यहाँको मिडिया मार्फत चाहिँ यहाँको वास्तविक अवस्था चाहिँ उजागर गर्नको लागि हजुरले यहाँसम्म आउनुभएको छ। त्यो कारणले मैले हजुरलाई यहाँ स्वागत गर्न चाहन्छु।
2: जे परिप्रेक्ष्यमा जे अवस्थामा तपाईँ र म संवाद गर्दैछौँ, तपाईँ आफैले यहाँको वस्तुस्थिति छोटकरीमा बताउँदाखेरिमा चाहिँ
3: मैले मेरो जीवनको यो 45 पुग्दाखेरि यो खालको विपत्ति मैले अहिलेसम्म देखेको पनि छैन र रसुवा जिल्ला
2: सोचेको पनि थिएन
3: अनि यो जस्तो विपत्ति चाहिँ हुन्छ भन्ने कल्पना पनि गरिएको थिएन। र रसुवा जिल्ला चाहिँ समग्रमा छिमेकी जिल्लाहरूको तुलनामा बागमती प्रदेशको अन्य जिल्लाहरूमा हामीले भ्रमण गर्दाखेरि पनि हामी क्रमशः एउटा समृद्धिको बाटोमा अगाडि बढिसकेको हामीले कम्पेयर गरेर हामीले फिल अनुभूति पनि गरिरहेका थियौँ। हाइड्रो प्रोजेक्टहरूदेखि लिएर एउटा चाहिँ ठुलो समृद्ध राष्ट्र चाइनासितको चाहिँ बोर्डर पनि भएको कारणले बिजनेसदेखि लिएर सम्पूर्ण कुराहरू, बाटोघाटो सबै कुराहरूले हामी एउटा समृद्ध लाइनमा पुगिसकेका थियौँ। अब अहिले आएर तपाईँको यो भोटेकुसीको बाढीले रसुवा जिल्लाको सबै नाम चलेको बजारहरू, व्यापारिक केन्द्रहरू, सम्पूर्ण यो त्रिशुली नदीसँग जोडिएका हाइड्रो प्रोजेक्टहरू सबै सर्वनाश हुँदाखेरि हामीलाई यो सपना हो कि विपना हो, यो कहिल्यै नसोचेको कुराहरू भएको छ। र म मात्रै होइन, रसुवाका सबै आम नागरिकहरू चाहिँ एकदम ठुलो शोक, पीडा र यो अकल्पनीय घटनालाई चाहिँ एउटा ट्रामाको रूपमा सक भएर चाहिँ बसिराख्नु भएको।
2: जस्तै तपाईँले रसुवा समृद्धितर्फ जाँदै थियो भन्दै गर्दा दुई तिनवटा कुरा भन्नुभएको छ नि। एउटा पछिल्लो पटक खास गरी नाकाबन्दी, भूकम्प र त्योसँगैको कोभिड,
3: हजुर,
2: यो दशकमा हामीले हेर्दाखेरिमा पछिल्लो पटक चाहिँ रसुवागढी नाका, केरुङ नाका अलि बढी चल्न थालेको थियो होइन, यहाँबाट जुन व्यापारको क्रमहरू बढेको थियो एउटा त्यो विषय भयो। अर्को भोटेकोसी, त्रिशुली या लाङटाङ जे हामी नदीहरू भनौँ, त्यहाँ धेरै हाइड्रो पावरहरू बनिरहेको थिए र त्योसँग सम्बन्धित रहेर रोजगारी पनि
3: एकदम
2: ठुलो सृजना भइरहेको थियो र सडक सञ्जाल पनि राम्रोसँग जोडिँदै थियो।
3: हाम्रो सडक सञ्जाल असाध्यै राम्रो थियो। रसुवा जिल्लामा सडक सञ्जाल राम्रो हुँदै गर्दाखेरि तिनवटा कुराको फाइदा थियो। एउटा हामीसँग हिमाल थियो, पर्यटकीय दृष्टिकोणले हामीले असाध्यै धेरै रोजगारी सिर्जना गर्ने सम्भावना पनि र व्यावसायिक हिसाबले पनि र धेरै विदेशी मुद्रा आर्जन गर्नको लागि पनि सबैभन्दा उत्तम विकल्प थियो। र भौगोलिक हिसाबले हामीले कृषि, पशुपालन र अन्य व्यवसायबाट भन्दा पर्यटनबाट सबैभन्दा सजिलोसित चाहिँ नि आर्थिक उत्पादन गर्न सक्ने बाटो थियो एउटा। अनि अलिक पछिल्लो समयमा रसुवागढी नाका चाहिँ इन्टरनेसनल्ली प्रमोट भइराख्दाखेरि हजारौँको संख्यामा कैलाश मानसरोवर जाने पर्यटकहरू पनि यही नाकाबाट चाहिँ नि जानुहुन्थ्यो र अहिलेको यो विपत्तिमा धेरै सङ्ख्यामा हामीले पर्यटकहरू घुमाउनु पनि परेको छ र समग्रमा हाइड्रो प्रोजेक्टको कारणबाट टिबेट जाने पर्यटकको कारणबाट लाङटाङ गुसेकुण्ड क्षेत्रमा जाने पर्यटकको हिसाबले र इन्टरनेसनल ट्रेडको हिसाबले रसुवा जिल्लाको अधिकांश काम गर्ने उमेरको युवाहरूले त्यहाँ रोजगारी पाउनु भएको थियो र अहिले कमाउने र परिवार पाल्ने उमेरका चाहिँ युवा पुस्ताहरू चाहिँ यो भोटे कुसीको बाढीबाट चाहिँ बेपत्ता हुनुभएको छ। त्यसले गर्दाखेरि सबै परिवारहरू समग्रमा रसुवा जिल्ला नै अहिले शोकमा डुबेको छ।
2: जस्तै तपाईँले जो प्रकारको ह्युमन क्यापिटलको लस भयो त्योमा पनि युथ होइन
3: एकदम
2: युवा उमेरका हुन त कुनै पनि उमेर समूहको मानिसको मृत्यु या बेपत्ता हुनु त आफैमा लस त हो मानवीयताको हिसाबमा, होइन तर भोलिको समृद्धिका लागि परिवार चल्नका लागि पनि युवाको अनुपस्थिति त महत्त्वपूर्ण कुरा भइहाल्यो। तपाईँले कालिकालाई केन्द्रबिन्दुमा राखेर हेर्दा जुन पालिकाको तपाईँ अध्यक्ष हुनुहुन्छ रसुवालाई केन्द्रबिन्दुमा राखेर विश्लेषण गर्दा चाहिँ कति जति मानवीय र आर्थिक रूपमा भौतिक रूपमा क्षति भयो यो चाहिँ प्रारम्भिक कुरा हो।
3: अब अहिले यकिन रूपमा यति नै सङ्ख्यामा बेपत्ता भएका छन् भन्ने खालको कुरा हामीसँग डाटा आइसकेको छैन। कालिका गाउँपालिकाको सन्दर्भमा सुन्नुहुन्छ भने 150 जति बेपत्ता हुनुभएको डाटा आएको छ।
2: 150
3: जति
2: त्यो त तपाईँको पालिकाको 5 वडामा मात्रै
3: हो। अनि अब अर्को 30 घर धरी चाहिँ कम्प्लिटली विस्थापित हुनुभएको छ। बाढीले उहाँको घर जग्गा जमिन सबै बढाएर लगेको छ। त्यसले गर्दाखेरि हामीसँग अहिले कम्प्लिटली 180-200 परिवार चाहिँ पुरै शोकमा डुबेको छ। अब छिमेकी पालिका उत्तर गएको कुरा गर्नुहुन्छ भने सबैभन्दा बढी मानवीय क्षति पनि अनि भौतिक क्षति पनि त्यहाँनिर भएको छ।
2: किनभने त्यो पालिका चाहिँ अलि नदी किनारमा बढी
3: नदी किनारमा अनि अलिकति बेत्रावती लगायतको क्षेत्रमा चाहिँ समथर भूभाग पनि भएको कारणले बस्ती पनि राम्रो विकास भइसकेको थियो, बाटोको पनि राम्रो विकास भइसकेको हुँदाखेरि त्यहाँनिर अलि बढी जनघनत्व भएको कारण बढी मानवीय क्षति पनि भयो। अनि हाम्रो एक नम्बरको तल्लो भेगले चाहिँ त्रिशुली नदीसँग टच गरेको र त्यति बस्तीयोग्य जमिन नभएको कारणले गर्दाखेरि हाम्रो त्यति ठुलो मानवीय क्षति तटीय क्षेत्रमा चाहिँ भएन। तथापि हाम्रो पालिकाको धेरै युथहरू चाहिँ त्यो तिमुरेमा र नेपाल टिबेट ट्रेडसँग जोडिएको र धेरै टच जनशक्तिहरू इन्जिनियरहरू चाहिँ कालिका गाउँपालिकाको इन्जिनियरहरू चाहिँ हाइड्रो प्रोजेक्टमा काम गर्नुहुन्थ्यो। उहाँहरू अहिले बेपत्ता हुँदाखेरि
2: युवाहरूले मलाई भन्दै हुनुहुन्थ्यो उहाँहरू पेसाले इन्जिनियरै हुनुहुन्थ्यो, अब त हाम्रो रसुवामा यहीँको इन्जिनियर भन्ने त पाउन गाह्रो भयो भनेर उहाँहरू औँलामा गन्दै हुनुहुन्थ्यो।
3: हो, एकदम सही सुन्नुभएछ। हाम्रो अधिकांश रसुवा जिल्लाभरिकै हाम्रो गाउँपालिकाकै अधिकांश शिक्षित युवाहरू त्यसमा पनि विशेष गरी इन्जिनियरहरू चाहिँ हाम्रो ती 7-8 हाइड्रो प्रोजेक्ट
2: यहीँ हाइड्रो थियो
3: र त्यो सबै हाइड्रो पावरहरू अहिले क्षेत्रविक्षेत हुँदाखेरि उहाँहरू चाहिँ बेपत्ता हुनुभएको छ। यो दुःखद कुरा हो।
2: जस्तै यहाँबाट टिमुरेमा या स्याफ्रुबेसीमा लगायतका विभिन्न ठाउँमा गएर व्यापार गर्नेहरू पनि हुनुहुन्थ्यो नि,
3: एकदम धेरै हुनुहुन्थ्यो। विशेष गरी अब त्यो टिमुरे क्षेत्रमा गएर होटेलहरूमा रेस्टुरेन्टहरूमा त्यहाँ सामानहरू लोड अनलोड गरिदेखि ड्राइभिङ गरिदेखि आफ्नो पसलको लागि
2: चाहिँ आउँदै थियो, त्यसले गर्दा पनि कार्गोहरू धेरै त्यो उहरू आउने भयो।
3: पसलको लागि सामान किन्न जानेहरू त्यति मात्र नभइकन तपाईँको काठमाडौँ र अन्य ठुला सहरहरूमा सामान सप्लाई गर्नुको लागि पनि यहाँहरूले यहाँ अगाडि रोकेको यो ठुला ठुला डिब्बा गाडीहरू देखिराख्नु भएको छ। सबै त्यो कन्टेनरहरू चाहिँ कति माथि जाँदैछन् कति फर्किँदैछन् र अहिले यो बाटोमा चाहिँ रोकिरहेको पनि छन् र यहाँबाट ठुलो ट्रेड हुन्थ्यो, धेरै मान्छेले रोजगारी पाएको अवस्था थियो। अब त्यो हामीले एउटा सपना जस्तो अब हामीले त्यो फेरि पाउन सक्दैनौँ भन्ने हामी
2: अब अहिले जे नहुनु थियो त्यो त भइहाल्यो। प्रारम्भिक रूपमा उनीहरूको खोजी गर्ने या उद्धार गर्ने त्यस पछाडि राहत र पुनस्थापना जे हामी भन्छौँ त्यो चाहिँ पालिकाले कसरी गरिरहेछ, सङ्घीय सरकारसँगको समन्वय कसरी भइरहेछ?
3: अब कालिका गाउँपालिकाको अध्यक्षको हैसियतले मैले हाम्रो लेभलबाट हामीले गर्न सक्ने खालको कामहरू गरिरहेका छौँ। जस्तै कालिका गाउँपालिकाको यो कालिका हिमालय क्याम्पसमा हामीले तुरुन्तै होल्डिङ सेन्टर सिर्जना गऱ्यौँ र तत्कालै विपदमा परेका नागरिकहरूको खोजी गरेर जो जुनसुकै गाउँपालिकाको भए पनि जुनसुकै जिल्लाको भए पनि उहाँहरूलाई हामीले सुरुबाट नै खानपिन बसोबासको व्यवस्थापन सुरु गऱ्यौँ. अनि तत्कालै गोसाइँ कुण्डको मेला पनि भएको कारणले गर्दाखेरि धेरै तीर्थयात्रीहरू पनि अलपत्रमा पर्नुभएको,
2: उहाँहरू त बाटोमा अलपत्र परेको,
3: अनि उहाँहरूलाई पनि हामीले सकेको सहयोग गऱ्यौँ र उहाँहरूले खोजेको जस्तो सहयोग हामीले अझ गर्न सक्यौँ. किनभने हामीसँग त्यो ट्रान्सपोर्टेसनको लागि चाहिँ फेसिलिटी दिन सक्ने खालको
2: रिसोर्स पनि भएन,
3: रिसोर्सहरू थिएन र उहाँहरू एकदम थाकेर आउनुभएको हुन्थ्यो. यहाँ चाहिँ गाउँपालिकाले गाडी व्यवस्था गरिदिएर नुवाकोटसम्म भन्ने नै पुऱ्याइदिए हुन्थ्यो भन्ने खालको उहाँहरूको
2: अपेक्षा हुन्छ,
3: अपेक्षा थियो. अनि हामीसँग गाडी थिएन अनि बाटो फेरि त्यस्तो छ, त्यो कारणले गर्दाखेरि हामीले धेरै यात्रु महानुभावहरूको अपेक्षा चाहिँ पुरा गर्न सक्ने सम्भावना भएन र अहिले पनि 10-11 जना गोसाइकुण्डबाट फर्केका यात्रीहरू हाम्रो
2: जो यहाँको स्थानीय होइन तर हामीले उहाँहरूलाई अहिले पनि आश्रय दिइरहेछौँ,
3: अहिले पनि दिइरहेका छन् भने त्यस्तो किसिमले हामीले सहयोग गऱ्यौँ. अनि अर्को कुरा, जब चाहिँ नि राष्ट्रिय राजमार्ग पासङलामा हाइवे चाहिँ छेद विच्छेद भयो त्यसपछि हामीले वैकल्पिक बाटोको लागि चाहिँ नुवाकोटको बाहुन बेसी त्यसपछि बाटो नर्जा मण्डप लछ्याङ त्यसपछि नुवाकुण्ड गाउँपालिकाको श्रमथली पारछ्याङ भोरले हुँदै आउनुपर्ने यो एकदम लामो र असाध्यै चाहिँ
2: दुरह बाटो
3: असाध्यै चाहिँ कच्ची बाटो भएको कारणले गर्दाखेरि यात्रीहरूलाई हजुरहरूलाई आउनु पनि निकै
2: हामी पनि त्यही मार्ग प्रयोग गरेर
3: भएको कारणले त्यो बाटोलाई व्यवस्थापन गर्नको लागि हाम्रो कालिका गाउँपालिकामा भएको एउटा एक्साभेटर छ, त्यसले हामीले सधैँ तत्पर अवस्थामा राखेर चाहिँ हामीले त्यो बाटो खोल्ने बाटो बन्द नहुने किसिमले चाहिँ हामीले सेवा प्रवाह गऱ्यौँ.
2: त्यसो गर्दा पनि कम्तीमा पनि एउटा मान भनाइ के बनिरहेको थियो भने रसुवामा चाहिँ कम्युनिकेसन पनि त्यो बन्द भइहाल्यो होइन, बिजुली पनि बन्द भइहाल्यो, सँगै रसुवा जान आउन सकिँदैन भनेपछि सबैलाई जस्तै काठमाडौँबाट आउने या नुवाकोटमा हुनेलाई पनि रसुवा चाहिँ जान सकिँदैन भनेपछि रसुवा चाहिँ सम्पूर्ण रूपमा सम्बन्ध विच्छेद र सम्पर्क विच्छेद भएको जस्तो जुन अवस्थामा थियो यो बाटो खोले पछाडि केही मान्छे त कम्ती यो बाटोबाट आउने राहत लिएर आउने अरू धेरै चिज पनि आरम्भ भयो नि
3: भयो. तपाईँको देश विदेशका विभिन्न जिल्लाबाट हामीले चिनेका साथीहरू व्यापारिक साथीहरू सबैले चाहिँ नागरिक स्तरबाट एकदम चासो चिन्ता र उहाँहरूले भरपूर सहयोग गर्नुभएको छ. कतिले हामी पैसा उठाएर पठाइदिन्छु पनि भन्नुभएको छ, हामीलाई अहिले पैसा चाहिएको छैन, हामीलाई खाद्यान्नहरू चाहिएको छ, हाम्रो पीडित परिवारको लागि चाहिँ यी खालका चाहिँ बेसिक निड्सहरू चाहिँ चाहिएको छ भनेर हामीले उहाँहरूसँग अपिल गऱ्यौँ र नागरिक स्तरबाट धेरै जिल्लाबाट धेरै गाउँपालिकाबाट नगरपालिकाबाट चाहिँ सहयोग आइराखेको पनि छ र उहाँहरू अझ धेरै चाहिँ सहयोग गर्न तत्परता देखिराख्नु भएको छ र राष्ट्रको केन्द्रीय सरकारबाट चाहिँ हामीले जुन खालको आशा गरेका थियौँ जस्तै यो बाढीले चाहिँ राष्ट्रिय प्रसारण लाइन इलेक्ट्रिसिटी चाहिँ टुट्यो, राजमार्ग टुट्यो, त्यो टुट्ने बित्तिकै सँगै सरकारले यो हाइड्रो इलेक्ट्रिसिटीको कनेक्टिभिटी चाहिँ रसुवा जिल्लालाई जोड दिन सक्थ्यो, राजमार्गको वैकल्पिक उपायहरू सोचेर
2: त्यो सम्भवै नभएर उहाँहरूले नगरेको कि सम्भव हुँदा हुँदै पनि त्यसमा दृष्टिकोण नपुगेको कि तपाईँहरूले माग नगरेको दुईवटा चिज. एउटा सडक सञ्जाल जोड्ने कुरा अहिले पनि हामीले कुराकानी गऱ्यौँ, हामी आएकै बाटोमा हेर्दा दुईवटा जति स्क्याबेटरले काम गरिरहेको थियो त्यसो हुँदा सामान्य बाटो खोलिरहेको थियो. अब अर्को तपाईँ सूर्यगढीबाट आउने बाटो छ, त्यहाँ पनि बिचमा एउटा पहिरो झरेको छ, त्यो पहिरो हटाउने भने त्यो बाटो अझ छोटो चल्न सक्थ्यो होइन, त्यहाँ पनि काम नभए देखियो. अर्को बिजुलीको तपाईँले हामी अनौपचारिक कुराकानी गर्दा पनि भनिरहनु भएको थियो 17-18 पोल हाल्दाखेरिमा रसुवा जुन अँध्यारोमा बाँचेको छ त्यो अँध्यारो त उज्यालो बन्द रहेछ.
3: अब यो बाढी जाने बित्तिकै तपाईँको भोलिपल्ट नै नुवाकोटमा बिजुली बत्ती बल्यो अनि तपाईँको मेरो घर चाहिँ 5 नम्बर वडामा पर्छ, त्यहाँबाट हेर्दाखेरि अगाडिपट्टिको कुवा
2: हामी आउँदा पनि जहाँ जहाँतिर अँध्यारो थियो त्यो रसुवा जिल्ला, जता जता उज्यालो छ त्यो नुवाकोट जिल्ला.
3: कुवा पानी भित्तामा जहाँ तपाईँको 5 किलोमिटर पर त्यहाँ चाहिँ बत्ती बलिरहेको छ. त्यो भएपछि मैले प्राधिकरणको हाकिमसँग चाहिँ नि कुराकानी गरेँ अनि उहाँले त्यहाँबाट जोडो भन्ने सम्भावना छ भनेपछि निरन्तर म आफै खटेर मैले 15-20 जना केटाहरूलाई चाहिँ प्रयोग गरेर हामीले यहाँ कालिका स्थानबाट पोलहरू लगेर 4 दिनसम्म खटेर बल्ल आज चाहिँ तपाईँको नुवाकोटबाट
2: बिजुली बल्यो
3: आएको छ.
2: आजबाट चाहिँ यहाँ बिजुली बल्याएको
3: छ, बिजुली बत्ती आज बल्दाखेरि धेरै ठुलो समस्या समाधान भयो अब बल्ल भन्ने खालको फिल भएको.
2: मानसिक समस्या पनि ठुलो कुरा हो र त्यसबाट अरू बाई प्रडक्टको रूपमा आउने हुन्छ नि त धेरै कुरा त.
3: अनि अब यो खालको समस्या चाहिँ म एउटा गाउँपालिकाको अध्यक्षले मेरो दृष्टिले देखेर मैले आफ्नो सुरले गरेँ, तर यो चाहिँ सरकारले गर्नु पर्थ्यो, मभन्दा माथिल्लो निकायको सरकारले गर्दै
2: माथिल्लो निकायको सरकारलाई चाहिँ तपाईँहरूले समन्वय नै गर्न चाहनु भएन, त्यहाँ फरक दलको सरकार भए भएर तपाईँहरूले उसँग अपेक्षा गर्ने भन्दा उसलाई विरोध गर्ने कुरामा बढी लाग्नुभयो।
3: होइन, हामी यस्तो विपदको बेलामा किन विरोध गर्नु छ? अब हामीले देखेको यो सरकारले अहिलेसम्म, मैले जन्मेदेखि अहिलेसम्म सबैभन्दा बढी हेलिकप्टर उडाएको छ, त हेलिकप्टरमा पक्कै पनि नागरिकहरू रेस्क्यु गरेको हुनसक्छ, त्यसले गर्दाखेरि
2: खाद्य सामग्री पठाएकैहरू
3: पठाएको हुनसक्छ, अन्य नागरिकहरूको चाहिँ समस्यासँग जोडिएका कुराहरूमा सहयोग गरेको हुनसक्छ। मैले 2-3 हजार पटक चाहिँ हेलिकप्टर उडेको अनुभव
2: देखिसकेको छु
3: भने 2-3 हजारचोटि हेलिकप्टर उड्दाखेरि त अहिले रसुवाको जनसङ्ख्या मेरो विचारमा 20 हजार पनि छैन, रसुवा जिल्लामा बस्ने
2: कुल जनसङ्ख्या नै 24 हजार जति त हो,
3: कुल जनसङ्ख्या त 40-44 हजार जति छन्।
2: अहिले
3: विदेशमा बस्ने अनि काठमाडौँतिर बस्ने
2: पनि जोडिया हुन्छ,
3: त्यो घटाउँदाखेरि तपाईँको अहिले रसुवामा 15-20 हजार जनसङ्ख्या जति बस्नुहुन्छ, र अहिले यो महामारीमा त त्यो पनि घटेको हुनसक्छ। त्यो कारणले गर्दाखेरि माथिल्लो निकायको सरकारले, चाहे त्यो प्रदेश सरकार होस् चाहे सङ्घीय सरकार होस्, उहाँहरूको दृष्टि पुगेको थियो भने नुवाकोटमा बत्ती बलेको कम्तीमा भोलिपल्ट रसुवामा पनि बत्ती बल्थ्यो। अनि म आफै फ्रन्ट लाइनमा त्यहाँ गएर पोल बोकेर मैले पालिकाका केटाहरूलाई स्वयंसेवकको रूपमा उहाँहरूलाई प्रयोग गरेर पोलहरू 17 वटा पोल गाडेर चाहिँ बत्ती आएको छ। अब 17 वटा पोल गाडेपछि रसुवा जिल्लामा बत्ती बल्ने कुरो चाहिँ 5-6 दिनसम्म कुर्नु चाहिँ दुर्भाग्यको कुरा हो।
2: होइन, मैले भनेको त्यो कुरा तपाईँहरूले जस्तै सङ्घीय सरकारको गृहमन्त्री त यी कमान्ड सम्हालेर बस्नु भएको छ विदुरमा, होइन, संचार मन्त्री नुवाकोटबाटै जितेको हुनुहुन्छ, उहाँ पनि हरेक दिन जसो त्यहीँ हुनुहुन्छ, तपाईँको सङ्घीय सांसद मोहन आचार्य यहीँ हुनुहुन्छ, उहाँहरूसँग तपाईँले कति सहकार्य गर्नुभयो?
3: मोहन आचार्यज्यू त तपाईँको बाढी गएपछि भोलिपल्ट नै रसुवामा आउनुभएको छ, र उहाँ चाहिँ सबै नागरिक बेपत्ता नागरिकहरूको घरमा भिजिट पनि गर्नुभएको छ, प्रत्यक्ष रूपमा जिल्लाको चाहिँ प्रशासनिक निकायहरूसँग पनि उहाँले जोडिएर समन्वय गरिराख्नु भएको छ। मैले आफूले पनि यो यो राष्ट्रिय प्रसारणसँग बिजुली जोड्ने विषयमा उहाँसँग पनि कोर्डिनेसन गरेँ, र नुवाकोटको सूर्यगढीको अध्यक्षज्यूसँग पनि समन्वय गरेँ, नेपाल विद्युत प्राधिकरणसँग पनि समन्वय गरेँ, यो जुन सक्सेस भएको हो। र ती बाहेक अब गृहमन्त्रीसँग प्रधानमन्त्रीसँग कुरा गर्ने त मसँग एक्सेस थिएन।
2: तर मैले देखेको त म धुन्चे बस्दाखेरिमा मलाई लाग्छ धुन्चे फरक गाउँपालिका हो, होइन,
3: गोसाइँकुण्ड गाउँपालिका हो,
2: त्यहाँ चाहिँ सरकारको तर्फबाट अहिले सत्तारूढ दलको सांसद पूर्व मन्त्रीहरू नै त्यहाँ डेरा जमाएर बस्नु भएको छ, ठुलो सत्तासँग निकट दलका ठुलो सङ्ख्यामा जनसङ्ख्या त्यहाँ छ, जनशक्ति त्यहाँ छ, उहाँहरूले हामीले यहाँ चाहिँ सबै काम गरिरहेछौँ भन्नुहुन्थ्यो, त्यो चाहिँ व्यवहारमा तपाईँहरूको पालिकामा या जिल्लामा देखिएन?
3: होइन, उहाँहरूले के गर्नुभएको छ भन्ने कुरा त मैले त देखेको छैन, अब अरू जनताहरूले देखेको छ भने उहाँहरूले भन्ने कुराहरू, अब उहाँहरूले आफ्नो ठाउँबाट गर्नुभएको सहयोग मैले नदेखेर अरूले देखाए पनि हुनसक्छ।
2: प्रशासन कति सहयोगी भयो, किनभने यो पटक पनि जिल्ला प्रशासन कार्यालयलाई नै संयोजनको जिम्मेवारी दिएको देखियो।
3: होइन, अब प्रशासनले आफ्नो ठाउँबाट धेरै काम गरे जस्तो लागिरहेको हुनसक्छ, अब नागरिक तहमा हेर्दाखेरि नागरिकहरूले राज्यबाट सरकारबाट जुन खालको आशा अपेक्षा गरेका थिए त्यो प्राप्त गरेको जस्तो मलाई लाग्दैन।
2: प्रशासनले प्रभावकारी रूपमा काम गरेको अनुभूत जनताले नै गरेको छैन।
3: अब जस्तै उदाहरणको लागि म यो गाउँपालिकाको अध्यक्ष छु अहिले, र हाम्रो 5 वटा वडा छ, अहिलेसम्म कसैले पनि तेरो गाउँपालिकामा कतिजना मान्छे बेपत्ता भयो, कतिजना मान्छे विस्थापित भयो भनेर मलाई अहिलेसम्म कसैले पनि सोधेको छैन।
2: ए, उहाँले रेकर्डसम्म पनि लिनुभएको छैन?
3: अहिलेसम्म मलाई सोधेको छैन, कसैले पनि सोधेको छैन। अब उहाँहरूले अन्यत्रबाट चाहिँ डाटा इन्फर्मेसन लिनुभएको छ भने त्यो
2: भनेको जिल्ला प्रशासन कार्यालय तपाईँलाई बोलाएर तपाईँसँग बैठक गर्ने लगायत काम पनि गरेको छैन?
3: जिल्ला प्रशासन कार्यालयले मलाई फोन गरेको छैन अहिलेसम्म, र उहाँहरूले मलाई फोन गर्नैपर्छ भन्ने कुरा पनि छैन फेरि, किनभने मैले मेरो आफ्नो ढङ्गबाट गर्न सक्ने खालको कुराहरू कामहरू मेरो आफ्नो गाउँपालिकाको जनताहरूको लागि गर्ने गरिराखेकै छु। जिल्ला प्रशासन कार्यालयबाट मलाई फुसिडो साहबले फोन गर्नु भएन, भेट्नु भएन,
2: होइन, तथ्याङ्क त लिन पर्ला नि त।
3: हो, उहाँहरूको त्यो तथ्याङ्क लिने क्रम बाँकी नै छ होला
2: कि उहाँहरूले अर्कै च्यानलबाट लिनुभयो?
3: हो, त्यो उहाँहरूले अर्कै च्यानलबाट लिनुभएको छ भने नि होला, त्यो पनि हुनसक्छ, तर हामीसँग त्यो विषयमा सम्बन्धै भएको छैन।
2: अनि राहतको सामग्री जस्तै सरकारले त वान डट पोलिसी भनेको छ नि त एकचोटि, होइन, मसँग बिचमा पनि केही युवाहरूले सोध्दै हुनुहुन्थ्यो, हामीले हाम्रै शुभचिन्तकहरूले रसुवा र हाम्रै ठाउँको लागि भनेर ल्याइदिएको रात ल्याउन लागेको पनि नुवाकोटतिरै रोकेरै वान डोर हो भनेर ती बुझाउनु पर्छ भन्ने अवस्था सृजना भयो सर, के गर्ने भन्दै हुनुहुन्थ्यो। सरकार आफैले चाहिँ रात पठाएछ कि छैन? यहाँ
3: सरकारको तर्फबाट रात आएको त मैले अहिलेसम्म देखेको सुनेको छैन। अब नागरिक स्तरबाट भने धेरै रातहरू पठाउने खालको कुरामा पनि साथीहरूले कुरा गरिराख्नु भएको छ। म पनि एउटा व्यवसायी पनि भएको कारणले गर्दाखेरि व्यवसायसँग जोडिएका साथीहरूले हामी सहयोग गर्छौँ, के सहयोग गर्नुपर्छ, के ल्याउनुपर्छ भन्ने खालको कुराहरूमा उहाँहरूले प्रत्येक दिन चासो राख्नु भएको छ। हामीलाई खाद्यान्न लगायतका अहिले विपदमा परेका नागरिकहरूको लागि रिलिफको लागि चाहिने सामग्रीहरू चाहिँ नागरिक स्तरबाट चाहिँ असाध्यै प्रशंसा गर्न योग्य तरिकाले चाहिँ साथ सहयोगहरू पाइरहेको छौँ हामीले।
2: राज्यको सङ्घीय सरकारले तपाईँलाई अब यसलाई आरोप लागेको अर्थ पनि लाग्ला, किनभने मैले दुईवटा प्रतिक्रिया सुनेको छु रसुवामै आएर। एउटा रसुवाको पत्रकार महासङ्घको अध्यक्षले सङ्घीय सरकारका तर्फबाट गर्नुपर्ने या प्रशासनका तर्फबाट गर्नुपर्ने कोअर्डिनेसन खास भएन भनेर उहाँले चाहिँ फेसबुकमा लेख्दा उहाँलाई दुई चार ठाउँबाट टेलिफोन आयो, त उहाँले मसँग रेकर्डेड रूपमा भन्नुभएको छ। त्यस्तै मैले केही सञ्चार माध्यममा तपाईँकै छिमेकी पालिका उत्तर गएको अध्यक्षज्यूले बोलेको पनि सुनेको थिएँ, त तपाईँको पनि अनुभूति यही सुनियो। यो तपाईँले राजनीतिकरण गर्न खोजेको कि यथार्थ नै भनेको?
3: होइन, यो यथार्थ कुरा हो।
2: यहाँ तपाईँलाई पनि दबाब आउला फेरि? अब
3: होइन, न मलाई दबाबसँग के सरोकारै भएन, किनभने हामी हामीलाई यो विपत्तिमा राजनीतिकरण गर्नु नै छैन। हामीलाई चाहिँ राजनीतिमा चुनावमा उठ्दाखेरि के हार्छ के जित्छ, जित्दाखेरि पनि ठिक छ, हार पनि हामीलाई स्वीकार्य छ, होइन। हामीलाई यो विपदमा जति सक्दो छिटो, जति सक्दो धेरै नागरिकहरू जो विपदमा परेका छ उनीहरूको उद्धार होस् र नागरिकले सरकार छ भन्ने खालको अनुभूति गरोस् भन्ने मात्रै हाम्रो चाहना हुन्छ। हामी सबै जनप्रतिनिधिहरूको यही नै चाहना हुन्छ। त्यही भएर उत्तर गएको अध्यक्षज्यूले पनि त्यो खालको अभिव्यक्ति दिनुभएको होला र मेरो पनि बुझाइ त्यस्तै नै हुन्छ, किनभने हामीलाई जनताहरूबाट एकदम प्रेसर आएको हुन्छ। विपत्त भएका नागरिकहरूलाई खोजिदिनु पर्यो भनेर भन्नुहुन्छ। अहिले पनि मलाई चाहिँ 10-15 मेसेज आएको छ, विपत्ता भएका छन्। अब पालिकाले अहिलेसम्म पनि हाम्रो विपत्ता भएको नागरिकहरूको बारेमा चासो गरेन भन्नु, अहिले भर्खर पनि मलाई चाहिँ 7-8 मेसेजहरू आइरहेको।
2: तर तपाईँलाई कसलाई भन्ने हो?
3: अब मैले कसलाई भन्ने, कहाँ गएर खोज्ने भने, अर्को दुःख लाग्दो कुरो के छ भन्दाखेरि म धेरैचोटि चाहिँ यो बिजुलीको पोल चुन्ने क्रममा अनि पीडित परिवारहरूलाई भेट्ने क्रममा तलमाथि गरिराख्दाखेरि यो बेत्रावती लगायत बेत्रालीदेखि मैलुङसम्मको नदी तटमा अहिले पनि यत्र तत्र धेरै शवहरू देखिन्छन्, होइन। अनि त्यो शवहरूको व्यवस्थापन कसले गर्ने हो त्यो पनि थाहा भएन। यदि
2: बेत्रावती क्षेत्रमा त म बेत्रावती खाल्टे यो जुन क्षेत्र छ त्यहाँ अर्को एउटा बजार पनि थियो बेत्रावतीबाट थोरै माथि
3: सोले बजार, अलि माथि शान्ति बजार,
2: होइन त त्यो क्षेत्रमा त सुरक्षा कर्मीको त मैले कहीँ पनि उपस्थिति देखिनँ।
3: छैन छैन, तपाईँले ठिक देख्नुभयो,
2: किनभने त्यहाँ अव्यवस्था छ तर त्यहाँ सुरक्षाकर्मीको या प्रशासनको कहीँ पनि उपस्थिति त देखेन।
3: अनि अब तपाईँको उत्तर गएर हाम्रो कालिका गाउँपालिकाको तल्लो भेगको नागरिकहरूले त्यो लासहरू चाहिँ कुहिन लाग्यो, त्यहाँबाट चाहिँ नि दुर्गन्ध फैलिसकेको छ,
2: अर्को एपिडेमिक हुनसक्छ,
3: सङ्क्रमणिक चाहिँ आउन सक्छ, यो के गरेको भन्ने खालको गुनासो चाहिँ हामीलाई चाहिँ हामी जनप्रतिनिधिहरूसँग उहाँहरूको चाहिँ नि एसेस हुन्छ अनि उहाँहरूले चाहिँ हामीले नगरिदिएको जस्तो खालको चाहिँ बुझ्नुहुन्छ। अनि अब हामीले प्रशासनसँग चाहिँ नि यो विषयमा चाहिँ पटक पटक कुराकानी पनि गरिराखेको छौँ र त्यसको चाहिँ उचित ढङ्गले सुनवाई भएको छैन। अनि अब अर्को कुरा, हाम्रो लासहरू चाहिँ शवहरू चाहिँ स्थानीयहरूले चिनेर पनि त्यसको चाहिँ विधिवत ढङ्गबाट सद्गत गर्न चाहिँ
2: हो, त्यसको पनि अध्यक्षज्यू मलाई केही स्थानीयले गरेको गुनासो चाहिँ के थियो भने हाम्रो परिवारको सदस्यको निधन भयो, हामी पछि गएर खोज्दाखेरिमा त्यहाँ उहाँहरूको चाहिँ सास अलिअलि चलेको अवस्था पनि भेट्यौँ। मैले एउटा उदाहरणै छ मसँग, हामीले उहाँलाई काखमा लिएर पानी खुवायौँ, पानी खुवाएपछि उहाँको निधन भयो। त्यस्तै हामीसँग अरू पनि हामीले शनाखत गर्न सक्ने सब भेट्यो, हामीले त्यो सब हामी बुझ्छौँ, कानुनी प्रक्रिया पुरा गरेर हामीलाई दिनुहोस्, अन्तिम संस्कार गर्छौँ भन्दा हामीलाई दिएन, पछाडि चाहिँ उनीहरूलाई उठाएर लगियो, अहिले कहाँ लगियो हामीलाई थाहा छैन। यस्तो अवस्थामा तपाईँको जिम्मेवारी बन्दैन?
3: होइन, यो गुनासो चाहिँ एकदम धेरै नै आयो यो विषयमा, हामीले जनप्रतिनिधिहरूले अनि हामीले भन्नु मिल्ने खालको जस्तै मान्यज्यूहरूसँग र अन्य निकायहरूमा हामीले कोर्डिनेसन गऱ्यौँ। यो किन यस्तो भइराखेको छ, चिनेको शवहरू त आइडेन्टिफाई भइसकेको चाहिँ स्थानीयलाई बुझाइदियो भने उहाँहरूले अन्तिम दाह संस्कार गर्नुहुन्छ भने हामीले यो यत्र तत्र यसरी चाहिँ नि छोडिराख्नु पर्ने खालको चाहिँ नि किन यो वातावरण सृजना भयो भन्ने विषयमा हामीले धेरै चासो गऱ्यौँ, तर त्यसको चाहिँ अहिलेसम्म पनि मैले सठिक एन्सर प्राप्त गरेको छैन।
2: होइन त्यो चाहिँ जस्तै उहाँहरूको भनाइ के थियो भने प्रहरीले आएर आफ्नै हिसाबबाट लास उठाएर लगेछ भन्नुहुन्छ, तपाईँहरूलाई रोभरमा नराखिकन या तपाईँको वडाध्यक्षहरूलाई नराखिकन त्यसो गरिन्छ र
3: होइन? उहाँहरूले उठाएर लानुभएको पनि छैन जस्तो लाग्छ मलाई त। त्यो लगेको भए हाम्रो वडाध्यक्षहरूलाई त थाहा हुन्थ्यो, पालिका अध्यक्षहरूलाई पनि थाहा हुन्थ्यो होला, तर उहाँहरूले पनि त्यो विषयमा केही पनि भन्नुभएको छैन। जस्तै अहिले पनि हाम्रो कालिका गाउँपालिकाको केही व्यक्तिहरूको सब चाहिँ नवलपरासीको बर्दाघाटमा खुला परेको छ, नारायणीको तटमा चाहिँ भरतपुर नगरपालिकामा प्राप्त भएको छ। यहाँको हाम्रो नागरिकहरूले आफ्नो आफन्तको सब पहिचान गरिसक्नु भएको छ, त्यो सबहरू ल्याउन सक्ने वातावरण छ
2: भनेको त्यसमा पनि सङ्घीय सरकारका तर्फबाट अर्थात् अहिले नेपाली सेना नेपाल प्रहरीले जुन संयुक्त कमान्ड बनाएर काम गरेका छ उहाँहरूलाई तपाईँले कुरा गर्नुभएको छैन हामीलाई चाहिँ सब ल्याइदिने व्यवस्था गरिदिनुहोस् भनेर?
3: त्यस्तो त्यो त्यो कुराहरू गरियो, त्यो कुराहरू गर्दाखेरि चाहिँ तपाईँको त्यहीँको स्थानीय सिडिओसँग अथवा त्यहीँको जनप्रतिनिधिसँग चाहिँ कुराकानी गर्नुपर्छ भनेर त्यो खालको चाहिँ एन्सर आयो। अब हामीले त्यहाँको चाहिँ हिजो भर्खरको कुरा त्यहाँको जनप्रतिनिधिसँग कुराकानी गर्दाखेरि उहाँलाई थाहा नै छैन
2: ए उहाँ पनि तपाईँकै हालतमा हुनुहुँदो रहेछ
3: होइन, उहाँलाई थाहा नै छैन किनभने उहाँलाई त रसुवाको भोटे कोशी नदीको बाढीले गर्दा बगाएर लगेको सब उहाँको यति नम्बर वडामा आइपुग्यो भन्ने कुरो उहाँलाई थाहा नै छैन। थाहा नै नभएपछि उहाँले कसरी कोर्डिनेसन गर्नुहुन्छ?
2: यो त अन्धाधुन्ध भयो नि
3: हो, धेरै अन्धाधुन्ध भयो। त्यसले गर्दाखेरि अब यो कि त यो सबहरूको व्यवस्थापन गर्ने मेकानिजम नै फरक थियो अथवा हामीले थाहा नपाएको हो कि अथवा पहिला पहिला नै यस्तै हुन्थ्यो कि त्यो पनि थाहा भएन। अब नत्र भने सबैभन्दा सजिलो कुरा के थियो भन्दाखेरि हाम्रो स्थानीय लेभलको वडासँग अथवा पालिकासँग समन्वय भएर तपाईँहरूले चिन्ने सबहरू तपाईँहरूको आफन्तहरूको सबहरू तपाईँहरूले अन्तिम दाह संस्कार गर्नुहोस् भन्ने किसिमले स्थानीय प्रशासनले अथवा नेपाल आर्मी नै भए पनि उहाँहरूले त्यो खालको मेकानिजम बनाइदिनु भएको भए यो सब व्यवस्थापन गर्ने समस्या चाहिँ विदिन टु डेजभित्रमै।
2: तर कतिपय ठाउँमा चाहिँ अध्यक्षज्यू म जाँदाखेरिमा एकातर्फ स्थानीय पालिकाका प्रतिनिधिहरूले त्यो होल्डिङ सेन्टर लगायतमा काम गरिरहनु भएको छ, अर्कोतर्फ त्यहाँ मैले केही युवाहरू पनि देखेँ, देखेपछि उहाँहरूसँग पनि संवाद गरेँ या कतिपयले त हामीसँग पनि कुरा गर्नुपर्छ भन्नुभयो मलाई, अनि उहाँहरू को हो भनेर बुझ्दा उहाँ चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको त्यहाँको स्थानीय कमिटीको या उहाँहरू जिम्मेवारी लिएर आएको व्यक्तिहरू हुनुहुँदो रहेछ। हामी यहाँ जस्तै मैले रसुवामा एकजना भेटेको थिएँ, उहाँ रासोपाको बागमती प्रदेशको केही नेता हुनुहुँदो रहेछ, मलाई चाहिँ यहाँको ऊर्जा हेर्ने जिम्मा दिइया छ भन्नुहुन्थ्यो, भनेको यहाँ चाहिँ डबल संरचना चले जस्तो मलाई अनुभूति भयो।
3: अब त्यस्तो पनि होला, हजुरले देख्नुभएको त्यस्तो पनि होला, त्यो राजनीतिमा त्यस्तो पनि कहिले काहीँ हुन्छ, तर मेरो गाउँपालिकामा चाहिँ यहाँ रासोपासँग जोडिएका भाइहरूले पनि हामीलाई यो विपदमा चाहिँ सहयोग गर्नुभएको छ। यहाँ चाहिँ त्यो खालको पूर्वाग्रह गर्ने त्यो खालको राजनीतिकरण गर्ने खालको भूमिकाहरू छैन, यहाँ रासोपासँग जोडिएका भाइहरूले पनि हाम्रो इफोर्टमा हामीलाई चाहिँ सहयोग गरिराख्नु भएको छ, त्यस्तो विभेदपूर्ण व्यवहार चाहिँ यहाँ चाहिँ छैन।
2: अब चाहिँ अन्तिममा यो पुनस्थापनाको काममा जानुपर्छ होला अब हजुर होइन, एउटा त तपाईँले भनेको सबहरू ल्याउने कुराको कुरा पनि छ, पहिचान गर्ने कुरा पनि छ, त्यो सँगै जसलाई हामीले चाहिँ होल्डिङ सेन्टरमा राखेका छौँ या जो विस्थापित हुनुभएको छ उहाँहरूलाई जसले घर गुमाउनु भएको छ निवास गुमाउनु भएको छ उहाँहरूको व्यवस्थापनको विषय पनि होला, त्यो चाहिँ हामी के गर्छौँ? अब
3: बिस्तारै दुई चार दिनमा हामीले पालिका गाउँपालिकाको टोटल विस्थापितहरूको सङ्ख्या चाहिँ आइसकेपछि ती विस्थापितहरूसँग बसेर मैले एक चरणता बसिकन छलफल गरिसकेको छु। उहाँहरूको इच्छा चाहिँ हाम्रो घर पनि छैन, हाम्रो जग्गा जमिन पनि छैन, हामीसँग भएको अलिकति नगद घर गहना जे थियो त्यो सबै
2: गयो,
3: अब हामीलाई खेतीयोग्य जमिनमा त्यो ट्रस्टको चाहिँ घर बनाइदिनु भयो र हामीलाई चाहिँ भाडामा जग्गा दुई चार रोपनी प्राप्त भयो भने हामी खुसी हुन्छौँ भनेर उहाँहरूले भन्नुभएको छ। अब त्यसको लागि 30-40 परिवार चाहिँ हामीले त्यस्तो खालको भाडामा जग्गा पाउने खालको वातावरण भयो भने अलिक खेतीयोग्य जमिन भयो भने उहाँहरूले चाहिँ ट्रस्टमा बसेर तरकारी खेती गर्ने अन्न उत्पादन गर्न सक्ने एउटा सम्भावना पनि रहेको छ। अनि अर्को कुरा के हुन्छ भन्दाखेरि हाम्रो जुन विस्थापित सम्प्रदाय हुनुहुन्छ उहाँहरू चाहिँ एकै ठाउँमा सबै एकै ठाउँमा बस्न खोज्नुहुन्छ,
2: जनजाति समुदायकाहरूको त्यस्तो प्रकारको उहाँहरूको अहिलेसम्मको कल्चर हुन्छ,
3: उहाँहरू चाहिँ सबै एकै ठाउँमा बस्न खोज्नुहुन्छ अनि हामीले चाहिँ सबैलाई एकै ठाउँमा त्यो खालको वातावरण सृजना गर्न सकिन्छ कि सकिँदैन,
2: त्यति ठुलो जमिन पाइन्छ कि पाइँदैन, कानुनले दिन्छ कि दिँदैन, फेरि
3: त्यो खालको अर्को चिन्ता छ। अनि अब हामीसँग त्यो विषयमा कसरी अब त्यो रिहेबिलिटेसन गर्नको लागि चाहिँ कुन खालको जग्गामा कसरी व्यवस्थापन गर्ने, जग्गा कसरी खोज्ने र कस्तो खालको सेल्टरहरू अथवा घरहरू बनाउने अथवा टेन्टमा राख्ने कि भन्ने विषयमा चाहिँ अलिकति चुनौती पनि छ र त्यसमा थप एक्सर्साइज गर्न बाँकी छ।
2: तर ती नागरिकहरू त तपाईँसँगको यो मेरो कुराकानी सुन्दै गर्दा मेरो अध्यक्षले अब हाम्रो व्यवस्थापनको विषयमा के भन्छ भनेर आशा गर्नुहुन्छ।
3: असाध्य उहाँहरूले स्थानीय सरकारको गाउँपालिका अध्यक्ष उपाध्यक्ष वडाध्यक्षभन्दा माथिको कसरी पनि चिन्नुहुन्न। त्यो कारणले गर्दाखेरि अवश्य पनि हामीले ती नागरिकहरूलाई न्याय गर्नुपर्छ र उहाँहरूलाई कुनै न कुनै ठाउँमा गाउँपालिकाभित्र हामी जग्गा खोजेर उहाँहरूलाई चाहे भाडामा चाहे सरकारी जग्गामा अथवा प्रति जग्गामा भए पनि हामी व्यवस्थापन गर्न तयार छौँ।
2: प्रधानमन्त्रीज्यूलाई एउटा तपाईँ एउटा सरकारको प्रमुख हो, सङ्घीय सरकारको र देशको चाहिँ आजको दिनमा सरकार प्रमुख प्रधानमन्त्री बालेन्द्र शाह हो, केही भन्न चाहनुहुन्छ, के अपेक्षा छ, के आग्रह छ?
3: होइन, प्रधानमन्त्रीज्यूलाई अब धेरै भन्ने कुराहरू त छैन, उहाँले आफ्नो ठाउँबाट धेरै काम गरिराख्नु भएको होला, मैले थाहा नपाएको पनि हुनसक्छ, उहाँले असाध्यै धेरै मिहिनेत गरेर काम गरिराख्नु भएको होला। तर अहिलेको यो भोटेकोसी बाढी यो चाहिँ मामुली कुरा होइन, यसले राज्यलाई एकदम ठुलो क्षति पुऱ्याएको छ र रसुवा जिल्लालाई अहिलेको लेभलमा बाढी जानुभन्दा अघिल्लो दिनको लेभलमा पुर्याउनलाई निकै धेरै वर्ष लाग्छ। म जन्मनुभन्दा पहिला यो बाटो स्तर उन्नति भएर बन्ने थियो र अहिले भर्खर अलिअलि पिच अलिअलि ढलान भएको छ भने यो लेभलमा ल्याउनको लागि एकदम ठुलो चुनौती छ।
2: फेरि अर्को 45 वर्ष कुर्ने, हामीले
3: 45 वर्ष कुर्नुपर्ने अवस्था छ र त्यो अवस्था सिर्जना नहोस् र अहिले जुन रसुवा जिल्लाको यो भोटेकोसीको कारणले गर्दा जुन क्षति भएको छ त्यो क्षतिलाई चाहिँ उचित ढङ्गले मूल्याङ्कन गरेर व्यवस्थापन गर्नको लागि रसुवा जिल्लाको नागरिकहरूले प्रधानमन्त्रीसँग चाहिँ धेरै ठुलो आशा राख्नुभएको छ र उहाँ एकदम काम गर्ने खालको लिडर्स भएको हुनाले उहाँले अवश्य पनि रसुवा जिल्लालाई न्याय गर्नुहुन्छ। कतिवटा पुल बनाउनु पर्नेछ, कुन कुन गाउँपालिकामा के काम गर्नुपर्नेछ त्यसको हामीसँग उहाँले चाहिँ इन्फर्मेसन माग्नुभयो भने हामी कम्प्लिट इन्फर्मेसनहरू दिन्छौँ र त्यसमा रोप वे बनाउनु पर्ने अवस्थामा अथवा
2: कुरामा
3: यी सबै कुरामा हामी सँगै बसेर छलफल गर्नुपर्ने तयार छौँ र उहाँले
2: तपाईँको अपेक्षा चाहिँ एकचोटि सङ्घीय सरकारका तर्फबाट प्रधानमन्त्रीज्यूले पीडित क्षेत्रका स्थानीय पालिकाका जनप्रतिनिधि या प्रदेश र सङ्घका प्रतिनिधि सहित राखिदियो भने विषय उहाँलाई स्पष्ट हुन सक्थ्यो कि
3: हो। त्यो हामी चाहिँ रसुवा जिल्लाको जनप्रतिनिधि अझ जनतासँगै बसेर चाहिँ नि यहाँको चाहिँ आवश्यकता के हो भनेर उहाँलाई सोधेर चाहिँ नि कार्यान्वयन पछि अगाडि बढाउनु भयो भने हामी रसुवाले जनताहरू चाहिँ खुसी हुन्थ्यो।
2: तपाईँको अपेक्षा चाहिँ एकचोटि प्रधानमन्त्रीज्यू जसरी नुवाकोट आउनुभयो रसुवा पनि टेक्दै हुन्थ्यो,
3: रसुवा पनि
2: यहाँका जनताको कुरा उहाँहरूकै मुखबाट सुन्दै हुन्थ्यो
3: अनि तपाईँको टेकेर मात्रै भएन, काम पनि गर्नु पऱ्यो किनभने यहाँ त धेरै कामहरू गर्नु छ, यहाँ त आउने जाने यस्तो त धेरै भइरहेको छ,
2: पर्यटन जस्तो भएको छ
3: हो। त्यसले गर्दाखेरि यहाँ आएर यहाँको वास्तविक समस्या तपाईँको जस्तै आमा सुदिङको गाउँपालिका अब कम्प्लिटली विच्छेद छ, एक उहाँहरूको एउटा सम्प्रदाय यतापट्टि छ, अर्को सम्प्रदाय उतापट्टि छ, तपाईँको अहिले पुरै डिस्कनेक्टेड छ। अब त्यहाँनिर कसरी व्यवस्थापन गर्ने, अब खाद्यान्नका कुरादेखि लिएर यो
2: अब केही समय पछाडि त यही स्थिति रहने हो भने त अर्को भोकमरी आउँछ
3: हो। अहिले त तपाईँको सीमित पीडितहरू मात्रै हामीले काउन्ट गरेका छौँ भने यो स्थिति बढ्दै गयो भने यसलाई नेग्लिजेन्स गर्दै गयो भनेदेखि अबको केही दिनपछि एक महिनापछि त तपाईँको सबैमा चाहिँ खाद्यान्नको अभाव भएर भोकमरी सुरु हुन्छ।
2: हस्, यो कुरा पक्कै पनि प्रधानमन्त्रीज्यूले यहाँको सचिवालयले या उहाँलाई खबर पुर्याउन सक्ने मान्छेहरूले पनि हेर्नुहुन्छ होला, तपाईँले समय दिनुभयो किनभने तपाईँ यस्तो रसमा हुनुहुन्थ्यो, तपाईँलाई मैले राहत बाँड्दा बाँड्दै समातेर ल्याएर यो कुराले दीर्घकालीन रूपमा नीति बनाउने कुरा र रसुवाका जनताको चाहिँ आवाजलाई केन्द्रसम्म पुर्याउने कुरालाई सहज हुन्छ होला भनेर तपाईँलाई अनुरोध गरेँ, तपाईँले समय दिनुभयो, धेरै
3: धन्यवाद।
2: हरिकृष्ण देवकोटा आज हामीसँग हुनुहुन्थ्यो, कालिका गाउँपालिकाको अध्यक्ष, उहाँ मार्फत हामीले सङ्घीय सरकारलाई, उहाँ मार्फत हामीले उद्धारमा काम गरिरहेकालाई, उहाँ मार्फत हामीले सबै राजनीतिक दलकालाई र उहाँ मार्फत हामीले जनतालाई पनि भनेको कुरा के भने यति बेला राजनीतिक वाद र विचार होइन, यति बेला जनताको राहत दिने कुरालाई, जनतालाई पुनस्थापित गर्ने कुरालाई, र रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा जो प्रकारको क्षति भएको छ ती भौतिक पूर्वाधारहरू निर्माण गर्ने, अहिले अस्थायी रूपमा निर्माण गर्ने र त्यसलाई दीर्घकालीन रूपमा निर्माण गर्ने कुरा, यी नागरिकहरूलाई पुनस्थापित गर्दै उनीहरूलाई आफ्नो आवाससम्म फर्काउने कुरा राज्यको दायित्वमा पर्छ। नागरिकता दिएर मात्रै हुँदैन, राष्ट्रिय परिचय पत्र दिएर मात्रै हुँदैन, पासपोर्ट दिएर मात्रै हुँदैन, उनीहरूप्रतिको जिम्मेवारी पनि निर्वाह गर्नुपर्छ जो सरकारले गर्नेछ। हामी यति बेला रसुवाको कालिकाबाट कालिकाका अध्यक्षसँग कुराकानी तपाईँलाई प्रस्तुत गर्यौँ। नमस्कार।

0: Srudhis FM 93.2 MHz.
1: भदौ 10 गते आएको आकस्मिक बाढी पछाडी रसुवा, नुवाकोट, भादिङ लगायतका क्षेत्र निकै नै प्रभावित छन्। बाढी लगतै यिनै प्रभावित क्षेत्रहरूमा पुगेर उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री अनि नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ काठमाडौँ फर्किनु भएको छ। उहाँले फिल्डमा के देख्नुभयो अनि सरकारले कस्तो काम गरिरहेको रहेछ त रेस्क्यूका लागि, अनि अहिले त्रिशुली 3A लगायतका आयोजनाहरूमा अहिले रेस्क्यूको काम भइरहेको छ, तर त्यो रेस्क्यू ढिला भयो भन्ने गुनासो पनि छ। के साँच्चीकै रेस्क्यू ढिला भएको? सरकारले के गर्न सक्थ्यो, के गरेन, अथवा सरकारले के गर्नुपर्नेछ? यो विषयमा हामी आज उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसँग कुराकानी गर्दैछौँ।
2: सर, रसुवा पुगेर आउनुभयो होइन, कति दिनको यात्रा थियो? कति दिन?
3: दुई दिन लामो यात्रा, अब रोडबाट गएको,
2: हजुर,
3: करिब 9-10 घन्टा लाग्दो रहेछ काठमाडौँदेखि दुइन्चे पुग्न,
2: हजुर।
3: दुई दिन त चाहिँ हेलिकप्टरको सर्भिसबाट जाने हो कि भनेर त साथीहरू, अब त्यो हाइड्रो पावर कम्पनीहरूले, प्राइभेट सेक्टरहरूले तपाईँ पनि जानु पर्यो भनेर भनिरहेको थियो। अब त्यो चाहिँ सहमति नै मिलेन, सबै कसैलाई पनि नजिक रहेछ,
2: हजुर,
3: रोडबाट गयो।
2: ए ओके, आर्मीको सहमतिको कुराहरू छ त्यो?
3: सेक्युरिटीको सहमति, अब गृह मन्त्रालय आर्मीको सहमति बिना चाहिँ कसैलाई जान नदिँदो रहेछ।
2: सर, अब जस्तो नुवाकोटबाट त्यहाँसम्म पुग्ने कुरा चाहिँ अहिले बाटोको हिसाबले कति सजिलो छ?
3: बाटो एकदम कठिन छ, होइन, नुवाकोटबाट छरेबाट हुँदै चाहिँ रसुवाको श्रमथली धेरै धेरै लामो बाटो छ।
2: लामो बाटो,
3: फेरि नयाँ नयाँ अलिक भर्खरको चाहिँ गाउँले बाटो रहेछ,
2: हजुर।
3: अब स्थानीय निकायका वडाध्यक्षहरूले राम्रैसँग चाहिँ एक्सकाभेटरहरू राखेर चाहिँ अलिअलि मर्मतहरू गरेर राम्रै गर्नुभएको छ उहाँले, उहाँहरूलाई धन्यवाद दिनुपर्छ त्यो बाटो खुलाउनुभएको।
2: सर, अब यो नुवाकोटदेखि रसुवासम्मको यात्रा, आज भनौँ काठमाडौँदेखि नै रसुवासम्मको यात्रा, अझ विशेष गरी अब नुवाकोटमा जुन खालको क्षति छ, रसुवामा जुन खालको क्षति, अब मान्छेसँग भेट्दै कुरा गर्दै जाँदाखेरि मान्छेहरूको प्रतिक्रिया के छ सर?
3: गाउँ गाउँै शोकमग्न छ है। अब के छ भने, अब हरेक गाउँमा मान्छे 10-20 परेको छ। अब तपाईँ चाहिँ रसुवाको त्यो पेत्रावती, के अरे पेत्रावती जानुहोस् त, के अरे जहाँ जहाँ बस्ती थियो होइन, टिमुरेदेखि स्याप्रोदेखि त्यो रोडमा होइन, त्यो त्यो सबै खाली छ होइन, सबै चाहिँ खण्डहर बनेको छ, त्यहाँ केही पनि बस्ती छैन, केही पनि छैन, तर हरेक गाउँको मान्छे परेको छ। गाउँको पनि कस्तो भने, युवाहरू होइन, ड्राइभिङ गरेकाहरू, कामगारहरू जहाँ चाहिँ रोडमा काम गरेका छन्, हाइड्रो पावरमा काम गरेका छन्, अनि त्यसपछि ठुल्ठुला चाहिँ डिब्बाहरू, चाहिँ ट्रकहरू चलाएका, त्यो इलेक्ट्रिक गाडीहरू ओसार पसार गर्ने धेरै साथीहरू परेको छ, अनि गाउँ गाउँको मान्छेहरू, युवा शक्ति, युवाहरू परेको छ, एकदमै शोकमग्न छ। जहाँ गए पनि हाम्रो मान्छे, यो चाहिँ यो मान्छे बेपत्ता छ, त्यो चाहिँ यसलाई रेस्क्यु गरिदिनु पर्यो भन्ने, अब हामी जाँदै गर्दाखेरि धेरै ठाउँमा हामी बस्दै गयौँ, गाउँमा यस्तो चाहिँ शोक छ होइन, अब हरेक ठाउँमा चाहिँ एकदमै नराम्रो स्थिति छ। अब त्यो तल बरु तल चाहिँ जुन ठाउँमा हामी पुग्यौँ,
2: हजुर,
3: जुन ठाउँमा चाहिँ क्याजुअलिटीहरू भएको छ, त्यहाँ मान्छे छैन होइन, अब गाउँ गाउँको मान्छेहरू परेको छन्, अब कसैको पुरै परिवार गएको छ, कसैको बालबच्चा गएको छ, कसैको बालबच्चा मात्रै बचेको छ, कसैको एक एउटा परिवार बचेको छ, कोही एकदम ठुलो शोक छ।
2: अब त्यो शोकको बिचमा पनि अब मान्छेहरूलाई त कतिलाई उद्धार चाहिरहेको छ, कसैलाई के को आवश्यकता छ, त्यो आवश्यकताको हिसाबले अब यो बिचमा तपाईँहरू कुरा गर्दै गर्दै जाँदाखेरि मान्छेहरूले के आवश्यक छ अहिले भनिरहेका छन् यो टाइममा चाहिँ?
3: अब गाउँ गाउँमा के छ भने, पहिलो कुरा त लास भए पनि जे भए पनि चाहिँ मान्छे जिउँदो मान्छे भए पनि आफ्नो चाहिँ मान्छेहरूको चाहिँ पहिचान हुन पायो भने राम्रो भन्ने रहेछ होइन। अब चाइनिज साइडमा चाहिँ केही मान्छेहरूको लिस्टिङहरू, यो मान्छे हामीसँग छ भनेर चाहिँ त्यहाँ पनि, त्यहाँ उहाँहरू पनि एभाइलेबल छैन, त्यसलाई पनि सिडिओ कार्यालयबाट भेरिफाई गरिदिनु पऱ्यो, सबै कुरो गरिदिनु पऱ्यो, हाम्रो मान्छे एप्रिरिया छ तपाईँहरूले उ गरिदिनु पऱ्यो, त्यो नै डिमान्ड बढी थियो। अब अरू त अब त्यहाँ चाहिँ रोड्स चाहिँ र चाहिँ विद्युतको पनि समस्या भएको हुनाले अब बत्ती छैन, चार्ज गर्न पाएको छैन, यो मोबाइल चार्ज गर्न नपाएर मान्छे एकदमै ह्याभोक छ, एकदमै शोकमा छ, फोन गर्न पाउँदैन, चाहिँ बत्ती छैन, मोबाइल चार्ज नभएर अन्त बिटिएस टावर नभएर होइन त्यो समस्याहरू चाहिँ धेरै रहेछ होइन। र अब धेरै दिन भएपछि ग्यास नभएर खाना पकाउने पनि बत्ती छैन, ग्यास छैन, त्यसले गर्दाखेरि खाना पकाउन पनि अब ग्यास सक्यो भने त कसैको त्यहाँ हिँड्दै गर्दाखेरि पेट्रोल छैन, डिजेल छैन, डिजेल पेट्रोल पनि सक्यो अनि मोटरसाइकल छोडेर हिँड्नुपर्ने स्थिति होइन, गाडी चाहिँ छोड्नुपर्ने स्थिति त्यस्तो पनि देखियो हेर्दै पनि होइन। समस्याहरू धेरै छन्। अब जहाँ हामी होल्डिङ सेन्टरहरूमा गयौँ कालिका स्थानदेखि बेत्रावतीदेखि माथि बेत्रावतीमा पनि हेऱ्यौँ, बेत्रावती त यस्तो चाहिँ सहरै ध्वस्त भएको छ होइन, यति ठुलो क्षति भएको छ, सहरै पुरै गएको छ, पुल गएको छ, त्यहाँ चाहिँ दुईवटा चाहिँ बच्चाहरू बोकेको स्कुल बसै गएर छन्, बच्चाहरू सबै गएको छ होइन, अब त्यो पुरै सहरै गएको छ, धेरै ठुलो क्षति भएको छ मानवीय क्षति होइन। अब सङ्ख्यामा त अब उहाँहरू पनि अन्दाजमै भन्नुहुन्छ, अब 800-900 पुग्यो होला भन्नुहुन्छ, तर अब एक्ज्याक्ट सङ्ख्या चाहिँ डाटा आएको छैन। अब त्यहाँ हामीले घुम्दै गर्दाखेरि अब त्यो छेउछेउमा त्यो बेत्रावती पारि अलिकति माथि चाहिँ त्रिशुली 3B हबभन्दा 3B यता वारिपट्टि अब धेरै लासहरू देखिन्छ, बाहिरै देखिन्छ होइन, अब एकदमै दर्दनाक छ। अब त्यहाँ एकजनाले सुनाउँदै हुनुहुन्थ्यो, अब त्यहाँ मलामी जाने मान्छे भएन, दुईजना काठमाडौँबाट गएर एकजना आमाको चाहिँ कोही पनि भएन, दुई तिनजनाले त्यहाँ हामीले आफ्नो लास बुझेर चाहिँ दाह संस्कार गऱ्यो भनेर त्यहाँ भेटिरहेको थियौँ। अब यो एकदमै त्रसित छ होइन, अब चाहिँ सबैतिर शोकमग्न छन्, अनि उद्धारको लागि जुन होल्डिङ सेन्टरमा राखेका छ, कोही बच्चाहरू मात्रै छन् बचेका छन्, कोही चाहिँ महिला मात्रै छ, अनि धेरैजसो युवाहरू
2: काम गर्ने
3: उमेरका युवा चाहिँ गएको छ होइन। अब त्यहाँ होल्डिङ सेन्टरमा बस्नेहरूलाई अब खाद्यान्न त केही पुगेको छ होइन, खाद्यान्न पकाएर खानलाई ग्यास छैन भन्छन्, अनि मेन कुरो कम्युनिकेसनको लागि चाहिँ चार्जिङको लागि बत्ती पुगेको थिएन, बत्ती इमिडिएटली गर्नु पऱ्यो भनेर हामीले पनि भनेको थियौँ, अब गर्दै आजतिर पुग्यो कि बत्ती यो साइडमा, अब पारीको त हेरेकै छैन, त्यो अर्को
2: पारी त फेरि
3: अर्को राज्य भयो त्यो होइन, त्यहाँ त पारीको त हेरेकै छैन, यता जुन रोड एक्सेस भएको हुनाले पारी त तपाईँको कुनै पनि पुल खाली छैन, पुल त छैन, त्यहाँ सबै पुल बगाएको छ, त्यहाँ पारी जान सक्ने स्थिति छैन,
2: डिस्कनेक्टेड
3: छ, एयरलिफ्ट बाहेक उपाय छैन
2: छैन
3: होइन, त्यो स्थिति छ होइन। यताको चाहिँ होल्डिङ सेन्टरहरूमा कुनै अब धेरैको अब त्यही कपडा एउटा बाहेक भागेर हिँडेको मात्रै के छ, कपडा छैन, ऊ छैन, अब समस्या चाहिँ अलिकति कपडाहरूको होइन, अब महिलाहरूको लागि आवश्यक कुराहरू होइन, अनि बच्चाहरूको लागि आवश्यक कुराहरू होइन, महिलाको सेक्युरिटी र बच्चाहरूको चाहिँ अति नै मानसिक चाहिँ सन्तुलनको लागि पनि अब एकदमै चाहिँ होल्डिङ सेन्टरहरूमा विशेष चाहिँ ध्यान दिनुपर्ने देखिन्छ, धेरै होल्डिङ सेन्टरहरू छन्, अब खाना त पाइन्छ तर अब जहाँ बस्ने ठाउँ अब त्यहाँ सेपरेट पनि छैन, सबै मिल्छ, त्यो स्थानीय निकायले त्यो त चाहिँ त्यो व्यवस्थापन चाहिँ गरेको देखिन्छ होइन। अब धुन्सेतिर पनि अब केही मान्छेहरू छन्, अब मुख्य गरेर बाहिरबाट रेस्क्यु गरेर ल्याएकाहरूलाई चाहिँ हेलिकप्टरबाटै अब तल बेत्रावती के अरे
2: बेत्रावती
3: विदुरमा ल्याउने चाहिँ काम भएको छ, त्यहाँ चाहिँ अब नकोट पनि धेरै चाहिँ होल्डिङ सेन्टरहरू खचाखच छन् त्यहाँ होइन। अब ओभरअल मैले त्यहाँ त्यो रुटबाट हिँड्दाखेरि हरेक ठाउँमा कोही न कोही नपरेको भने मान्छे छैन, मेरो यो मान्छेबाट यसलाई पत्ता लगाइदिनुहोस् भनेर रोएर सबैतिर हामीले अब चार्ज मोबाइल छैन भन्छ गाडीमै हामीले चार्ज गर्न दियौँ, गाडीमै केही मान्छेहरूले अति जरुरी मोबाइल कन्ट्याक्ट गर्नलाई भनेर, अब त्यो किसिमको ऊ चाहिँ छ।
2: अब एकदमै धेरै अब तपाईँले यो पुरै सुनाउँदाखेरि नै अब एउटा काले लाग्दो कुरा छ होइन, तपाईँ त रसुवामै भनौँ न, रसुवासँग तपाईँको साइनो छ होइन, किनभने तपाईँ चिलिमे बस्नुभयो, चिलिमेको अहिले जति पनि चिलिमेको जुन चाहिँ नदी बेसिन छ, अब भनौँ त्रिशुलीको नदी बेसिनमा जति पनि आयोजनाहरू डेभलप भएको छ त्यो चाहिँ तपाईँको नेतृत्वबाट सुरु भएको थियो होइन, त्यहाँको मान्छेहरूसँग कुरा गर्दा

0: मै जोडिएको हरेकले चिन्ने भयो नि अब म त्यहाँ पुग्दाखेरि यो कुरा
1: भनिदियोस्
0: योगा भनिदियोस् भन्ने त भइनैहाल्छ म त्यो साइनोले पनि म रसुवासँग म नेक्स्ट डेबाटै जान खोजेको हो अब हेलिकप्टर सर्भिस हुन सकेन बाटो छैन भन्यो त्यसपछि जान सकेन बाटो खुलेको छ भनेपछि म इमिडिएटली त्यही दिन गएँ हो होइन गएँ सबैसँग चाहिँ कुरा पनि भयो अब सबैको चाहिँ त्यही दुःख पोख्ने बाहेक त अरू छैन होइन अब मेरो मान्छे यहाँ छ भन्छ त्यहाँ भनिदिनुहोस् न त्यहाँ माथि सेक्युरिटीलाई आर्मीलाई भनिदिनुहोस् पऱ्यो पुलिसलाई भनिदिनु पऱ्यो त्यहाँ माथि मान्छेहरूलाई भनिदिनु पऱ्यो सिडिओलाई भनिदिनु पऱ्यो भन्ने मान्छे मात्रै आउँछ नि त त्यहाँको मात्रै होइन देशभरिबाट आउँछन् अब या त यो समस्या चाहिँ के हो भने त्यो ठाउँको एरियामा पऱ्यो तर देशभरिको मान्छे परेको छ
1: कि काम गर्नेहरू धेरै छन्
0: धेरै ठाउँबाट आएको मान्छे अब त्यो चाहिँ मानसरोवरमा जाने पेलिम चाहिँ यो धार्मिक पर्यटन के अरे पर्यटकहरू भयो त्यहाँ पर्यटकहरू भयो काम गर्न आउने मान्छेहरू
1: बेत्रावतीको मेला होइन
0: गोसाइकुण्डाको मेला त्यही बेला पर्यो मानसरोवर जाने मान्छेहरू त्यही बेला पर्यो होइन अब सबै किसिमको मान्छे पर्यो क्या त्यहाँ अनि त्यो भएको हुनाले अब धेरै ठाउँबाट फोन आउँछ नि यो गरिदिनु पर्यो भन्ने अब त्यो गुनासो त छँदैछ अब हामी त्यहाँ धुन्चे गयौँ अब केही बेलुका चाहिँ सिडिओ साहबदेखि लिएर हाम्रो सबै त्यहाँ सेक्युरिटीका सबै साथीहरूसँग 2 घन्टा जति हामी बस्यौँ अब मैले सरस्वती हेर्दाखेरि मैले आफ्नो अनुभव उहाँहरूलाई भने अब तपाईँहरूले अब यो एयरलिफ्ट मात्रै अप्सन भयो अहिले जस्तो बटारबाट विदुरबाट माथि ल्याउने माथिबाट विदुर ल्याउने चाहिँ काम चाहिँ अब म्यासिभ त्यो हेलिकप्टर चलेको चलेकै छ अनि त्यसपछि रेस्क्युको लागि काहीँ चाहिँ मान्छे छ भनेपछि त्यहाँ रेस्क्युको लागि गइरहेछ एयर कनेक्टिभिटीको हिसाबले चाहिँ मात्रै धेरै कामहरू भइ नै रहेछ त्यो त अब त्यहाँ आएको कुराहरूमा तर अब रोड कनेक्टिभिटी इमिडिएटली गर्नुपर्छ त्यो 4-5 दिनसम्म त्यसमा कामै भएन भन्ने कुरा मैले गरेको थिएँ त्यो जुन तपाईँ बेत्रावतीदेखि विदुरसम्मको रोड त अब त्यो टेम्पोररी रोड जोड्नलाई त समस्या छैन नि 20-30 एक्सकेभेटर लगाए भइहाल्यो इक्विपमेन्टहरू सबतिरबाट जुन ल्याएर
1: सकिन्छ
0: त्यो हिजोबाट सुरु गर्यो आजबाट त अलिक एक्सपिट गऱ्यो होला त्यो त्यसपछि उहाँहरूले अब गर्ने यो अगाडि बढाउने यो तत्काल जोड्नुपर्छ पेत्रावती पुलमा एउटा चाहिँ बेलीब्रिज राखेपछि आइहाल्यो नि अनि त्यसपछि त मान्छेहरू चाहिँ रेस्क्युको मान्छेहरू पनि तलै गाडीबाटै पनि जान्छ अनि मेटेरियलहरू पनि त्यो खाद्यान्न पनि गाडीबाटै पनि जान्छ धेरै हेलिकप्टर अरूमा युज गर्न पाइयो नि त अनि त्यो हिसाबले पनि सजिलो हुन्छ कनेक्टिभिटी एकदमै इम्पोर्टेन्ट छ जहाँ चाहिँ रोड कनेक्टिभिटी गऱ्यो भने एक्सकाभेटर पुर्याउन सक्छ कहीँ चाहिँ खन्नु पऱ्यो भने सजिलो हुन्छ होइन अलिकति 3B चाहिँ सोपमा चाहिँ अलिकति खोस्रेर भए पनि एक्सकाभेटर पुर्याउन सक्यो भने त त्यसले त ठुलो काम गर्छ नि
1: सरकार आफैले गर्न सक्छ कि प्राइभेट सेक्टरसँग सहयोग माग्दा नि हुन्छ यस्तो बेला
0: माग्दा नि हुन्छ नि अहिले प्राइभेट सेक्टरले पनि चाहिँ नाइ त कसैले भन्दैन सरकारले आह्वान गरिदियो भने ल यो दुईवटा एक्सकाभेटर सब ठेकदारहरूले दिनु पऱ्यो निर्माण व्यवसायले दिनु भने सबै खुसी भएर पठाउँछ नि त त्यो सरकारको त्यो कन्ट्रिब्युसन भयो प्राइभेट चाहिँ कम्पनीहरूको कन्ट्रिब्युसन ल सबले सहयोग त गरौँ भनेको छ नि त कसरी सहयोग पैसा दिएर मात्रै सहयोग होइन नि त एक्सकाभेटरहरू सामान त मेटेरियल त छ नि त अब त्यहाँ भट्टारमा पनि चाहिँ एक्सकाभेटर 1-2 जेसिबीले काम भइरहेछ माथि जेसिबी नै छैन सबै बगाइसक्यो काहीँ पनि छैन त्यो 3A एउटा चाहिँ त्यतैतिर बसेको एउटा जेसिबीले अहिले 3A अलिकति खनेको देखाइरहेछ होइन भइरहेछ त्यो ठिकै भयो अब त रोड कनेक्टिभिटी अब 1-2 बेलीब्रिज त फटाफट राख्न पनि सकिन्छ नि त अनि त्यो ततिर पनि फोकस गर्नुपर्छ एयर कनेक्टिभिटी एउटा भयो रोड कनेक्टिभिटी एउटा भयो विद्युतको लाइन तत्काल जोड्ने भयो विद्युत त काम भइ पनि राखेको छ होइन अब त्यो लाइन जोड्न कहाँ कहाँ समस्या आए तत्काल गर्नु पऱ्यो होइन अर्को कुरा चाहिँ अब विद्युत नभएपछि तपाईँको टेलिफोन चल्दैन मोबाइल चल्दैन होइन के त्यो BTS टावरहरू लाई चाहिँ ठाउँ ठाउँमा त्यसलाई चार्ज गरेन भने चल्दैन अब धुन्चे पारेको त अर्को जिल्ला देश भइरहेछ होइन अब त्यहाँ के पनि चल्दैन त्यो भएको हुनाले यसलाई तत्काल चाहिँ रेस्टोरेसनको पार्टमा चाहिँ त्यो चाहिँ गर्नुपर्छ केही त उहाँले आफ्नो हिसाबले गरि नै राख्नु भएको छ त्यसमा नभएको केही हुँदै नभएको पनि होइन तर अब यो पार्टमा पारलले गर्नुपर्ने चिजहरू चाहिँ मा चाहिँ यो गर्नुपर्छ भन्ने आफ्नो तर्फको सजेसन पनि दिएको छ, त्यो कामहरू पनि सुरु भएको छ।

0: देखि होइन
1: अब स्थानीय निकायसँग कोअर्डिनेसन अलिक स्ट्रङ गर्न सक्यो भने त्यो त्यसले अझ बढी स्थानीय निकायको गुनासो है. मैले त सबै गाउँ गाउँपालिका अध्यक्षहरूलाई भेटेँ, वडा अध्यक्षहरूलाई भेटेँ, हामीसँग कोअर्डिनेसनै छैन भन्छ होइन. हामीसँग कोअर्डिनेसन
2: सङ्घीय सरकारले कोअर्डिनेसन
1: भएन, हामीसँग कोअर्डिनेसन हाम्रो हिसाबले काम गरिरहेछौँ हामीले भन्छ. त्यो कारणले अब त्यो लासको व्यवस्थापन भएको छैन होइन. अब स्थानीय निकायले व्यापक रूपमा उ गरेर लास व्यवस्थापनदेखि लिएर होल्डिङ सेन्टरहरूको म्यानेजमेन्ट प्रेसर त स्थानीय निकायलाई छ नि त फेरि होइन.
2: मान्छे त ठोकिने पहिला
1: त्यहाँ ठोकिन्छ. अब चाहिँ गाउँपालिका अध्यक्ष त्यही भन्छ, वडा अध्यक्ष त्यही भन्छ, हामीसँग कोअर्डिनेसन छैन सबैको भन्छ होइन. अब त्यो किसिमको अलिकति अब एकैचोटि सबै भएको हुनाले कोअर्डिनेसन नभएको पनि हुनसक्छ. तर कोअर्डिनेसन अब त्यसलाई चाहिँ अब अझ स्थानीय निकायसँग बढी कोअर्डिनेसन गरेर गर्दाखेरि धेरै इफेक्टिभ हुन्थ्यो भन्ने उहाँहरूको भनाइ है. मैले त मेरो भनाइ भन्दा उहाँहरूको भनाइरहेको हो. अनि मैले पनि देखेको चाहिँ अब यो प्यारलल्ली यो रोड कनेक्टिभिटीदेखि लिएर टनेलकै विषयमा अब टनेलबाट मान्छे कसरी निकाल्ने भन्ने विषयमा अन्यलता, किनभने अब चाहे अरू बाहिर विदेशी रेस्क्युअरहरू आउँछ भन्दा पनि विदेशी रेस्क्युअर नलाग्ने भन्यो भन्ने कुरा आयो. अहिले त्यहाँको हाइड्रो पावर प्रोजेक्टहरूले विदेशी रेस्क्युअरहरू जस्तो कोरियन चाइनिज ल्यायो भने
2: त्यो ल्याउनु दिँदा हुँदैन थियो. जस्तो कोरियनहरूले आफ्नो रेस्क्यु टिम ल्याउँछौँ हामी चाहिँ नि त्रिशुली अप्पर त्रिशुली एकमा चाहिँ हाम्रो रेस्क्यु हामी नै गर्छौँ भन्दाखेरि कोरियन टिमलाई नदिनुपर्ने के थियो होला?
1: होइन कोरियन होइन, रेस्क्युअरको लागि मान्छेको लाइफ बचाउने कुरामा त्यसमा कुनै चाहिँ अवरोध गर्नुपर्ने मलाई चाहिँ लाग्दैन. रेस्क्युअरको हिसाबले रेस्क्युअर हायर गरेर ल्याउने नि, रेस्क्युअर देशले गर्ने भन्दा रेस्क्युअर हायर गरेर ल्याउन, रेस्क्युअर पठाइदिनुहोस् भन्ने रेस्क्युअर
2: उनीहरूले पठाउन तयार हुँदा पनि रोकिएको भन्ने
1: त्यसमा त्यस्तो छ भने त्यसमा नगर्दा पनि हुन्थ्यो. अर्को कुरा के हो भने मैले चाहिँ एउटा कुरा देखेको त्यहाँ चाहिँ कोअर्डिनेसनको ल्यागिङमा हाइड्रो पावरमा टनल छवटा हाइड्रो पावरमा छवटा टनलमा मान्छे पसिरहेछ. जस्तो चाहिँ रसगढीमा पसिरहेछ, अब माथिल्लो चाहिँ हेडक्सको टनलबाट त्यो डिसेन्डरबाट चाहिँ तिन चारजना मान्छे त निस्किएको रहेछ होइन. उनी आफै बाहिर निस्क्यो, अब त्यसपछि देखेपछि हेलिकप्टरबाट लिफ्ट गरिरहेछ होइन. त्यस्तै गरेर यो युटी वानको 216 पनि केही मान्छेहरू त्यो माथि चाहिँ त्यो समातेर के बाहिर निस्किँदाखेरि उहाँहरूले उहाँलाई पनि रेस्क्यु भएको छ होइन. त्यो भित्र धेरै मान्छेहरू छन्,
2: टनेलभित्र
1: धेरै मान्छे छन् होइन. अब रसुवागढीकै पावर हाउसको टनेलमा 12 चाहिँ परेको छ, यता चिलिमेकोमा 6 परेको,
2: उहाँले त भित्रैसम्म गएर हेऱ्यौँ भेटेनौँ भन्नु माछा
1: होइन. अब त्यसपछि त्यो यता लाङटाङमा 25 छन्, युटी वानमा त धेरै छन्, अप्पर त्रिशुली 3A चाहिँ 20-25 भन्छ होइन. भनेपछि करिब करिब 200-300 चाहिँ टनेलभित्र छ भन्ने एस्टिमेसन छ होइन. अब लाङटाङको त्यो जुन रसुवागढीको छ नि, रसुवागढीको पावर हाउस त्यो टनेलबाट छ भन्ने पनि अन्दाज रहन्छ. वास्तवमा म हिजो बिहान करिब चाहिँ 1-2 हामी 1 हामी म त्यहाँ त्यो रसुवागढीको टनेल हेर्न भनेर हेलिकप्टरमा म जबरजस्ती गएको थिएँ होइन. त्यो गएपछि मैले के देखेँ भने त्यो टनेल चाहिँ सुक्खा छ, टेल रेस पनि खुल्ला छ, भनेपछि त्यहाँ भित्र पानी छैन भन्ने भयो. म त्यहीँबाट नजिकबाट हेरेको छु हेलिकप्टरबाट होइन. अनि फर्केर आएर मैले के भने यो टनेलभित्र छिर्न सजिलो छ, सजिलोसँग छिर्न सक्छ, अरू जस्तो गाह्रो छैन. भोलि नै यसको रेस्क्यु गर्नुपर्छ भने आज जानुभएको छ उहाँहरू, आज जानुभएको
2: छ.
1: तर त्यहाँ पुगेपछि पावर हाउसभित्र चाहिँ भित्र छिर्न सकेन, त्यहाँ ब्लक छ भन्ने भयो. मान्छे त पावर हाउसभित्र
2: छ
1: होइन, भित्र छ, कोठा कोठामा छ नि त. अपरेसनमा बस्ने त कोठामा बसेर गरेको छ नि त, भाग्दा पनि कोठामा भाग्यो होला होइन, माथि चढ्यो होला. अनि त्यसलाई अब त्यो भित्रको माटो कसरी निकाल्ने के गर्ने त्यतातिर लाग्नु पर्यो नि त. भित्र चाहिँ कोठा कोठा अलि टनेलको चाहिँ पार्टमा त मान्छे हुँदै हुँदैन नि, त्यो त पावर हाउस भित्रको चाहिँ रुममा हुन्छ
2: होइन. थ्रिएको पनि त्यही हो होइन सर, थ्रिएको पनि हामीले भित्र बाहिरबाट खन्दै गयौँ भने इफ मानव छेउमा बाटो भरिया छ भने मान्छे त भित्र छ नि होइन. पावर हाउस
1: भित्र बाहिरको मान्छे पनि भित्र गएर लुकेका छन्, मान्छेलाई त के भयो भने भित्र गएर पावर हाउस भित्र पनि बिल्डिङ छ नि हाम्रो त.
2: हजुर,
1: त्यो त 3 बिल्डिङ छ होइन, माथि गएर बस्न सक्छ नि त. माथि नै हाम्रो अपरेसन रुम छ त्यहाँ होइन, त्यो ठाउँमा बसेको हुनसक्छ नि त.
2: त्यहाँ भित्र कस्तो छ सर, बस्ने व्यवस्थाहरू छ, सबै खानेकुराहरू त्यहाँ चाहिँ
1: केही समय उहाँले राख्नु भए पनि होला अब त्यही हिसाबले त्यो लक भएको त्यसलाई त अब त्यहाँसम्म 250 मिटरसम्म त क्लियर रहेछ नि त्यहाँको त चिलिमेमा त त्यो त्यहाँ 50 मिटर 70 मिटर पनि जान सकेन होइन त्यो दलदल थियो सबै चाहिँ ऊ थियो त्यसलाई चाहिँ पानीले पानी पम्प गरेर बाहिर पानी फाल्ने भनेर आजदेखि सुरु गरिरहेको छ त्यहाँ त सुक्खा भयो त्यो त सजिलो टनल रहेछ नि त हिजो म गएर हेरेपछि यो गर्नुपर्छ भने आज उहाँहरू जानुभएको हो होइन त्यो आज उहाँहरू जानुभयो त्यसपछि मैले हेलिकप्टरबाट सिधै हेरेँ अब
2: किन एक्सपर्टहरू लानलाई यो यति लेट गरियो होला
1: अब अलिकति मैले के देखेँ भने त्यो कोर्डिनेसनमा अब त्यहाँ सेक्युरिटीको साथीहरूलाई बोल्ने फुर्सद पनि छैन कि यति चाहिँ प्रेसर छ यति ठाउँबाट छ अब अझै त्यो प्लान गरेर वास्तवमा भन्यो भने यहाँको हाइड्रोपावरको प्रोजेक्टको मान्छेहरू पनि त्यहाँ जानु पर्थ्यो होइन हाइड्रोपावरको मान्छेहरू के भन्छ अब सबैजना उहाँहरूलाई पनि समस्या छ कि सहमति लिएर हेलिकप्टर सहमति लिएर जानै प्रब्लम भयो क्या त्यहाँ अब के गर्नु पर्थ्यो जस्तो लाग्छ भने अब त्यहाँको प्रोजेक्टमा बसेको मान्छेहरू छ नि कन्स्ट्रक्सनमा अपरेसनमा बसेको प्रोजेक्ट म्यानेजरहरू इन्जिनियरहरू छन् नि तिनीहरूलाई 2-4 जनालाई ल्याएर ल यो हाइड्रोपावर टनलमा तिमीहरूको के गर्नुपर्ने तिमीहरूले सजेसन गरेर के गर्दाखेरि हुन्छ के गर्नुपर्छ भनेर त्यहाँ प्लान बनाएर ठ्याक ठ्याक ठ्याक ठ्याक गरेको भए त्यो सजिलो हुन्थ्यो उनीहरू जानै चाहिँ टाइम लाग्यो है जानलाई अब हेलिकप्टर नपाउने होइन उनीहरू जानलाई गाह्रो हुने अब चाहिँ अब चिलिमे त जबरजस्ती गरेर चिलिमेले यहाँबाट पनि लग्यो त्यहाँ केही मान्छेहरू पनि भयो त्यहाँको चाहिँ सेक्युरिटीले पनि सहयोग गर्यो ती नजिकै पनि रेस्क्यु गर्नलाई अब के 3-4 जना चाहिँ शेर्पा रेस्क्युरहरू पनि गाह्रै छ होइन त्यति गर्दा गर्दै पनि त्यहाँ गर्न सकेन अबको प्लान के हो त इमिडिएटली प्लान गर्नु पऱ्यो नि अब के गर्ने भनेर अस्ति दिन बसेर प्लान के गर्यो भने अब त्यहाँबाट चाहिँ पम्पले चाहिँ सबै स्लजहरूलाई फाल्ने त्यो स्लरीबाट फालिदिने होइन त्यो अनि त्यसपछि त्यहाँ डिजल जेनेरेटरहरू सबै रेडी गरेर आज त्यहाँ पुगिहाल्छ
2: भनेपछि यो एकदम लेट एउटा कामबाट भनौँ न पहिला पुग्नै ढिला पुग्यौँ त्यसपछि हामीसँग इक्विपमेन्ट छैन प्राविधिक छैनन्
1: अनि आर्मीसँग त त्यो भित्रको टनलभित्रको नलेज त
2: थाहा
1: छ नक्सा सहित जानु पऱ्यो नि त होइन अब उहाँहरूलाई त उहाँहरूले गर्नु खोज्नु भएको छ तर त्यहाँ चाहिँ एक्सपर्टहरू जसले अनुभव गरेका छ काम गरेको छ त्यो मान्छेहरू त्यहाँ बसेर प्लान गरेर यो गरौँ भन्ने परिस्थिति सृजना हुनु पऱ्यो कि अब त्यहाँ पुग्नै चाहिँ सकेन कि हेलिकप्टर जान्छु भन्नेहरूलाई सहमति भएन सुरु सुरुमा होइन अहिले चाहिँ अलिकति सबैजना पुगेका छन् मैले पनि त्यहाँ बसेर सबै त्यो UT1 नि तपाईँ प्रोजेक्ट म्यानेजर त सिओ यहाँ आउनु बस्नु पऱ्यो नि अब त्यहाँको आर्मीको जनरल साहबले पनि के भन्नुभयो तपाईँहरू आउनै भएको छ नि रसोगढीलाई पनि त्यो आउनै भएको छ मैले कसरी चाहिँ थाहा पाएर गर्ने भनेर भन्नुभयो उहाँले होइन त्यही भएको हुनाले त्यो सबैजना बसेर एक्सपर्टहरू बसेर त्यो उहाँहरूको पनि टेन्सन छ उहाँले प्रेसर छ कि
2: सङ्घीय सरकारले नै एउटा अपरेसन टिम बनाएर अथवा भनौँ अपरेसन मिसन बनाएर सबै सुरुङहरूमा यसरी यसरी काम गर्ने भनेर रेस्क्यु मिसन नै बनाउनु पर्थ्यो होला होइन कहीँबाट एउटा छुट्टै अपरेसन सेन्टरै चलाएर
1: होइन अनि त्यसलाई के गर्ने त होइन के गर्ने त्यसको लागि इक्विपमेन्ट के चाहियो कहाँ कहाँ लिफ्ट गर्नु पर्यो के गर्नु पर्यो त्यसको छुट्टै रेस्क्यु मिसनै बनाउनु
2: अहिले पनि गर्न जरुरी छ सर त्यो
1: जरुरी छ अब अहिले टेन्टेटिभ भएको छ अझै पनि अब त्यो अब अहिले फोकस चाहिँ तल चाहिँ केही उसमा भएको छ अब युटी अपर त्रिशुली 3A अलि फोकस गरेर गर्नुभएको छ अब त्यो पनि अब एउटा मात्रै एस्काभेटर छ त्यहाँ एस्काभेटर लान सक्ने ती एउटा एस्काभेटर रहेछ ती नजिकै रहेछ त्यसले बालेले खन्न सुरु गरेका छन् अब त्यो एउटा एस्काभेटरले कति खनेर भ्याउने हो होइन अरू एस्काभेटर कतैबाट लान सकिन्छ भने 2-4 धादिङतिरबाट छिराउन सकिन्छ भने छिराए भइहाल्यो होइन 2-4 अरू एस्काभेटरहरू पनि छिराएर चाहिँ खन्नुपर्ने स्थिति हो भने त्यो पनि गर्नु पऱ्यो अहिले मल्टिपल ठाउँबाट चाहिँ गर्न सक्नेसम्म गर्नु पऱ्यो अनि त्यहाँको त झन् समस्या के हो भने सबै टनलै पुरेको अरूको त हाफ टनल मात्रै पुरेको छ हाफ त देखिरहेको छ त्यसले अक्सिजन पनि पाइरहेको होला भन्ने हाम्रो एक्सपेक्टेसन हो त्यही हुनाले अब यो अझै पनि त्यसलाई इफेक्टिभली गर्नुपर्छ मलाई त हरेक प्रोजेक्टहरू थाहा छ नि त टनलभित्र कुन रुम छ के छ सम्म हामीलाई थाहा छ नि त त्यो भएको हुनाले हामीले चाहिँ त्यो यसरी यसरी गरौँ भनेर हिजोसम्ममा हामीले प्रोजेक्टका टिमहरूलाई पनि बोलाएर ती स्ट्यान्डबाई बस्नुहोस् मैले बिहान पनि चाहिँ UT1 साथीहरूलाई त फोन गरेँ तपाईँहरू त्यहाँ स्ट्यान्डबाई नभएसम्म हुँदैन त अरूको अरू टार्गेटमा धेरै साथीहरू चाहिँ त्यहाँ आर्मीको चाहिँ रेस्क्यु अपरेसन त अन्त डाइभर्ट हुन्छ होइन, त्यो त यो गर्नु पर्यो भने त बस्नु पर्यो नि
2: सर. अहिले तपाईँ एउटा पार्टी सभापति एउटा पार्टी अध्यक्ष हुनुहुन्छ होइन, अब त्यो पोलिटिकल कुरा त एउटा होला, तर तपाईँ यो त्यो क्षेत्रको अथवा भनौँ अझ भनौँ यो जलविद्युत क्षेत्रको टनेलको यो इलेक्ट्रिसिटीका आयोजनाहरूको इन्जिनियरिङको त तपाईँ एक्सपर्टै हो. सरकारले काहीँ कल गरेन सर तपाईँलाई कि तपाईँको सहयोग चाहियो, तपाईँको विज्ञता यहाँनिर चाहियो, अलिकति सहयोग गरिदिनुहोस् भनेन?
1: मलाई काहीँ पनि कसैले पनि कल गरेको छैन. म पहिलो दिन बाढी आएपछि म 3 बजे त्यहाँ उसमा पुगेको थिएँ, के अरे बटार होइन, बटारमा पुगेको थिएँ. त्यो देवीघाट त्यस्तो एरियामा हेरेर हामी सबै त्यो हेरेर आयौँ, त्यहाँ अलिकति केही उयोहरू पनि भयो. त्यसपछि फर्केर आयौँ भोलिपल्ट, र 2 दिन म हेलिकप्टरको लागि म धेरै पटक चाहिँ हाम्रो गृह मन्त्रालयदेखि धेरै ठाउँमा हामी गएर हेलिकप्टर चाहिँ फेरि चाहिँ प्राइभेट सेक्टरले हाइड्रो पावर कम्पनीहरूले जस्तो लाङटाङ हाइड्रो पावर कम्पनी सबैले लान खोजेको थिएँ. त्यसमा एउटा चाहिँ मलाई राखेर लाने भनेको थिएँ, र सोगरीले पनि सबैले, तर 2 दिनसम्म भएन भए पनि हुँदै नहुने भन्ने भएपछि, अनि तेस्रो दिन चाहिँ त्यो रुटबाट चाहिँ खुल्दैछ भनेपछि म बिहानै 5 बजे गएको, करिब 9-10 घन्टा लगाएर हामी घुम्दै त्यहाँ पुग्यौँ. अनि त्यहाँ 2 दिन बस्यौँ, 1 दिन 1 रात बस्यौँ, 2 दिन भनौँ न बसेर हामीले सकेको. त्यो पनि म त्यहाँ टिमुरेतिर रसोगढीको टनेल हेरौँ, तलको टनेल हेरौँ भन्दाखेरि धेरै रिक्वेस्ट गरेर म गएँ होइन, धेरै रिक्वेस्ट गरेर म तल गएँ. मैले त्यो हेरेर आइसकेपछि त्यो सजेसनहरू मैले अब बेलुका पनि दिएँ, रोड कनेक्टिभिटी के गर्ने आफ्नो तर्फबाट मैले दिनुपर्ने सजेसनहरू
2: नमाहरूले पनि दिनु भयो
1: होइन, दिएँ. तर अब मलाई बोलाएर यो गरौँ भन्ने चाहिँ
2: भन्या छैन सर. अब यो अघि पनि हामीले प्रसङ्ग भनेको थियौँ कि अब यो जसरी तपाईँहरूले चिलिमेबाट सुरु गर्नुभएको थियो त्यो बेसिनभरि नै आयोजनै आयोजना 14 आयोजना प्रभावित छ भन्या छ, एनएकै त्यत्रा आयोजनाहरू थिए सबै स्विप आउट भएको छ. अब तपाईँ एक्सपर्ट पनि हुनुहुन्छ, यो आयोजनाहरू जुन चाहिँ अब बन्दै थियो त अब त्यो फेरि पनि अब रिस्टोर गर्नुपर्ने होला, सबै कामहरू गर्नुपर्ने होला, जो चाहिँ बनेर सञ्चालनमा थियो सर, अब त्यो कहाँबाट सुरु गर्ने अथवा यसको रिस्टोरेसन कति टाइम लाग्ला, के होला सर यो?
1: मलाई त यति दुःख लागेको छ होइन, अब आफै बसेर मनाएको प्रोजेक्टहरू भयो होइन, र सहरीहरू तलको त्रिशुली 3A, अब चिलिमे पनि म 4 वर्ष त्यत्रो अपरेसनमा बसेँ होइन, अब मात्र 3B सकिन सकिन लागेको थियो होइन, यी सबै वासआउट, केही पनि छैन त्यहाँ, नाम निशान केही पनि छैन होइन. अब टनेल छ अनि पावर हाउस पनि पुर्याएको छ, उता हेडवर्क्स केही पनि छैन, सबै
2: ड्यामहरू
1: ड्याम केही पनि छैन,
2: केही पनि छैन
1: त्यो वासआउट छ, केही पनि छैन, त्यो बगर मात्रै छ होइन. तपाईँले हेर्नु भने अचम्म लाग्छ, म त अचम्म, यस्तो पनि हुँदो रहेछ, सहर थियो त्यहाँ चाहिँ बाटीमुरे त्यहाँ बगर छ होइन, र सगडी बगर छ, उता चाहिँ त्यो स्याप्रु बगर छ,
2: पेत्रावती
1: बगर छ, सबै चिज छ. पहाडको त टनेलको त्यो पोर्टल अलिकति देखिन्छ, त्यति मात्रै हो होइन, अब यो सबै ड्यामेज भयो, वास आउट भयो होइन. अब यहाँ ठुलो चाहिँ च्यालेन्ज छ, अब अहिले त रेस्क्युको मात्रै कुरा भइरहेको छ नि त, अब त रेस्क्यु भयो, अब रिलिफको कुरा बढेर आउँछ, लास व्यवस्थापनको कुरा चाहिँ म्यासिभ रूपमा अहिले चाहिँ आक्रोश बढेको छ, त्यसपछि रिहेबिलिटेसनको कुरा, त्यत्रो मान्छेहरूको रिहेबिलिटेसनको कुरा छ, रिसेटलमेन्टको कुरा छ होइन, त्यस्तै गरेर रोड टोटल्ली डिस्ट्रोइड छ, कहीँ पनि रोड छैन, रोडको
2: धेरै छैन.
1: अब तपाईँ स्याप्रो बेसीदेखि माथिको रोड कसरी जोड्ने भन्ने कुरा चाहिँ एकदमै त्यहाँ केही पनि छैन होइन. अब त्यो रोडलाई रिस्टोर गर्नुपर्ने छ होइन, अब पावर हाउसहरू र हेडवर्क्स रिस्टोर गर्ने कुरा चाहिँ एउटा पार्ट छ, त्यसलाई अब इफेक्टिभली एकदमै डेडिकेटेड मान्छेहरूलाई लगाएर चाहिँ प्रोजेक्ट म्यानेजरदेखि अब त्यो टिमहरू राम्रोसँग लगायो भने 2-3 वर्षमा त्यो पावर हाउसहरू आउन पनि सक्छ होइन. त्यो रोड कतिको बन्छ भन्ने कुरा हुन्छ, फेरि रोड कति छिटो बन्छ,
2: एक्सेस कति छिटो
1: दिन्छौँ भन्ने कुरा हुन्छ. अब त्यसको नभए त अब चाहिँ त्यस्तै त्यो 4-5 वर्ष पनि लाग्न सक्छ पावर हाउसहरू होइन. अब समस्या अब त्यो कतिको चाहिँ इफेक्टिभली काम गर्न सक्छ भन्ने, अब त्यो डेडिकेसन र त्यो एक्सपिरियन्स अनुभव सबैले काम गर्छ नि त. अब त्यो कारणले अब करिब 250 मेगावाटको 51 मेगावाट प्रोजेक्टहरू चाहिँ कम्प्लिटली वास आउट छ. होइन बनेको
2: अपरेसन
1: भएका प्रोजेक्टहरू अनि करिब चाहिँ 500 मेगावाटको अन्डर कन्स्ट्रक्सनका 216 चाहिँ युटी1देखि 500 मेगावाटभन्दा बढीका प्रोजेक्टहरू एफेक्टेड भएका छन्। उनीहरूलाई ठुलो ड्यामेज छ तलसम्मकै
2: तलसम्मको।
1: अनि त्यसपछि करिब चाहिँ 230 मेगावाट जतिको प्रोजेक्ट चाहिँ 230 मेगावाट जतिको प्रोजेक्ट चाहिँ बन्द छ, तर ट्रान्समिसन लाइन र सबस्टेसन वास आउट भयो। 3 BBP सबस्टेसन छैन, होइन अब ट्रान्समिसन लाइन 10-15 टावर बगाएको रहेछ, होइन यी सबै गर्दाखेरि त्यसले कारणले त्यो जस्तो सान्जेन भयो, अप्पर सान्जेन भयो, सुपर सान्जेन भयो, यताको चाहिँ समुद्र टारका प्रोजेक्टहरू भयो, करिब करिब 230 मेगावाटको प्रोजेक्ट अहिले बन्द छ। तर लाइन बन्यो भने त्यो आउन सक्छ, केही त सबस्टेसन बन्नुपर्छ। 132 चाहिँ लाइनमा आएकोहरूलाई सबस्टेसन बन्नै पर्छ, त्यो आउँदैन। तर सान्जेनको जुन सान्जेन करिडोर त्रिशुलीबाट आउँछन् तिनवटा प्रोजेक्ट 78 मेगावाटको एउटा, सान्जेन दुइटै गरेर 57 मेगावाट चाहिँ 220 KBPको लाइनमा 10-12 टावर 15 टावर बनायो भने त्यो काठमाडौँसम्म डाइरेक्ट आउन सक्छ। तर अरू 132 आउने मैलुङ त्यसपछि अरू सानसानो प्रोजेक्टहरू त्यो चाहिँ सबस्टेसन बन्नै पर्छ। त्यो सबस्टेसन बनाउनको लागि टाइम लाग्छ, होइन त्यो भएको हुनाले सबस्टेसन केही पनि छैन, सबै वासआउट भएको छ। अब यी प्रोजेक्टहरू चाहिँ छिटो कसरी ल्याउने भन्नेतिर लाग्नु पऱ्यो, होइन अब लाग्यो भने 2-4 महिनामै आउन सक्छ त्यो, होइन अब लागेन भने त त्यसलाई पनि वर्षौँ लाग्न सक्छ, होइन त्यो प्रोजेक्टहरूलाई छिटोभन्दा छिटो कसरी रिस्टोर गर्ने एउटा पार्ट भयो। अब यी वासआउटै भएको प्रोजेक्टलाई पहिला बनाउनको लागि अब रोड कनेक्टिभिटीलाई प्राथमिकता दिनु पऱ्यो, त्यसलाई चाहिँ छिटो बनाउनु पऱ्यो। अन्डर कन्स्ट्रक्सनका प्रोजेक्टहरूलाई कसरी अब सरकारले फेसिलिटेट गर्ने, किनभने धेरै थिलथिलो भइसक्यो। अब त्यो युटी1 कतिचोटि ड्यामेज भयो, भूकम्प पनि त्यसैलाई भयो, उता भूकम्प पनि ठुलो ड्यामेज भयो नि त। त्यसपछि चाहिँ 2 डिजास्टर भयो, फ्लड भयो, यो तेस्रो फ्लड हो, तेस्रो फ्लडले पनि यत्रो चाहिँ डिजास्टर भयो, डिजास्टरका अब चाहिँ रसुवागढीलाई पनि त्यस्तै भइरहेछ, होइन त्यही अब इन्सुरेन्स कम्पनीहरूले कतिको चाहिँ यसलाई कभर गर्छ, होइन भने सरकारले अहिले यो रिलिफ फन्डमा आएको पैसालाई केही सपोर्ट यस्ता प्रोजेक्टहरूलाई पनि गर्नुपर्ने हुनसक्छ, आई डोन्ट नो। तर अब किनभने नभए त एकदमै गाह्रो अवस्थामा पुगेको छ प्रोजेक्टहरू
2: हो।
1: अनि यस्तो भएको हुनाले यो यसलाई रिभाइभ गर्ने इन्फ्रास्ट्रक्चरको चाहिँ रिइन्स्टेटमेन्ट, होइन र हाइड्रो पावरको रिइन्स्टेटमेन्ट चाहिँ एकदमै फोकस गरेर लाग्नुपर्छ। यो त अहिले त खासै ठुलो यो रिलिफकै र चाहिँ जुन किसिमले हामीले अब क्याजुअल्टी भएका मान्छेहरूलाई चाहिँ उद्धार गर्ने कुरामा फोकस छ, होइन अब ह्युमेन क्याजुअलिटी त यति धेरै छ, अब साध्य छैन, अब त्यो यङ पपुलेसन जति सबै भएको छ, हेर्नुहोस् अब त्यहाँको सबै कामदार यङै हो, त्यहाँको हाइड्रो पावरमा बसी इन्जिनियरहरू जानुभएको छ, एक्सपर्टहरू जानुभएको छ, होइन अब त्यो बस्ती चाहिँ वास आउट भएको छ।
2: हाम्रो हाइड्रो पावरहरूमा काम गर्ने एकदमै धेरै यङ इन्जिनियरहरू, विज्ञ इन्जिनियरहरू सबै त्यो अब त्यो उसमा काममा हुनुहुन्थ्यो, होइन त्यहाँबाट त्यो इन्जिनियरिङ पर्सपेक्टिभबाट हेऱ्यो भने पनि हाम्रो लागि ठुलो क्षति हो, यो
1: ठुलो क्षति हो। हाम्रो चाहिँ अपरेसनमा बसेको विज्ञहरू जानुभएको छ, हाइड्रो पावरका इन्जिनियरहरू एक्सपर्टहरू चाहिँ त्यो कन्सल्टेन्टहरू गएको छ, होइन केही यङ भर्खरका चाहिँ सिक्दै गरेका चाहिँ केयुका चाहिँ विद्यार्थीहरू पनि गएका छन्, धेरै क्षति भएको छन्। अब टेक्निकल्ली पनि धेरै
2: एक दुईवटा च्यालेन्जको मात्रै कुरा गरौँ सर, जस्तो अब यत्रो धेरै 430 भनेको छ सरकारले, 430 मेगावाट अहिले प्रणालीबाट बाहिर छ भनेको छ, होइन अब अहिलेको हकमा त हामी बर्खामा छौँ, बर्खायामले हामीलाई सपोर्टै गर्छ, यो मङ्सिर पुस्तसम्म पनि हामीलाई सपोर्टै हुन्छ किनभने खोलामा पानीको सतह, जब हामी हिउँदमा पुग्छौँ यो 430 तत्कालै ब्याक गर्न सकिएन भने काठमाडौँमा फेरि लोड सेडिङ आउँछ सर।
1: यस्तो छ, 430 पुरै ब्याक गर्न सक्ने स्थिति नै छैन, 250-51 मेगावाटको त वासआउटै भएको छ, त्यो आउनेवालै छैन। मैले अघि भने नि अब तत्काल आउन सक्ने भनेको चाहिँ 78 मेगावाट र 57 मेगावाटले कति भयो, अब त्यो 78 र 57 मेगावाटले करिब 140 मेगावाट जति, होइन त्यति प्रोजेक्ट चाहिँ 135 मेगावाट जति आयो होला, होइन त्यति प्रोजेक्टलाई चाहिँ हामी चाहिँ तत्काल अलि राम्रोसँग काम गर्ने हो भने ट्रान्समिसन लाइनहरू बनाएर 12-15 ट्रान्समिसन लाइन फटाफट बनायो भने इमिडिएटली स्टार्ट गर्यो भने त्यो काठमाडौँसम्म आउन सक्छ, माता तीर्थमा जोड्ने हो, 220 केबीमा आउने हो, उता चिलिमेतिरको। र प्राइभेट सेक्टरको अलिकति यताको 132 आउनेलाई सबस्टेसन तत्काल सुरु गर्नुपर्छ। अब एक वर्ष टेम्पोररी सबस्टेसनहरू बनाएर गऱ्यो भने त्यो पनि सम्भावना रहन्छ, तर अब त्यसलाई चाहिँ अलिक टाइम लाग्ला। अरू त चाहिँ वास आउट भएकोलाई गर्न सकिँदैन। अब त्यति ल्याउन सक्यो भने यो वेट सिजनमा पनि हामीलाई समस्या छैन, अहिले पनि समस्या छैन। हामी हाम्रो चाहिँ पिक डिमान्ड करिब 2500 हो, एभरेज 2000 कमै आउँछ। अहिले पनि अब जेनेरेसन त करिब 3500 त जेनेरेसन छ, 42 MW हाम्रो टोटल हो। अहिले 400 MW भनेपछि करिब 3800 MW, त्यसमा 200-300 MW कम भयो भने पनि करिब 3500 त आउँछ हामीलाई, होइन 3500 MW त हामीसँग छ नि त। त्यति गरेर पनि अहिले एक्सपोर्टै भइरहेछ, एक्सपोर्टै गर्नुपर्ने स्थिति छ। तर ड्राई सिजनमा चाहिँ हामीलाई केही कम भयो भने हामीलाई इम्पोर्टको अप्सन छँदैछ, त्यो के त्यही प्रब्लम पर्दैन। अब हेर्नुपर्ने चाहिँ अलिक सिस्टमको कारणले काठमाडौँलाई चाहिँ अलिकति समस्या पर्छ कि भन्ने छ, किनभने यो करिडोरबाट जाने जुन 66 केबीको लाइन सबै बन्द भयो नि त, अब पावर हाउस पनि बन्द भयो, यहाँबाट त्यो करिडोरबाट त 66 केबीमा त जाँदैन, 132 पनि जाँदैन। त्यो भएपछि यो काठमाडौँको जुन 66 केबी सिस्टम चाहिँ अनब्यालेन्स हुन्छ। यो अनब्यालेन्स भन्नु मतलब अब 66 केबीमा चाहिँ स्टेप डाउन गर्नको लागि सबस्टेसनको क्यापेसिटी ठाउँ ठाउँमा थप्नुपर्ने हुनसक्छ,
2: काठमाडौँभित्र
1: काठमाडौँभित्रको त्यो तत्काल गर्नुपर्छ, त्यो एसेसमेन्ट गरेर ठाउँ ठाउँमा 66 केबीको सिस्टमलाई बढाउनुपर्छ।
2: किनभने वेट सिजनमा हामी इन्डियाबाट त्यो महँगो बिजुली एकदम धेरै ल्याएर ल्याउन सक्ने अवस्था, अब दिन्छ दिँदैन, किन्न सकिन्छ सकिँदैन एउटा कुरा होला, त्यो सबै ल्यायौँ भने पनि फेरि त्यही कारणले गर्दा समस्या पर्छ कि त्यो नभयो भने?
1: अब सप्लाईको कारणले लोड सेडिङ हुन्छ भन्ने मलाई लाग्दैन, लोड
2: सिस्टमकै कारणले।
1: यहाँ काठमाडौँमा केही समस्या हुन्छ कि भन्ने मात्रै हो मेरो, काठमाडौँमा चाहिँ त्यताको सप्लाई बन्द भयो, किनभने 66 केबीमा आउँथ्यो सबै, चिलिमेबाट पनि आउँथ्यो
2: एकदमै,
1: र के अरे त्यो त्रिशुलीबाट पनि आउँथ्यो, होइन त्यो भयो भने त्यो अलिक कम हुँदाखेरि चाहिँ यो सर्टेन एरिया चाहिँ अलिक डिस्टर्ब हुन्छ कि भन्ने हो। त्यसको लागि सबस्टेसनको क्यापासिटीहरू चाहिँ थप्नुपर्छ, अहिलेबाट लाग्नुपर्छ, त्यो भयो भने समस्या।
2: यो हिउँदमा धेरै बिजुली दिने अथवा पिकिङ धेरै थियो सर, होइन यो कोरिडोरमा हामीलाई एकदमै धेरै हिउँदलाई सपोर्ट गर्थ्यो होइन यहाँको आयोजना।
1: हिउँदमा मेन सपोर्ट गर्ने त त्रिशुली 3A
2: गर्थ्यो,
1: किनभने 45 MW जति कन्टिन्यू दिन्थ्यो है त्यसले, त्यो त पिकिङ जस्तै थियो नि त, त्यो त अरू त 1/3 झर्थ्यो, त्यो 60 MW प्रोजेक्ट चाहिँ 45 MW, त्यो 60 MW अरू त 15 MW झर्थ्यो होइन, तर त्यसले त 45 MW दिन्थ्यो त्यो त्यो गयो। अब चिलिमेले गर्थ्यो 22 MW फुल दिन्थ्यो पिकिङमा, चिलिमे गयो होइन। त्यसपछि अब सान्जेनहरू चलाउन सक्यो भने सान्जेन 57 MW त्यो पनि चलाउनलाई आजदेखि लाग्नुपर्छ होइन, त्यो चलाउनलाई ट्रान्समिसन लाइनहरू बनाउनु पऱ्यो नि त, ट्रान्समिसन लाइन नबनायो भने त भन्दैन होइन, त्यो सब चाहिँ त्यो जोड्नलाई। त्यसपछि अब यो पार्टको चाहिँ सप्लाईको कारणले काठमाडौँमा केही डिस्टर्ब भयो भने मात्रै हो, काठमाडौँ अहिलेदेखि लाग्यो प्लानिङ गर्यो भने त्यो पनि समस्या हुँदैन।
2: सर अब तपाईँले बस्तीहरू हेरेर आउनुभयो, सबै स्विप आउट छ पनि भन्नुभयो, धेरै बजारहरू गएको छ, हामीले पनि त्यो दृश्यमा देखिसकेको छौँ होइन। अब भोलि पर्सि त अब मान्छेहरू त आफ्नो थाथलोमा फर्किन खोज्लान्, त्यो कति सेफ जोन होला, अथवा हामीले भोलि प्लान गर्दाखेरि अब हामीले भूकम्पमा त धेरै गल्तीहरू गऱ्यौँ भन्छौँ, अब फेरि पनि अब यो डिजास्टर रिस्कको हिसाबले सबै हिसाबले ती ठाउँहरूमा फेरि बस्तीहरू बसाउन सम्भव होला नहोला के देख्नु भएको छ?
1: अब चाहिँ सरकारले प्लान गर्नुपर्छ जस्तो लाग्छ, यो रिसेटलमेन्ट प्लान चाहिँ गर्नै पर्छ भन्ने मलाई लाग्छ। अब हामीले इन्फ्रास्ट्रक्चर बनाउँदा, रोड नेटवर्क बनाउँदा पनि अब अहिलेको स्थितिलाई हेरेर कम्तीमा चाहिँ 200 मिटर माथिबाट चाहिँ रोड लानुपर्ने हो कि, अब खोलाकै छेउछेउबाट रोड लाने हाम्रो जुन अहिलेसम्मको छ त्यसलाई अलिक माथिबाट लानु पायो भने रोड नेटवर्क पनि बच्छ होइन। अर्को कुरा चाहिँ हाइड्रो पावरमा चाहिँ डिजाइन रिथिङ गर्नुपर्छ, डिजाइनमा के हो भने हेडहाउसको डिजाइन पनि अलिक त्यस्तै किसिमले गर्नु पर्यो, र पावर हाउसको डिजाइन पनि त्यही किसिमले गर्नु पर्यो।
2: ठुलो बाढी आउँछ भन्ने परिकल्पना हो,
1: त्यो परिकल्पना आज त देखियो नि त, हामीले अनुभव त त्यो सिक्नु पर्यो नि।
2: यो
1: जस्तो परिकल्पना त गरेकै थिएन नि, किनभने तपाईँको जुन हामीले 100 इयर्स 1000 इयर्स 10,000 इयर्स भन्छौँ, त्यो फ्लडलाई पनि नागेर आयो नि त त्यो त होइन, त्यो त यो त अनएक्सपेक्टेड चिज भयो यो, तपाईँको चाहिँ यही फ्लड एक घन्टामा आएको भए यो पनि हुँदैन थियो। तपाईँ पन्ध्रदेखि बिस मिनटमा एकैचोटि आएको हुनाले यस्तो हो नि, पन्ध्र मिनटपछि त बिस मिनटपछि त त्यो त नर्मलमा आयो, नर्मल आयो। यस्तो किसिमको फ्लडको एक्सपेक्टै गरेको थिएन। तर अहिले यसलाई पनि हेरेर अब के गर्नु, जस्तो अहिले जति पनि टनेलभित्र पानी छिर्यो नि होइन, पावर हाउसको टनेलभित्र त्यो त्यो एक्सेस टनेल थियो। टनेलको के भन्नु, एन्टी स्लोप हुन्छ, यहाँ टप पोर्टल हुन्छ, तल खोलाभन्दा 50 मिटर 100 मिटरसम्म माथिबाट तल जान्छ, जान्छ होइन, तल जान्छ। अब हामीले 200 मिटर लानुपर्छ होला होइन, अग्लो बनाएर त्यो गर्नलाई चाहिँ सिधा यसरी त जाँदैन, त्यो गर्नलाई 1 किलोमिटर जति यसरी स्लोप बनाएर भित्र सिर्नी बनाउने हो कि होइन। टनेल यो एउटा पार्ट भयो, त्यो टनेलको इनलेटलाई चाहिँ एक्सेस टनेललाई त्यसरी गरे पनि पानी नछिरेपछि त्यो त सेफ भयो नि, त्यो एउटा पार्ट भयो। अर्को पार्ट चाहिँ अब त्यो टनेलबाट, अब यस्तो इमर्जेन्सी केसमा टनेलबाट माथि उक्लिने एउटा चाहिँ पोर्टल बनाउने हो कि होइन, कतै बनाउनु पर्ने पनि देखियो। अर्को बाट चाहिँ अब टनेल रिमोट अपरेसनमा गर्नुपर्छ पावर हाउसहरू, अब विदेशतिर धेरै पावर हाउस चाहिँ मान्छे कोही पनि हुँदैन, बाहिरबाट अपरेसन गर्छन्, रिमोट अपरेसन काठमाडौँबाट पनि गर्ने गर्छ, बाहिर बसेर गर्छ नि त, डिजिटल अपरेसन चाहिँ त्यो त्यतातिर हामी लाग्नुपर्छ। यी सबै कुरा हामीले यसबाट पार्ट सिक्नुपर्छ होइन, त्यो भएको हुनाले हामीले रिडिजाइन एउटा पार्ट भयो। अर्को पार्ट चाहिँ अब ग्लोभको क्यानालाइसिस चाहिँ डेटा एक्सचेन्ज गर्ने, चाइनाको जुन ग्लेसियर मेल्टिङ त क्लाइमेट चेन्जको कारणले भइरहेछ, अब ठुल्ठुला ग्लेसियर मेल्टिङ भएर अब त्यो ग्लेसियर लेकहरू त बढिरहेछ, अब कहाँ त्यस्तो चाहिँ रिस्क छ, त त्यो रिस्क एनालाइसिस गर्नु पऱ्यो। यदि मेल्टिङ हुने के अरे ग्लेसियर फुट्ने सम्भावना छ भने त्यो चाहिँ कोअर्डिनेसन दुई देशको क्रस बोर्डर कोअर्डिनेसन हुनु पऱ्यो, त्यो किसिमको चाहिँ इन्फर्मेसन सेयरिङ हुनु पऱ्यो, र त्यो यदि चाहिँ रिस्क छ भने त्यसलाई बिस्तारै कसरी ड्रेन आउट गर्ने त्यो पनि ड्रेन आउट गर्दै जानु पऱ्यो। स्लोली भयो भने त केही पनि हुँदैन नि, एकैचोटि फुटे पो गाह्रो हुने हो। त्यसले चाहिँ इन्फ्रास्ट्रक्चर पनि जोगाउँछ र चाहिँ ह्युमन क्याजुअल्टी पनि जोगाउँछ। अब अपर्झट आएको चिजलाई चाहिँ अब ह्युमन क्याजुअल्टी बचाउनको लागि चाहिँ अर्ली वार्निङ सिस्टमहरू माथिदेखि तलसम्म करिडोरमा एक ठाउँ बजाएपछि सबैतिर साइरन बज्ने भयो भने अब यो रिङबाट चाहिँ बाहिर जाऊ भन्ने भएपछि मान्छे त भाग्थ्यो नि त होइन। त्यो अर्ली वार्निङ सिस्टम पनि राख्नु, त्यसले ह्युमन क्याजुअल्टी इन्फ्रास्ट्रक्चरलाई ड्यामेज गरे पनि ह्युमन क्याजुअल्टी त त्यसले बचाउँछ नि त। त्यही कारणले यो दुई तिनवटा विषयमा चाहिँ अब गम्भीर रूपमा हेर्नुपर्छ, क्रस बोर्डर कोअर्डिनेसन होइन, अब यो ग्लेसियर मेल्टिङ लेकहरू छ नि त अहिले पनि, त्यो यो रिभर करिडोरको माथितिर चाहिँ करिब 15-20 लेक छ भन्छन् होइन, त्यो लेकहरूको चाहिँ डेली मोनिटरिङ, अनलाइन मोनिटरिङ, रियल टाइम मोनिटरिङ गरेर हेर्नुपर्ने चाहिँ जरुरी देखिन्छ। जस्तो कतै ल्यान्डस्लाइड आयो भने ल्यान्डस्लाइड आइरहेको कुरा त सेटेलाइटबाट हेर्नु पऱ्यो, मोनिटरिङ गर्नु पऱ्यो, अस्ति पनि ल्यान्डस्लाइड आएर जम्मा गरेर फेरि फुटेको भन्छ होइन। यो सबै विषयलाई चाहिँ एकदमै कोअर्डिनेसन चाहिँ चाहिन्छ
2: सर। अन्तिममा अब गभर्मेन्टले काम त गरिराखेको छ, अहिले हामी मूल्याङ्कन गर्ने चरणमा त छैनौँ, तपाईँ पुगेर आउनुभयो, जनताको कुरा सुनेर आउनुभयो, फिल्डको अवस्था हेरेर आउनुभयो, सरकारलाई 10 कति नम्बर दिने सर?
1: म नम्बर चाहिँ किन नम्बर दिने र होइन, सरकारले आफूले बुझेको गर्न सकेको काम गरिरहेछ, तर जुन हिसाबको जुन लेभलको कोअर्डिनेसन, जुन लेभलको चाहिँ एक्सपर्टिजहरूलाई लिएर जुन प्यारल्ली गर्नुपर्ने काम थियो त्यसमा चाहिँ ल्यागिङ, केही ल्यागिङ देखिन्छ। अब त्यो चाहिँ अब उहाँहरूले अब आफ्नो लेभलको काम, अब तल्लो लेभलसम्म ग्राउन्डमा काम के भइरहेछ भन्ने इम्पोर्टेन्ट छ, ग्राउन्डमा लासको व्यवस्थापन, तलको चाहिँ रेस्क्युको लागि ट्र्याप भएका मान्छेहरूको रेस्क्यु भयो होइन, त्यसपछि कनेक्टिभिटीको हिसाबले सबै हिसाबले चाहिँ अलिकति कोअर्डिनेसन पुगेन कि भन्ने चाहिँ मलाई लाग्छ।
2: त्यो तपाईँले अब मुख खोलेर त भन्नु भएन, उत्तर गया गाउँपालिकाको अध्यक्षले चाहिँ ग्राउन्डमा सरकार छैन, फेसबुकमा मात्रै छ भनेर भन्नुभएको थियो कि, त्यस्तै हो
1: उहाँहरूले अब ग्राउन्ड बुझेर त्यहाँ त्यहाँ ग्राउन्डमा त उहाँहरू हुनुहुन्छ नि त होइन, त्यो भएर नबुझेर भन्नुभएको होला।
2: हुन्छ सर, लामो समयले धेरै धेरै धन्यवाद।
1: धन्यवाद।

0: স্বদেশ এফএম 93.2 মেগাহার্জ।
1: স্বদেশ টাইম চেক
2: এস সময় সূচক কা সাথ মা
3: দক্ষিণ কোরিয়ামা পড়াই র রোজগারী কো উৎকৃষ্ট পরামর্শ কেন্দ্র গোল্ডেন ইমিনেন্ট ইন্টারন্যাশনাল প্রালি ভরতপুর চিতোন সিএমসি হসপিটাল কো ঠিক আগাড়ি সম্পর্ক 0556 5569 5557 র 98557053।
4: 24 ঘন্টা ইমার্জেন্সি সেবা বিশেষজ্ঞ চিকিৎসক বাটা মেডিকেল চেকআপ ডায়াগনোসিস ল্যাব র সবই রোগ ব্যাধি কো উৎকৃষ্ট উপচার সেবা রহেকো পুষ্পাঞ্জলি হসপিটাল প্রালে বাল মন্দির রোড ভরতপুর 10 চিতবন। ফোন 0556 4934 4935 98550 26 440।
1: It's 9 o'clock. अहिले 9 बजेको छ।
5: 16 लाख मानिस प्रभावित, बाढीबाट 7500 भन्दा धेरै घरमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क। बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन विज्ञको सुझाव। सुनकोशी, बुढी गण्डकी र महाकाली नदीमा बाढी, आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना। बेलायतका पूर्व प्रधानमन्त्री स्टारमरले संसद पदबाट राजीनामा दिने, सुरक्षा, व्यापार र प्रविधि लगायत अन्तर्राष्ट्रिय मामिलामा ध्यान केन्द्रित गर्ने भनाई। र तास्मानियासँगको खेलमा नेपाल ए टस हारेर ब्याटिङ गर्दै। नेपाल खबरमा अब पूरा खबर। एक हप्ता अघि गएको बुधबार रसुवाको भुटे कोशीमा आएको बाढीबाट करिब 16 लाख मानिस प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो सार्वजनिक गरेको प्रतिवेदन अनुसार रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखिएको छ। यसैगरी धादिङ, गोर्खा र चितवनलाई मध्यम प्रभावित जिल्लामा राखिएको छ। प्राधिकरणको पछिल्लो जानकारी अनुसार बाढीका कारण अहिलेसम्म 1050 जनाको ज्यान गएको पुष्टि भएको छ। 3916 जना सम्पर्क विहीन छन्। अहिलेसम्म 11993 जनाको सकुशल उद्धार भएको प्राधिकरणले जनाएको छ। हेलिकप्टरबाट 4000 भन्दा धेरैको उद्धार गरिएको छ। खोज तथा उद्धारमा 21000 भन्दा धेरै सुरक्षाकर्मी खटिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारमा भारत, चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोली पनि संयुक्त रूपमा परिचालन भएको छ। प्राधिकरणका अनुसार विभिन्न स्वास्थ्य संस्थामा 292 जना घाइतेको उपचार भएकोमा 182 जना डिस्चार्ज भइसकेका छन्। बाढीबाट रसुवा, नुवाकोट र धादिङमा 19 विद्यालयमा पढ्ने 6901 विद्यार्थी प्रभावित भएका छन्। 8 विद्यालय पूर्ण र 8 आंशिक रूपमा क्षतिग्रस्त बनेका छन् भने 3 मात्र सुरक्षित रहेको प्राधिकरणको तथ्याङ्क छ। भोटेकोशी बाढीबाट 7500 भन्दा धेरै घरमा क्षति पुगेको सरकारले जनाएको छ। शहरी विकास तथा भवन निर्माण विभागले बाढीबाट देशका विभिन्न जिल्लामा 7570 निजी आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको हो। विभागको तथ्याङ्क अनुसार सबैभन्दा बढी क्षति नुवाकोट, रसुवा र धादिङमा भएको छ। नुवाकोटमा 3977, धादिङमा 3451 र रसुवामा 1779 घरमा क्षति पुगेको छ। यसै गरी गोर्खामा 263 र चितवनमा 61 घर क्षतिग्रस्त भएका छन्। निजी आवासतर्फ करिब 12 अर्ब रुपियाँ बराबरको क्षति भएको विभागको प्रारम्भिक अनुमान छ। बाढी प्रभावित क्षेत्रमा महामारी फैलन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्य विज्ञहरूले आग्रह गरेका छन्। रसुवाको भोटेकोशीमा बाढी आएको एक हप्ता भइसकेको अवस्थामा विस्थापित तथा प्रभावित मानिसमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने भन्दै विज्ञहरूले सावधानी अपनाउन सुझाव दिएका हुन्। स्वास्थ्यविद डाक्टर सागर राज भण्डारीका अनुसार बाढीका कारण पानीका मुहान दूषित हुँदा पानीजन्य रोग फैलिने जोखिम बढ्छ। बाढीपछि हैजा, झाडा पखाला, टाइफाइड र कमलपित्त जस्ता रोग देखिन सक्छन्। प्रभावित क्षेत्रमा कसैलाई पखाला लाग्ने, बान्ता हुने लगायतका समस्या देखिए तत्काल उपचारको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो। समयमै उपचार नपाए हैजा जस्ता रोगको प्रकोप फैलन सक्ने उहाँको भनाइ छ। लामो समयसम्म पानी जमिरहँदा लामखुट्टे तथा अन्य किराका लागि अनुकूल वातावरण बन्ने भएकाले कीटजन्य रोगको जोखिम पनि बढ्न सक्छ। बाढीका कारण धेरै मानिस घरबार विहीन भएर एउटै ठाउँमा बस्नुपर्ने अवस्था हुँदा भाइरल ज्वरो रुगाखोकी लगायतका संक्रामक रोग समेत छिटो फैलन सक्ने विज्ञहरूको भनाइ छ। सरसफाई र शौचालयको अभावले पनि स्वास्थ्य समस्या बढाउन सक्ने भएकाले प्रभावित क्षेत्रमा सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। यसै गरी राहतका नाममा वितरण गरिने अस्वस्थकर वा गुणस्तरहीन खाद्य सामग्रीबाट खानाजन्य रोग फैलिन सक्ने भएकाले राहत सामग्रीको गुणस्तरमा विशेष ध्यान दिन आवश्यक रहेको उनीहरूको सुझाव छ। बाढी प्रभावितलाई पोषणयुक्त खानेकुरा आवश्यक पर्ने भएकाले राहतमा दाल गेडागुडी कोदो गहुँ लगायतका पोषणयुक्त खाद्य सामग्रीलाई प्राथमिकता दिन डाक्टर राज भण्डारीले सुझाव दिनुभएको छ। बालबालिका दीर्घरोगी र ज्येष्ठ नागरिकमा बाढी पहिरोका कारण आघातजन्य मानसिक समस्या पनि देखिन सक्ने भएकाले प्रभावित क्षेत्रमा तत्काल मनोसामाजिक परामर्शको व्यवस्था गर्नुपर्ने विज्ञहरूले बताएका छन्। महामारी फैलिन नदिन बाढीका कारण थुप्रिएको फोहोर दुर्गन्ध र मरेका जीव जन्तुको उचित व्यवस्थापन तथा सरसफाई तत्काल गर्न विज्ञको सुझाव छ। संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले मानसिक स्वास्थ्य समस्या पानी तथा खाद्य जन्य रोग र कीटजन्य रोगको जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा स्थानीय स्तरमै स्वास्थ्य कर्मी आवश्यक औषधि र उपचार सामग्रीको व्यवस्था गर्नुपर्ने बताउनु भएको छ। महामारी फैलन नदिन नागरिक आफै पनि सजग हुनुपर्ने र स्वास्थ्य समस्या देखिए तत्काल स्वास्थ्य संस्था स्वास्थ्य कर्मी वडा र पालिकासँग सहयोग माग्न स्वास्थ्यविदहरूले आग्रह गरेका छन्। देशका विभिन्न ठाउँमा वर्षासँगै ठूला नदीहरूमा पानीको बहाव बढेर सतर्कता तह पार गरेको छ। सुनकोशी बुढी गण्डकी र महाकाली नदीले सतर्कता तह पार गरेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार सुनकोशी नदी अन्तर्गत सिन्धुलीको खुर्कोट बुढी गण्डकी नदी अन्तर्गत गोर्खाका आरूघाट र महाकाली नदी अन्तर्गत डडेलधुराको महाकाली नदीमा पनि बाढी आएको छ। अहिले नदीमा पानीको बहाव स्थिर रहेको र सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाले बाढीको जोखिम कायमै रहेकाले नदी किनारका क्षेत्रमा रहेका बासिन्दालाई सावधानी अपनाउन भनेको छ। आज पनि देशको हिमाली भूभाग तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
6: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
7: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बिबिएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बिएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
6: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
7: बिएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
6: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन,
7: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाँठधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। कृष्णवीर पहिरोका कारण प्रभावित पृथ्वीराज मार्गलाई सञ्चालनमा ल्याउन तत्काल अस्थायी संरचना निर्माण गरिने भएको छ। यस्तै दीर्घकालीन समाधानका लागि सुरुङ तथा बाइपास सडकको विकल्पमा अध्ययन हुनेछ। भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले पृथ्वीराज मार्ग सञ्चालन तथा तत्कालीन र दीर्घकालीन समाधानका विभिन्न उपायका बारेमा छलफल भएको जानकारी दिनुभएको छ। मन्त्रालयमा हिजो बसेको बैठकले काठमाडौँसँगको आपूर्ति श्रृङ्खला पुनर्स्थापनाका लागि हिलसाइडमा रहेको ग्याभियन बेस्ट वाल माथिबाट गाडी सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माण अघि बढाउने निर्णय भएको उहाँले बताउनु भएको छ। यसै गरी कृष्णवीर माथिबाट नयाँ ट्र्याक खोलेर सडक सञ्चालनमा ल्याउने विकल्पमा सहमति भएको छ। मन्त्रालयले सुरुङबा बाइपास सडक निर्माणका सम्भावित विकल्पमा तत्काल अध्ययन गरी चालु आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडकको व्यवस्था गर्न आवश्यक प्रक्रिया अघि बढाउनेछ। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित जिल्लामा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन दूतावासहरूले सहजीकरण थालेका छन्। दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स युएईमा रहेका नेपाली दूतावासले छुट्टा छुट्टै सूचना निकालेर प्रभावित नेपाली कामदारलाई विवरण उपलब्ध गराउन आग्रह गरेका छन्। परिवारको सहयोगका लागि नेपाल फर्कनुपर्ने अवस्थामा रहेका दूतावासले आफ्नो विवरण दर्ता गराउन आग्रह गरेका हुन्। रोजगारदाता कम्पनीबाट विदा वा स्वीकृति लिन कठिनाई भइरहेको जानकारी आएपछि दूतावासले समन्वय तथा सहजीकरणको लागि विवरण संकलन थालेका हुन्। दूतावासले वास्तविक पारिवारिक अवस्था र नेपाल फर्कनुपर्ने कारण स्पष्ट रूपमा उल्लेख गरेर मात्र विवरण पठाउन आग्रह गरेका छन्। अब विदेशको खबर। बेलायतका पूर्व प्रधानमन्त्री कियर स्टार्मरले संसद सदस्य पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ। उहाँले अब अन्तर्राष्ट्रिय मामिला सहित रक्षा, सुरक्षा, व्यापार र प्रविधिका क्षेत्रमा ध्यान केन्द्रित गर्ने बताउनु भएको छ। स्टार्मरले लन्डनको होलबोर्न र सेन्ट प्यानक्रास निर्वाचन क्षेत्रको सांसदका रूपमा 11 वर्ष सेवा गरेपछि संसद छाड्नु उपयुक्त समय आएको बताउनु भएको छ। उहाँको राजीनामासँगै त्यस निर्वाचन क्षेत्रमा उपचुनाव हुनेछ। सामाजिक सञ्जालमा विज्ञप्ति निकालेर उहाँले तीव्र रूपमा परिवर्तन भइरहेको विश्वमा रक्षा, सुरक्षा, व्यापार र प्रविधि लगायत अन्तर्राष्ट्रिय मामिलामा आफ्नो ध्यान केन्द्रित गर्ने बताउनु भएको छ। साथै महिला विरुद्ध हुने हिंसा तथा बालबालिका विरुद्धको हिंसा नियन्त्रण सम्बन्धी आफ्नो कामलाई पनि निरन्तरता दिने बताउनु भएको छ। अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोलीले आज तास्मानियासँगको खेलमा टस हारेर पहिले ब्याटिङ सुरु गरेको छ। तास्मानिया विरुद्ध पहिलो एक दिवसीय अभ्यास खेल खेलिरहेको नेपालले पछिल्लो ताजा अवस्थामा 38.2 ओभरको खेल सकिँदा 6 विकेटको क्षतिमा 180 रन बनाएको छ। नेपालका लागि तृतराज दासले 37 रन तथा मयन यादवले 32 रन बनाए। अनिल शाहले 11, कुशल भुर्तेलले 12 र दीपक डुम्रेले 18 रनको योगदान दिए। यसअघि अस्ट्रेलियामै भएको टप इन T20 सिरिज खेल को नेपाल एले आजदेखि एक दिवसीय फर्म्याटमा 3 अभ्यास खेल खेल्नेछ। नेपाल एले पर्सि शुक्रबार साउथ अस्ट्रेलिया तथा आइतबार न्यूजील्याण्ड एसँग खेल्ने तालिका छन्। यी अभ्यास खेलले नेपाली खेलाडीलाई एक दिवसीय क्रिकेटमा आफ्नो क्षमता परीक्षण गर्न र बलियो टोली विरुद्ध अनुभव हासिल गर्ने अवसर समेत प्रदान गर्नेछ। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोसी बाढीबाट 16 लाख मानिस प्रभावित, बाढीबाट 7,500 भन्दा धेरै घरमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क। बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अप्नाउन विज्ञको आग्रह। सुनकोसी, बुढी गण्डकी र महाकाली नदीमा बाढी, आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना। बेलायतका पूर्व प्रधानमन्त्री स्टामरले संसद पदबाट राजीनामा दिने, सुरक्षा, व्यापार र प्रविधि लगायत अन्तर्राष्ट्रिय मामिलामा ध्यान केन्द्रित गर्ने भनाई। र तास्मानियासँगको खेलमा नेपाल ए टस हारेर ब्याटिङ गर्दै।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
3: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
2: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
4: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937738, मोबाइल 9855588002।
1: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
5: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
5: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
5: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
5: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
5: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
5: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
5: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
5: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन, फोन 0656-8853-5189-53।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
6: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। डेङ्गु ज्वरो बारे सार्वजनिक जानकारी।
6: डेङ्गु ज्वरो एडी चातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एडिस लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बर्सातको पानी, प्लास्टिकका भाँडाहरू, टिका डब्बा, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फुल पार्दछ। यो लामखुट्टेले फुल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेङ्गु ज्वरोका लक्षणहरू। डेङ्गु ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछन्। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्नी तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, ज्वरो आइएस अघिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेङ्गु ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्दछन्।
7: डेङ्गु ज्वरोबाट बस्ने उपायहरू।
6: लामखुट्टेको टोकाइबाट बस्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेका पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पुरै शरीर ढाक्ने गरी पुरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टेको नछिर्ने जाली लगाउने, सुद्धा झुलको गर्ने र स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्वा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने।
1: जनस्वास्थ्य कार्यालय चितवनद्वारा जारी सार्वजनिक सन्देश।

0: उज्यालो रेडियो नेटवर्क दे अतिथि एफएम स्टेशन अनलाइन पाखे हलिन्यंक छक्ला प्रसारण जुया चंगु सुतस्य चिताय नेपाल वासबुखे प्राविधिक पास प्रवीण श्रेष्ठ लिसेंजी सरमराज उपाध्याय चजरापा तकली नापा मुबुका पटे खुशी खुशी तस्कम बावया चिंखु गुलखमनु प्रभावित खुशी वाला नेदो त्या मल्याक छे क्षतिजुको प्रारम्भिक तथ्यांक बाढी प्रभावित लाग्या महामारी जोखिम उच्च सतर्कता नाले त बिकेटेको इना हो यले नरसिंह जात्रा कोचल अनिला दिस फोन गबुका छवा न्यो वंगु बुधवा र स्वय भोटे खुशी तस्क ज्ञान पुक बावया चिंखु गुलखति मनु त प्रभावित जुगुदु राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मेगा सार्वजनिक यागु प्रति वेतन कथा र स्व नुवाकोटिया त अति प्रभावित जिल्ला तलखे तया तगुदु अथे थारिङ गोर्खा व चितवनिया त मध्यम प्रभावित जिल्ला तया तगुदु प्राधिकरण या लिपाङ्गु जानकारी कथा खुशी बाला याना आतक दोची व नेम सिगु पोस्ती जुगुदु सोद गुसव चिन्खुम सम्पर्क विहीन ज्याचुगुदु आतक चिन छदो गुसव गुई सम सिगु सकुशल उद्धार जुगु प्राधिकरण थागुदु हेलिकप्टर पेदोला मल्याक सित उद्धार यागुदु सा खोज तथा उद्धार नि छदो न मल्याक सुरक्षा कर्मी खटेजुगु प्राधिकरण थागुदु खोजलिसे उतारे भारत चीन व दक्षिण कोरिया अन्तर्राष्ट्रिय टोलिन मङ्का कथा परिचालन जुगुदु प्राधिकरण या कथा थिति स्वास्थ्य संस्था निसव गुई निम खापा जुपेनिको उपचार जुगुली सचिव चे निम डिस्चार्ज जुइदुङको बाढी पाखे रसुवा नुवाखोत व थाडिङ चिनगुङ्गु स्कुले बनाक चोपी खुदो गुसव व छम भूमि प्रभावित जुगुदु च्यागु स्कुल पूर्ण व च्यागु आंशिक रूपे क्षतिग्रस्त जुगु दुसा सुङ्गु चक सुरक्षित जुगु प्राधिकरण या तथ्याङ्क
1: अझै खुल्न सकेको छैन. बाढीमा परेर बेपत्ता हुनेहरूको संख्या निकै ठूलो रहेको छ. प्रहरीको तथ्याङ्क अनुसार कुल 4,858 जना अझै सम्पर्क विहीन छन्. यसबाहेक 1,350 जनाको बारेमा फोन मार्फत बेपत्ता भएको जानकारी प्राप्त भएको छ. भुटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा आज अपरान्ह पछि मध्यम वर्षाको सम्भावना रहेको छ. जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेले भुटेकोशी बाढ़ी प्रभावित रसुवा नुवाकोट थादिङ लगायत आसपासका क्षेत्रमा आज अपरान्ह पछि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको जानकारी दिएका छन्. विभागका अनुसार पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको नोस्यामपाटे स्थित मौसम मापन केन्द्रमा 60.2 मिलिमिटर मापन भएको छ. बागमती गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ भने कडाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ. विभागले आज दिउँसो देशभर सामान्यतया बदली रहने जनाएको छ. हिमाली भूभागका केही तथा पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ. बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभाग, कोशी प्रदेशको हिमाली भूभाग र लुम्बिनी कडाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले वर्षाका कारण टनेलमा पानी भरिदा भुटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा चुनौती थपिएको बताएका छन्. उनका अनुसार रातभर परेको वर्षाका कारण टनेलभित्र पानी भरिएपछि पानी तान्ने पम्प समेत डुबे सुरक्षाकर्मीले पम्प निकालेर पानी तान्ने काम गरिरहेको उनले जानकारी दिएका छन्. जल तथा मौसम विज्ञान विभागले अझै 3 दिनसम्म वर्षा हुने सम्भावना रहेकाले प्रभावित क्षेत्रमा थप समस्या आउन सक्ने जनाएको छ. वर्षाका कारण खोज उद्धार तथा अन्य व्यवस्थापन कार्यमा चुनौती बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ. विभिन्न स्थानबाट संकलित मध्ये 85 शव काठमाडौँमा व्यवस्थापन संरक्षण भन्दै जमिनमा पुरिएको छ. जिल्ला प्रहरी परिसर काठमाडौँले जनाए अनुसार पहिचान नभएका तथा व्यवहारिसे शव व्यवस्थापन निर्देशिकाको पहिलो संशोधन 2083 बमोजिम डीएनए स्याम्पल सुरक्षित राख्दै व्यवस्थापन संरक्षण गरिएको हो. ती शव महाराजगंज स्थित त्रिवेश छड अस्पतालमा राखिएको थियो. ती शवहरू गोकर्णेश्वर नगरपालिका सात पछ्यौ ढोका स्थित नेपाल ट्रस्ट स्वामित्वको वन क्षेत्रमा पुरिएका छन्. शवको डीएनए परीक्षणपछि आफन्तले दावी गरे उपलब्ध गराइने भएको छ. त्यसका लागि महाराजगंज स्थित नेपाल प्रहरी अस्पताल वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न जिल्ला प्रहरी परिसरले अनुरोध गरेको छ. हामीसँग खबर अझै बाँकी छन्. नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला.

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। भोटेको सिबारीमा परि बेपत्ता भएकाको कुसको शव बनाएर अन्त्येष्टि गर्न थालिएको छ। एक सातासम्म शव फेला नपरेपछि आफन्तले कुसको शवबाट अन्तिम संस्कार शुरू गरेका हुन्। पशुपतिको आर्यघाटमा अन्त्येष्टि गर्नेहरू बढेका छन्। शव फेला पर्ने सम्भावना नरहेको र जीवित फेला पर्ने आश पनि मरेकाले आफन्तले अन्तिम संस्कार शुरू गरेका हुन्। त्यस्तै नेपालको छोचेन खोला चिनिया स्रोतमा कुजेन नदी क्षेत्रमा अगस्त 26 गएको विनाशकारी पहिरो तथा बाढीपछि बनेको प्रभाव क्षेत्र वरपरका हिमनदीहरू अझै भत्किन सक्ने जोखिममा रहेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ। चीनको सरकारी प्रसारक सीसीटीभीलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले मंगलबार प्रकाशित गरेको रिपोर्ट अनुसार सेप्टेम्बर 1 बिहान 8 बजे खिचिएको ड्रोन तस्विरमा छोचेन खोला क्षेत्रमा पहिरोका कारण बनेको प्रभाव क्षेत्रमा जम्मा भएको पानी अधिकांश बाहिरी सकिएको देखिएको छ। प्रभाव क्षेत्रभन्दा तलको नदीको भाव पनि अहिले सामान्य अवस्थामा फर्किएको छ तर वरपर रहेका हिमनदीहरू भत्किने सम्भावना पनि अझै उच्च रहेको मन्त्रालयले जनाएको छ। दक्षिण कोरियाली विपद राहत टोली आज बिहान नेपाल आइपुगेको छ। खोज तथा उद्धारका लागि 11 जनाको कोरियाली विपद राहत टोली नेपाल आइपुगेको हो। नेपाली सेनाका प्रवक्ता एवं सहायक रति राजाराम बस्नेतका अनुसार उनीहरू कोरियन विमान मार्फत नेपाल आएका हुन्। उनीहरूले खोज तथा उद्धारका लागि प्रयोग हुने उपकरण तथा कुकुरहरू समेत साथमा ल्याएका छन्। उनीहरू आजै बाढी प्रभावित क्षेत्र जानेछन्। यसअघि पनि 4 जनाको सानो कोरियन टोली नेपाल आइसकेको छ। उनीहरू बाढी प्रभावित क्षेत्रमा खटिसकेका छन् भने कोरियन उद्धार टोलीसँगै नेपाली सेनाको टोली पनि एकसाथ खोज तथा उद्धारमा खटिने जनाइएको छ। 10 भदौमा रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढीमा 9 जना कोरियाली नागरिक समेत सम्पर्क विहीन भएका छन्। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com

0: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाऊ भन्दा नमानि होइन, अब बस तिमी एक्लै। म गए, रिस उठ्नी।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73089 98 0974 46 142 र 98 4 91 95 225।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको अखत्य साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: हजुरको बिदा सकिन थालिसक्यो तर घरघट बनाउने र फर्निचर हाल्ने काम अलपत्रै छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
4: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651 54998।

0: आदिवासीहरुका लागि खुशीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सू लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरु हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 98459064977 र 98020-35212।
3: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
4: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
5: सम्पर्क 97625-73-099-98-074-46-182 र 98-491-95-225।
6: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
7: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
6: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
7: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
8: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 056-5536-53, 98-550-77-061 र 98-550-77-53।

0: समय सूचक का साथ मा
1: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5369 53 98550 77061 र 98550 77053
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4943 5880 र 98550 26 440
3: It's 11 o'clock. अहिले 11 बजेको छ।
4: मेरी छोरी सानी सबैलाई सरेको छ। मेरो जस्तै बानी।
5: तपाईको नबिल बैंकमा खाता छ कि छैन त?

0: तपाईका लागि सधैँ सजिलो
1: कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र
1: 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0564909959 98550-60359 र 98550-67359।
3: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
4: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
3: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
4: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 0556-493-580, मोबाइल 98550-26440।
3: तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
5: समयको ख्याल राखौ।
6: स्वदेश FM 93.2 मेगाहर्ज।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। रसुवाको विनाशकारी बाढ़ीले पुर्याएको जनधनको क्षति र सरकारले गरिरहेको खोजी उद्धार राहत पुनर्स्थापनाको तयारीबारे सरकारले संसदलाई जानकारी गराउने भएको छ। प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। उक्त बैठकमा सरकारको तर्फबाट 1 जना मन्त्रीले जानकारी गराउने सभामुखको सचिवालयले जनाएको छ। तर कुन मन्त्रीले जानकारी गराउने भन्ने तय भएको छैन। प्रतिनिधि सभाको बैठकमा आज सभामुखले विशेष प्रस्ताव नै प्रस्तुत गर्ने कार्यक्रम छ। भदौ 10 गते बुधबार भुटेको सित्रेसुली नदीमा विनाशकारी बाढ़ी आएको थियो। उक्त बाढ़ीले रसुवाको टिमुरी स्याप्रोवेशी बेत्रावती नुवाकोटको त्रिशुली बजार देवघाट लगायत थादिङ चितुवन र गोर्खा जिल्लाका त्रिशुली नदी तटीय क्षेत्र प्रभावित छ। 1000 बढ़ीको शव फेला परिसकेको छ। स्वदेशी तथा विदेशी नागरिकहरू बेपत्ता भएका छन्। यसबारे सभामुखले विशेष प्रस्ताव नै प्रस्तुत गर्न लाग्नु भएको छ। यसअगाडि सभामा राजनीतिक दलका नेताहरूले सम्बोधन गर्नेछन्। नेताहरूको सम्बोधनपछि सरकारको तर्फबाट सम्बोधन गर्ने तयारी छ। मंगलबार राष्ट्रिय सभाले पनि रसुवागढ़ीबारे विशेष प्रस्ताव पारित गरेको थियो। त्यसअगाडि राष्ट्रिय सभामा सांसदहरूले विपदबारे बोलेका थिए। तर राष्ट्रिय सभामा भने सरकारको तर्फबाट बाढ़ीबारे कुनै जानकारी प्रस्तुत गरिएको थिएन। प्रतिनिधि सभामा भने सरकारको तर्फबाट 1 जना मन्त्रीले जानकारी गराउने अपेक्षा रहेको संसद सचिवालयले जनाएको छ। भोटिकोसी नदीमा परि बेपत्ता भएकाहरूको कुशको शव बनाएर अन्त्येष्टि गर्न थालिएको छ। एक सातासम्म शव फेला नपरेपछि आफन्तहरूले कुशको शवबाट अन्तिम संस्कार शुरू गरेका हुन्। पशुपतिको आर्यघाटमा अन्त्येष्टि गर्नेहरू बढेका छन्। शव फेला पर्ने सम्भावना नरहेको र जीवित फेला पर्ने आशा पनि मरेकाले आफन्तले अन्तिम संस्कार शुरू गरेका छन्। गण्डकीमा एमाले छोडेको मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्न लागिएको छ। मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले आज नयाँ मन्त्री नियुक्त गर्न लागेका हुन्। आजै 11:30 बजे नयाँ मन्त्रीको शपथ गराउने तयारी छ। आज 1 जना मन्त्री नियुक्त गर्न लागिएको बताइएको छ। नेसपाका फडिन्द्र देवकोटा मन्त्रीमा नियुक्त हुन लागेका छन्। उनको मन्त्रालयबारे टुङ्गो लागेको छैन। अहिले भौतिक पूर्वाधार तथा विकास यातायात व्यवस्था मन्त्रालयले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय स्वास्थ्य मन्त्रालय तथा उद्योग तथा पर्यटन मन्त्रालय रिक्त छ भने केन्द्रमा भएको निर्णय अनुसार गण्डकी सरकारबाट एमालेका 4 जना मन्त्रीले सामूहिक राजीनामा दिएका हुन्। हामीसँग खबर अछि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। नागढुङ्गा नौ विशेष सड़क खण्ड भाँसिएको छ। नागढुङ्गा नजिकै पातलीबनमा सड़क भाँसिएको धादिङ सड़क विभागले जनाएको छ। सड़क विभागका इन्जिनियर अर्जुन प्रसाद अरियालका अनुसार सड़क भाँसिएपछि गाड़ी एकतर्फी रूपमा सञ्चालन गरिएको छ। सड़क भाँसिएपछि पेट्रोलियम पदार्थ बोकेका गाड़ीहरूलाई मात्रै यो रूटमा चल्न दिइएको समेत बताइएको छ। यो रूट भएर आउने अन्य गाड़ीहरूलाई भने सुरुङ मार्गबाट पठाउने तयारी भइरहेको बताइएको छ। सड़कको वाल पुरानो भएका कारण सड़क भाँसिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ भने सड़क विभागबाट अहिले प्राविधिक टोली सड़क भाँसिएको ठाउँमा गइसकेको समेत बताइएको छ। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार कार्यको पछिल्लो विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको छ। आज बिहान 8 बजेसम्मको तथ्याङ्क अनुसार बाढीमा परेका 1,127 जनाको शव फेला परेको छ। फेला परेका शव मध्ये 31 जना बालक, 45 जना बालिका, 227 जना महिला र 397 जना पुरूष रहेका छन्। त्यस्तै 427 मानव शरीरका आंशिक अङ्गहरू समेत फेला परेको प्रहरीले जनाएको छ। फेला परेका शवहरू मध्ये 1,113 लास आज मुसुलका सम्पन्न भइसकेको छ भने 95 सब परिवारलाई हस्तान्तरण गरिएको छ। 911 जनाको पहिचान अझै खुल्न सकेको छैन। बाढीमा परेर बेपत्ता हुनेहरूको संख्या निकै ठूलो रहेको छ। प्रहरीको तथ्याङ्क अनुसार कुल 4,858 जना अझै सम्पर्कविहीन छन्। यसबाहेक 1,350 जनाको बारेमा फोन मार्फत बेपत्ता भएको जानकारी समेत प्राप्त भएको प्रहरीले जनाएको छ। भोटेकोसी बाढीबाट 7,500 भन्दा धेरै घरमा क्षति पुगेको सरकारले जनाएको छ। शहरी विकास तथा भवन निर्माण विभागले बाढीबाट देशका विभिन्न जिल्लामा 7,570 निजी आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको छ। विभागको तथ्याङ्क अनुसार सबैभन्दा बढी क्षति नुवाकोट, रसुवा र धादिङमा भएको छ। नुवाकोटमा 3,977, धादिङमा 3,451 र रसुवामा 1,779 घरमा क्षति पुगेको छ। यसै गरी गोर्खामा 263, चितवनमा 61 घर क्षतिग्रस्त भएका छन्। निजी आवासतर्फ करिब 12 अर्ब रूपियाँ बराबरको क्षति भएको विभागको प्रारम्भिक अनुमान छ। त्यस्तै 45 सरकारी भवन, विद्यालय तथा सार्वजनिक संरचनामा आंशिक र पूर्ण क्षति पुगेको छ। हाल बाढी पहिरो प्रभावित 3,450 जना व्यक्तिहरू 18 विद्यालय र विभिन्न सामुदायिक भवनहरूमा आश्रित छन्। विद्यालयहरू पुनः सञ्चालन गर्नुपर्ने भएकाले विस्थापितलाई तत्काल स्थानान्तरण गर्न विभागले 3 हप्ताभित्र ट्रान्जिसनल सेल्टर निर्माण गर्ने लक्ष्य समेत राखेको छ। भदौ 10 गते आएको बाढी पहिरोमा परेर अपर त्रिशुली 1 हराएकाहरूको नामावली सार्वजनिक भएको छ। नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका 15 जना हराइरहेका छन् भने 3 मा 8 जना इन्जिनियर छन्। अरू अधिकृत र चालक रहेका छन्। त्यस्तै 7 जना कन्सल्टेन्ट हराइरहेका छन्। त्यस्तै डुसान इनरबिलिटी कम्पनीका 54 जना हराएका छन् भने एन्ड्रिज हाइड्रोमा पनि अरू 94 जना हराइरहेको बताइएको छ। अवस्थ काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: हेलो आयन, के छ
1: के हुनु यार सम्राट? यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
0: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
1: भिडियो अन गर न यार।
0: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
1: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
2: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0956 10 40 र 98452028 40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
3: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं। टेकमाइन्डलाई टेकमाइन्डलाई
4: मलाई त अहिलेै डोली चढिहालौँ जस्तो लाग्यो। तर
5: तर के डियर,
4: आजै गएर कहाँ बस्ने हो र?
5: त्यसको लागि नो टेन्सन डियर, एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि।
6: चापागाई सप्लायर्स कृतनपुर बजार माडी।
7: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने, कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै जमिनबाट निर्माण हुने रिङ, पोल पिल्लर, रेलिङ, भेन्टिलेसन, सिमाना पिल्लर, कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ।
6: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451-75518 र 98027-75518।
8: तपाईँ उत्कृष्ट, तपाईँको विचारलाई, तपाईँको घर उत्कृष्ट, तपाईँको फर्निचर फर्निचर।
9: त्यसैले विचार गर्नुहोस्, जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस्। सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै।
10: हामी कहाँ आधुनिक डिजाइनका दराज, पलङ, टु पिस, थ्री पिस दराज, डाइनिङ सेट, कुर्सी, टेबल, लोबेड, अफिस टेबल, अफिस ऱ्याक, सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ। घरको झ्याल ढोका, चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ।
11: प्रोप्राइटर रामबाबु बिक, सोमेश्वर फर्निचर उद्योग बसन्तपुर। मोबाइल 98550-83852, 98453-72852 र 98065-68852।
12: हेलो
13: हेलो बुढी, के छ खबर?
12: ठिकै छ, चलेकै छ।
13: ल भिडियो अन गर त, तलाई हेरौँ।
12: भिडियो अनै छ त, देख्नु भएन र?
13: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
12: माडीको नेट यस्तै त हो नि।
13: के भन्छ यो माडीमा टेकमाइन्डले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेकमाइन्ड जोडिहाल्छ।
14: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेकमाइन्ड नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
2: सेवाका लागि माडी सम्पर्क 0956-10-40 र 98452028-40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
3: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ। टेकमाइन्डलाई टेकमाइन्डलाई।

0: बुवा अब मेरो बिहे गर्नु पर्यो
1: यत्रो भएको दिदीले त बिहे गरि पुरै हैन त नहोल मैले भनि जस
0: त्यसो भए दिदीको बिहे गर्दिन न त
1: पर्दैन दिदीको बिहे नगरी पहिले बिहे गर्नु पाइन्छ होल भित्र पाइन्छ
0: दिदीको लागि पनि मैले खोज्नु पर्ने भयो हैन

0: परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनो कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
2: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
1: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937338, मोबाइल 9855088002।
4: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
5: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
4: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
6: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार।
7: होइन, भोक लागेको छैन तिमीहरूलाई?
8: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
9: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार, माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 12 o'clock. अहिले 12 बजेको छ।
4: तातहमै रसुवा र नुवाकोट भई बहने भोटे कोशी र त्रिशुली नदीमा बाढीको उच्च जोखिम भोटे कोशी बाढीबाट 16 लाख मानिस प्रभावित बाढीबाट 7,500 भन्दा धेरै घरमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क नागडुङ्गा र मलेको बजार नजिकैको सड़क खण्ड भाँसियो अरणीको राजमार्गको कोदारी खण्ड पनि अवरुद्ध अफगानिस्तानमा 12 वर्षे द्वन्दमा 40,000 सर्वसाधारणको ज्यान गएको प्रतिवेदन सार्वजनिक द्वन्दमा संलग्न तथा जिम्मेवार सबै पक्षलाई जवाफदेहिताका प्रयासमा सहयोग गर्न आग्रह र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल एले तास्मानियालाई 193 रनको लक्ष्य दियो नेपाल खबरमा अब पूरा खबर सुनकोशी बूढी गण्डकी र महाकाली नदीमा पानीको बहाव सतर्कता तहमै रहेकाले आज दिनभर सावधानी अप्नाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ महाशाखाका प्रमुख विनोद पराजुलीका अनुसार सुनकोशी नदी अन्तर्गत सिन्धुलीको खुरकोट बूढी गण्डकी नदी अन्तर्गत गोर्खाका आरूघाट र महाकाली नदी अन्तर्गत डडेलधुराको महाकाली नदीमा पानीको बहाव सतर्कता तहमै रहेको छ त्यसैले यी क्षेत्रको खोला नदी किनार र आसपासको क्षेत्रमा सावधानी अप्नाउन उहाँले आग्रह गर्नुभएको छ साथै बाढी प्रभावित जिल्ला रसुवा र नुवाकोट भई बहने भोटे कोशी र त्रिशुली नदी तथा ससाना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने भएको छ आज भोटे कोशी र त्रिशुली नदी तथा ससाना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेकाले सावधानी अप्नाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ यसै गरी आज काठमाडौँ उपत्यका लगायत 32 जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम छ काठमाडौँ उपत्यका सहित धादिङ मकवानपुर चितवन गोर्खा तनहुँ लमजुङ मनाङ कास्की स्याङ्जा पर्वत म्याग्दी बागलुङका साथै रामेछाप दोलखा सिन्धुपाल्चोक काभ्रे पलाञ्चोक ताप्लेजुङ सङ्खुवासभा सोलुखुम्बु रुकुम पूर्व रुकुम पश्चिम रोल्पा सल्यान सुर्खेत जाजरकोट दार्चुला बैतडी डडेलधुरा र कञ्चनपुर आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना छ नागडुङ्गा नौबिसे सड़क खण्ड र मलेखु बजार नजिकैको सड़क भाँसिएको छ नागडुङ्गा नजिकै पातले वनमा र मलेखु बजार नजिकै परेवा भीरमा सड़क भाँसिएको धादिङ प्रहरीले जनाएको छ धादिङ प्रहरीका अनुसार सड़क भाँसिएपछि यो सड़क खण्डको विभिन्न ठाउँमा गाड़ी एकतर्फी रूपमा सञ्चालन गरिएका छन् सड़क भाँसिएपछि पेट्रोलियम पदार्थ बोकेका गाड़ीहरूलाई मात्र यो रूटमा चल्न दिइएको छ गैरातीदेखि परेको अविरल वर्षाका कारण अरणी राजमार्ग अन्तर्गत कोदारी खण्डमा पनि सड़क अवरुद्ध भएको छ वर्षासँगै आएको बाढी पहिरोका कारण सड़क अवरुद्ध हुँदा यस क्षेत्रमा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको हो सड़क विभागका अनुसार अवरुद्ध सड़क पुनः सञ्चालन गर्नका लागि सड़क डिभिजन कार्यालय चरीकोटले मर्मत तथा सरसफाईको कार्य गरिरहेको छ सड़कमा थुप्रिएको गेग्रान हटाउन र क्षतिग्रस्त हिस्सा मर्मत गर्न आवश्यक उपकरण र जनशक्ति परिचालन गरिएको र बेलुकासम्ममा सञ्चालनमा ल्याउने तयारी भइरहेको विभागले जनाएको छ रसुवाको भोटे कोशीमा आएको बाढीबाट करिब 16 लाख मानिस प्रभावित भएका छन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो सार्वजनिक गरेको प्रतिवेदन अनुसार रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखिएको छ यसै गरी धादिङ गोर्खा र चितवनलाई मध्यम प्रभावित जिल्लामा राखिएको छ प्राधिकरणको पछिल्लो जानकारी अनुसार बाढीका कारण अहिलेसम्म 1,050 जनाको ज्यान गएको पुष्टि भएको छ 3,916 जना सम्पर्कविहीन छन् अहिलेसम्म 11,993 जनाको सकुशल उद्धार भएको प्राधिकरणले जनाएको छ भोटे कोशी बाढीबाट 7,500 भन्दा धेरै घरमा क्षति पुगेको सरकारले जनाएको छ। शहरी विकास तथा भवन निर्माण विभागले बाढीबाट देशका विभिन्न जिल्लामा 7,570 निजी आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको हो। विभागको तथ्याङ्क अनुसार सबैभन्दा बढी क्षति नुवाकोट, रसुवा र धादिङमा भएको छ। नुवाकोटमा 3,977, धादिङमा 3,451 र रसुवामा 1,779 घरमा क्षति पुगेको हो। यसै गरी गोर्खामा 263 र चितवनमा 61 घर क्षतिग्रस्त भएका छन्। निजी आवासतर्फ करिब 12 अर्ब रूपियाँ बराबरको क्षति भएको विभागको प्रारम्भिक अनुमान छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा नुवाकोटका विद्यालयहरू अनिश्चितकालका लागि बन्द, सुनको भाव आज तोलामै 8,800 रूपियाँले घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
2: फोन 056-421-2161 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
3: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले सुनकोशी बुढी गण्डकी र महाकाली नदीमा पानीको बहाव सतर्कता तहमै र सुवा र नुवाकोट भई बहने भोटे कोशी र त्रिशुली नदीमा बाढ़ीको उच्च जोखिम नागढुङ्गा र मलेखो बजार नजिकैको सड़क खण्ड भाँसियो लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नुवाकोटका विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिएका छन्। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण प्रभावित भएका विदुर नगरपालिका सहित किसपाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द रहेको छ भने बेलकोटगढ़ी र तारकेश्वर प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित भएको छ। बाढ़ीका कारण विद्यार्थी शिक्षक र अभिभावक हराइरहेका, विद्यालयको संरचना सड़क र पुलमा पुगेको क्षतिले आवत जावत गर्न समेत कठिन रहेकाले तत्कालै विद्यालय सञ्चालनको तयारी नभएको विदुर नगरपालिकाले जनाएको छ। बाढ़ीका कारण विद्यार्थी शिक्षक हराइरहेको यकिन तथ्याङ्क आइसकेको छैन। रसुवाको भोटेकोशीमा हराइरहेकाको खोज तथा उद्धारका लागि दक्षिण कोरियाली विपद राहत टोली नेपाल आइपुगेको छ। 11 जनाको कोरियाली विपद राहत टोली केडीआरटी नेपाल आइपुगेको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिनुभएको छ। कोरियन विमान मार्फत नेपाल आएका उनीहरूले खोज तथा उद्धारका लागि प्रयोग हुने उपकरण तथा कुकुरहरू समेत साथमा ल्याएका छन्। उनीहरूले आजै बाढ़ी प्रभावित क्षेत्र रसुवाको माथिल्लो त्रिशुली एमा खोज तथा उद्धारका काम थाल्नेछन्। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीमा 9 जना कोरियाली नागरिक समेत सम्पर्कविहीन छन्। कोरियन उद्धार टोलीसँगै नेपाली सेनाको टोली पनि एकसाथ खोज तथा उद्धारमा खटिन लागेका हुन्। यसअघि नै खोज तथा उद्धारमा विदेशबाट भारत, चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोली पनि संयुक्त रूपमा परिचालन भइरहेका छन्। आज एकै दिन सुनको भाव तोलामा 8,800 रूपियाँ घटेको छ। हिजो 100 रूपियाँले बढेको सुन आज तोलामा 8,800 रूपियाँले घटेर 2,97,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। गएको मंगलबारदेखि लगातार घट्दै आएको सुन हिजो सामान्य बढे पनि आज एकै दिन धेरै घटेको हो। आज चाँदीको भाव पनि 185 रूपियाँले घटेको छ। हिजो तोलाको 4,765 रूपियाँ कायम रहेकोमा आज चाँदीको भाव 185 रूपियाँ घटेर 4,580 रूपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। संयुक्त राष्ट्र संघको प्रतिवेदनले अफगानिस्तानमा एक दशक भन्दा लामो समयसम्म चलिरहेको सशस्त्र द्वन्द्वका कारण भएको ठूलो मानवीय क्षति उजागर गरेको छ। प्रतिवेदन अनुसार सन् 2009 जनवरीदेखि 2021 अगस्त मध्यसम्म कम्तीमा 40,000 सर्वसाधारणको ज्यान गएको तथ्याङ्क छ भने 77,000 भन्दा धेरै घाइते भएका छन्। संयुक्त राष्ट्र संघीय अफगानिस्तान सहायता मिशनले हिजो सार्वजनिक गरेको विस्तृत प्रतिवेदनमा द्वन्द्वबाट प्रभावित 195 जना व्यक्ति र उनीहरूका परिवारसँग गरिएको अन्तर्वार्ताबाट प्राप्त विवरण समेटिएको छ। साथै हिंसा पीड़ितलाई सेवा प्रदान गरिरहेका 23 राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था र 23 तालिबान अधिकारीसँग गरिएको परामर्श तथा संवादलाई पनि प्रतिवेदनको आधार बनाइएको छ। प्रतिवेदनले द्वन्द्वमा संलग्न तथा जिम्मेवार सबै पक्षलाई जवाफदेहिताका प्रयासमा सहयोग गर्न र पीड़ितको अधिकार तथा आवश्यकतालाई सम्बोधन गर्ने उपायमा योगदान गर्न आग्रह गरेको छ। अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए ले तास्मानियालाई 193 रनको लक्ष्य दिएको छ। नेपाल ए 43 ओभर 3 बलमा 192 रनमा अल आउट भएको हो। नेपालका लागि तृतराज दासले सर्वाधिक 37 रन बनाए। मयंक यादवले 32, कुशल मल्लले 29 र पवन सर्राफले अभिजित 22 रन जोडे। त्यसअघि मयंक यादव र तृतराज दासले पहिलो विकेटका लागि 55 रनको साझेदारी गरेका थिए। तर त्यसपछि नेपालले लगातार विकेट गुमाउँदा ठूलो योगफल बनाउन सकेन। तास्मानियाका बिली स्टानलेकले 4 विकेट लिए। डब्ल्यू प्रेस्टविच र राफ म्याकमिलनले 2-2 तथा एल क्लार्क ले 1 विकेट लिएका छन्। अहिले तास्मानियाले जवाफी ब्याटिङ गरिरहेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुनकोशी, बुढी गण्डकी र महाकाली नदीमा पानीको बहाव सतर्कता तहमै। रसुवा र नुवाकोट भई बहने भोटेकोशी र त्रिशुली नदीमा बाढीको उच्च जोखिम। भोटेकोशी बाढीबाट 16,00,000 मानिस प्रभावित। बाढीबाट 7,500 भन्दा धेरै घरमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क। नागडुङ्गा र मलेको बजार नजिकैको सड़क खण्ड भाँसियो। अरणीको राजमार्गको कोदारी खण्ड पनि अवरूद्ध। अफगानिस्तानमा 12 वर्षे द्वन्द्वका 40,000 सर्वसाधारणको ज्यान गएको प्रतिवेदन सार्वजनिक। द्वन्द्वमा संलग्न तथा जिम्मेवार सबै पक्षलाई जवाफदेहिताका प्रयासमा सहयोग गर्न आग्रह। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए ले तास्मानियालाई 193 रनको लक्ष्य दियो। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी

0: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
2: अनुहार भरि कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: मुख ती फेसु जस्तो नाम बुझ्दै गा एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर
2: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ एलएलसी कम्पनीमा अफिस बोय 150 जना स्यालेरी 100 ओआरएम प्लस खाना बस्न फ्री हाउसकिपिङ क्लिनर 150 जना स्यालेरी 90 ओआरएम प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला कम्पनीबाट उपलब्ध गरिने सेवाहरू कर्मचारीको छोराको विवाहमा 100 ओआरएम कर्मचारीको छोरीको विवाहमा 150 ओआरएम बाल बच्चा छात्रवृत्ति कर्मचारीको बच्चाले कक्षा 10-12 वा डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ओआरएम उत्कृष्ट कर्मचारी पुरस्कार 5 ओआरएम र प्रमाण पत्र करियर वृद्धि र पदोन्नति गर्ने अवसर प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ
3: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
4: 056-49-0034
3: माडी सम्पर्क 98426-43211 98142-76004 र 98550-58369
5: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
6: अत्याधुनिक अपरेसन थिएटर

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98-510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: वेबसाइट डिजाइनिंग र होस्टिंग सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: प्रमाणपत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिंग, टाइपिंग र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजार लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
7: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।
0: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुवर। फोन 98-042-21-343 र 98-184-29-230।
8: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने? होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
9: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
8: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
10: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
2: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त। सम्पर्क 98-550-63-938 र 98-550-65-42।

0: साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 1 o'clock. अहिले 1 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्नुहुने भएको छ। प्रतिनिधि सभा बैठक अब केही छिनपछि बस्ने तयारी भएको छ। सो बैठकमा प्रधानमन्त्रीले रसुवा बाढ़ीबारे ब्रिफिङ गर्ने तय भएको सभामुख डोलप्रसाद अर्यालको सचिवालयले जनाएको छ। राजसभाका सचेतक प्रकाश चन्द्र परियारले प्रतिनिधि सभालाई प्रधानमन्त्री बालेनले सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो। प्रतिनिधि सभाको बैठकमा शुरूमै प्रधानमन्त्री बालेनले सम्बोधन गर्नुहुनेछ। प्रतिनिधि सभामा आजै सभामुख अर्यालले बाढ़ी पछिको विपदबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यसअगाडि सभामा राजनैतिक दलका नेताहरूले सम्बोधन गर्नेछन्। भदौ 10 गते बुधबार भोटेकोशी त्रिशुली नदीमा विनाशकारी बाढ़ी आएको छ। उक्त बाढ़ीले रसुवाको टिमुरे, स्याफ्रुबेसी, बेत्रावती, नुवाकोटको त्रिशुली बजार र देवीघाट लगायत धादिङ, चितवन र गोर्खा जिल्लाका त्रिशुली नदी तटीय क्षेत्र प्रभावित भएका छन्। बाढ़ीमा परि बेपत्ता भएका मध्ये 1114 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा 41, नुवाकोटमा 155, धादिङमा 59, चितवनमा 348, गोर्खामा 66, तनहुँमा 38, नवलप्रासी पूर्वमा 217 र नवलप्रासी पश्चिममा 190 जना गरी 1114 जनाको शव फेला परेको हो। 3916 जना सम्पर्कविहीन छन्। 292 जना घाइते छन्। हालसम्म बाढ़ी प्रभावित क्षेत्रबाट 11993 जनाको उद्धार गरिएको छ। यो अवस्थाबारे प्रतिनिधि सभामा शुरूमै प्रधानमन्त्री बालेनले ब्रिफिङ गर्न लाग्नु भएको छ। यसअघि मंगलबार राष्ट्रिय सभाले पनि रसुवागढ़ीबारे विशेष प्रस्ताव पारित गरेको थियो। रसुवाको भोटेकोशी नदीमा 10 भदौमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित स्थानीय तहलाई राहत तथा विपद व्यवस्थापनका लागि थप 6,75,00,000 रूपियाँ उपलब्ध गराउने निर्णय भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले यसअघि उपलब्ध गराइएको 6,75,00,000 रूपियाँमा थप 6,75,00,000 रूपियाँ विनियोजन गर्ने निर्णय गरेको हो। यससँगै प्रभावित स्थानीय तहका लागि उपलब्ध गराइने कुल रकम 13,50,00,000 रूपियाँ पुगेको छ। निर्णय अनुसार रसुवाका 4 स्थानीय तहलाई 4,50,00,000 रूपियाँ उपलब्ध गराइनेछ। उत्तर गया गाउँपालिकालाई 1,50,00,000, गोसाईकुण्ड गाउँपालिकालाई 2,00,00,000, कालिका गाउँपालिकालाई 60,00,000 र आमा छोदिङ मो गाउँपालिकालाई 40,00,000 रूपियाँ छुटाइएको छ। नुवाकोटका 4 स्थानीय तहलाई 6,00,00,000 रूपियाँ विनियोजन गरिएको छ। विदुर नगरपालिकालाई 3,00,00,000, बेलकोटगढ़ी नगरपालिकालाई 1,50,00,000, किसपाङ गाउँपालिकालाई 50,00,000 र तारकेश्वर गाउँपालिकालाई 1,00,00,000 रूपियाँ उपलब्ध गराइनेछ। धादिङका 4 स्थानीय तहलाई 1,80,00,000 रूपियाँ छुटाइएको छ। गल्छी गाउँपालिकालाई 60,00,000, सिद्धलेक गाउँपालिकालाई 40,00,000, गजुरी गाउँपालिकालाई 40,00,000 र बेनीघाट रोरङ गाउँपालिकालाई 40,00,000 रूपियाँ दिइनेछ। यस्तै गोरखाको गण्डकी गाउँपालिकालाई 40,00,000 तथा तनहुका देवघाट र आबुखैरिनी गाउँपालिकालाई 40,00,000 रूपियाँ उपलब्ध गराउने निर्णय भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। काठमाडौँबाट मुगलिन तर्फ बाहिरिने सवारी साधन मध्ये पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्ग्रे सवारी साधन बाहेक सबैलाई नागढुङ्गा सुरुङ मार्ग खुला गरिएको छ। नागढुङ्गा पातले वनमा सड़क भाँसिएपछि आवागमन प्रभावित भएको छ। अहिले पेट्रोलियम पदार्थ बोकेका सवारी र मोटरसाइकललाई पनि सो स्थानबाट एकतर्फी आवजावतको व्यवस्था मिलाइएको सड़क विभागले जनाएको छ। विभागका अनुसार सड़क भाँसिएको स्थानमा प्राविधिक दिनपछि मात्रै मर्मतको कार्य शुरू हुनेछ। चीनले रसुवागढ़ी जोड्ने केरुङ नाका जाने स्थल मार्ग आज बिहान 10 बजेदेखि पूर्ण रूपमा पुनः सञ्चालनमा ल्याएको छ। यससँगै उद्धारकर्मी राहत सामग्री उपकरण तथा भारी मेसिनरी सड़क मार्फत विपदको मुख्य प्रभावित क्षेत्रमा पुगेर थप व्यापक उद्धार कार्य सञ्चालन गर्न सक्ने चिनिया संचार माध्यमले जनाएका छन्। सड़क खुलाउने काम विपदको मुख्य प्रभावित क्षेत्रसम्म पुगेको छ। त्यहाँ भिन्न विधिको समन्वय मार्फत खोज तथा उद्धारको कार्य भइरहेको छ। सीसीटीभीका अनुसार पानीका कारण अवरूद्ध भएको सड़कको अन्तिम खण्डलाई अस्थायी रूपमा पुनः सञ्चालनमा ल्याइएको छ। अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अहिले 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: विशेष दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
1: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
0: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98-550-26-440
0: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
2: नेपाली लाइसेन्स भएको ड्राइभरहरूलाई साउदी जानका लागि सुवर्ण अवसर साउदीको प्रतिष्ठित कम्पनी स्राकोबाट लाइट ड्राइभर 100 स्यालेरी 2000 रियल प्लस इन्सेन्टिभ भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ निशुल्क परामर्शका लागि 98-550-58-369 98-426-43-211 र 98-142-076-04
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
4: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनी

0: को म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनु।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0564909959 98550 603059 र 98550 637059।

0: आजै जस्तो छ ल होस पनि छैन ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ति हाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियू सेवा उपलब्ध गराइन्छ
3: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
4: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ आजै सचेत बनाऊ फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ
3: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध
5: लैङ्गिक आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो
6: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ न्यायको लागि एकजुट हौ
5: जनहितका लागि आफन्त नेपाल सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक
7: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
7: सम्पर्क कुवर मोटरसाइकल वर्कसप किर्तनपुर प्रोप्राइटर इन्द्रजित कुवर फोन 98042211343 र 98184293230

0: इस समय सूचक का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 056-5569-53 98-5570-7061 र 98-5570-7053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-2640
3: It's 2 o'clock अहिले 2 बजेको छ
4: सम्मान व्यक्त गर्दछु यो राष्ट्रिय विपदमा देशभित्र र बाहिर रहनुभएका सबै नेपालीको तत्परता र अन्तर्राष्ट्रिय समुदायको एकबद्धता र साथको लागि धन्यवाद दिन चाहन्छु सभामुख महोदय विपद कुन बेला कसरी आउँछ थाहा हुँदैन रहेछ नेपाली कांग्रेस पार्टीले यही सदनमा पनि पटक पटक विपद कुनै पनि बेला आउन सक्छ पूर्व तयारीमा लागौँ भनेर ध्यानकर्षण गराएको पनि म स्मरण गराउन चाहन्छु नेपाली कांग्रेसले सुरुवातदेखि नै भनेको छ विपदमा सत्ता पक्ष र प्रतिपक्ष नभनिकन हामी भनेर सामना गर्नुपर्छ हामी सरकारको साथमा छौँ बाढीको वितण्डता सुरु भएको पहिलो दिनदेखि नै प्रधानमन्त्रीज्यूलाई भेटेर तत्काल गर्नुपर्ने कामको सम्बन्धमा ध्यानकर्षण गराएको थिएँ आकस्मिक बैठकमा नेपाली कांग्रेसले तत्काल बैठक बसेर पार्टी पंक्तिलाई परिचालन गर्ने र सरकारको सत् प्रयासमा साथ सहयोग गर्ने निर्णय गर्यो सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापतिज्यूले सरकारलाई स्पष्ट रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको कुरा विदितै छ नेपाली

0: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: क्यामराम्यान खसेछ, हत्तेरिका, हात खुट्टा दुवै भाँचे जस्तो छ। ल, होस पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
5: किन अब चितवनमा बिरामी पर्दा, चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
4: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
6: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर 10 चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू, बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
7: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
7: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
7: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
7: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
7: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि, भरतपुर 10 चितवन। फोन 056-5188-5853।

0: मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने, मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने, रामै राजा थिए र पोसिता भइतिन् रानी।
1: के भयो के भयो गाउँ के
2: शर्त अनुसार अब भोग्नु पर्यो हामीले होइन

0: पर्यावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छस्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: हेलो आयन, के छ?
3: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ माडीतिर हाम्रो नेपालमा?
2: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
3: भिडियो अन गर न यार।
2: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
3: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
1: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0656 10 40 र 9852 0 28 40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
4: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं। टेकमाइन्डलाई टेकमाइन्डलाई
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
1: 24 घन्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
1: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
1: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 0656-18853-5189353।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संसदमा प्रधानमन्त्री शाहको सम्बोधन, दृढ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता। प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 7 अर्ब 88 लाख रुपियाँ जुट्यो। मुगलिनतर्फ बाहिरिने मध्ये इन्धन र दुई पाङ्रे बाहेक सबै गाडीलाई नागढुङ्गा सुरुङ मार्ग खुला। अवरूद्ध राजमार्गको दबाव व्यवस्थापन गर्दै मकवानपुर प्रहरी। घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय। आपूर्ति र वितरण सहज बनाउने प्रयास। चीनले खुलायो भोटेकोसी बाढीले बगाएको सड़क। गाड़ी मार्फत ढुवानी गरेर उद्धार सामग्री पुर्याइँदै। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोली अभ्यास खेलमा तास्मानियासँग 2 विकेटले पराजित। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले आजको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्नुभएको छ। गएको 10 गते बुधबार बिहान रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ी, त्यसबाट भएको जनधनको क्षति र भइरहेको खोज, उद्धार, उपचार, राहत र नागरिकको व्यवस्थापन लगायतका विषयमा प्रधानमन्त्री शाहले आजको संसदमा जानकारी गराउनु भएको हो। उहाँले दृढ संकल्पका साथ यो विपदसँग लड्ने प्रतिबद्धता जनाउनु भएको छ। प्रधानमन्त्री शाहले भोटेकोसी बाढ़ीको सूचना आएदेखि नै सरकार प्रभावकारी उद्धार राहतमा जुटेको समेत बताउनुभयो। यो क्रम अहिले पनि निरन्तर चलिरहेको छ। साथै उहाँले यो पीड़ा रसुवा, नुवाकोट र धादिङको मात्र नभई सिंगु नेपालको साझा वज्रपात रहेको बताउनुभयो। देशमा संकट परेका बेला नेतृत्वले आड़ र भरोसा दिनुपर्नेमा उहाँको जोड़ छ। रसुवाको बाढ़ीले ज्यान गुमाउनेको संख्या 1114 जना पुगेको छ। पछिल्लो क्षति अवस्थाको विवरणसहित उहाँले ज्यान गुमाउनेको संख्या 1114 पुगेको उल्लेख गर्नुभयो। फेला परेका सब मध्ये अहिलेसम्म 95 जनाको शनाखत भई आफन्तलाई बुझाइएको छ। अहिलेसम्म 292 जना घाइते भएका छन्, जसमध्ये 182 जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने अन्यको उपचार चलिरहेको छ। अझै 3916 जना सम्पर्कविहीन छन्। अहिलेसम्म 11993 जनाको उद्धार गरिएको छ। सरकारले प्रभावित जिल्ला र पालिकाका लागि राहत रकम निकासा गरेको प्रधानमन्त्री शाहले जानकारी गराउनु भएको छ। प्रधानमन्त्री शाहले जलविद्युत आयोजनाका सुरुङभित्र फँसेका नागरिकहरूको उद्धारमा भइरहेको ढिलाइबारे पनि संसदलाई जानकारी गराउनुभयो। सुरुङमा फँसेकाहरूको उद्धार गर्न प्राविधिक जटिलताका कारण ढिलाइ भएको उहाँको भनाइ छ। त्यस्तै उहाँले रसुवा बाढीको घटना जलवायु परिवर्तनसँग पनि सम्बन्धित भएकोले यसबारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने बताउनु भएको छ। हिमालय क्षेत्रमा जोखिम बढेकाले यो विश्वको साझा जिम्मेवारी भएको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभयो। रसुवाको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ। सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोष मार्फत बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउने क्रम बढ्दै गएको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिनुभयो। राहत कोषमा आजसम्म 7 अर्ब 88 लाख 57 हजार 217 रुपियाँ जम्मा भएको छ। कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हिजो 1 अर्ब रुपियाँ निकासा गरिएको थियो। त्यसमध्येबाट 6 करोड 75 लाख रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका बाढ़ी प्रभावित 15 वटा पालिकामा निकासा भइसकेको छ। कोषमा अहिले 6 अर्ब 88 लाख 57 हजार 217 मौजदात रहेको छ भने थप 61,41,702 अमेरिकी डलर जम्मा भएको छ। नागढुङ्गा मुगलिन सड़क खण्डका विभिन्न ठाउँमा सड़क भाँसिएको छ। नागढुङ्गा नजिकै पातले वनमा सड़क भाँसिएको सड़क विभाग धादिङले जनाएको छ। काठमाडौँबाट मुगलिनतर्फ बाहिरिने गाडीमध्ये पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्रे बाहेक सबैलाई नागढुङ्गा सुरुङ मार्ग खुल्ला गरिएको छ। पेट्रोलियम पदार्थ बोकेका र मोटरसाइकललाई भने पातले वन क्षेत्रबाटै एकतर्फी आवत जावतको व्यवस्था मिलाएको सड़क विभागले जनाएको छ। विभागका अनुसार सड़क भाँसिएको ठाउँमा प्राविधिक अध्ययनपछि मात्र मर्मतको काम शुरू हुनेछ। मलेखु बजार नजिकै पनि परेवा भीरमा सड़क भाँसिए पछि जोखिमयुक्त भएको छ। गजुरी गाउँपालिका 3 परेवा भीरमा वैकल्पिक मार्ग खोलिएको जिल्ला प्रहरीकारले धादिङले जनाएको छ। परेवा भीरमा 100 मिटरको नयाँ ट्र्याक खोलिएको हो। धादिङको कृष्णवीर सड़क पनि त्रिशुलीको बाढ़ीले यसअघि नै कटान गरेको छ। गाड़ी तथा मानिस वारपार गर्न नमिल्ने गरी कृष्णवीर क्षेत्र अवरूद्ध छ। त्यस्तै जवाङ खोला नजिकै पनि सड़क चर्किएको छ। त्रिशुलीको बाढ़ीले सड़कको टेवा पर्खालमा क्षति गरेको छ। भदौ 10 गतेको बाढ़ीले पृथ्वी राजमार्ग ठाउँ ठाउँमा अवरोध हुँदा विशेष गरी हेटौडा हुँदै चल्ने वैकल्पिक सड़कमा गाडीको चाप छ। हेटौडा काठमाडौँ सड़क खण्डमा यति बेला गाडीको चापसँगै
व्यवस्थापनको दबाव पनि बढेको छ। त्रिशुली नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा सड़क अवरूद्ध भएपछि काठमाडौँ आवत जावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ। वैकल्पिक सड़कमा गाड़ी र यात्रुको चाप बढेसँगै मकवानपुर प्रहरीले सड़क व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ। जिल्ला प्रहरीकारले मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री र जिल्ला ट्राफिक प्रहरीकारले मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट आफै सड़कमा खटिएर आवागमन व्यवस्थापन गरिरहनु भएको छ। गाड़ीको लामो लाइन, सांगुरा सड़क र वैकल्पिक मार्गमा बढेको चापका बीच प्रहरीले निर्धारित रूट अनुसार सञ्चालन गराउने, जाम व्यवस्थापन गर्ने तथा अत्यावश्यक गाड़ीलाई प्राथमिकता दिने काम गरिरहेको छ। प्रशासनले 14 सीट भन्दा कम क्षमताका गाड़ीका लागि छुट्टै रूट निर्धारण गरेको छ। हेटौडाबाट काठमाडौँ छुट्ने ती गाड़ीले भीमफेदी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली र काठमाडौँबाट फर्किनेले फर्पिङ, फाखेल, कुलेखानी, भीमफेदी सड़क प्रयोग गर्नुपर्नेछ। ठूला यात्रुवाहक तथा मालवाहक गाड़ीलाई काठमाडौँतर्फ छोड्दा त्रिभुवन राजपथ र फर्किँदा कान्ति लोकपथ प्रयोग गर्न भनिएको छ। त्रिभुवन राजपथमा रहेको कमजोर बेली ब्रिजका कारण इन्धन तथा धेरै लोडका गाड़ी सञ्चालन नगर्न प्रशासनले आग्रह गरेको छ। जिल्ला ट्राफिक प्रहरीकारले मकवानपुरका प्रहरी निरीक्षक विष्टले यात्रालाई सहज बनाउने काम भइरहेको बताउनुभयो। सामान्य अवस्थामा झण्डै 3 घण्टामा पूरा हुने हेटौडा काठमाडौँ यात्रा अहिले चापका कारण 5 घण्टासम्म लम्बिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: छोडी को लागि बाली टूर युरो पेन्ट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 0556943333 4935555।
5: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। नेपाल आयल निगमले व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री वितरणमा तत्कालका लागि रोक लगाउँदै घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय गरेको छ। पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा त्रिशुली नदीले सड़क कटान गरेपछि काठमाडौँ उपत्यका सहित आसपासका जिल्लामा खाना पकाउने ग्यास आपूर्ति प्रभावित भएको छ। निगम र ग्यास विक्रेता महासंघको टोलीबीच आज बसेको संयुक्त बैठकले ग्यासको आपूर्ति र वितरण सहज बनाउन विभिन्न निर्णय गरेको हो। अब काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्ने ग्यास उद्योगले अहिलेलाई तराईका उद्योगमा नै ग्यास सिलिण्डर भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाइएको छ। बजारमा आउने ग्यास अब अति आवश्यक उपभोक्तालाई मात्र वितरण गरिनेछ। व्यावसायिक प्रयोजनमा ग्यास उपभोग गर्ने व्यवसायीले आफै ग्यास व्यवस्थापन गर्नुपर्नेछ। बजारमा कृत्रिम अभाव वा कालो बजारी हुन नदिन र उपभोक्तालाई सहजीकरण गर्न आवश्यक प्रयास गरिने भएको छ। चीनले रसुवागढ़ी जोड्ने केरुन नाका जाने स्थल मार्ग पूर्ण रूपमा पुनः सञ्चालनमा ल्याएको छ। सीमावर्ती चीनको स्वशासित क्षेत्र तिब्बत केरुङ जिरुङ नाकामा लेदोसहितको पहिरो जाँदा ठूलो क्षति पुगेको छ। बाढ़ीले बगेको सड़क खुलाएसँगै उद्धारकर्मी राहत सामग्री उपकरण सड़क मार्फत विपदको मुख्य प्रभावित क्षेत्रमा पुर्याएर थप उद्धार कार्य सञ्चालन गर्न सक्ने चिनिया संचार माध्यमले जनाएका छन्। राष्ट्रिय राजमार्ग G216 विभिन्न खण्डमा सड़क सफा गर्ने कार्य चलिरहेको छ। खोज तथा उद्धार कार्य पनि निरन्तर भइरहेको। यसअघि भदौ 10 बाढ़ीले केरुङ बन्दरगाह तथा चीन र नेपालतर्फको अध्यागमन कार्यले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो। अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोली पहिलो एक दिवसीय अभ्यास खेलमा तास्मानियासँग 2 विकेटले पराजित भएको छ। नेपाल एले दिएको 193 रनको लक्ष्य तास्मानियाले 4 बल बाँकी छँदा 8 विकेट गुमाएर भेटायो। नेपाल एका साहब आलम र दीपक प्रसाद डुङ्ग्रेले 2-2 तथा रिजन ढकाल, आकाश चन्द्र, पवन सराफले 1-1 विकेट लिए। यसअघि डार्विनमा टस हारेर ब्याटिङ गरेको नेपालले 43 ओभर 3 बलमा 192 रन बनाउँदा सबै विकेट गुमाएको थियो। तीर्थराज र मयनले पहिलो विकेटका लागि 55 रनको साझेदारी गरे पनि त्यसपछि अरू खेलाडीबीच धेरै रनको साझेदारी हुन सकेन। तास्मानियाका बिली स्टाइनलेकले 4 विकेट लिए। अब नेपाल एले दोस्रो अभ्यास खेलमा पर्सि शुक्रबार साउथ अस्ट्रेलियासँग र अन्तिम अभ्यास खेलमा आउँदो आइतबार न्यूजील्याण्ड एसँग खेल्नेछ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संसदमा प्रधानमन्त्री शाहको सम्बोधन, दृढ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता। प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 7 अर्ब 88 लाख रुपियाँ जुट्यो। मुगलिनतर्फ बाहिरिने मध्ये इन्धन र दुई पाङ्ग्री बाहेक सबै गाडीलाई नागढुङ्गा सुरुङ मार्ग खुला। अवरुद्ध राजमार्गको दबाव व्यवस्थापन गर्दै मकवानपुर प्रहरी। घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय, आपूर्ति र वितरण सहज बनाउने प्रयास। चीनले खुलायो भोटेकोसी बाढ़ीले बगाएको सड़क, गाड़ी मार्फत ढुवानी गरेर उद्धार सामग्री पुर्याइँदै। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोली अभ्यास खेलमा तास्मानियासँग दुई विकेटले पराजित।
4: साली नदीको शिर,
1: मणिचूडको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
1: शहरबाट नजिकै,
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841549481, वेबसाइट झुले.com.np।
6: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-5972-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
9: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
10: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44-28-242 44-28-242
11: Come once, you will certainly be benefited.
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जेङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। गएको भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परेर काठमाडौँ महानगरपालिकाभित्रका 16 जना बेपत्ता भएका प्रारम्भिक विवरण प्राप्त भएको छ। त्यस्तै 1 जनाको घर बगाएको छ। रसुवा बाढीमा वडा नम्बर 1 एकजना, वडा नम्बर 6 दुई परिवारका 5 जना, वडा नम्बर 31 4 जना, वडा नम्बर 29 1 जना र वडा नम्बर 26 5 जना बेपत्ता भएका काठमाडौँ महानगरले जनाए। काठमाडौँ महानगरपालिकाको विपद व्यवस्थापन हेल्प डेस्क तथा विपद सूचना केन्द्रबाट यो विवरण संकलन भएको हो। महानगरले राष्ट्रिय सभागृहमा केन्द्र सञ्चालन गरिरहेको छ। भोटेकोसी बाढीमा परेका महानगरवासीको संख्या, अवस्था र आवश्यकता पत्ता लगाउन प्रभावितहरूलाई सहयोग गर्न इच्छुक महानगरभित्रका व्यक्ति, कम्पनी, संस्था तथा निजी क्षेत्रलाई आफूले चाहेको सहयोग सहजै प्रदान गर्ने वातावरणमा सहजीकरण गर्न, बाढीका कारण महानगरवासीमा परेको प्रभाव तथा क्षतिको विवरण संकलन गर्न केन्द्र स्थापना भएको हो। केन्द्रले नागरिकलाई सूचना दिने, आवश्यक समन्वय गर्ने र तत्काल सहयोग उपलब्ध गराउन सहजीकरणको काम गरिरहेको छ। काठमाडौँबाट रसुवा, गोसाईकुण्ड लगायतका ठाउँमा आन्तरिक पर्यटन तथा तीर्थाटनका लागि समूह बनाएर जाने थुप्रै संख्यामा व्यक्ति रहेका अनुमान छ। यसमा पनि ठमेल क्षेत्रबाट धेरै व्यक्ति गएका हुन सक्ने महानगरको विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालले जानकारी दिनुभयो। काठमाडौँ महानगरपालिकाले गौरीघाट गुहेश्वरी क्षेत्रमा ढुङ्गा छपाई सुरु गरेको छ। झण्डै 1,700 वर्गमिटरमा ढुङ्गा छापिनेछ। प्राचीन महत्वको क्षेत्रका रूपमा रहेको यस ठाउँमा कालो पत्र हटाई ढुङ्गा छाप्न थालिएको वडा नम्बर 8 अध्यक्ष आसमान संगतले जानकारी दिनुभयो। झण्डै 87,00,000 लागतमा पहिलो चरणको काम सुरु भएको हो। दोस्रो चरणमा 1,100 वर्गमिटरमा ढुङ्गा छाप्नका लागि 90,00,000 रूपियाँमा खरिद प्रक्रिया अघि बढाइएको छ। अध्यक्ष संगतले पुरातात्विक महत्वको क्षेत्रमा यसअघि कालो पत्र गरिएका सड़कलाई परम्परागत निर्माण र विधि अनुसार पुनर्स्थापना थालेको बताउनुभयो। सेतो ढोका, जयबागेश्वरी, पशुपतिको ढोका, नवाली टोलका सहायक गल्ली, तिलगंगा देउला टोलका सबै सड़क र गल्लीमा ढुङ्गा छापिएको छ। यस्तै जयबागेश्वरी, उमाकुण्ड र आसपासका गल्लीमा काम शुरू हुँदैछ। मौलिक स्वरूपमा पुनर्स्थापनाको लागि 4,50,00,000 रूपियाँ बराबरको खर्च भएको छ। गौरीघाट गुहेश्वरी मार्गमा कालो रंगका 4 इन्च मोटाईका ढुङ्गा छापिनेछ। ढुङ्गाको तहमुनि झण्डै 4 इन्चको चुना ढलान राखिनेछ। कुनै पनि आधुनिक निर्माण सामग्रीको प्रयोग गरिने छैन। ढुङ्गा चुना लगायत सामग्रीको प्रयोग हुनेछ। दिउँसो 3 बजेको राष्ट्रिय र चारभन्जेङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। संसदमा प्रधानमन्त्री शाहको सम्बोधन, दृढ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता, प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 7,88,00,000 रूपियाँ जुट्यो। भुटेकोशी बाढीमा 16 जना काठमाडौँ महानगरवासी बेपत्ता भएका प्रारम्भिक विवरण हेल्प डेस्क र विपद सूचना केन्द्र मार्फत विवरण संकलन हुँदै र गौरीघाट क्षेत्रमा 1700 वर्ग मिटरमा ढुङ्गा छपाई सुरु। अहिलेलाई चारभन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

सभा बैठकमा भोटेको शिवबारीका विषयमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले सरकारलाई सबैको साथ हुँदाहुँदै पनि काम गर्न नसकेको जिकिर गर्नुभयो। यस्तो बेला सरकारको नेतृत्व संवेदनशील हुनुपर्ने उहाँको भनाइ थियो। सरकारको मुख्य नेतृत्व संवेदनशील र जिम्मेवार हुनुपर्ने हो। आज आउनुभयो, केही ब्रिफिङ सुनाउनुभयो। म प्रधानमन्त्रीलाई यस अर्थमा धन्यवाद नै भन्छु, प्रचण्डले भन्नुभयो, तर उहाँले अरूलाई पनि विश्वासमा लिनुपर्छ, अरूका अनुभव पनि महत्वपूर्ण हुन सक्छ भन्नेतिर ध्यान दिए जस्तो लागेन। प्रधानमन्त्री शाहले आफ्नै दलका सांसदलाई पनि विश्वासमा लिन नसकेको प्रचण्डको जिकिर छ। भदौ 10 गतेको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा मानिस थुनिएको भनिएको त्रिशुली 3A जलविद्युत परियोजनामा उद्धार प्रयास जारी छ। स्वदेशी विज्ञ तथा सुरक्षाकर्मीहरूको संयुक्त टोलीले सो जलविद्युतको सुरुङमा फँसेकाको उद्धार प्रयास गरिरहेका छन्। जियो टेक्निकल इन्जिनियर उदयराज नेउपानेका अनुसार आज सुरुङ खोल्ने र हिलो सफा गर्ने काम भएको छ। उहाँका अनुसार सुरुङको ढोका बन्द भएकाले ठूला ढुङ्गाहरू भित्र नपसेको अनुमान रहेको छ। यस्तै स्ल्याबले सुरुङको ढोका बन्द गरिदिएछ। ढोका बन्द भएकाले यसभित्र अरू ढुङ्गा नछिरेको हाम्रो विश्वास छ, उहाँले भन्नुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुने पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
1: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौ
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास
1: आईएमई गरौ
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर गतबाट उत्तर गते तिब्बत हुँदै रसुवाको भोटेको सीमा अचानक आएको भीषण बाढीपछि बेपत्ता आफन्त आज 8 दिन बितिसक्दा पनि केही पत्ता नलागेपछि केही पीड़ित परिवारले कुसको शव बनाएर अन्त्येष्टि गर्न थालेका छन्। रसुवा र नुवाकोटका केही परिवारले अब सम्पर्कविहीन सदस्य खोज्न छाडेर शव नहुँदाको अवस्था अनुसार अन्तिम संस्कार गर्न थालेका हुन्। उनीहरूले कुसको शव बनाएर अन्त्येष्टि शुरू गरेका छन्। महाविपत्तिको यो बेला नेपाली कांग्रेसको अहिले देउबारसम्मको बैठक शुरू भएको छ। पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाको संयोजकत्वमा गठित 15 केन्द्रीय महाधिवेशन तयारी समितिको आयोजनामा बैठक शुरू भएको बताइएको छ र चुनदेवी स्थित सम्पर्क कार्यालयमा शुरू भएको बैठकमा 15 महाधिवेशन आगामी मंगिर 21-23 गर्ने प्रस्ताव पेश भएको छ। बैठकमा पेश भएको प्रस्तावमा असोज 15 ओडा अधिवेशन, असोज 20 पालिका अधिवेशन आयोजना गरिने उल्लेख छ। यस्तै असोज 23 प्रदेश सभा निर्वाचन क्षेत्र एवं प्रतिनिधि सभा निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन, कार्तिक 15 जिल्ला अधिवेशन र मंगिर 4 प्रदेश अधिवेशन गरिने उल्लेख गरिएको छ। उता विशेष महाधिवेशनबाट चुनिएको नेतृत्वले भने आगामी असोज 16-19 15 महाधिवेशन गर्ने कार्यतालिका यसअघि नै ल्याइसकेको छ। र पृथ्वी राजमार्गको कृष्ण भीर खण्डमा त्रिशुली नदीले सड़क कटान गरेपछि काठमाडौँ उपत्यका सहित आसपासका जिल्लामा खाना पकाउने एलपी ग्यास आपूर्ति प्रभावित भएको छ। ग्यासका बुलेटहरू आउन नसक्ने अवस्था सिर्जना भएपछि नेपाल आयल निगमले व्यावसायिक प्रयोजन होटल रेस्टुरेन्ट क्यान्टिन आदिका लागि ग्यास बिक्री वितरणमा तत्काल रोक लगाउँदै घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास उपलब्ध गराउने निर्णय गरेको छ। आज नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक बजार व्यवस्थापक दीपक बरालको अध्यक्षतामा निगमका अधिकारी र ग्यास विक्रेता महासंघका पदाधिकारी बीच संयुक्त बैठक बसेको हो। 14 भदौमा कृष्णभीरमा सड़क भाँसेका कारण ग्यास आपूर्ति श्रृंखलामा गम्भीर असर परेको बैठकले निष्कर्ष निकालेको छ। राजमार्ग अवरूद्ध भई ग्यास बुलेट काठमाडौँ आउन नसकेपछि अब काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्ने एलपी ग्यास उद्योगले हाललाई तराईका उद्योगमा नै ग्यास सिलिण्डर भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाइएको छ। अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अहिले 5 बजे नेपाली खबरका साथमा

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: नपक्ष न विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। रसुवा बाढीबारे प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित भएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डीपी अर्यालले विशेष प्रस्ताव प्रस्तुत गर्नुभएको थियो, जसलाई सभाले सर्वसम्मतिले पारित गरेको हो। सभामुख डोलप्रसाद अर्यालले मुलुकमा बारम्बार दोहोरिने प्राकृतिक विपदको सामना गर्न विपदपछिको व्यवस्थापन मात्र नभए पूर्व तयारीको संस्कृति निर्माण गर्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा सभामुख अर्यालले भौगोलिक विविधता र जलवायु परिवर्तनका कारण नेपाल विपदको उच्च जोखिममा रहेको भन्दै राज्यको ध्यान यसतर्फ केन्द्रित हुनुपर्ने बताउनु भएको हो। रसुवाको भटेकोसीमा आएको विनाशकारी बाढीपछि सरकारले कस्ता कार्य गर्यो भनेर प्रधानमन्त्री बालेन शाहले संसदलाई जानकारी दिनुभएको छ। प्रतिनिधि सभामा उहाँले बाढी पहिरोले गरेको क्षति, राहत, उद्धार व्यवस्थापनमा भएका कामबारे जानकारी दिनुभएको हो। प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले के कस्ता काम भएको छ भनेर ब्रिफिङ गर्नुभएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिपछि उद्धार र राहतका विषयमा आएको गुनासोबारे आफू जानकार रहेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले ज्यान गुमाएका सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै यो घटना सिङ्गो नेपाली माथि परेको वज्रपात भएको बताउनु भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले सुरुङभित्र फँसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर भएको बताउनु भएको छ। अझै पनि 62 जिल्लाका 3916 नागरिक सम्पर्कविहीन भएको विवरण आएको प्रति उहाँले सरकारको ध्यान आकर्षण गराउनुभयो। शुरूदेखि नै सरकारी, निजी र आवश्यक परेको खण्डमा अन्तर्राष्ट्रिय प्रविधि र दक्ष टीमसहित उद्धारमा केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो। यता नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले पुननिर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्ने बताउनु भएको छ। यसैगरी नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बालेन्द्र शाहले कसैको अनुहार हेर्न नखोजेको भन्दै टिप्पणी गर्नुभएको छ। भोटेकोशी बाढीका विषयमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले सरकारलाई सबैको साथ हुँदाहुँदै पनि काम गर्न नसकेको जिकिर गर्नुभयो। यता राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले विपदका बेला सरकारले आवश्यक उपकरण र जनशक्ति समयमै परिचालन गर्न नसकेको बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सुरुङमा फँसेका नागरिकको उद्धारका लागि आवश्यक उपकरण खरिद तथा परिचालनमा आफूहरूले पटक पटक आग्रह गरे पनि प्रभावकारी काम हुन नसकेको बताउनुभयो। अन्तर्राष्ट्रिय समुदायबाट राहत सामग्रीसँगै उद्धार सम्बन्धी विज्ञा उपलब्ध गराउने प्रस्ताव समेत आएको, तर त्यसलाई 96 घण्टापछि मात्रै स्वीकृति दिएको आरोप ज्ञानेन्द्र साईको रहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। रसुवाबाडीको उद्धार तथा राहतका लागि मंगलबारसम्म 232 पटक प्रभावित क्षेत्रमा हेलिकप्टर उडान भएको छ। 11 कम्पनीको हेलिकप्टरले 232 उडान गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार भदौ 10 गतेदेखि भदौ 16 गतेसम्म 232 हेलिकप्टरले बाढ़ी प्रभावित क्षेत्रमा उडान भरेको हो, जसमा नेपाली सेनाको हेलिकप्टरले 42, सरकारी राहत तथा उद्धारका लागि निजी हेलिकप्टरले 129 र 61 निजी उडान भएका छन्। नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठक आह्वान गरेको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले विज्ञप्ति जारी गर्दै शनिबारका लागि बैठक बोलाइएको जानकारी दिनुभयो। बैठक भदौ 20 गते शनिबार दिउँसो 1 बजे ललितपुर स्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा रसुवा भोटेको शिवबाड़ी विपद र पार्टीको 15 महाधिवेशन सम्बन्धी एजेण्डा तय भएको छ। यता नेपाली कांग्रेसको संस्थापन इतर समूहले छुट्टै महाधिवेशनको तयारी थालेको छ। इतर समूहको सम्पर्क कार्यालय चुनदेवीमा आज बसेको शीर्ष नेता बैठकमा 15 महाधिवेशन मंगिर 21 23 गतेसम्म गर्ने प्रस्ताव गरिएको हो। अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अहिले 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमानी होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 09 98 0974 46 142 र 98 4 91 95 225।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग पुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651549998।

0: हेलो आयन, के छ
1: के हो यार सम्राट? यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
0: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
1: भिडियो अन गर न यार।
0: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
1: ल कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
2: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0956 10 40 र 9852 0 28 40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
3: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई। टेकमाइन्डलाई
4: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
5: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
4: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
6: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
7: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855-63172 र 9852-12206।
6: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान। विजय प्लेट दाना।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेकोशी बाढी बारे प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित, प्रधानमन्त्री शाहको सम्बोधन, दृढ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता।
2: आँसु होइन जनतालाई हिम्मत आड भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौं। यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन।
0: प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 7,88,00,000 रुपियाँ जुट्यो। प्रभावित केही क्षेत्रमा राहत सामग्रीको अभाव, कतै पुगेको पनि वितरणमा समस्या।
3: सबै भोगमरी लाग्ने अवस्था भएको कारणले गर्दाखेरि छिटो भन्दा छिटो सिपिएस लाइनको बत्ती जडान गर्नु पर्यो। घरमा भएका धानहरू कुटेर यहाँको जनताले खान पाउँथे।
4: होल्डिङ सेन्टरहरूमा राहत खाद्यान्नले सबै भरिएको छ।
1: ग्यासको आपूर्ति र वितरण सहज बनाउने प्रयास, घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर उपलब्ध गराउने निर्णय।
0: रुसले इरानलाई सुपरसोनिक मिसाइल विकास गर्न सहयोग गरिरहेको विवरण सार्वजनिक, ध्वनिको गतिभन्दा कैयौं गुणा छिटो यात्रा गर्न सक्ने।
1: र डिककले 10 टी20 शतक सहित कोहली र वार्नरको कीर्तिमान बराबरी गरे।
5: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
6: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
5: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
6: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन,
6: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट,
6: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। रसुवाको भोटेकोशीमा बुधबार आएको भीषण बाढी बारे प्रतिनिधि सभाले विशेष प्रस्ताव पारित गरेको छ। बाढीको 8 दिनमा आज बसेको प्रतिनिधि सभाको बैठकले विशेष प्रस्ताव सर्वसहमतिले पारित गरेको हो। भोटेकोशी बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेसी, बेत्रावती, नुवाकोटको त्रिशुली बजार र देवीघाट लगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशुली नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ। विशेष प्रस्ताव प्रस्तुत गर्नुअघि सभामुख डीपी अर्यालले विपद पछिको खोज उद्धार तथा राहत वितरण प्रक्रियालाई प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। यससँगै हिजो राष्ट्रिय सभाले पनि रसुवा बाढीबारे विशेष प्रस्ताव पारित गरेको थियो। आजको प्रतिनिधि सभा बैठकलाई प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्नुभयो। गएको 10 गते बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढी, त्यसबाट भएको जनधनको क्षति र भइरहेका खोज उद्धार उपचार राहत र नागरिकको व्यवस्थापन लगायतका विषयमा प्रधानमन्त्री शाहले संसदलाई जानकारी गराउनु भएको हो। उहाँले दृढ संकल्पका साथ यो विपदसँग लड्ने प्रतिबद्धता जनाउनु भएको छ। प्रधानमन्त्री शाहले भोटेकोशी बाढीको सूचना आएदेखि नै सरकार प्रभावकारी उद्धार राहतमा जुटेको समेत दावी गर्नुभयो। यो क्रम अहिले पनि निरन्तर चलिरहेको छ। साथै उहाँले यो पीड़ा रसुवा, नुवाकोट र धादिङको मात्र नभई सिंगु नेपालको साझा वज्रपात रहेको बताउनुभयो। देशमा संकट परेका बेला नेतृत्वले आड र भरोसा दिनुपर्नेमा उहाँको जोड छ।
2: यो पीड़ा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिंगु नेपालको छातीमा परेको साझा वज्रपात हो। तर यति बेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन। संकटको यो घड़ीमा देशको नेतृत्वले आँसु होइन जनतालाई हिम्मत आड भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौं। यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन। त्यस दिनदेखि घरबार वीर हुनुभएकाहरूका लागि सुरक्षित व्यवस्थापन गर्नुपर्ने अर्को जिम्मेवारी थियो। घटना भएको दिन बुधबार मध्यरातमै 8 ट्रक राहत सामग्री प्रभावित क्षेत्रमा पठायौं। रसुवा र नुवाकोटका लागि 1-1 करोड़ रुपियाँ, धादिङका लागि 50 लाख रुपियाँ निकासा गर्यौं। खोज उद्धार उपचार र राहतलाई थप प्रभावकारी बनाउँदै लग्यौं। प्रभावित क्षेत्रमा खोज उद्धार उपचार र राहत वितरणसँगै क्षतिग्रस्त भएका सड़क प्रभावित क्षेत्रसँग जोड्ने प्रयास शुरू गरियो।
0: रसुवाको बाढीले ज्यान गुमाउनेको संख्या 1114 जना पुगेको छ। जनधनको क्षति अवस्थाको विवरणसहित प्रधानमन्त्री शाहले ज्यान गुमाएका मध्ये अहिलेसम्म 95 शवको शनाखत भई आफन्तलाई बुझाएको उल्लेख गर्नुभयो। अहिलेसम्म 292 जना घाइते भएका छन्, जसमध्ये 182 जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने अन्यको उपचार चलिरहेको छ। अझै 3916 जना सम्पर्कविहीन छन्। अहिलेसम्म 11993 जनाको उद्धार गरिएको छ। सरकारले प्रभावित जिल्ला पालिकाका लागि राहत रकम निकासा गरेको प्रधानमन्त्री शाहले जानकारी गराउनु भएको छ। प्रधानमन्त्री शाहले जलविद्युत आयोजनाका सुरुङभित्र फँसेका नागरिकको उद्धारमा भइरहेको ढिलाइबारे पनि संसदलाई जानकारी गराउनुभयो। सुरुङमा फँसेकाहरूको उद्धार गर्न प्राविधिक जटिलताका कारण ढिलाइ भएको उहाँको भनाइ छ। त्यस्तै उहाँले रसुवा बाढीको घटना जलवायु परिवर्तनसँग पनि सम्बन्धित भएकोले यसबारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु पर्ने बताउनु भएको छ। हिमालय क्षेत्रमा जोखिम बढेकाले यो विश्वको साझा जिम्मेवारी भएको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभयो।
1: आजको प्रतिनिधि सभा बैठकमा राजनैतिक दलका नेताहरूले पनि सम्बोधन गर्नुभयो। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका संसदीय दलका उपनेता गणेश पराजुलीले विपदका बेला नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएको बताउनु भएको छ। यस्तै प्रमुख प्रतिपक्षीय दल नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँले रसुवा बाढीको प्रलय आएको 1 हप्ता बितिसक्दा पनि प्रभावित नागरिकको खोज र उद्धारमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनुभयो। नेता आङदेम्बेले सुरुङभित्र फँसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय भएको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रसुवाको भोटेकोशी बाढीपछि खोज र उद्धारमा सेनासँगै जन परिचालन नहुँदा समस्याको वास्तविक समाधान गर्न नसकेको बताउनु भएको छ। उहाँले खोज तथा उद्धारमा नेपाली सेनाले प्रशंसनीय काम गरे पनि विपद सामना गर्न आवश्यक जनपरिचालन हुन नसकेको बताउनुभयो। संघीय प्रदेश र स्थानीय सरकार, जनप्रतिनिधि, नागरिक समाज तथा आम नागरिकलाई एकीकृत रूपमा परिचालन गरेर मात्र विपदको संकट विरूद्ध जुझ्न सकिने प्रचण्डको भनाइ छ। यस्तै नेकपा एमाले संसदीय दलका नेता राम बहादुर थापा बादलले बाढी पहिरोको विनाश रोक्न र प्रभावकारी विपद व्यवस्थापनका लागि सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँले सरकार संसदप्रति पूर्णत उत्तरदायी हुनुपर्ने र आफ्ना योजनाबारे संसदलाई निरन्तर जानकारी गराउनु पर्नेमा जोड़ दिनुभयो।
0: रसुवाको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ। सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोष मार्फत बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउने क्रम बढ्दै गएको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिनुभयो। राहत कोषमा आजसम्म 7,88,57,217 रूपियाँ जम्मा भएको छ। कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हिजो 1 अर्ब निकासा गरिएको थियो। त्यसमध्येबाट बाट 6,75,00,000 रसुवा नुवाकोट धादिङ गोर्खा र तनहुँका बाढ़ी प्रभावित 15 पालिकामा निकासा भइसकेको छ। कोषमा अहिले 6,88,57,217 मौजदात रहेको छ भने थप 61,41,702 अमेरिकी डलर जम्मा भएको छ।
1: भोटेगोसी बाढ़ीको एक हप्ता भइसकेको छ। सरकारले खोज तथा उद्धारलाई निरन्तरता दिएको छ। प्रभावित क्षेत्रमा राहत वितरणलाई पनि प्राथमिकतामा राखेको सरकारको भनाइ छ। तर विपदपछि कतै राहत पुग्न सकेको छैन। कतिपय ठाउँमा राहतको थुप्रो पुगे पनि वितरणमा समस्या छ। सड़क र बिजुली नै नभएको ठाउँमा निकै चुनौतीपूर्ण अवस्था छ। रसुवाको सबैभन्दा धेरै प्रभावित उत्तर गया गाउँपालिका 5 वडा अध्यक्ष यमनाथ आचार्य
3: बेत्रावतीमा भएको बजार पूर्ण रूपमा ध्वस्त भएको हुनाले यहाँ चाहिँ सबै भोकमरी लाग्ने अवस्था भएको कारणले गर्दाखेरि त्यो आवाजलाई यदि सुनवाई हुन्छ भने छिटोभन्दा छिटो सिपिएस लाइनको बत्ती जडान गर्नु पर्यो। घरमा भएका धानहरू कुटेर यहाँको जनताले खान पाउँथे, मिलहरू चल्थ्यो, मोबाइलहरू सञ्चारहरू सुचारू हुन्थ्यो होइन। छिटोभन्दा छिटो बाटो जोड दिन सक्यो भने अनि अलिकति यहाँका जनताहरू यता फर्किने चाहिँ सम्भावना छ, नत्र भने यहाँ बस्ने अवस्था केही पनि छैन। त्यसको दिनमा मुख्यमन्त्री आउनु भएको थियो, उहाँले चाहिँ राहत पठाइदिन्छु भन्नु जानुभएको थियो। राहतहरू आउने सुरु गर्यो, त्यसमा चाहिँ राज्यको ढिलाइ हुनु चाहिँ राज्य चुकेको राज्य छैन भन्ने रसुवाली जनताले चाहिँ त्यसको अनुभूति गरेका छन्।
1: राहत सहज पुगेका पालिकामा भने पीड़ितलाई उचित बासको व्यवस्थापन गर्न चुनौती हुँदा पुगेको राहत पनि वितरणमा समस्या भइरहेको छ। बाढ़ीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिकाका उपमेयर प्रभाव बोगटी
10: एक बोरा चामल दिएर प्रभावितले कहाँ लड़ाएको छ, खोला लड़ाने कि सिरान हालेर सामूहिक रूपमा खान र आवासको छ। राहत गोदामका होल्डिङ सेन्टरहरूमा राहत खाद्यान्नले सबै भरिएको छ, यो फ्याक्ट हो होइन। जब ठाउँ बनाइदिन्छ सरकारले, अब पहिला जस्तो भूकम्पको जस्तो होइन नि त, जमिन थियो नि त भूकम्पमा र क्विक टेन्टहरू राख्ने बनाउने बेला भएको थियो नि त होइन। अब अहिले त सरकारले जग्गै देखाइदिएन नि त कहाँ गएर नागरिक बस्ने भनेर, बल्ल त्यो हिजो फिल्ममा आएको छ। उहाँले पनि 3 दिनभित्र भन्नुभएको छ क्या, सङ्घीय सरकारले हामीले यो क्षेत्रमा बस्ती बसाउन सम्भव छ भनेर भनिदिएको छौँ। त्यसपछि सरकारले यो ठाउँमा गएर अब नागरिक बस्न सुरक्षित छ भनेर आवासको कार्यक्रम अगाडि बढिसकेपछि यो जम्मा भाका थुप्रा भएको प्रधानमन्त्रीज्यूले भन्नुभएको थियो, नागरिकको घर घरमा सरकार पुग्छ, आएका सबै सामानहरू हामी बोकेर वितरण गर्छौँ।
1: त्यस्तै कतै भने लत्ता कपडा अभाव छ। धादिङको गल्छी गाउँपालिकाका सूचना अधिकारी रामप्रसाद पौडेल
11: रात आउने क्रम पनि अलिक गाइदिन्छ सर, वितरण पनि हामीले एकद्वार प्रणालीबाटै गरिरहेको छौँ। यहाँ आउँछ, यहाँ आएर प्याकेजिङ हुन्छ, प्याकेजिङ भएपछि अब जनप्रतिनिधि कर्मचारी भएर त्यहाँ कता कति गए कता कति गए त्यो समान रूपले हुने गरेर नै बाँड्यो सर। खाद्यान्न अहिलेलाई पर्याप्त मात्रामै आएको भन्नुपर्छ। अब हामीलाई अलिकति समस्या भनेको लत्ताको पढा र अस्थायी शौचालयहरूको, हाम्रो विद्यालयलाई सरसफाइ गर्न पनि एउटा चुनौती भइरहेको छ, हाम्रो 1500 अस्पताल सरसफाइ गर्नलाई चुनौती भइरहेको छ। त्यो बाटोमा चाहिँ अलिकति हामीलाई अझै पनि होमवर्क गर्नुपर्छ।
0: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
13: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
15: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा UAE द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
14: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
15: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। तिन्जेल हामीले भोटे कोशी बाढीबारे प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित, प्रधानमन्त्री शाहको सम्बोधन, दृढ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता, नागरिकको जीवन रक्षामा केन्द्रित हुन शीर्ष दलका नेताहरूबाट सरकारको ध्यान आकर्षण, प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 7 अर्ब 88 लाख रूपियाँ जुटियो, प्रभावित केही क्षेत्रमा राहत सामग्रीको अभाव, कतै पुगेको पनि वितरणमा समस्या लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। नागढुङ्गा मुगलिन सड़क खण्डका विभिन्न ठाउँमा सड़क भाँसिएको छ। नागढुङ्गा नजिकै पातले वनमा सड़क भाँसिएको सड़क विभाग धादिङले जनाएको छ। काठमाडौँबाट मुगलिनतर्फ बाहिरिने गाड़ी मध्ये पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्रे बाहेक सबैलाई नागढुङ्गा सुरुङ मार्ग खुला गरिएको छ। पेट्रोलियम पदार्थ बोकेका र मोटरसाइकललाई भने पातले वन क्षेत्रबाटै एकतर्फी आवत जावतको व्यवस्था मिलाएको सड़क विभागले जनाएको छ। विभागका अनुसार सड़क भाँसिएको ठाउँमा प्राविधिक अध्ययनपछि मात्र मर्मतको काम शुरू हुनेछ। मलेखु बजार नजिकै पनि परेवा भीरमा सड़क भाँसिएपछि जोखिममुक्त भएको छ। गजुरी गाउँपालिका 3 परेवा भीरमा वैकल्पिक मार्ग खोलिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। परेवा भीरमा 100 मिटरको नयाँ ट्र्याक खोलिएको हो। धादिङको कृष्णभीर सड़क पनि त्रिशुलीको बाढ़ीले यसअघि नै कटान गरेको छ। गाड़ी तथा मानिस वार पार गर्न नमिल्ने गरी कृष्णभीर क्षेत्र अवरूद्ध छ। त्यस्तै जवाङ खोला नजिकै पनि सड़क चर्किएको छ। त्रिशुलीको बाढ़ीले सड़कको टेवा पर्खालमा क्षति गरेको
0: भदौ 10 गतेको बाढ़ीले पृथ्वी राजमार्ग ठाउँ ठाउँमा अवरोध हुँदा विशेष गरी हेटौडा हुँदै चल्ने वैकल्पिक सड़कमा गाड़ीको चाप छ। कृष्णवीरमा सड़क अवरुद्ध भएपछि काठमाडौँ आवत जावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ। वैकल्पिक सड़कमा गाड़ी र यात्रुको चाप बढेसँगै मकवानपुर प्रहरीले सड़क व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ। सामान्य अवस्थामा झण्डै 3 घण्टामा पूरा हुने हेटौडा काठमाडौँ यात्रा अहिले चापका कारण 5 घण्टासम्म लम्बिएको छ। काठमाडौँ हेटौडा जोड्ने वैकल्पिक मार्गको नयाँ रूट तथा कार्यतालिका पनि सार्वजनिक गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार काठमाडौँबाट हेटौडाका लागि छुट्ने साना गाड़ीका लागि फर्पिङ, फाखेल, कुलेखानी, भीमफेदीको रूट कायम गरिएको छ। त्यस्तै हेटौडाबाट काठमाडौँतर्फ छुट्ने साना गाड़ी भीमफेदी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली हुँदै प्रवेश गर्नेछन्। त्यसै गरी ठूला तथा मालबाग गाड़ी ललितपुरको चापागाउँ, भट्टेडाँडा, ठिगन हुँदै हेटौडा पुग्नेछन्। यो रूट प्रयोग गर्नेले बेलुका 6 बजेभित्र ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरिएको छ। हेटौडाबाट छुट्ने ठूला र मालबाग गाड़ीका लागि भैंसे, पालुङ, टिस्टुङ, नौबिसे हुँदै काठमाडौँ आउने व्यवस्था मिलाएको ट्राफिक प्रहरीले जनाएको छ। मकवानपुरको त्रिखण्डी नजिकको बेलीब्रिजको भारवहन क्षमता कमजोर रहेकाले इन्धन बोकेका ट्याङ्कर तथा भारी लोड गाड़ीलाई यो पुल प्रयोग नगर्न ट्राफिक प्रहरीको आग्रह छ। ठूला र लोडयुक्त गाड़ीका चालकलाई बेलीब्रिजको छेउमै रहेको डाइभर्सन प्रयोग गर्न निर्देशन दिएको सूचनामा उल्लेख छ।
1: नेपाल आइलिगमले व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री वितरणमा तत्कालका लागि रोक लगाउँदै घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय गरेको छ। पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा त्रिशुली नदीले सड़क कटान गरेपछि काठमाडौँ उपत्यका सहित आसपासका जिल्लामा खाना पकाउने ग्यास आपूर्ति प्रभावित भएको छ। निगम र ग्यास विक्रेता महासंघको टोलीबीच आज बसेको संयुक्त बैठकले ग्यास आपूर्ति र वितरण सहज बनाउन विभिन्न निर्णय गरेको हो। अब काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्ने ग्यास उद्योगले अहिलेलाई तराईका उद्योगमा नै ग्यास सिलिण्डर भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाएको छ। बजारमा आउने ग्यास अब अति आवश्यक उपभोक्तालाई मात्र वितरण गरिनेछ। व्यावसायिक प्रयोजनमा ग्यास उपभोग गर्ने व्यवसायीले आफै ग्यास व्यवस्थापन गर्नुपर्नेछ। बजारमा कृत्रिम अभाव वा कालोबजारी हुन नदिन र उपभोक्तालाई सहजीकरण गर्न आवश्यक प्रयास गर्ने निर्णय भएको छ।
0: नेपाल राष्ट्र बैंकले भोटे कोशी नदीमा आएको बाढ़ीबाट प्रभावित भई बैंकिङ कारोबारका लागि आवश्यक चेक कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकलाई सहज रूपमा वित्तीय सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो अभिलेखमा रहेको ग्राहकको हस्ताक्षर नमूना, फोटो तथा अन्य विवरणको आधारमा ग्राहकको पहिचान यकिन गर्न सक्नेछन्। त्यसका आधारमा विषम परिस्थितिमा ग्राहकलाई आवश्यक बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराउन सहजीकरण गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ। बाढ़ी तथा अन्य प्राकृतिक विपदको कारण प्रभावित क्षेत्रका धेरै नागरिकले व्यक्तिगत कागजात, बैंकिङ सामग्री तथा मोबाइल उपकरण गुमाएको अवस्थामा राष्ट्र बैंकको यो निर्देशनले प्रभावित ग्राहकको वित्तीय सेवामा पहुँच सहज हुने अपेक्षा गरिएको छ।
1: रसुवाको भोटेको सीमा हराइरहेकाको खोज तथा उद्धारका लागि दक्षिण कोरियाली विपद राहत टोली नेपाल आइपुगेको छ। 11 जनाको कोरियाली विपद राहत टोली केडीआरटी नेपाल आइपुगेको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजा राम बस्नेतले जानकारी दिनुभएको छ। कोरियन विमान मार्फत नेपाल आएका उनीहरूले खोज तथा उद्धारका लागि प्रयोग हुने उपकरण तथा कुकुरहरू समेत साथमा ल्याएका छन्। रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढीमा 9 जना कोरियाली नागरिक समेत सम्पर्कविहीन छन्। कोरियन उद्धार टोलीसँगै नेपाली सेनाको टोली पनि एकसाथ खोज तथा उद्धारमा खटिन लागेका हुन्। यसअघि नै खोज तथा उद्धारमा विदेशबाट भारत, चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोली पनि संयुक्त रूपमा परिचालन भइरहेका छन्।
0: यस्तै चीनले रसुवा गरी जोड्ने केरुन नाका जाने स्थल मार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याएको छ। सीमावर्ती चीनको स्वशासित क्षेत्र तिब्बत केरुङ जिरोङ नाकामा लेदोसहितको पहिरो जाँदा ठूलो क्षति पुगेको छ। बाढ़ीले बगेको सड़क खुलाएसँगै उद्धारकर्मी राहत सामग्री उपकरण सड़क मार्फत विपदको मुख्य प्रभावित क्षेत्रमा पुर्याएर थप उद्धार कार्य सञ्चालन गर्न सक्ने चिनिया संचार माध्यमले जनाएका छन्। राष्ट्रिय राजमार्ग G216 विभिन्न खण्डमा सड़क सफा गर्ने कार्य चलिरहेको छ। खोज तथा उद्धार कार्य पनि त्यहाँ निरन्तर भइरहेको छ। यसअघि गएको भदौ 10 गते बुधबारको बाढ़ीले केरुङ बन्दरगाह तथा चीन र नेपालतर्फको अध्यागमन कार्यलाई पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: कोसाईकुण्ड लगायतका ठाउँमा आन्तरिक पर्यटन तथा तीर्थाटनका लागि समूह बनाएर जाने थुप्रै संख्यामा व्यक्ति रहेका अनुमान छ। यसमा पनि ठमेल क्षेत्रबाट धेरै व्यक्ति गएका हुन सक्ने महानगरको विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्ध नेपालले जानकारी दिनुभयो।
1: आज दिउँसो बागमती र कोशी प्रदेशको थोरै ठाउँ तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको केही ठाउँमा हल्कादेखि मध्यमसम्मको पानी परेको छ। भोटेकोशी बाढ़ी प्रभावित केही जिल्ला र काठमाडौँ उपत्यकासहित विभिन्न ठाउँमा वर्षा भयो। धादिङ, गोरखा, पर्वत, लमजुङ, काभ्रे, काठमाडौँ उपत्यका लगायतका जिल्लामा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी बागमती र गण्डकी देशको हिमाली भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाको अनुमान छ।
0: शेयर बजार लगातार दोस्रो दिन बढेको छ। शेयर बजार परिसूचक नेप्से आज 15.44 अंकले बढेर 2538.11 बिन्दुमा पुगेको छ। हिजो नेप्से 9.24 अंकले उकालो लागेको थियो। आज म्युचुअल फण्ड र निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक बढेको छ। आज 193 कम्पनीको शेयर बढेकोमा 75 घटेको छ। यस्तै 10 कम्पनीको शेयर भने घटबड भएको छैन। आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। हिजो 2.90 अर्ब कारोबार भएकोमा आज 354 कम्पनीका 72,68,000 कित्ता सेयर 2.94 अर्ब रुपियाँमा किनबेच भएको छ।
1: आज एकै दिन सुनको भाव तोलामा 8,800 रुपियाँले घटेको छ। हिजो 100 रुपियाँले बढेको सुनको भाव आज तोलामा 8,800 रुपियाँले घटेर 2,97,300 रुपियाँ तोलामा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। आज चाँदीको भाव पनि तोलामा 100

0: रूसी पत्राचार यात्रा विवरण र सैन्य पेटेन्टको विश्लेषणमा आधारित प्रतिवेदनका अनुसार अमेरिका इजरायल र इरानबीच सैन्य युद्ध भइरहेका बेला पनि यो कार्यक्रम चलिरहेको थियो। रामजेट प्रविधि जहाज विरोधी तथा स्थल आक्रमण गर्ने क्रूज मिसाइलमा प्रयोग गर्न सकिन्छ। सुपरसोनिक मिसाइलले उच्च गति र कम उचाइमा उड्ने क्षमता प्रयोग गर्ने भएकाले हवाई तथा क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई त्यसको पहिचान र अवरोध गर्न कम समय मात्र उपलब्ध हुन्छ। खाड़ी क्षेत्रमा अमेरिका तथा सहयोगी सेनाका उन्नत प्रतिरक्षा प्रणाली तैनात रहेकाले यो प्रविधि इरानका लागि रणनीतिक रूपमा महत्वपूर्ण हुन सक्ने प्रतिवेदनमा उल्लेख छ। फाइनान्सियल टाइम्सका अनुसार इरानले रामजेट इन्जिन प्रणाली निर्माण र उडान परीक्षण गरिसकेको छ। यद्यपि रूसी सहयोगमा विकसित सुपरसोनिक क्रूज मिसाइल तैनात भइसकेको प्रमाण भने भेटिएको छैन।
1: नेपाल दर्पणमा अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल एक क्रिकेट टोली पहिलो एक दिवसीय अभ्यास खेलमा तास्मानियासँग आज दुई विकेटले पराजित भएको छ। नेपाल एले दिएको 193 रनको लक्ष्य तास्मानियाले चार बल बाँकी छँदा 8 विकेट गुमाएर भेटायो। त्यसअघि डार्विनमा टस हारेर ब्याटिङ गरेको नेपाल एले 43 ओभर 3 बलमा 192 रन बनाउँदा सबै विकेट गुमाएको थियो। अब नेपाल एले दोस्रो अभ्यास खेलमा पर्सि शुक्रबार साउथ अस्ट्रेलियासँग र अन्तिम अभ्यास खेलमा आउँदो आइतबार न्यूजील्याण्ड एसँग खेल्नेछ।
0: र दक्षिण अफ्रिकाका ब्याटर क्विन्टन डिककले 10 T20 शतक सहित भारतका विराट कोहली र अस्ट्रेलियाका डेभिड वार्नरको कीर्तिमान बराबरी गरेका छन्। वेस्ट इण्डिजको क्यारिबियन प्रिमियर लीग सीपीएल क्रिकेटमा बारबाडोस ट्राइडेन्ट्सबाट खेल्दै डिककले यो उपाधि हासिल गरेका हुन्। सेन्ट किट्स एण्ड नेभिस पेट्रियट्ससँगको खेलमा उनले 6 छक्का र 11 चौका सहित 57 बलमा 106 रन बनाए। यो सँगै 33 वर्षीय क्विन्टन डिकक टी20 क्रिकेटमा 10 वा त्योभन्दा धेरै शतक बनाउने विश्वको 5 खेलाडी बनेका छन्। टी20 क्रिकेटमा सबैभन्दा धेरै शतक बनाउनेमा डिकक भन्दा अघि वेस्ट इण्डिजका क्रिस गेल र पाकिस्तानका बाबर आजम रहेका छन्। टी20 क्रिकेटमा गेलले 22 र बाबरले 13 शतक बनाएका छन्। क्विन्टन र डिककले टी20 क्रिकेटमा 557 खेलमा 10 शतक र 84 अर्धशतक सहित 12,867 रन बनाएका छन्। उनी टी20 क्रिकेटमा 500 भन्दा धेरै छक्का प्रहार गर्ने विश्वका 13 ब्याटर मध्ये पनि पर्छन्।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: भोटेकोशी बाढी बारे प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित। प्रधानमन्त्री शाहको सम्बोधन, दृढ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता।
1: प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 7,88,00,000 रूपैयाँ जुट्यो। प्रभावित केही क्षेत्रमा राहत सामग्रीको अभाव, कतै पुगेको पनि वितरणमा समस्या।
0: ग्यासको आपूर्ति र वितरण सहज बनाउने प्रयास। घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर उपलब्ध गराउने निर्णय।
1: रूसले इरानलाई सुपर सोनिक मिसाइल विकास गर्न सहयोग गरिरहेको विवरण सार्वजनिक। ध्वनिको गतिभन्दा कैयौं गुणा छिटो यात्रा गर्न सक्ने।
0: र डिककले 10 टी20 शतक सहित कोहली र वार्नरको कीर्तिमान बराबरी गरे।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरोलासँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: स्वदेश एफएम 93.2 मेगाहर्ज खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

राष्ट्रिय आधारभूत विद्यालय रतनीको व्यवस्थापन समिति गठनका लागि चारजना सदस्य छन्। शिशु कल्याण आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठनका लागि अभिभावक भेला सम्पन्न। बाढीले

र नारायणी नदी हुँदै चितवनमा भेटिएका सम्बन्धी 335 वटा शवको व्यवस्थापन, बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माडीबाट आर्थिक सहयोग प्रदान गर्ने क्रम जारी। कर्मचारी सञ्जय कोषद्वारा बाढी पीड़ितका लागि 2,50,00,000 सहयोग, मालपोत अधिकृत सहित 5 जना विरूद्ध 4.5 करोड़को भ्रष्टाचारको मुद्दा दायर, र मेला घुम्न गएका शिक्षकको कुटपिटबाट मृत्यु आरोपमा 11 जना पक्राउ, बाढीले पुर्याए अकल्पनीय क्षति हालसम्म 25,87,00,000,000 बिमा दावी। नमस्कार, माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। माडीको रतनी धोबा गाउँस्थित राष्ट्रिय आधार विद्यालय रतनी धोबाहामा विद्यालय व्यवस्थापन समिति गठनका लागि अभिभावकहरूबाट 4 जना सदस्य छनौट भएका छन्। शिक्षा ऐन 2028 को दफा 12 तथा शिक्षा नियमावली 2059 को मूल नियमावली नियम 29 बमोजिम अभिभावकहरूमध्येबाट राजकुमारी महतो, लक्ष्मी महतो, रविना खातुन र आशा खातुन छनौट हुनुभएको हो। यसै गरी विद्यालयको शिक्षक अभिभावक संघका लागि 7 जना अभिभावक छनौट गरिएको छ। शिक्षक अभिभावक संघमा सयुद्दिन मिया, अम्बिता शाह, रूपा महतो, सरिता महतो, करण सहनी, सावित्री महतो र निशा मर्दनिया छनौट हुनुभएको छ। माडी नगरपालिका स्याउलीबास स्थित शिशु कल्याण आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनका लागि अभिभावक भेला सम्पन्न भएको छ। भेलाबाट विद्यालय व्यवस्थापन समितिमा प्रदीप विष्ट, मीनबहादुर परियार, गीतामाया बिका र पुष्पा सुनार छनौट हुनुभएको छ। अभिभावक तथा सरकारवालाहरूको सहभागितामा सम्पन्न भेलाबाट छनौट भएका सदस्यहरूले विद्यालयको शैक्षिक गुणस्तर सुधार, प्रभावकारी विद्यालय व्यवस्थापन तथा विद्यार्थीको समग्र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। सुवाको भुटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि कपडा तथा फेन्सी व्यवसाय संघ माडीले 25,000 रुपियाँ सहयोग गरेको छ। संघले आफ्नो साधारण सभामा हुने खर्च कटौती गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो। विपत्तिका बेला प्रभावित नागरिकलाई राहत पुगोस् भन्ने उद्देश्यले साधारण सभाको खर्च घटाएर सहयोग रकम जुटाइएको संघले जनाइएको छ। यसैबीच रसुवाकै भुटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले माडी नगरपालिका वडा नम्बर 5 स्थित महिला श्रमजीवी कृषक समूहले पनि 20,030 रुपियाँ सहयोग गरेको छ। समूहले सदस्यहरूबाट स्वैच्छिक रूपमा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंक मार्फत रकम जम्मा गरेको हो। विपदको कारण समस्यामा परेका नागरिकलाई आफ्नो तर्फबाट सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको समूहले जनाएको छ भने बाढी पीड़ितहरूलाई नै पुनर्स्थापनाका लागि माडी 3 वसन्तपुर स्थित शिवशक्ति महिला समूहले पनि 15,995 रुपियाँ सहयोग गरेको छ। समूहका सदस्यहरूले सामूहिक रूपमा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंक मार्फत सो रकम दाखिला गरेका हुन्। नेकपा एमालेको पार्टी सदस्यता नवीकरण र 100% अनलाइन इन्ट्री सम्पन्न गर्ने भरतपुर महानगरपालिका 4 नेपालकै पहिलो वडा बनेको छ। देशभरका 6,743 वडा मध्ये भरतपुर 4 ले सदस्यता नवीकरण र अनलाइन प्रणालीमा दर्ता गर्ने काम 100% पूरा गर्दै सो सफलता प्राप्त हासिल गरेको हो। एमाले भरतपुर 4 का वडा इन्चार्ज प्रकाश आचार्यका अनुसार गत वर्ष 2082 को अभिलेखलाई आधार मानेर 2083 का लागि सुरु गरिएको नवीकरण अभियानमा सम्पूर्ण सदस्यहरूको विवरण अद्यावधि गरिएको हो। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। रसुवाको भोटेकोशीमा यही भदौ 10 गते आएको अकल्पनीय बाढीले त्रिशुली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवमध्ये 335 वटा शवको व्यवस्थापन गरिएको छ। तीमध्ये 129 वटा लिङ्ग पहिचान नभएको जनाइएको छ। शनाखत हुन नसकेका ती शवलाई भरतपुर महानगरपालिका 1 देवघाट जंगलमा मंगलबार रातिसम्म व्यवस्थापन गरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका 348 शवमध्ये 335 वटा शवको व्यवस्थापन गरिएको छ भने 12 वटाको शनाखत भएको छ। एउटाको व्यवस्थापन गर्न बाँकी छ। जिल्लामा शव व्यवस्थापन गर्न कठिन भएपछि डीएनए संकलन गरेर शनिबारदेखि जंगलमा लगेर खाडलमुनि शव राख्न थालिएको हो। प्रहरीले शनिबार 96 शवको व्यवस्थापन गरेको थियो। आइतबार 103, सोमबार 81, मंगलबार 55 शव व्यवस्थापन गरेको हो। जमिनमुनि व्यवस्थापन गरिएका मध्ये सबैभन्दा बढी लिङ्ग पहिचान नभएका 129 वटा शव छन्। यस्तै पुरुष 107, महिला 73, बालिका 15 र बालक 11 जना रहेको प्रहरीले जानकारी दिएको हो।
खोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवाको उत्तरागया गाउँपालिका गम्भीर संकटमा परेको छ। विपत्तिका कारण गाउँपालिकामा मानवीय क्षतिका साथै भौतिक संरचना पूर्ण रूपमा ध्वस्त भएका छन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम उप्रेतीका अनुसार हालसम्म 426 जना भन्दा बढी स्थानीय बासिन्दा बेपत्ता भएका छन्। विपत्तिमा सबैभन्दा बढी वडा नम्बर 1 प्रभावित भएको छ, जहाँ 219 जना बेपत्ता भएका छन्। वडा नम्बर 2 88 जना, वडा नम्बर 3 27 जना, वडा नम्बर 4 77 र वडा नम्बर 5 15 जना बेपत्ता भएका छन्। गाउँपालिकाकै 5 जना कर्मचारीहरू समेत बेपत्ता भएका छन्, जसमध्ये 1 जनाको मात्रै शव फेला परेको प्रमुख प्रशासकीय अधिकृत उप्रेतीले जनाउनुभयो। बाढी पहिरोका कारण देशको मुख्य लाइफलाइन सडक नागढुङ्गा मुगलिन सडक खण्ड अवरुद्ध भई काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव हुने जोखिम बढेपछि बिहिबारदेखि दैनिक 200 वटा ट्रक मार्फत ग्यास ओसारिने भएको छ। ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसकेपछि वैकल्पिक उपाय स्वरूप खाली सिलिन्डर तराई पठाएर भरेर ल्याउन लागि हो। नेपाल एलपी ग्यास उद्योग संघ, नेपाल आयल निगम र यातायात व्यवसायविद भएको सहमति अनुसार उपत्यकाको ग्यास आपूर्तिलाई सामान्य बनाउन बिहिबारदेखि पूर्ण क्षमता ट्रकहरू परिचालन गर्न लागि हो। यसैबीच सड़क अवरोधका कारण खाना पकाउने एलपी ग्यासको ढुवानी असहज भएपछि वितरणमा घराइसी उपभोक्तालाई पहिलो प्राथमिकता दिइने भएको छ। होटल रेस्टुरेन्ट लगायत व्यवसाय प्रायोजनका लागि ग्यास आवश्यक पर्ने व्यवसायीहरूले भने उद्योगबाट आफै ढुवानी गरेर ल्याउनु पर्ने भएको छ। पछिल्लो समय राजमार्गमा आएको पहिरो तथा अवरोधका कारण उपत्यकामा ग्यास आपूर्ति प्रभावित भएपछि नेपाल आयल निगमले यस्तो व्यवस्था गरेको हो। नेपाली काँग्रेसले पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आह्वान गरेको छ। बुधबार पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले विज्ञप्ति जारी गर्दै शनिबारका लागि बैठक बोलाइएको जानकारी दिनुभएको हो। बैठक भदौ 20 गते शनिबार दिउँसो 1 बजे ललितपुर स्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकका लागि रसुवा भोटेकोसी बाढी विपद र पार्टीको 15 महाधिवेशन सम्बन्धी एजेण्डा तय गरिएको छ। गत भदौ 10 गते बुधबार भोटेकोसी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। बाढी आएको 8 दिनसम्म पनि उद्धार कार्य जारी छ। बाढीका कारण हजारौं मानिस बेपत्ता भएका छन् भने भौतिक पूर्वाधारमा समेत अकल्पनीय क्षति पुगेको छ। विपदका कारण देशैभर अरबौं रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ भने बीमा कम्पनीहरूमा क्षतिको विवरण दावी गर्न आउने क्रम शुरू भइसकेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार सोमबारसम्म विभिन्न बीमा कम्पनीहरूमा कुल 25,87,35,79,000 रुपियाँ बराबरको प्रारम्भिक बीमा दावी गरिएको छ। प्राधिकरणमा भदौ 15 गतेसम्म प्राप्त विवरण अनुसार कुल 583 वटा बीमा लेखबाट क्षतिको दावी परेको हो। बाढीले पुर्याएको मानवीय र भौतिक क्षतिले बीमा कम्पनीहरूमाथि ठूलो दायित्व थपेको छ। नेकपा एमाले कोशी प्रदेश सभा संसदीय दलले रसुवाको भोटेकोसीमा आएको बाढी र पहिरोबाट पीड़ित भएकाहरूको सहयोगका लागि 4,00,000 रुपियाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। दलका प्रमुख सचेतक रमेश कुमार बस्नेतले एक विज्ञप्ति जारी गर्दै सो घोषणा गर्नुभएको हो। यसैबीच जय नेपाल पार्टीले पनि भोटेकोसी र त्रिशुली नदी तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि 6,51,676 रुपियाँ सहयोग गरेको छ। पार्टीले उक्त रकम बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। यसै गरी विनाशकारी बाढीबाटै प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कर्मचारी सञ्चय कोषले ₹2,50,00,000 आर्थिक सहयोग गरेको छ। कोषले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। भोजपुरको शिल्पा सिरिछो गाउँपालिकामा एक शिक्षकको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले 11 जनालाई पक्राउ गरेको छ। खोटाङको कपिलागढी गाउँपालिका वडा नम्बर 7 स्थित स्थानीय सूर्य माध्यमिक विद्यालयका 39 वर्षीय राहत कोटाका शिक्षक भानुभक्त राईको हत्या आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार गत भदौ 11 गते राति करिब 11:45 बजे शिल्पा सिलिछो गाउँपालिका 5 माबु स्थित भदौरे मेला घुम्न गएका शिक्षक राईलाई पुरानो विवादका कारण समूहमा आएका व्यक्तिहरूले कुटपिट गरेका हुन्। कुटपिटबाट गम्भीर घाइते भएका राईको मृत्यु भएको मौखिक जानकारी प्राप्त हुनसाथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घटनामा संलग्न भएको आशंकामा प्रहरीले भदौ 12 गते 11 जनालाई नियन्त्रणमा लिएको बुधबार जानकारी गराइएको हो। पक्राउ पर्नेमा सबै खोटाङ जिल्लाको कपिलासगढी गाउँपालिका 7 का बासिन्दा हुन्। पक्राउ पर्नेमा 6 जना पुरुष र 5 जना महिला रहेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूपन्देहीको सिद्धार्थ नगरस्थित बहुमूल्य सहकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको अभियोगमा मालपोत कार्यालयका तत्कालीन प्रमुख सहित 5 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। साबिकको बुझौली गाउँ पञ्चायतमा पनि सरकारी जग्गा भूमाफिया र कर्मचारीको मिलोमतोमा व्यक्तिको नाममा ल्याई राज्यलाई 4,53,41,800 रुपियाँ नोक्सानी पुर्याएको अख्तियारको जिकिर छ।
र संयुक्त राज्य अमेरिकी मानवीय संस्था सामिरिटन्स पर्सबाट भुटेको सिबाडीबाट प्रभावित समुदायलाई सहयोगका लागि उपलब्ध 40 टन भन्दा बढी आपतकालीन सामग्री बुधबार काठमाडौँ आइपुगेको छ। बाढी प्रभावित क्षेत्रमा स्थानीय स्तरमा कार्यरत संस्था मार्फत 2600 परिवारलाई सहयोग स्वरूप पानी, फिल्टर, त्रिपाल, कम्बल, सरसफाई किट तथा सौर्य बत्ती लगायतका उक्त सामग्रीमा उपलब्ध गराइएको अमेरिकी दूतावासले जनाएको हो। आज माडीको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 28 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 85% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका आमुखहरू पुनः एकपटक। राष्ट्रिय आधारभूत विद्यालय रतनी धोभाको विद्यालय व्यवस्थापन समिति गठनका लागि 4 जना सदस्य छनौट। शिशुकलन आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठनका लागि अभिभावक भेला सम्पन्न। बाढीले त्रिशुली र नारायणी नदी हुँदै चितवनमा भेटिएका सम्मध्ये 335 वटा शवको व्यवस्थापन। बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि बाढीबाट आर्थिक सहयोग प्रदान गर्ने क्रम जारी। कर्मचारी सञ्चय कोषद्वारा बाढी पीडितका लागि 2,50,00,000 सहयोग। मालको प्रतिक्रिया सहित 5 जना विरुद्ध 4.5 करोडको भ्रष्टाचार मुद्दा। र मेला घुम्न गएका शिक्षकको गुटबाट मृत्यु आरोपमा 11 जना पक्राउ। बाढीले पुर्यायो अकल्पनीय क्षति। हालसम्म 25,87,00,000,000 बिमा दावी। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभाबाट भोटे कोशी बाढी विपद सम्बन्धी विशेष प्रस्ताव पारित। राज्यका सबै संयन्त्र परिचालन गरी उद्धार र पुनस्थापनाको प्रबन्ध मिलाउन सरकारलाई सभामुख डोलप्रसाद अर्यालको निर्देशन। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा भोटे कोशी बाढीमा सरकारले गरिरहेको खोज उद्धार र राहतका सम्बन्धमा सदनलाई जानकारी। बाढीका कारण घरबार विहीन भएकाहरूको लागि सरकारले आवासको व्यवस्था गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता। बाढीबाट पर्यटन क्षेत्रमा 50 अर्ब रुपियाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान। भोटे कोशी बाढीमा परी हालसम्म 1118 जनाको मृत्यु भएको पुष्टि। अफगानिस्तानमा एकै दिनमा झण्डै 2000 अफगान शरणार्थीहरू स्वदेश फिर्ता। र ताप्लेजुङ गोल्ड कपको उपाधिका लागि 5 थरको फिदिम स्पोर्टिङ र सिराहाको सहलेस युथ क्लब बीच प्रतिस्पर्धा हुने।

0: गरौँ। प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा जोखिम बढ्दै गएको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा भोटेकोशी बाढी प्रभावितको खोजी, उद्धार र राहतका सम्बन्धमा सरकारले गरिरहेका काम कारवाहीबारे जानकारी गराउँदै प्रधानमन्त्री शाहले विज्ञहरूले रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 गते गएको बाढी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिम पहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति भएको बताउनुभयो। प्रधानमन्त्री शाहले यस घटनाबाट सबै सचेत हुनुपर्ने र सँगसँगै जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको बताउनुभयो। सरकारले सङ्कटको घडीमा जनतालाई हिम्मत र आड भरोसा दिनुपर्छ भन्ने दृढताका साथ काम गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले बाढीको पीडा रसुवा, नुवाकोट र धादिङको मात्र नभई सबै नेपालीमा परेको साझा वज्रपात भएको बताउनुभयो।
3: यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिङ्गो नेपालको छातीमा परेको साझा वज्रपात हो। तर यति बेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन। मन भक्कानिँदा पनि एक आपसमा बिलौना गर्ने समय छैन। सङ्कटको यो घडीमा देशको नेतृत्वले आँसु होइन जनतालाई हिम्मत, आड, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौँ। त्यसैले दृढ सङ्कल्प साहसका साथ यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन र थिएन, हामी लडिरहेका छौँ।
2: नागरिकको खोजी र घाइतेको उपचार आवश्यकता हुँदासम्म निरन्तर रहने उल्लेख गर्दै प्रधानमन्त्री शाहले बाढीका कारण घरबार विहीन भएकाहरूको तत्काल, अस्थायी र दीर्घकालका लागि स्थायी आवासको व्यवस्था सरकारले गर्ने प्रतिबद्धता जनाउनुभयो।
3: रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन हुनुभएका नागरिकको खोजी जारी छ, घाइतेको उपचार जारी रहनेछ। घरबारविहीन हुनुभएकाहरूका लागि तत्कालका लागि अस्थायी र दीर्घकालीन पुनस्थापना सरकारले गर्ने नै छ, कोही कतै छुट्नु हुने छैन। हामीले काठमाडौँबाट विशेषज्ञ सहितको टोली प्रभावित क्षेत्रका नागरिकहरूको उपचारका लागि पनि खटाइरहेका छौँ। उपचारसँगै प्रभावित क्षेत्रका नागरिकहरूलाई मनोपरामर्श सेवा पनि उपलब्ध गराइरहेका छौँ। साथै प्रभावित क्षेत्रमा कुनै पनि महामारी फैलिन नदिन विभिन्न अभियान चलाइरहेका छौँ। हाल नुवाकोटका 19 अस्थायी आश्रय स्थलहरूमा 2653 प्रभावित नागरिकहरूले आश्रय तथा राहत प्राप्त गर्नुभएको छ। रसुवाका केही प्रभावित नागरिकहरूलाई पनि नुवाकोटको आश्रय तथा राहत उपलब्ध गराइरहेको अवस्था छ।
2: प्रधानमन्त्री शाहले पहिचान हुन नसकेका शवहरू कानुन बमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी जमिन मुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको जानकारी दिँदै डिएनए लगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखिएको हुनाले पहिचान हुनासाथ परिवारलाई हस्तान्तरण गर्न सकिने बताउनुभयो।
3: पहिचान हुन नसकेको शव कानुन बमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी जमिन मुनि सुरक्षित रूपमा व्यवस्थापन गरिरहेका छौँ। तर डिएनए लगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखिएको छ। यी शव डिएनए म्याचिङ पश्चात सम्बन्धित परिवारलाई हस्तान्तरण गरिनेछ। पहिचान हुन सकेको सब परिवार र आफन्तलाई जिम्मा लगाइरहेको अवस्था छ।
2: बाढी प्रभावित क्षेत्रमा अवरुद्ध विद्युत तथा सञ्चार सेवा सुचारू गर्न दोस्रो दिनदेखि नै काम भएको जानकारी दिँदै प्रधानमन्त्री शाहले हालसम्म 95% क्षेत्रमा सञ्चार सेवा उपलब्ध भएको बताउनुभयो। यसै गरी नुवाकोटमा 85%, धादिङमा 98% र रसुवामा 40% विद्युत सेवा पुनस्थापना भइसकेको प्रधानमन्त्री शाहले जानकारी दिनुभयो। बाढीले भोटेकोशी र त्रिशुली करिडोरका जलविद्युत आयोजना र सौर्य परियोजनामा ठूलो क्षति पुर्याएको जानकारी दिँदै प्रधानमन्त्री शाहले विद्युत उत्पादन गरिरहेका 8 आयोजनामा 281 मेगावाट र 388 मेगावाट क्षमताको निर्माणाधीन 4 आयोजना क्षतिग्रस्त भएको र मर्मतका लागि ठूलो लगानी लाग्ने देखिएको बताउनुभयो। बाढी प्रभावित क्षेत्रका विभिन्न स्थानमा सडक अवरुद्ध भएको र त्यसको मर्मत कार्य भइरहेको पनि उहाँले जानकारी गराउनुभयो।
3: प्रभावित क्षेत्रमा अवरुद्ध भएको सञ्चार सेवा दोस्रो दिनदेखि पुनस्थापना हुँदै 95% सेवा पुनस्थापना भइसकेको छ। सञ्चार सेवाको पहुँच भन्दा बाहिर भएका स्थलहरूमा हाल 30 सेटेलाइट फोन मार्फत सञ्चार भइरहेको छ। बाढीले भोटेकोशी त्रिशुली करिडोरमा सञ्चालित तथा निर्माणाधीन जलविद्युत आयोजना र सौर्य परियोजनामा ठूलो क्षति पुर्याएको छ। विद्युत उत्पादन गरिरहेका 8 आयोजनामा 281 मेगावाट र निर्माणाधीन 4 388 मेगावाट क्षतिग्रस्त भएका छन्, जसमध्ये केही मात्रै मर्मत हुन सक्ने र त्यसका लागि ठूलो लगानी लाग्ने देखिएको छ। जलविद्युत आयोजना क्षेत्रमा उद्धार कार्यका लागि भारतीय, चिनिया र कोरियन विज्ञ टोली परिचालन भइरहेको छ। बाढीका कारण गल्छी, भित्रावती, रसुवागढी सडक र पृथ्वी राजमार्गको गल्छी मुगलिङ खण्डको अधिकांश भाग क्षति भएको छ। साथै पृथ्वी राजमार्गको कृष्णभीर, परेवा भीर लगायतका क्षेत्रमा क्षति पुगेको छ। बाढीका कारण 48 झोलुङ्गे पुल क्षति भएको छ, जसमध्ये 20 मर्मत गर्न मिल्ने र 28 नयाँ निर्माण गर्नुपर्ने देखिएको छ। बाढीका कारण क्षतिग्रस्त मुगलिन नारायणघाट सडकको कृष्णभीर खण्ड भदौ महिनाभित्रै मर्मत सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ।
2: भदौ 10 गते बेलुकासम्ममा खोज उद्धारका लागि विभिन्न 69 उडान मार्फत 351 जना घाइते तथा आलोपत्र परेका व्यक्ति

0: सदनलाई जानकारी गराउनुभयो। प्रधानमन्त्री शाहले नेपाललाई विपद व्यवस्थापनमा चीन, भारत, पाकिस्तान, अमेरिका, जापान, बेलायत लगायतका मित्र राष्ट्र र एसियाली विकास बैंक, विश्व बैंक, युरोपियली युनियन, संयुक्त राष्ट्र संघ लगायतका अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट पनि सहयोग प्राप्त भइरहेको जानकारी गराउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित भएको छ। बैठकमा विशेष प्रस्ताव प्रस्तुत गर्दै सभामुख डोलप्रसाद अर्यालले सबै तहका सरकार, राजनीतिक दल, नागरिक समाज र राज्यका सबै संयन्त्र परिचालन गरी खोज उद्धार, घाइतेको उपचार तथा पुनस्थापनाको प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिनुभयो। सभामुख अर्यालले जलवायु परिवर्तनका कारण नेपालले वर्षेनी ठूलो क्षति बेहोर्दै आएको उल्लेख गर्दै जलवायु परिवर्तनबाट सिर्जित क्षति र नोक्सानीको अन्तर्राष्ट्रिय बहसमा नेपालले स्पष्ट र बलियो आवाज उठाउनु पर्ने बताउनुभयो।
1: जलवायु परिवर्तनबाट सिर्जित क्षति र नोक्सानीको अन्तर्राष्ट्रिय बहसमा नेपालले आफ्नो आवाज अझ स्पष्ट र बलियो रूपमा उठाउनु पर्दछ। यस सम्बन्धमा म नेपाल सरकारको ध्यान आकृष्ट पार्न चाहन्छु। रसुवा विपदले हामीलाई अर्को महत्वपूर्ण पाठ पनि सिकाएको छ। हामीले अब विपद पछिको व्यवस्थापन मात्र होइन, पूर्व तयारीको संस्कृति निर्माण गर्नुपर्दछ। हिमताल र हिमनदीको नियमित अध्ययन र अनुगमनलाई प्राथमिकतामा राख्नु पर्दछ। प्रभावित परिवार र समुदाय प्रति गहिरो समवेदना र ऐक्यबद्धता व्यक्त गर्न चाहन्छु। राष्ट्रिय शोकको घडीमा ऐक्यबद्धता कायम राख्न र तीनवटै तहका सरकार, सबै दल, नागरिक समाज र राज्यका सबै संयन्त्र परिचालन गरी खोज उद्धार र विस्थापित नागरिकलाई पुनस्थापना गर्न तथा घाइतेको उचित उपचारको प्रबन्ध मिलाउन नेपाल सरकारलाई निर्देश गर्दछु।
0: यसअघि आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा संसदीय दलका उपनेता गणेश पराजुलीले संकटका बेला भएका कमजोरीलाई स्वीकार गर्दै सरकार नागरिकको जीवन रक्षाका लागि लाग्नुपर्ने बताउनुभयो। उपनेता पराजुलीले आवश्यकता अनुसार विश्वविद्यालयका अनुसन्धानकर्ता, निजी क्षेत्र, नागरिक समाज र मित्र राष्ट्रहरूमा उपलब्ध विशेषज्ञ र प्रविधि तत्काल परिचालन गरी उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गर्नुभयो। यस्तै बैठकमा नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले खोज तथा उद्धारमा सबैभन्दा खड्किएको विषय नै सुरुङभित्र फँसेका नागरिकको उद्धार भएकाले यसमा हर सम्भव उपायहरू अप्नाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। नेता आङदेम्बेले विपदमा आफूहरू सधैँ सरकारको साथमा रहेको उल्लेख गर्नुभयो। नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले संकटको सामना गर्न सबै राजनीतिक दल, नागरिक समाज र विज्ञहरू सम्मिलित सर्वपक्षीय सर्वदलीय संयन्त्र बनाउन सुझाव दिनुभयो। नेता थापाले सामूहिक शक्तिबाट मात्रै विपदको सामना गर्न सकिने भएकाले सबैका सुझावलाई गम्भीरतापूर्वक लिन सरकारको ध्यान आकर्षण गराउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विपदको सामना गर्न तीनै तहको सरकार बीच समन्वय हुनुपर्ने बताउनुभयो। बाढी प्रभावितको खोज तथा उद्धारमा सेनाले धेरै जोखिम उठाएर काम गरेको उल्लेख गर्दै संयोजक प्रचण्डले सबै तहका सरकारहरू बीचको समन्वयमा जनपरिचालन नहुँदासम्म समस्याको वास्तविक समाधान खोज्न असम्भव हुने बताउनुभयो। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले बेपत्ता नागरिकको खोज, उद्धार र घाइतेहरूको उपचारमा विशेष ध्यान दिन सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता ज्ञान बहादुर शाहीले विपदमा आरोप प्रत्यारोप नभई बाढीबाट प्रभावितको उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो। विपदको समयमा ज्यानको परवाह नगरी खोज तथा उद्धारमा खटिने सुरक्षा कर्मीको सेवा सुविधा बढाउन समेत उहाँले माग गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1,118 जनाको मृत्यु भएको पुष्टि भएको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 45 जना, नुवाकोटमा 155 जना, धादिङमा 59 जना, चितवनमा 348 जना र गोर्खामा 66 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 217 जना र नवलपरासी पश्चिममा 190 गरी 1,118 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। फेला परेको शवहरू मध्ये 1,117 को लास जाँच मुचुलका सम्पन्न भएको छ भने 95 वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 174 महिला, 257 पुरुष र 438 नखुलेको गरी जम्मा 869 वटा शव व्यवस्थापन माटोमा नै सुरक्षित गरिएको छ। साथै पहिचान नभएको 911 वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेलले भोटेकोशी बाढीबाट पर्यटन क्षेत्रमा 50 अर्ब रुपियाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बसेको बैठकमा भएको भोटेकोशी बाढीका कारण पर्यटन क्षेत्रमा परेको प्रभावबारे छलफलमा मन्त्री पौडेलले बाढी प्रभावित क्षेत्रलाई जलवायु सम्पदाका रूपमा विकास गर्न मन्त्रालय प्रतिबद्ध रहेको भन्दै बजेटमा हिमाललाई विश्वव्यापी जलवायु सम्पदाका रूपमा गरी संरक्षणका लागि अन्तर्राष्ट्रिय पहल गर्ने बताउनुभयो। मन्त्री पौडेलले जलवायु परिवर्तनको प्रभावका कारण नेपालले क्षति बेहोर्नु परे पनि नेपालका पर्यटकीय क्षेत्रहरू सुरक्षित रहेको जानकारी प्रवाह गरी पर्यटकको विश्वास कायम गर्नुपर्ने बताउनुभयो। छलफलमा सांसदहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चार माध्यममा विपदबारे नकारात्मक र भ्रामक सूचना प्रवाह रोक्नुपर्नेमा जोड दिनुभयो। यस्तै छलफलमा पर्यटन क्षेत्रका प्रतिनिधिहरूले हालसम्म बाढी प्रभावित 289 पर्यटकको उद्धार भएको जानकारी दिँदै सम्पर्कविहीन पर्यटकहरूको खोजी, उद्धार तथा पुनस्थापनाको प्रगति विवरण पर्यटन बोर्ड, विभाग र मन्त्रालयका वेबसाइट मार्फत नियमित रूपमा सार्वजनिक भइरहेको जानकारी दिनुभयो। उहाँहरूले विपदको समयमा समेत विभिन्न देशका राजदूतावासमा राजदूत नहुँदा असहज भएको बताउँदै रिक्त रहेका स्थानमा राजदूत नियुक्ति गरी अन्तर्राष्ट्रिय पर्यटन सम्बन्ध सुदृढ गर्न सुझाव दिनुभयो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशी बाढीमा सम्पर्कविहीनको खोजीमा सरकार लागिरहेको बताउनु भएको छ। सिलिमे जलविद्युत परियोजनामा कार्यरत कर्मचारीका आफ परिवारजनसँगको आज मन्त्रालयमा भएको भेटमा मन्त्री श्रेष्ठले बेपत्ताको खोजी तथा उद्धारका लागि राज्यका सम्पूर्ण संयन्त्र, दक्ष जनशक्ति, प्रविधि र उपलब्ध स्रोत साधन परिचालन गरिएकाले परिवारजनलाई धैर्यता नगुमाउन आग्रह गर्नुभयो। मन्त्री श्रेष्ठले सरकार आफ्ना नागरिक तथा राष्ट्र सेवकका परिवारसँग रहेको उल्लेख गर्दै कठिन घडीमा परिवारलाई एक्लो महसुस हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले फोन भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच जलवायु परिवर्तनका कारणले अपूरणीय क्षति भइरहेको र त्यसको ठूलो जोखिम नेपालले बेहोर्नु परेको विषयमा छलफल भएको थियो। मन्त्री गौतमले अप्रत्याशित बाढीपछिको विकास, विपद प्रतिरोधी गर्ने विषयलाई नेपालले प्राथमिकतामा राख्ने बताउँदै दिगो र उत्थानशील विकासका लागि मित्र राष्ट्र र दात्री निकायको सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो। भेटमा राजदूत फेनले आर्थिक, प्राविधिक र मानव स्रोत मार्फत विकासका कार्य र पुनस्थापनाको लागि बेलायत सरकारले आपसी सहयोग र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। जलस्रोत तथा जल विज्ञान अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी, त्रिशुली सहितका आसपासका नदीमा आज पानीको सतह बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको जनाएको छ। महाशाखाका मौसमविद सरस्वती विष्टले रसुवा र नुवाकोट भई बहने ती नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अप्नाउन आग्रह गर्नुभयो। उहाँले नेपाल चीन सीमा क्षेत्र नजिकै ताल बनेको र ताल जुनसुकै बेला पनि फुट्न सक्ने भएकाले अर्को सूचना जारी नभएसम्म सर्वसाधारणलाई उच्च सतर्कता अप्नाउन आग्रह गर्नुभयो। यस्तै महाशाखाले आज र भोलि वर्षाको सम्भावना पनि भएकाले बाढीको उच्च जोखिम रहेको जनाएको छ। महाशाखाले देशका विभिन्न जिल्लाका ससाना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने तथा नदी किनार हुँदै यात्रा गर्ने सर्वसाधारणलाई सतर्क रहन समेत अनुरोध गरेको छ। भोटेकोशी र त्रिशुली नदीको बाढीमा परेर 213 जना विद्यार्थी अझै सम्पर्कविहीन रहेको प्रारम्भिक तथ्याङ्कले देखाएको छ। बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा गई 23 वटा विद्यालय प्रभावित भएका छन् भने 16 वटा विद्यालयमा क्षति पुगेको शिक्षा मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। बाढीका कारण भोटेकोशी, त्रिशुली र नारायणी नदी वरपरका विद्यालयका हजारौं विद्यार्थीहरूको पठन पाठनमा अवरोध पुगेको छ। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
2: भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण कारण हजारौं विद्यार्थीको पढाई प्रभावित भएको छ। बाढीले विद्यालय भवन तथा भौतिक संरचनामा क्षति पुर्याएपछि कतिपय विद्यालय बन्द भएका छन् भने केही विद्यार्थी अझै सम्पर्कविहीन छन्। रसुवाको गोसाईकुण्ड गाउँपालिका र नुवाकोटको विदुर नगरपालिकाका विभिन्न विद्यालय बढी प्रभावित भएका छन्। गोसाईकुण्ड गाउँपालिकाको रसुवागढी, केरुङ नाका र टिम्बुरे आसपासका सामुदायिक तथा निजी गरी 15 विद्यालय अहिले बन्द अवस्थामा छन्। गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुरपु तामाङ:
3: पालिकामा रहेको 15 सामुदायिक विद्यालयहरू अहिले पठन पाठन सबैको बन्द छ। निजी विद्यालयहरू 4 गरेर लगभग हाम्रो 3,000 भन्दा बेसी विद्यार्थीहरू अहिले पठन पाठन बन्द छ। कुनै विद्यालयहरू बगाएको छ, कुनै विद्यालयहरूमा अब मान्छे त्रसित भएर केही समय बन्द गरेछ आफ्नो आफन्तहरू घुमेको कारणले।
2: विद्यालय जाने समयमा बाढी आएकाले कतिपय विद्यार्थी बाटोमा हिँडिरहेका थिए भने केही बसबाट विद्यालय जाँदै थिए। कक्षा 12 पढाइ हुने विद्यालयमा त बिहानी कक्षा सञ्चालन भइरहेको थियो। केही विद्यालयले कक्षा 8 र 10 लागि अतिरिक्त कक्षा सञ्चालन गरेकाले बाढी आउँदा विद्यार्थीहरू कक्षामै रहेको हुन सक्ने अनुमान गर्न सकिन्छ। नुवाकोट विदुर नगरपालिकाको बेत्रावतीमा रहेको उत्तरगया बोर्डिङ स्कुलका विद्यार्थी बोकेको बस समेत बाढीले बगाएको नगरपालिकाले जनाएको छ। त्यसो त बाढीले कति विद्यार्थी, शिक्षक र कर्मचारी प्रभावित भए भन्ने तथ्याङ्क आउन सकेको छैन। विदुर स्थित त्रिशुली नदी आसपासका त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय, चेतना आवासीय माध्यमिक विद्यालय र रामचन्द्र आवासीय माध्यमिक विद्यालय भवनमा बाढीले पूर्ण रूपमा क्षति पुर्याएको छ। त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयले भने समयमै बाढीको सूचना पाएपछि आफ्ना सबै विद्यार्थीलाई सुरक्षित स्थानमा पठाउन सफल भएको थियो। तर एकजना शिक्षक र एकजना विद्यालय कर्मचारी भने बाढीमा बेपत्ता भएको विद्यालयले जनाएको छ। विद्यालयका प्रधानाध्यापक राजेन्द्र दुवाडीका अनुसार सुविधा सम्पन्न विद्यालय भवन बाढीले बगरमा परिणत गरिदिएको छ। प्रधानाध्यापक दुवाडी त्यस दिन तत्काल सूचना पुर्याउन सक्दा विद्यार्थीहरू जोगाउन सकिएको स्मरण गर्दै विद्यालय सञ्चालनका विकल्प बारे यसो भन्नुहुन्छ।
4: कक्षा 8-12 विद्यार्थीहरू विद्यालय हटाभित्र 900 आसपास विद्यार्थीहरू थिए। साना विद्यार्थीहरू आउने क्रम थियो। सानो विद्यार्थी लिन गएको एउटा बसलाई चाहिँ मैले माथि डाँडातिर थियो त्यसलाई चाहिँ आउनु पर्दैन, तिमी माथि नै बस है भनेर भने, अर्को त्यो खोला साइडबाट तरेर आउने विद्यार्थी चाहिँ अरूलाई भित्रबाट बाहिर निकालिरहेको छ। उसले चाहिँ एक बस विद्यार्थी लिएर ऊ विद्यालयभित्र छिरे। अहिले उसलाई पनि प्लस टूको बच्चाहरू जो भाग्दै गरेका बच्चालाई पनि राखेर उसलाई पठाएर, ऊ जस्ट त्रिशुलीमा 2 पुल छ 500 वरपर, ऊ नयाँ पुल तर्दै गर्दा पुरानो पुल चाहिँ खोला छोड्थ्यो बाढीले। 1643 विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा विद्यालय नै बगर भएपछि कस्तो हुन्छ। तर पनि यी विद्यार्थीहरू त्यहाँ कनेक्टिभिटी भएपछि सुरक्षित स्थानमा विद्यार्थीहरूलाई राखेर यी विद्यार्थीको भविष्यलाई चाहिँ सुनिश्चित गर्नुपर्छ भन्ने मलाई लाग्छ र त्यही प्रयासमा म हिजोदेखि लागिसकेका छु।
2: नुवाकोटकै पृथ्वी माध्यमिक विद्यालयमा कक्षा 10 अध्ययनरत एकजना विद्यार्थी मानवी न्यौपानेको अभिभावक आफ्नो छोरी बाढीको सूचना पाएपछि जङ्गलतर्फ भागेर ज्यान जोगाउन सफल भएको सम्झनुहुन्छ।
5: बाढी आउनु पूर्व विद्यालयले बाढी आइरहेको जानकारी गरायो। एउटा मासतिर हाम्रो नुवाकोट सप्तरी दरबार जाने बाटोको जङ्गलको आसपासमा हिँडेर जान सक्नेहरूलाई हिँडेर, नसक्नेहरूलाई विद्यालयले बसमा ओसारेर चाहिँ ज्यान जोगाए सबैजनाले, उहाँको किताब कपी सबै विद्यालयमा।
2: भोटेकोसी बाढीले धादिङका विद्यालयहरूमा पनि क्षति पुगेको छ भने कतिपय विद्यालयहरूमा त्रासका कारण पठन पाठन हुन सकेको छैन। बाढीका कारण रसुवा, नुवाकोट र धादिङका गरी 23 विद्यालय प्रभावित भएको जनाइएको छ भने 16 विद्यालयमा क्षति पुगेको छ। 9 विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने बाँकी विद्यालयमा आंशिक क्षति पुगेको मन्त्रालयले जनाएको छ। प्रारम्भिक तथ्याङ्क अनुसार 213 विद्यार्थी सम्पर्कविहीन रहेको बताइएको छ। बाढीले विद्यालयका भवन मात्रै बगाएनन्, हजारौं विद्यार्थीका सपना र भविष्य जोडिएको पढाइ समेत रोकिदिएको छ। किताब कापी बोकेर विद्यालय जानुपर्ने थुप्रै विद्यार्थी बेपत्ता छन् भने धेरैले अभिभावक गुमाएका छन्। जसोतसो भागेर ज्यान जोगाएका विद्यार्थी त्रास बोकेर सुरक्षित ठाउँको खोजीमा छन्। बाढीले विद्यालय बगाए पनि प्रभावित हजारौं बालबालिकाको सुन्दर सपना र भविष्य बग्न नदिन सबैको ध्यान जानु जरुरी छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
0: त्रिशुली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयको लागि बन्द गरिएका छन्। बाढीका कारण विद्यार्थी, शिक्षक र अभिभावक हराइरहेका विद्यालयको संरचना, सड़क र पुलमा पुगेको क्षतिले आवत जावत गर्न कठिन रहेकाले विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएको विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो। उहाँले दैनिक जनजीवन केही सरल र नदी वार्तार गर्न सक्ने भएपछि मात्रै विद्यालय सञ्चालन हुने बताउनुभयो। रसुवाको भोटेकोसी तथा त्रिशुली नदीमा यही भदौ 10 गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कर्मचारी सञ्चय कोषले 2,50,00,000 आर्थिक सहयोग गरेको छ। कोषले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। गुल्मीका 6 स्थानीय तहले भोटेकोशी बाढी पीडितको राहतका लागि 63,00,000 रुपियाँ प्रधानमन्त्री दैवी उद्धार कोषमा दाखिला गरेका छन्। जिल्लाको रुरु क्षेत्र गाउँपालिकाले 26,75,000, चन्द्रकोट गाउँपालिकाले 14,00,000, रेसुङ्गा नगरपालिकाले 10,00,000, गुल्मी दरबार गाउँपालिकाले 5,00,000, मदाने गाउँपालिकाले 4,05,000 र मालिका गाउँपालिकाले 3,00,000 सहयोग गरेका हुन्। यसै रसुवा बाढी पीडितलाई नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाले 32,00,000 रुपियाँ सहयोग प्रदान गरेको छ। मकवानपुरको भीमखेती गाउँपालिकाले भोटेकोसी बाढी पीडितलाई राहत उद्धार र पुनस्थापनाका लागि भन्दै 5,00,000 रुपियाँ आर्थिक सहयोग गरेको छ। यसै गरी रसुवा बाढी प्रभावितलाई डोल्पाका 3 स्थानीय तहले उद्धार राहत तथा पुनस्थापनाका लागि 5,50,000 आर्थिक सहयोग गरेका छन्। जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिकाले 2,00,000, छारका ताङसोङ गाउँपालिकाले 2,00,000 र सेफोक्सुन्डो गाउँपालिकाले 1,50,000 रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सहयोग गरेका हुन्। अमेरिकी मानवीय संस्था साम रिटर्न्स पर्सबाट भोटेकोसी बाढीबाट प्रभावित समुदायलाई सहयोगका लागि उपलब्ध 40 टन भन्दा बढी आपतकालीन राहत सामग्री आज काठमाडौँ पुगेको छ। बाढी प्रभावित क्षेत्रमा स्थानीय स्तरमा कार्यरत संस्था मार्फत 2,600 परिवारलाई सहयोग स्वरूप पानी, फिल्टर, त्रिपाल, कम्बल, सरसफाई किट तथा सौर्य बत्ती लगायतका सामग्री उपलब्ध गराइने नेपाल स्थित अमेरिकी दूतावासले जनाएको छ। त्रिशुली नदीको कटानका कारण पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित भएपछि काठमाडौँ हेटौँडा जोड्ने वैकल्पिक मार्गको नयाँ रूट तथा कार्यतालिका सार्वजनिक भएको छ। वर्षातको समय र सडकको अवस्थालाई ध्यानमा राख्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वयमा वैकल्पिक रूट निर्धारण गरिएको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार काठमाडौँबाट हेटौँडाका लागि छुट्ने साना सवारीका लागि फर्पिङ, फाखेल, कुलेखाने, भीमखेदीको रूट कायम गरिएको छ भने यस्तै हेटौँडाबाट काठमाडौँ छुट्ने साना सवारी भीमफेदी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली हुँदै काठमाडौँ प्रवेश गर्नेछन्। त्यसै गरी ठुला तथा मालवाहक सवारी काठमाडौँबाट चापागाउँ, भट्टे डाँडा, ठिङ्गन हुँदै हेटौँडा पुग्नेछन्। भोटेकोसी बाढी पछि फेला परेका शबहरूको पहिचान गर्न निकै कठिनाई भएको छ। शबहरू पहिचान गर्न नसकिने अवस्थामा भएकाले आफन्तहरूले कपडा, गहना, ट्याटु तथा शरीरका अन्य चिन्हको सहारा लिन थालेका छन्। बाढीपछि विभिन्न जिल्लामा सङ्कलन गरिएका 102 शब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शब गृहमा राखिएकोमा पहिचान हुन नसकेका 78 शबको अस्थायी व्यवस्थापन समेत गरिएको छ। कास्कीबाट संवाददाता गौरव त्रिपाठीको रिपोर्ट।
6: विनाशकारी बाढीपछि फेला परेका शबहरूको पहिचान प्रक्रिया जटिल बन्दै गएको छ। रसुवा बाढीबाट विभिन्न जिल्लामा संकलन गरिएका 102 शब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शब गृहमा राखिएको थियो। ती मध्ये धेरै शब क्षेत्र विच्छेद अवस्थामा रहेका कारण पहिचान गर्न कठिनाई भएको छ। आफन्तहरूले कपडा, गहना, ट्याटु तथा शरीरका अन्य संकेतका आधारमा आफ्ना परिवारका सदस्यको शब पहिचान गरिरहेका छन्। स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शब पहिचानका लागि 1,000 भन्दा बढी आफन्तहरू पुग्नु भएको थियो। नुवाकोटका राजकुमार तामाङले 5 वर्षीय छोरा प्रिन्स तामाङको शब स्कुलको टाइर मालाका आधारमा चिन्नु भएको थियो।
7: त्यो फोटोमा मलाई पनि अहिले होइन कि भन्ने लागेको थियो। भाइहरूले ओरिजिनल फोटोमा यहाँनिर कोठी छ, मठ पनि मिल्दो जुल्दो छ भने त्यहाँ सबैको टाइम मिल्यो।
6: विनाशकारी बाढीमा परि ज्यान गुमाएका मध्ये पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएका पहिचान हुन नसकेका 78 शबहरूको अस्थायी व्यवस्थापन गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार ती शबहरू पोखरा महानगरपालिका 16 दीप स्थित सिंचाई डिभिजन कार्यालयको जग्गामा व्यवस्थापन गरिएको हो। व्यवस्थापन गरिएका शबहरूलाई छुट्टा छुट्टै नम्बरिङ गरिएको छ। भविष्यमा आवश्यकता परेमा आफन्तजनलाई शब पहिचान गर्न तथा डिएनए परीक्षणका लागि सहज हुने गरी अभिलेखीकरण गरिएको जनाइएको छ।
8: पोखरामा पोस्टमार्टम तथा शब व्यवस्थापनको लागि भनेर विपदबाट प्रभावित जिल्लाहरूबाट शबहरू पठाइएको थियो, जसमा 102 मध्ये पूर्वी नवलपरासीको 41 थियो, धादिङको 27 थियो, गोर्खाको 11 थियो, तनहुँको 24 थियो। सम्पूर्ण शबहरू हामीले 8 दिनसम्म शनाखतको लागि र पोस्टमार्टम प्रक्रियाको लागि राख्यौँ। अब सम्पूर्ण रूपमा पोस्टमार्टम सकिएको छ। 102 शब मध्ये 19 पहिचान भइसकेको अवस्था छ।
6: जिल्ला विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक बसेर अस्पतालमा लामो समयसम्म शब राखिरहँदा थप समस्या उत्पन्न हुन सक्ने निष्कर्षका आधारमा व्यवस्थापन प्रक्रिया अघि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले जानकारी दिनुभयो।
9: केही आफन्तहरू आएर शबहरू हेर्ने पहिचान गर्ने काम भएको छ। लामो समय शबहरू राखेर शबहरू बिग्रने व्यवस्थापनमा अप्ठ्यारो भएको हुनाले
6: पोखरामा ल्याइएका बाढीमा पनि ज्यान गुमाएका 102 जना मध्ये हालसम्म 19 जनाको मात्र शब शनाखत भएको छ। पहिचान हुन नसकेका मध्ये केहीलाई आफन्तले आफ्नो हुन सक्ने भन्दै दावी गरेकाले रोकिएको छ भने एक शब

0: दावी परेको छ। हालसम्म विभिन्न 15 निर्जीवन बीमा कम्पनीका 583 बीमा लेखमा दावी परेको नेपाल बीमा प्राधिकरणले जनाएको छ। हालसम्म परेका बीमा दावी मध्ये 20 अर्ब 50 करोड रुपियाँ इन्जिनियरिङ तथा ठेक्का जोखिम अन्तर्गत परेका छन्। यस्तै सम्पत्ति बीमा अन्तर्गत 113 बीमा लेखका 2 अर्ब 34 करोड रुपियाँ र मोटर बीमा अन्तर्गत 313 बीमा लेखबाट 1 अर्ब 55 करोड रुपियाँ दावी परेको छ। त्यस्तै परिवहन बीमा अन्तर्गत 47 बीमा लेखबाट 89 करोड 87 लाख रुपियाँ तथा अन्य बीमा शीर्षकमा 54 बीमा लेखबाट 52 करोड 92 लाख रुपियाँ दावी परेको छ। बाढीबाट जलविद्युत आयोजना, सडक तथा पूर्वाधार, सवारी साधन, व्यावसायिक सम्पत्ति तथा सीमावर्ती नाका रहेका सामानमा ठूलो क्षति पुगेकोले आगामी दिनमा बिमाको दाबी रकम बढ्न सक्ने अनुमान छ।
1: वहाँ हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार। पाँचथरको फिदिमी स्पोर्टिङ क्लब अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। बुधबार भएको अन्तिम सेमी फाइनल खेलमा झापा 11 फुटबल क्लबलाई 1-0 गोल अन्तरले पराजित गर्दै फिदिम फाइनल पुगेको हो। फिदिम स्पोर्टिङ क्लबको जितका लागि सुसन जबेगुले खेलको 34 मिनटमा निर्णायक गोल गरे। प्रतिस्पर्धात्मक खेलमा झापाले गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन। खेलमा फिदिमका खेलाडी मिराग खजुम म्यान अफ द म्याच घोषित भए। साबिक विजेता समेत रहेको सिराहाको सहलेस युथ क्लब मंगलबार भएको पहिलो सेमी फाइनलमा भारतको जर्जियन युनाइटेड फुटबल क्लबलाई 2-0 गोल अन्तरले पाखा लगाउँदै फाइनल पुगेको हो। प्रतियोगिताको फाइनल खेल आगामी शुक्रबार हुने आयोजक लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेलले जानकारी दिनुभयो। अब मौसम। आज राति देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहनुका साथै कोशी बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 31.6, न्यूनतम 21.7 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम तापक्रम 27.9, न्यूनतम 20.3 डिग्री सेल्सियस, वर्षा 3.4 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 32.2, न्यूनतम 22.5, वर्षा 28.6 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 30.5, न्यूनतम 23.5 डिग्री सेल्सियस, वर्षा 3.6 मिलिमिटर। र दिपायलको अधिकतम तापक्रम 30.4, न्यूनतम 24 डिग्री सेल्सियस, वर्षा 0.7 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक।
2: ताजा खबर

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। विपद व्यवस्थापनमा सरकारको भूमिकामाथि प्रश्न, सत्ता पक्षमै असन्तुष्टि, होल्डिङ सेन्टरमा महिला तथा किशोरीको सुरक्षा जोखिम, सुरक्षित वासको व्यवस्थापन गर्न सभामुखको सरकारलाई ध्यानाकर्षण, भोटेकोसी विपत्तिको आठौं दिन खोजी उद्धार अझै जारी, हालसम्म करिब 1200 शव फेला, मृत्यु भएका मध्ये 69 जनाको मात्रै पहिचान खुल्यो,
1: अहिले पनि तपाईँको चाहिँ सम्पर्कविहीन मान्छेहरू हुनुहुन्छ विभिन्न ठाउँमा र त्यसमध्ये सबभन्दा धेरै बढी चाहिँ सम्पर्कविहीन भनेको नुवाकोटका 1558 जना हुनुहुन्छ भने रसुवाका चाहिँ 865 जना चाहिँ अहिले पनि मिसिङ हुनुहुन्छ।
0: नेपालका 47 हिमताल उच्च जोखिममा रहेको अध्ययन प्रतिवेदन, कोशी प्रदेशका 1,63,000 घर विपदको उच्च जोखिममा, बाढी प्रभावित क्षेत्रमा खानेपानीको अभाव बढ्दै
2: एक घण्टा लाग्छ त्यहाँ जानलाई
3: पानी
2: लिनलाई, खोलाको छेउमा आधी घण्टा जान आधी घण्टा आउनु,
0: र नेपाल एक क्रिकेट टोली तास्मानियासँगको एक दिवसीय खेलमा पराजित, शुक्रबार साउथ अस्ट्रेलिया र आइतबार न्यूजील्याण्ड ए सँग खेल्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: हिमाली क्षेत्रको विपद सम्बोधनका लागि नेपाल, चीन र भारतबीच प्राविधिक र वैज्ञानिक सहकार

0: कार्य हुनु अनिवार्य भइसकेको छ। कोशी नदी बेसिन चीन तिब्बत नेपाल र भारत तीनवटै देशसँग जोडिएकाले माथिल्लो तटीय क्षेत्रमा हुने हिमताल विस्फोट वा पहिरोले तल्लो तटीय क्षेत्रहरूमा श्रृङ्खलाबद्ध विनाश ल्याउँछ भन्ने वैज्ञानिकहरूको भनाईलाई प्राथमिकता दिएरै तीनै देशले योजनाबद्ध तरिकाले काम गर्नुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
1: पटुकोशी बाढी व्यवस्थापन बारे प्रधानमन्त्रीले संसदमा सरकारको बचाव गरे पनि उद्धार र राहत प्रभावकारी नभएको प्रश्न अझै कायमै छ। विपक्षी सँगै सत्ता पक्षका नेताहरूले समेत समन्वयको कमी र सरकारी कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। सरकारका लागि मुख्य चुनौती दावी भन्दा परिणाम देखाउँदै पीड़ितको उद्धार राहत र पुनस्थापना प्रभावकारी बनाउनु रहेको सांसदहरूले बताएका छन्।
2: प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा भोटेकोशी बाढी व्यवस्थापनमा सरकारमाथि उठेका प्रश्नको जवाब दिँदै यस विषयमा सरकार गम्भीर रहेको बताउनु भएको छ। उहाँले अन्तर्राष्ट्रिय सहयोग पहिलो दिनदेखि नै लिइरहेको सूचना प्रभावका लागि 11 लाख एसएमएस पठाइएको र प्रदेश तथा स्थानीय सरकारसँग निरन्तर समन्वय भइरहेको बताउनु भयो। सब व्यवस्थापन वैज्ञानिक र कानूनी प्रक्रिया अनुसार गरिएको भन्दै प्रधानमन्त्री शाहले पहिचान नभएका सबको डिएनए परीक्षण गरी पछि पहिचान गर्न सकिने बताउनु भएको छ। सुरुङमा फँसेकाहरूको उद्धार कठिन र प्राविधिक विषय भएकाले राज्यका सबै पक्षले प्रयास गरिरहेको समेत उहाँले बताउनु भयो।
3: यो बाढीभित्र पसेर बाढी सहित सँगसँगै हिलो माटोहरूले पुरै कम्प्लिटली पूर्ण रूपमा थुनिएका टनेलहरू हुन्। यस सम्बन्धी काम गर्नलाई एकदमै ठुलो एक्सपर्टिज कुनै देशहरूसँग पनि थिएन, हामीसँग पनि एकदमै तत्कालै गर्न सकिने टेक्नोलोजी अहिलेसम्म कोहीसँग पनि छैन। विभिन्न राष्ट्रहरूमा जति उद्धार भएका थिए त्योभन्दा यो एकदमै बिल्कुलै फरक किसिमको अवस्था हो र त्यसको लागि जुन बेलामा पाएक पर्छ, जति बेला मौसमले साथ दिन्छ, जति बेला त्यो हिलो थोरै सुक्छ, जति बेला त्यहाँनिर अर्डिनेट ठाउँ हुन्छ र मान्छेहरू पस्न सक्ने त्यसलाई ब्रेक गर्न सक्ने ठाउँहरू हुन्छ त्यो बेला मात्रै गर्न सकिन्छ। र एउटा टनेलमा एकैचोटि 4-5 वटा 20 वटा एक्सकाभेटर किन लाइएन भन्ने जस्तो पनि कुरा आएको थियो, त्यो एउटा टनेलमा एकचोटिमा एउटा दुईटा भन्दा धेरै एक्सकाभेटरले काम पनि गर्न सक्दैन।
2: तर भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत प्रभावकारी नभएको भन्दै सरकारको आलोचना बढेको छ। विपक्षी दलसँगै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका नेताहरूले पनि सरकारको कार्यशैलीप्रति असन्तुष्ट व्यक्त गरेका छन्। आज प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर उद्धार तथा राहतको काम भइरहेको जानकारी दिनुभयो। तर विपक्षी दलका नेताहरूले सरकार फिल्डमा भन्दा सामाजिक सञ्जाल र प्रचारमा बढी देखिएको आरोप लगाएका थिए। पूर्व प्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले विपक्षी मात्रै होइन आफ्नै सांसदलाई समेत विश्वासमा लिन नसकेको बताउनुभयो।
4: अरूलाई पनि विश्वासमा लिनुपर्छ, अरूका अनुभव पनि महत्वपूर्ण हुन सक्छन् भन्नेतिर उहाँको ध्यान नजानु। संसदलाई विश्वास लिने भनेको खालि प्रतिपक्षका सांसदलाई मात्रै होइन, कार्यशैलीले के देखाउँछ भने आफ्नै दलका सांसदलाई विश्वासमा लिने मेहनत पनि गरेको मैले चाहिँ देख्दिनँ। उहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो? यस्तो त हुँदैन। प्रधानमन्त्री त हामी सबैको प्रधानमन्त्री हो नि। जति बेला हामी सबैले भनेका छौँ तपाईँलाई सहयोग गर्छौँ भनिराखेका छौँ, भन्दा भन्दै पनि कसैको पनि अनुहार हेर्न नपर्ने के हो त्यो तरिका?
2: प्रमुख प्रतिपक्षीय दलका नेता भीष्म राज आङदेम्बेले संघीय सरकारले प्रदेश र स्थानीय तहसँग पर्याप्त समन्वय नगरेको आरोप लगाउनु भएको छ।
5: हामीले मौनता साध्यौँ, खबरदारी गरेनौँ र प्रश्न गरेनौँ भने हामी जिम्मेवारी र कर्तव्यबाट विमुख रहेको ठहर्छ। त्यसैले यो पूर्वाग्रह होइन, प्रश्न हो। केही विषयमा ध्यान आकर्षण गर्नै पर्ने अवस्था भएर म यी विषय राख्न गएको छु, राख्न लागिरहेको छु। हामी सरकारलाई कमजोर होइन, प्रभावकारी प्रश्न गरिरहेका छौँ। म सभामुख महोदय मार्फत सम्माननीय सरकार र सत्तासीन साथीहरूलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, यो प्रचार होइन, प्राण बचाउने समय हो।
2: बैठकमा विपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले रसुवामा आएको भयानक बाढी प्रकृति सृजित विध्वंस हो वा मानव निर्मित दुर्घटना भनी गम्भीर समीक्षा गर्नुपर्ने बताउनु भएको छ। उहाँले प्रत्येक वर्ष बाढीको कहर बेहोर्नु पर्ने भएकाले यसको विषयमा गम्भीर भएर समीक्षा गर्नुपर्ने बताउनु भएको हो।
6: अचानक घटित यो विस्मयकारी विध्वंसमा हजारौं ज्ञात अज्ञात नेपाली तथा विदेशी नागरिकहरूको ज्यान गुमाएका छन्, हजारौं अझै बेपत्ता छन्, सयौं घाइते भएका छन्, खरबौंको भौतिक क्षति भएको छ। सिङ्गो देश शोकमग्न तथा सारा संसार स्तब्ध छ। सम्माननीय सभामुख महोदय, निश्चय पनि यो भयंकर दुर्घटनामा घाइते भएकाहरूको उपचार हुन सक्दछ। निश्चय पनि बेपत्ताहरूको पत्ता लाग्न सक्छ। खरबौंको भौतिक क्षति पनि पूर्ति हुन सक्दछ।
2: सत्तारूढ रासुपाका सांसद गणेश पराजुलीले पनि उपलब्ध स्रोत साधन मात्र परिचालन गरेर जिम्मेवारी पूरा भएको ठान्न नहुने बताउनु भयो। उहाँले आवश्यक परे विज्ञ निजी क्षेत्र नागरिक समाज र मित्र राष्ट्रको सहयोग लिन सरकारलाई सुझाव समेत दिनुभयो।
7: संकटको समयमा नेतृत्वको भूमिका स्वयं सबै काम गर्न दौडिने मात्र होइन, सही ठाउँमा सही निर्णय र व्यक्तिलाई परिचालन गर्ने आवश्यक निर्णय तत्काल गर्ने, अवरोध हटाउने र सम्पूर्ण संयन्त्रलाई एउटै उद्देश्य नागरिकको जीवन रक्षामा केन्द्रित गराउने हो।
2: भोटेकोसी बारीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका 15 स्थानीय तह प्रभावित भएका छन्। खोजी उद्धार र राहतमा ढिलाइ भएको भन्दै प्रभावित क्षेत्रमा सरकारमाथि जनआक्रोश पनि बढ्दै गएको छ।
1: भोटेकोसीमा विनाशकारी बाढी आएको 8 दिन पनि प्रभावित क्षेत्रमा खोजी उद्धार राहत वितरण र सब व्यवस्थापनको काम जारी छ। बाढीका कारण रसुवा, नुवाकोट र धादिङका कयौं स्थान अझै सड़क सम्पर्कबाट बाहिर छन्। नेपाल प्रहरीका अनुसार आज बेलुका 5 बजेको तथ्याङ्क अनुसार 1204 जनाको शव भेटिएको छ। 6541 जनाको उद्धार गरिएको र 4858 जना अझै सम्पर्कविहीन रहेका छन्। खोजी तथा उद्धारका लागि मात्रै 7912 प्रहरी परिचालन गरिएको छ। बाढीमा ज्यान गुमाएका मध्ये 69 जनाको पहिचान खुलेको छ। प्रभावित जिल्लाका प्रहरी कार्यालय तथा अस्पतालबाट प्राप्त विवरणका आधारमा 69 जनाको नाम खुलेको हो। ठूलो संख्यामा शव फेला परे पनि पहिचान भने निकै कमको मात्र हुन सकेको छ। रसुवामा विभिन्न स्थानबाट 133 शव संकलन गरिएको छ। टिमुरेबाट 104, स्याफ्रुबेसी र रोङ्गाबाट 18 तथा बेत्रावतीबाट 11 शव संकलन गरिएको प्रहरीले जनाएको छ। शवहरू गन्हाउन थालेपछि हेलिकप्टर मार्फत नुवाकोटको विदुर लैजाने काम भइरहेको छ। बाढीले बगाएर भारत पुगेका 9 शव पनि नेपाल ल्याइएको छ। तीमध्ये 4 महिला, 4 पुरुष र 1 बालिकाको शव रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रामबहादुर केसीले सिआइएनलाई जानकारी दिनुभयो।
8: रसुवा भोटेकोसी बाढीको कारण हालसम्म चाहिँ भएको जनधनको क्षतिको स्थिति हामीले चाहिँ निरन्तर चाहिँ प्रकाशित गरिराखेका छौँ र खोज उद्धार राहत व्यवस्थापनको कार्य निरन्तर रूपमा भइराखेको पनि छ। र हालसम्मको विवरण अनुसार शव फेला परेको संख्या 1204 जना रहेको छ। यो चाहिँ 5 बजेसम्मको डाटा हो। अहिले पनि तपाईँको चाहिँ सम्पर्कविहीन मान्छेहरू हुनुहुन्छ विभिन्न ठाउँमा र त्यसमध्ये सबभन्दा धेरै बढी चाहिँ सम्पर्कविहीन भनेको नुवाकोटका 1558 जना हुनुहुन्छ भने रसुवाका चाहिँ 865 जना चाहिँ अहिले पनि मिसिङ हुनुहुन्छ। त्यस्तै गरी अर्को ठुलो भनेको जलविद्युत आयोजनाका करिब चाहिँ 639 जना चाहिँ अहिले पनि मिसिङ हुनुहुन्छ भने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, भन्सार कर्म कार्यालय, त्यस्तै अध्याक्रमण कार्यालय लगायतका चाहिँ कर्मचारीहरू पनि मिसिङ हुनुहुन्छ। रसुवा जिल्लाका पनि करिब 865 जना पनि मिसिङ हुनुहुन्छ भने अब अहिलेसम्म चाहिँ घाइतेको संख्या 292 रहेको छ। त्यो मध्ये अब केही डिस्चार्ज पनि भइसक्नु भएको छ र अहिलेसम्म चाहिँ सनाकत भई बुझिलिएको शब्दको संख्या जम्मा 68 मात्रै रहेको छ।
1: आवश्यक प्रक्रिया पूरा गरी शवहरू बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ। गोर्खामा पनि 72 जना अझै सम्पर्कविहीन रहेका छन्। यसैबीच पूर्वी नवलप्रासीको देवचुलीमा शव व्यवस्थापन गरिएको क्षेत्रमा जंगली जनावरले शव उत्खनन गर्न सक्ने जोखिम भएपछि स्थानीय तहको सहयोगमा तार जाली लगाइएको छ। बाढीबाट कतिजनाको मृत्यु भयो, कति घाइते छन् र कति अझै सम्पर्कविहीन छन् भन्ने एकीकृत विवरण अझै स्पष्ट हुन सकेको छैन। नेपाली सेनासहित सुरक्षाकर्मी, स्वयंसेवक र स्थानीयवासी खोजी तथा उद्धारमा खटिएका छन्। प्रभावित क्षेत्रमा सड़क तथा संचार सम्पर्क पुनस्थापना गर्नु पनि सरकारका लागि ठूलो चुनौती बनेको छ। होल्डिङ सेन्टरमा राखिएका महिला, किशोरी र बालबालिकाको सुरक्षा जोखिम बढेको छ। कतिपय सेन्टरमा उनीहरूलाई पुरुष तथा अन्य व्यक्तिहरूसँगै खुला स्थानमा सुत्ने व्यवस्था गरिएको छ। महिला तथा किशोरीका लागि छुट्टै सुरक्षित बस्ने ठाउँ, पर्याप्त गोपनीयता र सुरक्षाको व्यवस्था नहुँदा उनीहरू थप जोखिममा परेका छन्। कतिपय स्थानमा होल्डिङ सेन्टरमा किशोरीहरू प्यासेजमै सुत्नुपर्ने अवस्था रहेको र राति असुरक्षित तथा डर लाग्ने रहेको एक किशोरीले सिआइएनसँग बताउनुभयो।
9: बस्न अलिक सेफ हुन्छ नि त, आफूलाई डर हुँदैन, मनमा अलिक बस्ने ठाउँ भएदेखि आनन्दसँग सुत्न भए पनि पाइन्छ नि त। राति कति बजे निदाउने गरेर खै थाहा नै हुँदैन, अब निद्रा लाग्दैन, अब यस्तो भइरहेको छ सबैजना हुनुहुन्छ सँगै। अब त्यस्तोमा सुनाली हुने हुन्छ घरको आफ्नो कोठा याद आउँछ डर लाग्छ के होला अब राति के कोही अब चोर सोर आएर केही गरिदियो भने नि अब हुन्छ गेट त लाग्छ के त लगाउँछ तर त्यत्रो मान्छे अब कसो के भएर छ मलाई यस्तो भइरहेको छ
1: एसीबी सभामुख डोलप्रसाद अर्यालले बाढीबाट प्रभावित महिला तथा बालबालिकाको सुरक्षा र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ प्रतिनिधि सभामा विशेष सम्बोधन गर्दै उहाँले विपदका बेला मानसिक स्वास्थ्यप्रति संवेदनशील हुनु र विस्थापित नागरिकको सुरक्षित पुनस्थापना गर्न आग्रह समेत गर्नुभयो
10: विपदबाट प्रभावित नागरिकको मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुँदै महिला तथा बालबालिकाको सुरक्षा संरक्षण र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछु विगत केही दशकदेखि जलवायु परिवर्तनको प्रभावबारे निरन्तर चर्चा गर्दै आएका छौँ जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि भइरहेको छ हिमनदी र हिमतालमा परिवर्तन भइरहेको छ हिम पहिरोको जोखिम बढिरहेको छ र असामान्य वर्षाका घटना पनि देखिन थालेका छन्
1: साझा खबरमा अब खेल खबर नेपाल एक क्रिकेट टोली तास्मानियासँगको एक दिवसीय खेलमा पराजित भएको छ आज भएको रोमान्च खेलमा नेपाल तास्मानियासँग दुई विकेटले पराजित भएको हो नेपालले दिएको 193 रनको लक्ष्य तास्मानियाले अन्तिम ओभरमा 8 विकेटको क्षतिमा पूरा गर्यो नेपालले यसअघि टप एन्ड टी ट्वेन्टी सिरिजमा पनि प्रतिस्पर्धा गरेको थियो जहाँ 6 मध्ये 2 खेल मात्र जितेको थियो नेपालले यसपछि शुक्रबार साउथ अस्ट्रेलियासँग तथा आइतबार न्यूजील्याण्ड एसँग एक दिवसीय खेल खेल्नेछ
0: सन्तोषी रावल
1: बाढीपछि प्रभावितहरूका लागि खानेपानीको व्यवस्था कसरी भइरहेको छ
11: ट्याङ्कर र दमकलहरू मार्फत ती होल्डिङ सेन्टरमा नियमित पानीको आपूर्ति गरिरहेका छौँ
1: मरेका जनावरका शव व्यवस्थापन नहुँदा स्वास्थ्य जोखिम बढ्ला विज्ञको जानकारी सँगै बाढी प्रभावित क्षेत्रमा बढ्दो खानेपानी समस्या समाधानका लागि सरकारले गरिरहेको पहल लगायतका खबर बाँकी नै छ सिआइएनको साझा खबर सुन्दै गर्नुहोला विपद जुनसुकै बेला आउन सक्छ बाढी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ तर यस्तो कठिन अवस्थामा पनि बालबालिका गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ
12: सबैभन्दा महत्त्वपूर्ण कुरा 6 महिनासम्मका शिशुलाई आमाको दुध मात्र दिनुहोस् यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस् आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ
1: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौँ थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ सम्भव भएसम्म दाल अन्डा दुधजन्य पदार्थ सागसब्जी फलफुल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौँ
12: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ परिवारमा उपलब्ध पोसिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याउ
13: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौँ चाउचाउ र जङ्क फुड भन्दा पोसिलो खानेकुरा बाँडौँ
1: वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र सिआइएन
14: महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली साथी दीपक आचार्यबाट।
13: साझा खबरमा अब मिलिजुली नेपालीमा महत्त्वपूर्ण जानकारी र सूचना। विनाशकारी बाढीपछि नुवाकोटको सदरमुकाम सहितका बस्तीहरूमा ल्याइएका खानेपानीका पाइपलाइनहरू टुटेका छन्। हामीले विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीलाई बाढीपछि प्रभावितहरूका लागि खानेपानी व्यवस्था कसरी भइरहेको छ भनेर सोधेका थियौँ।
11: पहिलो र दोस्रो दिन चाहिँ हाम्रो काठमाडौँ उपत्यका खानेपानीबाट पनि ट्याङ्करहरू पठाउनु भएको थियो। पछि हामीले होल्डिङ सेन्टर जहाँ बत्ती आइसकेपछि हाम्रै नगरपालिकाको ट्याङ्कर र दमकलहरू मार्फत ती होल्डिङ सेन्टरमा नियमित पानीको आपूर्ति गरिरहेका छौँ। प्रभावितहरू मात्रै नभएर खानेपानीको सन्दर्भमा यो बाढीले चाहिँ हाम्रा खानेपानी आयोजनाहरू उपभोक्ताहरूले चलाइराख्नु भएका खानेपानी आयोजनाहरू प्रभावित हुँदा बाढी प्रभावितहरूलाई मात्रै होइन आम नागरिकहरूलाई पनि पानीको आवश्यकता परिसकेको छ र त्यसमा ट्याङ्करहरूबाट व्यवस्थापन पनि गरिरहेको छ। केही काठमाडौँबाट पनि मगाइसकेका छन्। बत्ती आइसकेको सन्दर्भमा लिखु गाउँपालिकादेखि लगाएर आसपासका पालिकाहरूबाट पनि पानी केन्द्रित गरेर चाहिँ हामीले वितरण गरिरहेका छौँ।
13: भीषण बाढीले पक्की पुल बगाएपछि नुवाकोटको त्रिशुली नदीमा तुइन राख्न थालिएको छ। यो विपदमा राहत स्वास्थ्य सामग्री तथा आवश्यक सेवा तत्काल पुर्याउन र आवत जावतलाई केही सहज बनाउन तुइनले सहयोग पुग्ने पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाले बताउनु भयो।
16: तुइन तर्दाखेरि चाहिँ अब हाम्रो चाहिँ बास्केट छ, बास्केट त फलामको छ, मजबुतै छ, त्यही पनि अब त्यसमा मुभमेन्टहरू गर्नु भएन र तान्ने पनि जनशक्ति दुई साइडमै तान्ने जनशक्ति पनि हुन्छ। त्यसमा अलिकति हामीले चाहिँ हतार नगरिकन चाहिँ गऱ्यौँ भने अरू त्यस्तो कम्प्लेक्स चिज त यसमा केही पनि हुँदैन। 150 केजीसम्म लान सकिन्छ भनेको छ। त्यो भएपछि अब वेट हेरेर दुईजनासम्म व्यक्ति नभए त्यही 150 केजी अथवा तपाईँको लगभग 200 सम्म चाहिँ खाद्यान्न सामग्रीहरू चाहिँ हामी त्यो वेटको लिमिट अनुसार चाहिँ वारपार गराउन सक्छ। र अब जनताले पनि अलिकति त्यहाँ चाहिँ प्रभावित क्षेत्रमा चाहिँ संयमित भएर लाइन बसेर चाहिँ होडबाजी नगरिकन अब बनिसकेको छ भने चाहिँ अब टाइम लाग्ला तर सबैको पालो आउँछ। त्यसरी पालो पालो गरे भने चाहिँ समस्या हुँदैन भन्ने मलाई लाग्छ। अहिले हामीले प्लानिङ गरेको चाहिँ 5 ठाउँमा बनाउने भन्ने कुरो छ। एउटा यो त्रिशुली बजारमा अहिले लगभग सम्पन्न भइसकेको छ। त्यसपछि देवीघाट अनि बेत्रावती भैँसे र अर्को चाहिँ यो सिमचौर भन्ने ठाउँमा चाहिँ अहिले फर्स्ट फेजमा चाहिँ हामीले 5 ठाउँमा चाहिँ राख्ने भन्ने प्लान गरेका छौँ।
13: भोटे कोशी त्रिशुली र नारायणी नदी किनार क्षेत्रमा बाढीपछिको अवस्थामा दुर्गन्ध आएको जानकारी प्राप्त भएको छ। यो गन्ध मरेका चौपाया वा मानिसको शवबाट पनि आएको हुन सक्छ। के यो गन्धले रोग फैलाउला? हामीले यो प्रश्न संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई सोधेका थियौँ। डाक्टर पुनका अनुसार सामान्य अवस्थामा मरेका पशु चौपायाको शवबाट सिधै कुनै पनि रोग सर्दैन। स्वस्थ पशु वस्तुहरू बाढीमा बगेको अवस्थामा त्यस्ता मृत शरीरबाट प्रत्यक्ष रूपमा रोग नसर्ने चिकित्सकहरूको भनाइ छ। तर पशु चौपाएका शवहरू राम्रोसँग गाडिएन वा राम्रोसँग व्यवस्थापन गरिएन भने त्यसबाट पानी वा खानेपानी प्रदूषित हुन्छन् र नजिक दुर्गन्ध फैलिँदा मानिसमा समस्या हुन्छ। यसरी दुर्गन्धित पशु वस्तुहरू खानेपानी वा खानेकुरा र मानिसको नजिक रहेमा त्यसबाट भने रोग सर्न सक्छ। त्यसैले पिउने पानीलाई शुद्ध बनाएर मात्र प्रयोग गर्न चिकित्सकहरूले सुझाव दिएका छन्। पानी उमालेर वा शुद्धिकरण गरेर खान योग्य बनाउन सकिन्छ।
0: साझा खबरमा अब बाँकी खबर। कोशी प्रदेशका 1,63,299 घर प्राकृतिक विपदको जोखिममा रहेको प्रदेश सरकारको प्रतिवेदनले देखाएको छ। तीमध्ये 17,337 घरलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था छ। प्रदेशको मनसून पूर्व तयारी तथा प्रतिकार्य योजना अनुसार बाढ़ी पहिरो र हिमताल विस्फोटबाट हुने बाढ़ी प्रदेशका 14 जिल्लाका घरहरू जोखिममा रहेका छन्। सबैभन्दा ठूलो जोखिम बाढ़ीबाट देखिएको छ। बाढ़ीका कारण मात्रै 110,421 घर प्रभावित हुन सक्ने अनुमान गरिएको छ। तीमध्ये 15,060 घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा छन्। त्यस्तै पहिरोका कारण 23,931 घर जोखिममा छन्। तीमध्ये 2,227 घरलाई सुरक्षित स्थानमा सार्नुपर्ने देखिएको छ। पहिरोको जोखिम पहाड़ी जिल्लामा बढ़ी छ। हिमताल विस्फोटबाट आउन सक्ने बाढ़ीको जोखिम पनि 11,600 10 घरमा रहेको छ। यस्तै नेपालका कोशी गण्डकी र कर्णाली नदी प्रणालीमा जोडिएका 47 हिमताल तथा हिमनदी उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ। जोखिममा रहेका हिमताल मध्ये 42 कोशी 3 गण्डकी र 2 कर्णाली बेसिनमा छन्। तीमध्ये 25 तिब्बत 21 नेपाल र 1 भारतमा रहेका छन्। अध्ययन अनुसार यी हिमताल जुनसुकै बेला फुट्न सक्ने र ठूलो बाढी निम्ताउन सक्ने जोखिम छ। नेपालतर्फ दुधकोशी बेसिनमा इम्जा लुम्दिङ चामलाङ होङ्गु लगायतका हिमताल उच्च जोखिममा छन्। विशेषज्ञहरूले हिमतालको नियमित अनुगमनसँगै नेपाल चीन बीच सूचना आदान प्रदान र पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन्। तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढी प्रभावित क्षेत्रमा कतिपय स्थानीय कुवाको धमिलो पानी खान बाध्य।
17: कोही बेला बाढीहरू पस्यो भनेदेखि हामीले चाहिँ पन्साउँछ हातले हजुर,
18: अनि त्यही ल्याएर खाने, अनि त्यो पानी सिधै खाने कि उमालेर खानुहुन्छ नि?
17: छानेर खान्छ हजुर।
18: छानेर केमा छान्ने?
17: कपडाहरूमा, सुतीको कपडाहरूमा, सानसानो कपडाहरू छानेर।
0: खाने पानीको पाइप जोहो गर्दै सरकार प्रभावित जिल्लामा छिट्टै समस्या समाधान हुने सरकारको दावी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
20: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
19: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
20: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
19: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
20: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
19: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
15: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढीपछि प्रभावित क्षेत्रमा खानेपानीको समस्या झन गम्भीर बन्दै गएको छ। धारा, पाइपलाइन र पानीका मुहानमा क्षति पुग्दा धेरै परिवार दूषित वा असुरक्षित पानी प्रयोग गर्न बाध्य छन्। स्वच्छ खानेपानीको अभावले रोग संक्रमणको जोखिम समेत बढ्दै गएको बाढी प्रभावित क्षेत्रका स्थानीय भीम बहादुर कुमालले बताउनु भएको छ।
21: तपाईँको बाढी त उर्लिएर आएर चाहिँ यस्तो बुटाहरू त झर्याप झुरुप पानीको हजुर, झर्याप झुरुप के नै राख्यो, गाँचेपछि घरहरू त ऊ त्यो खम्बा क्याम्बा चाहिँ एउटा चाहिँ तपाईँको रासन पानी चिया खुवाउनु पानी चाहिँ एकचोटि हान्दा यस्तो फर्क फर्क्यो, अर्कोचोटि फर्क फर्क्यो, अर्को फेर स्वाटै
18: लग्यो
21: त्यस्तो हानेर त त्यो घुमाएर पो लाँदो रहेछ त।
18: अत्तालिनु होला है?
21: नराम्रो छ अत्तालियो हजुर, फरक कसरी हाने देवी अटा पनि अर्को घर हान्न हान्छ, अग्लो घर थियो स्वाट हानेर छ, स्वाट हानेर छचक्कै पानीको मन फुट्यो।
18: अब पानी त छैन र
21: त्यो के अरे हेम्पार थियो अहिले भर्खर यता कता कता होला यता हालेको थियो त्यो पाइप फुट्यो गयो, अनि अहिले जोड्नी त चलन त भएन, अब सबै यस्ता व्यस्तमा छौँ, हामीले चाहिँ लागि परेको छैन, त्यस कारणले असुविधा छ हजुर।
18: पानी छैन,
21: पानी छैन,
18: खाने पानी मात्रै कि
21: पिउने खाने पानी नै छैन, परेको पानी पनि छैन, साह्रै गाह्रो छ हजुर।
18: के गर्नु पानीको?
21: पानीको अब चाहिँ नि हामीले अब तल कुवा छ सानो सानो ढब्लुको जस्तो कुवामा घर ल्याएर खाने गरिरहेको छ।
18: त्यो पानी चाहिँ कसरी खाइरहनु भएको
21: छ? हामीले पहिले पुर्खैदेखिको चाहिँ कुवा पानी चाहिँ खान्थ्यौँ, त्यही पानीमा हामीले खाइरहेछौँ।
18: पानी अहिले अब त यत्रो बाढी आयो, त्यो कुवाको पानी दूषित हुन सक्छ, फोहोर हुन सक्छ,
21: एक घन्टा लाग्छ त्यहाँ जानलाई
18: पानी लिनलाई,
21: ताजी खोलाको छेउमा आधी घंटा जाने आधी घंटा आउनु
18: एक घंटा तल गएर पानी लिएर आएर खाने
21: खाने अहिले गाग्रो बल्ल बल्ल अनि
18: मन त फोर भएको छैन
21: मन त सानो भुल्ल आउने कुवा हो त्यति फोर हुनु कोही बेला बाढीहरू पस्यो भनेदेखि हामीले चाहिँ पन्साउँछ हातले हजुर
18: अनि त्यही लिएर खाने अनि त्यो पानी सिधै खाने कि उमालेर खानुहुन्छ नि
21: हामीले त त्यतिकै खान्छ हजुर
18: हामीले
21: त पहिलेको जस्तो खाएको पहिलेको निर्वाह गरेको त्यसरी नै ल्याउनु पर्छ एक घन्टा तारिख लाग्छ
18: अब के भइदियोस् भन्ने चाहनुहुन्छ त पानीको बारेमा चाहिँ स्थानीय सरकार छ प्रशासन छ के गरिदियोस् भन्ने चाहना छ त तपाईँको
21: अब हाम्रो यहाँ पानी ल्याइदियो भनेदेखि धेरै सुविधा हुन्छ सुविधा हुन्छ खाना लाउनु चाहिँ पानीले गर्दाखेरि लडर सबैले खाना लाउनु पुग्छ हजुर पानीकै आवश्यकता छ हजुर
20: सरकारले बाढी प्रभावित 8 जिल्लामा खानेपानीको व्यवस्था कसरी मिलाउँदैछ सिआइएनसँग कुरा गर्दै खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रवक्ता रत्न प्रसाद लामिछानेले भन्नुभयो
3: खानेपानी सञ्चालनको लागि एउटा कार्यदलको बैठक बसेको थियो हामीले तिनै जिल्लामा धादिङ रसुवा र गाउँघरमा तिनजनामा एक एक एउटाजना हाम्रो एकजना सिनियर डिभिजनल इन्जिनियरको नेतृत्वमा टोली चाहिँ परिचालन गर्ने गरेका छौँ भनेका छौँ र अहिलेसम्म चाहिँ तथ्याङ्क लिइसकेका छौँ केही ठाउँमा त हामीले तत्काल व्यवस्था गरेका छौँ अब फेरि मोबिलिटी जान नसक्ने अवस्था भएको ठाउँहरूमा त्यस्तो समस्या होला नत्र हामी धादिङको केही बस्तीहरूमा पनि पुगेँ म आफै पनि पुगेको थिएँ त्यहाँ यसो हेर्दाखेरि अब केही ठाउँमा व्यवस्था भएको छ केही ठाउँमा हाम्रो पाइप प्रोक्योरमेन्टको कामहरू भइरहेको छ आज भोलिसम्ममा पाइप आयो भने हामी पाइप सप्लाई गर्छौँ अहिले केही ठाउँमा हामीले पम्पहरू पनि पठाइरहेका छौँ सकुवा हाम्रो तर्फबाट छिटोभन्दा छिटो नै त्यसहरू चाहिँ त्यो सेवा सञ्चालनको लागि हामी लागिरहेका छौँ हाम्रो टोली चाहिँ भोलिदेखि नै सबै ठाउँमा आज पनि त्यो टोली फिल्डमा नै छ के माध्यमबाट ढाकामा ढुवानी गर्न सकिन्छ त्यसको लागि पनि तयारी गरिरहेका छौँ हामी
4: अहिले स्थानीयलाई वैकल्पिक रूपमा खानेपानीको व्यवस्था कसरी गरिएको छ
3: अहिले चाहिँ एक हिसाबले चाहिँ अब पुराना मूलहरू पुराना ठुला स्रोतहरू चाहिँ क्षति पूर्ण रूपमा क्षति भएको छ अहिले हामीले चाहिँ बर्खामा पलाउने मूलहरूबाट पनि पानी चाहिँ थोरै थोरै पानी ल्याएर साना साना पाइपहरूबाट पनि ल्याएर
20: विपद व्यवस्थापनमा सरकारको भूमिकामाथि प्रश्न सत्ता पक्षमै असन्तुष्टि देखिएको छ होल्डिङ सेन्टरमा महिला तथा किशोरीको सुरक्षा जोखिम बढ्दै गएको छ सुरक्षित बास र स्थानको व्यवस्थापन गर्न सभामुखको सरकारलाई ध्यानाकर्षण छ भुटेको सी विपदको आज 8 दिन खोजी उद्धार कार्य अझै जारी छ हालसम्म 1200 भन्दा बढी शव फेला परेको छ भने मृत्यु भएका मध्ये 69 जनाको मात्रै पहिचान खुलेको छ नेपालका 47 हिमताल उच्च जोखिममा रहेको अध्ययन प्रतिवेदन छ कोशी प्रदेशका 163,000 घर विपदको उच्च जोखिममा रहेको अध्ययन प्रतिवेदनले देखाएको छ बाढी प्रभावित क्षेत्रमा भने खानेपानीको अभाव बढ्दै गएको छ अब छिट्टै समस्या समाधान हुने सरकारको दावी छ र नेपाल एक क्रिकेट टोली तास्मानियासँगको एक दिवसीय खेलमा पराजित भएको छ शुक्रबार साउथ अस्ट्रेलिया र आइतबार न्यूजील्याण्ड एसँग खेल्ने तालिका छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि भदौ 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु नमस्कार शुभरात्रि
22: स्वदेश एफएम 93.2 मेगाहर्ज

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: भुट्टीको सही बाढीबारे प्रधानमन्त्रीद्वारा सदनलाई जानकारी, सरकार एक्लै हिँडेको विपक्षीको आरोप, प्रधानमन्त्रीको अभिव्यक्तिमा आपत्ति।
0: पहिरोले अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन, बीमा कम्पनीले बाढी प्रभावितलाई अग्रिम भुक्तानी दिने, ब्याङ्कले प्रभावितलाई अप्ठ्यारो नपार्ने।
1: ग्यास र पेट्रोलियम पदार्थको ढुवानी सहज बनाउने सहमति, कान्ति र त्रिभुवन राजपथ हुँदै उपत्यकामा ग्यास ओसार्न 200 ट्रक प्रयोग गरिने।
0: कुवेत स्थित अमेरिकी सैन्य शिविरमा इरानको हवाई हमला, आक्रमण निष्प्रभावी पारेको कुवेतको दावी।
1: र पहिलो एक दिवसीय खेलमा तास्मानियासँग नेपाल ए 2 विकेटले पराजित, नेपाल भलिबल लिग विजेताले 20 लाख रुपियाँ पुरस्कार पाउने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले गत बुधबार तिब्बत तर्फबाट भोटेकोसीमा आएको बाढीबाट भएको क्षतिबारे सदनलाई जानकारी गराउनु भएको छ। एक सातापछि आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले बाढी आइरहेको खबर पाएदेखि हालसम्म सरकारले सबै संयन्त्र परिचालन गरेर काम गरिरहेको बताउनुभयो। बाढी आएदेखि नै सरकार प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि अहोरात्र खटिएको उहाँले बताउनुभयो। बाढीको पूर्व सूचना नदिएको, जमिनमा सब व्यवस्थापन गरेको र विदेशी सहयोग नलिएको भन्दै आलोचना भइरहेको भन्दै प्रधानमन्त्री शाहले ती प्रश्नको प्रष्टीकरण समेत दिनुभएको छ। जानकारी हुनासाथ स्थानीय प्रहरीले सूचना दिएको र टेलिकम मार्फत प्रभावित क्षेत्रमा एसएमएस पठाएको, पछि सूचना दिने प्रहरी नै बेपत्ता हुने अवस्था आएको प्रधानमन्त्रीले सुनाउनुभयो। सब व्यवस्थापनको सन्दर्भमा उहाँले वैज्ञानिक र कानूनी व्यवस्था अनुसार पहिचान हुन नसकेका सब मात्रै डीएनए परीक्षण गरेर जमिन मुनि सुरक्षित राखिएको बताउनुभयो। राहत र उद्धारका लागि विदेशी सहयोग नलिएको भन्ने आरोप बारे प्रधानमन्त्री शाहले विभिन्न सहयोग प्रक्रिया पुर्याएर लिएको सुनाउनुभयो।
3: यति ठूलो विपद पर्दा हामीले अन्तर्राष्ट्रिय सहयोग नलिने भन्ने कुरा नै आउँदैन। प्रभावित क्षेत्रमा आवश्यकता अनुसार सहयोग लिन सुरुदेखि नै हामीले अन्तर्राष्ट्रिय मुलुकहरूसँग समन्वय गरेकै थियौँ। प्रक्रिया समेत छोटो गराएर हामीले अन्तर्राष्ट्रिय सहयोग लिने प्रयास गरेका थियौँ। मित्र राष्ट्र चीन र भारतबाट उहाँहरूले टेक्निसियनहरू पठाउनु भएकै थियो। उहाँहरूले सुरुकै दिनदेखि पहिलो दिन दोस्रो दिन पनि रेकी गरिराख्नु भएको थियो। हवाई मार्फत त्यो एरियामा अहिले कस्तो क्षति भएको छ, त्यहाँ पुग्न सकिन्छ कि सकिँदैन भन्ने कुरा उहाँहरूले रेकी गरिसकेर अनुगमन गरेर अहिले तत्काल ओर्लिने अवस्था छैन, तुरुन्तै ओर्लिन सक्दैनौँ। जुन बेला ओर्लिन सकिनेछ त्यति बेला नै भारतको अथवा चिनको टेक्निसियनहरू, नेपाली टेक्निसियन आर्मी उहाँहरू चाहिँ पुग्ने अवस्था भएपछि मात्रै पुग्नु भएको हो। यो चाहिँ विशेष अवस्था हो।
0: प्रदेश सरकार स्थानीय तहसँग समन्वय नभएको भन्ने आरोपको पनि प्रधानमन्त्री शाहले खण्डन गर्नुभएको छ। सुरुदेखि नै स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सरकारसँग समन्वयमा रहेको जवाब उहाँले दिनुभयो। टनेलमा फँसेकाहरूको उद्धार गर्ने बारेमा भने जस्तो अनुमान र आलोचना भएको छ त्यो यथार्थभन्दा फरक छ, प्रधानमन्त्री बालेनले भन्नुभयो।
3: यो पहिरोले प्रभावित भएको अथवा पहिरोले थुनिएको टनेल होइन, यो बाढीभित्र पसेर बाढीसहित सँगसँगै हिलो माटोहरूले पुरै कम्प्लिटली पूर्ण रूपमा थुनिएका टनेलहरू हुन्। यस सम्बन्धी काम गर्नलाई एकदमै ठुलो एक्सपर्टिज कुनै देशहरूसँग पनि थिएन, हामीसँग पनि एकदमै तत्कालै गर्न सकिने टेक्नोलोजी अहिलेसम्म कोहीसँग पनि छैन। विभिन्न राष्ट्रहरूमा जति उद्धार भएका थिए त्योभन्दा यो एकदमै बिल्कुलै फरक किसिमको अवस्था हो र त्यसको लागि जुन बेलामा पाएक पर्छ, जति बेला मौसमले साथ दिन्छ, जति बेला त्यो हिलो थोरै सुक्छ, जति बेला त्यहाँनिर अड्डिने ठाउँ हुन्छ र मान्छेहरू पस्न सक्ने त्यसलाई ब्रेक गर्न सक्ने ठाउँहरू हुन्छ त्यो बेला मात्रै गर्न सकिन्छ। र एउटा टनेलमा एकैचोटि 4-5 वटा 20 वटा एक्सकाभेटर किन लगाइएन भन्ने यस्तो पनि कुरा आएको थियो। त्यो एउटा टनेलमा एकचोटिमा एउटा दुईवटा भन्दा धेरै एक्सकाभेटरले काम पनि गर्न सक्दैन, त्यसको एउटा सीमा छ। त्यो सीमाभन्दा बाहिर गएर अथवा एकैचोटि बाहिर बाहिरतिर एक्सकाभेटर लगाएर पनि गर्न सकिने थिएन।
0: यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्र होइन, सिङ्गो नेपालको छातीमा परेको साझा वज्रपात हो, प्रधानमन्त्री शाहले भन्नुभयो। उक्त बाढीले रसुवाको टिमुरे, स्याप्रुबेसी, बेत्रावती, नुवाकोटको त्रिशुली बजार र देवीकाट लगायत धादिङ, चितौन र गोर्खा जिल्लाका त्रिशुली नदी तटीय क्षेत्र प्रभावित छ। प्रधानमन्त्रीले संसदमा दिएको विवरण अनुसार बाढीमा परि बेपत्ता भएका मध्ये 1114 जनाको शव फेला परेको छ भने 3916 जना अझै सम्पर्कविहीन छन्, 292 जना घाइते भए। हालसम्म बाढी प्रभावित क्षेत्रबाट 11993 जनाको उद्धार गरिएको छ। यो घटना जलवायु परिवर्तनसँग पनि सम्बन्धित भएकाले यसबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु पर्ने प्रधानमन्त्री शाहले संसदमा उठाउनु भएको छ।
3: अचानक बेहोरेको यो ठूलो विपदको क्षति व्यवस्थापनमा हौरात्र जुट्दै गर्दा हाम्रो मनमा अर्को एउटा गहिरो प्रश्न पनि जन्मिएको छ, त्यो हो हामी माझ कसरी यो विपद आइलाग्यो। विज्ञहरूले रसुवाको भोटेकोशी नदीमा आएको बाढी हिमालय क्षेत्रको हिउँ चट्टानले हिम पहिरोबाट सृजित र यस क्षेत्रकै ठूलो विपत्ति भएको बताएका छन्। यस घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा हामीले खेप्नु परेको जोखिम बढ्दै गएको गम्भीर सङ्केत गरेको छ। त्यसैले हामी त सचेत हुनैपर्छ, सँगसँगै हामीले जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको छ।
0: प्रधानमन्त्री बोलिसकेपछि दलका तर्फबाट सांसदहरूले धारणा राख्ने क्रम सकेर प्रतिनिधि सभाले विशेष प्रस्ताव पारित गरेको छ। यसअघि राष्ट्रिय सभाले पनि भोटेकोशी बाढी प्रभावित सम्बन्धी प्रस्ताव स्वीकृत गरेको थियो।
1: विपक्षी दलले विपदमा सरकार एक्लै हिँडेको र प्रधानमन्त्रीले गलत अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन्। आजको प्रतिनिधि सभाको बैठकमा नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पालामा यस्ता विपदमा गरेका कामको स्मरण गर्दै आफ्नो अनुभव वर्तमान सरकारले नलिएको गुनासो गर्नुभयो। राष्ट्रपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएर सहयोग गर्ने बताएको तर सरकार प्रमुखले वास्ता नगरेको भन्दै प्रचण्डले प्रधानमन्त्री बालिनलाई प्रश्न गर्नुभएको छ।
4: सरकारको मुख्य नेतृत्व अझ जो सबभन्दा बढी जिम्मेवार र संवेदनशील हुनुपर्ने हो, आज आउनुभयो, केही ब्रिफिङ उहाँले सुनाउनु भयो, म उहाँलाई यस अर्थमा त धन्यवाद नै भन्न चाहन्छु। तर उहाँले अरूलाई पनि विश्वासमा लिनुपर्छ, अरूका अनुभव पनि महत्त्वपूर्ण हुन सक्छन् भन्नेतिर उहाँको ध्यान नजानु, संसदलाई विश्वास लिने भनेको खालि प्रतिपक्षका सांसदलाई मात्रै होइन, कार्यशैलीले के देखाउँछ भने आफ्नै दलका सांसदलाई विश्वासमा लिने मेहनत पनि गरेको मैले चाहिँ देख्दिनँ। उहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो? यस्तो त हुँदैन, प्रधानमन्त्री त हामी सबैको प्रधानमन्त्री हो नि। जति बेला हामी सबैले भनेका छौँ तपाईँलाई सहयोग गर्छौँ भनिराखेका छौँ, भन्दा भन्दै पनि कसैको पनि अनुहार हेर्न नपर्ने के हो त्यो तरिका?
1: नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले प्रधानमन्त्रीको अभिव्यक्तिमा असहमति जनाउनु भएको छ। संघीय संसद भवन बाहिर संचारकर्मीहरूसँग कुरा गर्दै महरले प्रचण्डले जस्तै प्रधानमन्त्री बोलिसकेर हिँडेको भन्दै आपत्ति जनाउनुभयो। मन्त्रीहरू आफै उद्धार स्थल र टनेलमा पसेर फोटो खिचाउन व्यस्त रहेको भन्दै महरले असन्तुष्टि व्यक्त गर्नुभयो।
5: प्रधानमन्त्रीले आज राम्रोसँग दिनुपर्छ होला, अब सबैको सहयोग लिन्छ, एउटा वातावरण बनाउनुहुन्छ होला भन्ने लागेको थियो, तर तपाईँले देख्नुभयो प्रधानमन्त्रीले आफ्नो कुरा राख्नु, कसैको मुख नहेरिकन जानु होइन, यो बेला त सबैलाई साथमा लिएर सबैसँग अनौपचारिक पनि छलफल गरेर अन्तर्क्रिया गरेर जाने कुरा हो नि त होइन। त्यसैले अब प्रधानमन्त्रीज्यूले राखेका कतिपय तथ्याङ्कहरू, कतिपय विषयवस्तुहरू पनि त्यहाँ अलिकति विभिन्न ढङ्गले कुराहरू उठिरहेका छन्, तपाईँहरूले देखिसक्नु भयो होला, राखिसक्नु भएको होला। त्यसैले हाम्रो कुरा के हो भने सरकारले सबैको साथ लिएर अगाडि बढ्नु पर्यो, हामी सहयोग गर्न तयार छौँ। सरकारले चाहिँ आफूमा चाहिँ गएर त्यहाँ टनेलमा छिर्ने होइन, एक्सपर्ट पठाउनु पर्यो होइन, विज्ञहरू पठाउनु पर्यो, ताकि साँच्चीकै उद्धार होस्, साँच्चीकै तपाईँको चाहिँ मान्छेहरूको खोजी कार्य सफल होस्, अब आफू चाहिँ गृहमन्त्री अथवा कोही मन्त्री जाने टोयलेटमा छिर्ने अनि यसो चाहिँ फोटो खिच्ने अनि सरकारले व्यापक काम गरिरहेछ भन्ने कुराको देखाउने कुराले उद्धार हुँदैन, राहत चाहिँ वितरण हुँदैन अथवा चाहिँ पीडितले चाहिँ कसले न्याय पाउँदैन।
1: संसद बैठकबाट बाहिरिने क्रममा प्रचण्डले संसदमा प्रधानमन्त्रीले केही झूट बोलेको टिप्पणी गर्नुभएको छ। सुरुङमा फँसेकाहरूको उद्धार गर्ने प्रविधि विश्वमै छैन भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिबारे विपक्षी दलले कड़ा आलोचना गरेका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले पनि प्रधानमन्त्रीले हिलो निकाल्ने प्रविधि संसारमै छैन भन्नु सरासर गलत हो भन्नुभएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदिम्बेले पनि सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको भन्दै आलोचना गर्नुभएको थियो। सत्तारूढ रासोपाका सांसद मनिष शाहले विपद व्यवस्थापनमा सरकार असफल भयो भन्नु अहिले नै हतारो हुने भन्दै सरकारको बचाउ गर्नुभएको छ। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले राष्ट्रिय संकट घोषणा गर्न माग गर्नुभएको छ।
0: प्रचण्डले संसदमा बालेनको कार्यशैलीमाथि प्रश्न उठाएकै दिन अर्का पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढ़ी र पहिरोबाट क्षति प्रभावित क्षेत्रमा पुगेर अवलोकन गर्नुभएको छ। उहाँले आज धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको हो। त्यसक्रममा ओलीले धादिङको गल्छी क्षेत्रमा पुगेर प्राकृतिक विपदबाट पीड़ित स्थानीय बासिन्दाको अवस्थाबारे जानकारी लिनुका साथै उनीहरूका गुनासा सुन्नु भएको छ। उक्त क्षेत्रमा एमाले सम्बद्ध जनवर्गीय संगठनहरू र स्वयंसेवक संगठनहरू राहत र उद्धार कार्यमा सक्रिय रहेको पनि बताइएको छ।
1: नेपाली कांग्रेसले भने बाढ़ी बारे छलफल गर्न पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आह्वान गरेको छ। आज पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले विज्ञप्ति जारी गर्दै भदौ 20 गते शनिबार दिउँसो 1 बजेका लागि बैठक बोलाएको जानकारी दिनुभएको हो। आज बसेको कांग्रेसको संस्थापनेत्तर समूहको बैठकले भने पार्टीको 15 महाधिवेशनको मिति नै प्रस्ताव गरेको छ। आज चुनदेवी स्थित सम्पर्क कार्यालयमा बसेको बैठकले महाधिवेशन सहित तल्लो तहका अधिवेशनको प्रस्तावित कार्यतालिका र अधिवेशन तयारीका लागि गर्नुपर्ने कामबारे छलफल गरेको हो।
0: नेपाल परिवेशमा काठमाडौँ हेटौडा जोड्ने वैकल्पिक मार्ग र नयाँ कार्यतालिका सार्वजनिक लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: गुणस्तरीय प्लम्बिङको परपर्दनाम मार्बल।
7: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवनदायक।

0: होइन, ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: चीनको दक्षिण पश्चिमी स्वशासित क्षेत्र तिब्बत सिजाङ स्थित केरुङनाका जोड्ने मुख्य सड़क खण्ड पुनः सञ्चालनमा आएको छ। पहिरोका कारण क्षतिग्रस्त भएको राष्ट्रिय राजमार्गलाई निरन्तर मरमतपछि आज बिहानदेखि सुचारू गरिएको हो। उद्धार टोलीका अनुसार सड़क मार्ग खुलेपछि राहत सामग्री, उद्धार उपकरण र सम्बन्धित टोलीहरू पहिरो प्रभावित मुख्य क्षेत्रमा प्रवेश गरेका छन्। केही दिनदेखि अवरूद्ध रहेको उक्त सड़क खण्ड मरमत भएपछि अब राहत र पुनरुद्धारको कार्यले तीव्रता पाउने विश्वास गरिएको छ।
3: नेपाल राष्ट्र ब्याङ्कले बाढीबाट प्रभावित भए ब्याङ्किङ कारोबारका लागि आवश्यक चेक, एटीएम कार्ड, मोबाइल र अन्य कागजात गुमाएका ग्राहकलाई सहज रूपमा वित्तीय सेवा उपलब्ध गराउन ब्याङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र ब्याङ्कको ब्याङ्क तथा वित्तीय संस्था नियमन विभागले आज सूचना जारी गर्दै ब्याङ्क तथा वित्तीय संस्थालाई विपद पीड़ित ग्राहकको पहिचान यकिन गरी आवश्यक सहयोग र सहजीकरण गर्न भनेको हो।
4: बीमा कम्पनीहरूले बाढ़ी प्रभावितलाई अग्रिम भुक्तानी दिने भएका छन्। जलविद्युत आयोजना र ठूला पूर्वाधार जस्ता ठूला क्षतिको पूर्ण मूल्याङ्कन गर्न समय लाग्ने भएकाले अग्रिम भुक्तानी दिन कम्पनीहरू सहमत भएका हुन्। बाढ़ीको क्षति र बीमा दावी भुक्तानीको विषयलाई लिएर अर्थ मन्त्रालय, नेपाल बीमा प्राधिकरण, पुनर्बीमा कम्पनी, बीमा कम्पनी, सर्भियर लगायतको सहभागितामा छलफल भई पुनर्निर्माण शुरू गर्न, नगद प्रवाह सहज बनाउन अग्रिम भुक्तानी दिने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ। बीमा कम्पनीहरूले यसअघि 2082 भदौको जेएनजी आन्दोलनमा भएको क्षतिको दावी भुक्तानी गर्दा पनि यकिन भएको क्षतिको 50% अग्रिम भुक्तानी गरेका थिए।
3: भोटेकोशी बाढीबाट मृत्यु हुनेको संख्या 1204 पुगेको छ। विपद प्राधिकरणका अनुसार आज साँझ 6 बजेसम्ममा 4216 जना सम्पर्कविहीन भएका छन्। हालसम्म 11993 जनाको उद्धार गरिएको विवरण पनि सार्वजनिक गरिएको छ। बाढीमा परेर 301 जना घाइते भएका छन्। नेपाल प्रहरी अस्पतालले रसुवाको भोटेकोशी बाढीमा मृत्यु भएका नेपाली र विदेशी नागरिकका शव पहिचानका लागि डीएनए प्रोफाइलिङ शुरू गरेको छ। प्रहरी अस्पतालमा आज अपराह्न 5 बजेसम्म सम्पर्कविहीन भएका परिवारका 539 डीएनए प्रोफाइलिङका लागि नमुना संकलन गरिएको छ। अस्पतालका प्रवक्ता रामेश्वर अधिकारीका अनुसार सम्पर्कविहीन आफन्त आफ्नो परिचय खुल्ने कुनै पनि कागजात र 2 प्रति फोटो लिएर अस्पताल आएर आफ्नो नमुना दिन सक्नेछन्। उनीहरूले अस्पतालमा उपलब्ध फारम भर्नुपर्ने र फारम भर्न नसक्नेको हकमा अस्पतालले सहयोग गरी सहजीकरण गरिदिने बताएका छन्।
4: पृथ्वी राजमार्ग अवरूद्ध हुँदा प्रभावित बनेको खाना पकाउने एलपी ग्यास तथा पेट्रोलियम पदार्थ ढुवानी सहज बनाउन सरकार र व्यवसायी बीच नयाँ सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको अध्यक्षतामा सरोकारवाला निकाय सहित बसेको बैठकले ग्यास ढुवानीका लागि वैकल्पिक सड़क प्रयोग गर्ने र त्यसको ढुवानी भाडा दर समेत तय गरेको हो। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार बैठकले ट्रक तथा बुलेटहरूलाई स्कटिङ गरेर सुरक्षित गन्तव्यमा पुर्याउने व्यवस्था मिलाएको छ। सड़क अवरूद्ध भएपछि काठमाडौँ उपत्यकामा ग्यास बाफ हुन नदिन खाली सिलिण्डर संकलन गर्ने र भरेर पठाउने काम शुरू भइसकेको उहाँले जानकारी दिनुभएको छ। बैठकमा अध्यक्ष चन्दले ट्रक व्यवसायीहरूले ग्यास ढुवानीका लागि 150 देखि 200 गाड़ी तत्काल उपलब्ध गराउन सक्ने बताउनुभयो। काठमाडौँबाट नेपाल ग्यास र एभरेस्ट ग्यासका खाली सिलिण्डर लिएर गाड़ीहरू हेटौँडातर्फ जान थालिसकेका छन्। आजबाटै केही ठाउँमा शुरू भएको काम भोलिबाट पूर्ण गतिमा अघि बढ्ने उहाँको भनाइ छ।
3: त्रिशुली नदीको कटानका कारण पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित भएपछि काठमाडौँ हेटौडा जोड्ने वैकल्पिक मार्ग र नयाँ कार्यतालिका सार्वजनिक गरिएको छ। वर्खाको समय र सड़कको अवस्थालाई ध्यानमा राख्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वयमा वैकल्पिक रूट निर्धारण गरिएको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपेक्षक नरेश राज सुवेदीका अनुसार काठमाडौँबाट हेटौडाका लागि छुट्ने साना सवारीका लागि फर्पिङ, फाखेल, कोलेखानी बिम्फेदी को रूट कायम गरिएको छ। यस्तै रोणाबाट काठमाडौँ छुट्ने साना सवारी बिम्फेदी कुलेखानी सिस्नेरी दक्षिणकाली हुँदै काठमाडौँ प्रवेश गर्नेछन्। यस्तै ठूला तथा मालवाहक सवारी काठमाडौँबाट चापागाउँ भट्टे डाँडा ठिङ्गन हुँदै हेटौँडा पुग्नेछन्। उक्त रूट प्रयोग गर्ने सवारीले साँझ 6 बजेभित्र ठिङ्गन चेकपोस्ट पार गरिसक्नु पर्नेछ। हेटौँडाबाट छुट्ने ठूला तथा मालवाहक सवारीका लागि भैँसे पालुङ टिस्टुट नौ विषय हुँदै काठमाडौँ आउने व्यवस्था मिलाइएको छ। मकवानपुरको त्रिखण्डी नजिकको बेली ब्रिजको भार वहन क्षमता कमजोर रहेकाले इन्धन बोकेका ट्याङ्कर तथा भारी मालवाहक सवारीलाई उक्त पुल प्रयोग गर्न नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ। भारी मालवाहक सवारीका लागि बेली ब्रिजको छेउमै रहेको डाइभर्सन प्रयोग गर्न निर्देशन दिइएको प्रहरी प्रवक्ता सुवेदीले बताउनुभयो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन सकिन्छ।
4: अब बाँकी समाचार। रसुवा बाढीपछि खोज उद्धार तथा राहतका लागि प्राविधिक जनशक्ति सहितको विदेशी सहयोग आउने क्रम जारी छ। बाढीले माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा सम्पर्कविहीन रहेका व्यक्तिहरूको खोजीमा सघाउन 44 सदस्यीय कोरियाली उद्धार टोली आज बिहान नेपाल आइपुगेको छ। 216 मेगावटको माथिल्लो त्रिशुली एक सबभन्दा बढी मानिस हराइरहेको जलविद्युत आयोजना हो। दक्षिण कोरियाको विदेश मन्त्रालय, कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सी कोइका र अग्नि नियन्त्रण निकायका अधिकारी सहित 44 सदस्यीय कोरिया डिजास्टर रेस्पोन्स टीम आज बिहान नेपाल अवतरण गरेको हो। टोलीको नेपाल बसाई करिब 10 दिनका लागि तय गरिएको कोरियन टाइम्सले जनाएको छ। कोरिया डिजास्टर रेस्पोन्स टीमले 5 उद्धार कुकुर सहित उच्च क्षमताका ड्रोन, ध्वनि र भिडियोका माध्यमबाट भग्न अवशेषमा पुरिएका मानिसको अवस्था पत्ता लगाउने उपकरण तथा थर्मल इमेजिङ डिटेक्टर लगायत आधुनिक उद्धार सामग्री नेपाल ल्याएको छ।
3: बाढीबाट प्रभावितको उद्धार र राहत कार्यलाई सहयोग गर्न भारतले 5 लटको सहयोग पठाएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरले आज बिहान 5 खेपको सहयोग विमान मार्फत नेपाल पठाएको जानकारी दिनुभएको। उद्धार र खोजीका लागि विशेष उपकरण सहित 11 जनाको उद्धार टोली र 5.5 टन अत्यावश्यक औषधि लिएर विमान नेपालतर्फ प्रस्थान गरेको उहाँले बताउनुभयो। आजै कतारले पनि अत्यावश्यक राहत सामग्री पठाएको छ। नेपालका लागि कतारी राजदूत मिसाल मोहम्मद अल अन्सारीले त्यही सामग्री नव प्रबन्धन मन्त्री महावीर पुनलाई हस्तान्तरण गर्नुभयो। हिजो साँझ चीनबाट सहयोग स्वरूप उपलब्ध गराइएको आपतकालीन राहत सामग्रीको दोस्रो खेप आइपुगेको थियो। चिनीय सहयोगी विशेषज्ञका रूपमा 5 डीएनए पहिचान विशेषज्ञ पनि सो उडान मार्फत नेपाल आएका थिए। यस्तै अमेरिकी संस्थाले पठाएको राहत सामग्री पनि नेपाल आइपुगेको छ।
4: गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नेपाल समाजवादी पार्टी नयाँ शक्तिका फणेन्द्र देवकोटा नियुक्त हुनुभएको छ। नवनियुक्त मन्त्री देवकोटाले आज प्रदेश प्रमुख दिल्ली राज भट्टले शपथ खुवाउनुभयो। गोर्खा 2 कबाट निर्वाचित प्रदेशसभा सदस्य देवकोटाले आज मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको छ।
3: सरकारले काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रार पदमा विराज सिंह थापालाई नियुक्त गरेको छ। विश्वविद्यालयका उपकुलपतिको सिफारिशका आधारमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले थापालाई रजिस्ट्रारमा नियुक्त गर्नुभएको। उहाँले आजै शपथ लिनुभएको छ।
4: अख्तियारले मालपोत कार्यालय भैरहवा रूपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य सहित 5 विरूद्ध आज भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरू 5 उप गैर कानूनी लाभ वा हानि, गलत लिखत एवं सरकारी कागजात सच्याई, भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ। प्रवक्ता सुरेश न्यौपानेका अनुसार तत्कालीन मालपोत अधिकृत आचार्य, तत्कालीन नायब सुब्बाद्वय लक्ष्मण प्रसाद न्यौपाने, अजित कुमार साहनी चाई, तत्कालीन खरिदार मेघबहादुर भुजेल मगर र जग्गाधनी पर्वत राजकान्त मिश्रलाई भ्रष्टाचार निवारण ऐन बमोजिमको कसुरमा 4,53,41,800 रूपियाँ बमोजिम, कैद तथा बिगो बमोजिम जरिवाना कायम गरी आरोप पत्र दायर गरिएको हो।
3: नुवाकोटका विभिन्न विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ। बाढीले प्रभावित भएको विद्यो नगरपालिका सहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द गरिएको छ भने बेलकोटगढी र तारकेश्वरले पनि प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित भएको जनाएका छन्। बाढीका कारण विद्यार्थी, अभिशिक्षक र अभिभावक हरारिएका, विद्यालयको संरचना सड़क र पुलमा पुगेको क्षतिलाई अवजात गर्न कठिन रहेकाले तत्कालै विद्यालय सञ्चालनको तयारी नभएको विदुरका नगर प्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो। अन्य जिल्लाका विद्यालयहरू पनि बन्द रहेका छन्।
4: नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ। यससँगै परिसूचक नेप्से 15.44 अङ्कले बढेर 2538 बिन्दुमा कायम भएको छ। आज विभिन्न कम्पनीका सेयर 2,94,27,81,826 रूपियाँमा खरिद बिक्री भएको छ। आज 193 कम्पनीको सेयर मूल्य बढ्दा 75 कम्पनीको सेयर मूल्य घट्यो भने 10 कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड क्रप्सले कुवेतमा रहेको अमेरिकी सैन्य आधार शिविर एयरबेसलाई मिसाइल तथा ड्रोन आक्रमण गरेको दावी गरेको छ। क्रप्सका अनुसार कुवेत स्थित अली अल सालेम एयरबसमा गरिएको आक्रमणमा परि केही अमेरिकी सैनिक मारिएका छन्। इरानी संचार माध्यमका अनुसार सो एयरबसमा रहेका अमेरिकी कमाण्डरको मुख्यालय र आवास क्षेत्रलाई मुख्य निशाना बनाइएको थियो। आक्रमणका कारण ड्रोन राख्ने एङ्गर र उडान भर्ने क्षेत्रमा भीषण आग लागि हुनुका साथै इरान विरूद्ध प्रयोग हुँदै आएका केही अमेरिकी ड्रोनहरू पूर्ण रूपमा नष्ट भएको दावी इरानले गरेको छ। यसैबीच कुवेत सरकारले इरान तर्फबाट आएका मिसाइल र ड्रोनलाई आफ्नो हवाई रक्षा प्रणाली मार्फत आकाशमै नष्ट गरिदिएको दावी गरेको छ। कुवेती अधिकारीका अनुसार आक्रमणबाट कुनै पनि मानवीय क्षति भने पुष्टि भएको छैन। इरानको यस दावी र सैन्य क्षतिको विषयमा अमेरिकी सेन्ट्रल कमान्डले भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया वा पुष्टि गरेको छैन।
4: नेपाल परिवेशमा अब खेल समाचार। अस्ट्रेलियामा रहेको नेपालको ए राष्ट्रिय क्रिकेट टोलीले पहिलो एक दिवसीय खेलमा पराजय भोगेको छ। डार्बिनमा आज भएको खेलमा 193 रनको सामान्य लक्ष्य लिएर ब्याटिङमा आएको तास्मानियाले 49.2 ओभरमा 8 विकेट गुमाएर लक्ष्य भेटायो। तास्मानियाका लागि गाबे बेलले सर्वाधिक

0: म्याकमिलनले समान दुई विकेट लिँदा लाचलान क्रकले एक विकेट हात पारे।
1: र पहिलो पटक आयोजना हुन लागेको पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग एनपिएलको विजेताले 20 लाख रुपियाँ पुरस्कार पाउने भएको छ। आयोजक केडिया ग्रुपले आज पत्रकार सम्मेलन गर्दै लिगको पहिलो संस्करणको विजेताका लागि उक्त पुरस्कार राशिको घोषणा गरेको। कुल पुरस्कार राशि 32 लाख रुपियाँ रहेको छ। प्रतियोगिताको उपविजेता र तेस्रो हुने टोलीले पुरस्कार राशि आयोजकले घोषणा गरेको छैन। 32 लाख रुपियाँ को पुरस्कारबाट उपविजेता र तेस्रो हुने टोलीले पाउनेछन्। 17 खेलका लागि प्लेयर अफ दि म्याच प्रदान गरिनेछ। एनबिएको पहिलो संस्करण भदौ 19-27 गतेसम्म त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा हुनेछ। आजकै पत्रकार सम्मेलन मार्फत एनबिएको गीत र मस्कटको रूपमा डाफे सार्वजनिक गरिएको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: भुटेको सही बाढीबारे प्रधानमन्त्रीद्वारा सदनलाई जानकारी। सरकार एक्लै हिँडेको विपक्षीको आरोप। प्रधानमन्त्रीको अभिव्यक्तिमा आपत्ति।
1: पहिरोले अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन। बिमा कम्पनीले बाढी प्रभावितलाई अग्रिम भुक्तानी दिने। ब्याङ्कले प्रभावितलाई अप्ठ्यारो नपार्ने।
0: ग्यास र पेट्रोलियम पदार्थको ढुवानी सहज बनाउने सहमति। कान्ति र त्रिभुवन राजपथ हुँदै उपत्यकामा ग्यास ओसार र 200 ट्रक प्रयोग गरिने।
1: कुवेत स्थित अमेरिकी सैन्य शिविरमा इरानको हवाई हमला। आक्रमण आकाशमै नष्ट पारिदिएको कुवेतको दावी।
0: र पहिलो एक दिवसीय खेलमा तास्मानियासँग नेपाल ए 2 विकेटले पराजित। नेपाल भलिबल लिग विजेताले 20 लाख रुपियाँ पुरस्कार पाउने।
1: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
2: डेंगु ज्वरो बारे सार्वजनिक जानकारी।
3: डेंगु ज्वरो एडिसातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एडिस लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बर्सातको पानी, प्लास्टिकका भाँडाहरू, टिका डब्बा, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फुल पार्दछ। यो लामखुट्टेले फुल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगु ज्वरोका लक्षणहरू। डेंगु ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछन्। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने। ज्वरो आइएस अघिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्दछन्।
4: डेंगु ज्वरोबाट बस्ने उपायहरू।
3: लामखुट्टेको टोकाइबाट बस्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेका पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पुरै शरीर ढाक्ने गरी पुरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टेको नछिर्ने जाली लगाउने, सुद्धा झुन्को गर्ने र स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्वा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने।
2: जनस्वास्थ्य कार्यालय चितवनद्वारा जारी सार्वजनिक सन्देश।
5: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
2: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी। प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12206।
5: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान। विजय प्लेट दाना।
6: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको

0: लगायत महिला तथा पुरुष का साना तथा ठूला सबै खाले अपरेशन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजूलाई पत्थरी र पाटे घरको अपरेशन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजूलाई।
1: त्यसो भए हेलिकप्टर क्यान्सल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
2: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
3: स्वदेश FM 93.2 मेगाहर्ज।

0: एबीसी नेपाली सेवाको साझा पक्षबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा भोटे कोशी बाढीका प्रभावितहरूलाई प्रधानमन्त्रीको आश्वासन, विपक्षीहरूद्वारा सरकारको आलोचना।
1: यो सिङ्गो नेपालको छातीमा परेको साझा वज्रपात हो। सरकार हिजो पनि तपाईँहरूसँग थियो, आज पनि छ र भोलि पनि रहनेछ।
2: सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो।
0: बाढी प्रभावित क्षेत्रबाट हाम्रा संवाददाता भन्छन्,
3: विपदको दोस्रो दिन हामी यहाँ आउँदाखेरि चाहिँ त्यो ब्यारेक बाहिर धेरै आफन्तहरू केही खबर पाइन्छ कि भन्ने आशा देखिन्थे। आज चाहिँ लगभग हामी पुग्दा रित्तो थियो, तर त्यहाँ धेरै तस्विरहरू टाँसेको देखियो।
0: र उद्धारमा सुरुदेखि संलग्न एक हेलिकप्टर चालकको अनुभव। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा गत बुधबारको विनाशकारी बाढीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या 1100 नाघेको प्रहरीले जनाएको छ। अझै 4000 आसपास संख्यामा मानिसहरू हराइरहेका छन्। जल विद्युत आयोजनाका सुरुङभित्र फँसेका मानिसहरूको उद्धार प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्। सरकारले गरिरहेका प्रयासबारे संसदलाई आज जानकारी गराउँदै प्रधानमन्त्री बालेन्द्र शाहले भने,
5: सम्पर्कविहीन हुनुभएका नागरिकको खोजी जारी छ, घाइतेको उपचार जारी रहनेछ, घरबारविहीन हुनुभएकाहरूका लागि तत्कालका लागि अस्थायी र दीर्घकालीन पुनस्थापना सरकारले गर्ने नै छ, कोही कतै छुट्नु हुने छैन।
4: प्रधानमन्त्री बालेन्द्र शाह बाढीमा हराएका केही मानिसका परिवारजनले उनीहरू जीवित नभएको निष्कर्ष निकाल्दै कोषको प्रतिकृति बनाएर दाह संस्कार र काजक्रिया गर्न थालेका छन्। अमेरिकाले तेहरान विरुद्ध हवाई हमला तीव्र पारेको जवाफ स्वरूप मध्य पूर्वमा रहेका अमेरिकी निशानाहरूमाथि आक्रमणको लहर सुरु गरेको इरानले जनाएको छ। कुवेतका अनुसार इरानी ड्रोन एउटा आवासीय कम्प्लेक्समा खस्दा आगो लागेको भए पनि कुनै मानवीय क्षति भएको छैन। बहरेन सरकारले आफूहरू कहाँ पनि हमला भएको जनाएको छ। जोर्डनमा इरानको हमला घातक रहेको भन्ने दावी अमेरिकी सेनाले अस्वीकार गरेको छ। हर्मुज जलमार्गमा दुईवटा तेल ट्याङ्कर धरापमा पर्दा आगो लागेको इरानी सेनाले जनाएको छ। युरोपेली संघ ईयुकी विदेश नीति प्रमुखले गत महिना जर्मनीको लेप्सिक विमानस्थलमा प्रयास गरिएको ड्रोन हमला राज्यद्वारा प्रायोजित आतंकवादको नमुना भएको बताएकी छन्। जर्मनीले उक्त हमला प्रयास रुसले गरेको बताउँदै आएको छ। ईयुकी विदेश नीति प्रमुख काजा कालासले सो घटनाबारे रुसी राजदूतलाई बोलाइएको बताइन्। ड्रोन हमलाका लागि रुस जिम्मेवार रहेको निष्कर्षमा आफूहरू पुगेको जर्मन सरकारले मंगलबार बताएको थियो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोलाई दोषी देखाउन झुटो प्रमाण खडा गरिएको आरोप लगाएका छन्। दक्षिण कोरियाको एक अदालतले गम्भीर अपाङ्गता भएका मानिसहरू बस्ने एउटा केयर होमका पूर्व प्रमुखलाई यौन दुर्व्यवहारको अभियोगमा दोषी ठहर गर्दै 15 वर्ष जेल सजाय सुनाएको छ। किम नाम गरेका ती व्यक्तिले इन्चोन स्थित केयर होमका 3 महिलामाथि यौन दुर्व्यवहार गरेको ठहर गएको हो। उक्त घटनापछि दक्षिण कोरियाभरि रहेका 1500 भन्दा बढी त्यस्ता केयर होमहरूको निरीक्षण गरिँदा दुर्व्यवहारका दर्जनौं सन्दिग्ध घटनाहरू भएको पाइएको थियो। र विश्व तापमान वृद्धि नियन्त्रण सम्बन्धी लक्ष्य, बढ्दो तापक्रम वृद्धिको असरलाई मानवताले कसरी न्यूनीकरण गर्न सक्छ भन्नेमा केन्द्रित हुनुपर्ने संयुक्त राष्ट्रसङ्घको एउटा अध्ययन प्रतिवेदनले औँल्याएको छ। सरकारहरूले निर्धारण गरिएको तापक्रम भन्दा बढी हुन नदिनेतर्फ ध्यान दिनुको सट्टा अझ चरम जलवायु परिवर्तनको सामना गर्ने उपायबारे विचार गर्नुपर्नेमा राष्ट्रसङ्घको वातावरण कार्यक्रमले जोड दिएको छ। एकजना जलवायु वैज्ञानिक बिल हेलले उक्त प्रतिवेदनले कदम चाल्न आह्वान गर्नुको सट्टा उदासीन हुन सघाउने जोखिम रहेको टिप्पणी गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा तपाईँलाई स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूलाई सरकारको अभाव खड्किन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले प्रतिनिधि सभाको आजको बैठकमा बाढी, त्यसको प्रभाव र उद्धार तथा राहतबारे जानकारी दिँदै त्यस्तो बताएका हुन्। तर विपक्षी पार्टीका नेताहरूले सरकारको कडा शब्दमा आलोचना गरेका छन्। प्रस्तुत छ एक रिपोर्ट। आज साँझसम्म बाढीमा परेर ज्यान गुमाएका 1200 भन्दा धेरै शव फेला परेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। उसका अनुसार 4000 भन्दा धेरै मानिस अझै पनि सम्पर्कविहीन छन्। प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री बालेनले भने,
1: सम्पर्कविहीन हुनुभएका नागरिकको खोजी जारी छ, घाइतेको उपचार जारी रहनेछ। यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिङ्गो नेपालको छातीमा परेको साझा वज्रपात हो। त्यसैले दृढ संकल्प साहसका साथ यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन र थिएन, हामी लडिरहेका छौँ।
0: अधिकारीहरूका अनुसार करिब 12000 मानिसको उद्धार गरिएको छ। सयौं मानिसहरू घरबास विहीन भएका छन्। उनीहरूको जिम्मा सरकारले लिने बताउँदै प्रधानमन्त्री बालेनले भने,
1: घरबार विहीन हुनुभएकाहरूका लागि तत्कालका लागि अस्थायी र दीर्घकालीन पुनस्थापना सरकारले गर्ने नै छ। कोही कतै छुट्नु हुने छैन। सरकार हिजो पनि तपाईँहरूसँग थियो, आज पनि छ र भोलि पनि रहनेछ।
0: उनले विश्वव्यापी जलवायु परिवर्तनको मार खेप्नु परेको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने पनि उल्लेख गरे।
1: यस घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा हामीले खेप्नु परेको जोखिम बढ्दै गएको गम्भीर संकेत गरेको छ। त्यसैले हामी त सचेत हुनै पर्छ। सँगसँगै हामीले जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको छ। जलवायु परिवर्तन विश्वव्यापी योगदान हो। यसको असर न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी रहेको बुझिएको छ।
0: त्यसमा विपक्षी पार्टीका नेताहरूले समर्थन जनाए, तर खोज उद्धार र राहतलाई लिएर सरकारको उनीहरूले कडा शब्दमा आलोचना गरे। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता भीष्मराज आङदिङले,
2: स्थलगत अवलोकन र उद्धारको पर्खाइमा पीडित परिवारका क्रन्दन सुनेपछि आज यो सदनमा भन्न बाध्य भएको छु, सरकार सामाजिक सञ्जालमा अल्झियो, जोखिम समुदायमा समयमा पुग्न सकेन। सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो, फिल्डमा भन्दा फेसबुकमा धेरै भयो हल्लामा लाग्यो। महोदय,
0: नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री प्रचण्डले पनि विपदको सुरुमा सरकारको सक्रियता प्रशंसा लायक रहेको उल्लेख गरे, तर अहिले आलोचनाको बिन्दुमा आइपुगेको उनले बताए।
6: जनपरिचालन र उद्धारमा चाहिँ सरकार असफल सिद्ध भयो। सरकारले घमण्ड गर्न हुँदैन, बरु त्यो असफलताबाट शिक्षा लिएर राहत, तत्कालको पुनस्थापना र दीर्घकालीन पुनर्निर्माणको क्रममा सरकार गम्भीर बनोस्।
0: नेकपा एमालेका नेता रामबहादुर थापाले पनि प्रधानमन्त्रीको शैली एकाङ्की भएको टिप्पणी गर्दै त्यसमा परिवर्तन गरिनुपर्ने धारणा व्यक्त गरेका छन्।
7: प्रधानमन्त्रीज्यूले आफ्नो एकाङ्गी शासन शैलीमा गुणात्मक परिवर्तन गर्नुपर्दछ। संसद प्रति पूर्णत उत्तरदायी हुनुपर्दछ र संसदलाई सरकारको योजना बारे निरन्तर जानकारी गराउनु पर्दछ।
0: आलोचनाका बीच पनि विपक्षी पार्टीका नेताहरूले विपदको बेला सरकारलाई सधैँ सहयोग गर्न आफूहरू तयार रहेको वचन समेत दिएका छन्। अबलागो बाढी प्रभावित जिल्ला नुवाकोट, जहाँबाट पछिल्लो अवस्थाबारे जानकारी दिँदैछन् हाम्रा संवाददाता फणिन्द्र दहाल।
3: हामी अपरान्ह 4 बजे नुवाकोटमा रहेको बटारमा आउँदा एकदमै ठुलो पानी परिरहेको थियो। सेनाको र निजी क्षेत्रको केही हेलिकप्टरहरू थोरै संख्यामा थिए, तर खासै उडानहरू भइरहेका थिएनन्। विपदको दोस्रो दिन हामी यहाँ आउँदाखेरि चाहिँ त्यो ब्यारेक बाहिर धेरै आफन्तहरू केही खबर पाइन्छ कि भन्ने आशा देखिन्थे। आज चाहिँ लगभग हामी पुग्दा पानी परेर पनि हुन सक्छ, रित्तो थियो, तर त्यहाँ धेरैजना आफन्तहरूको फोन नम्बरहरू, तस्विरहरू पीडितहरूको राखेको र अनि आफन्तहरूको फोन नम्बर राखेर चाहिँ सानो फोटो पम्पलेटहरू पर्चाहरू त्यहाँ टाँसेको देखियो।
0: अनि फणेन्द्रजी, त्यो क्षेत्रमा जुन जलविद्युत आयोजनाहरू छन् र त्यहाँ कैयौँ मानिसहरू फँसेको भन्ने विवरणहरू थियो, उनीहरूको उद्धारको निम्ति के प्रयास भएको देखियो आज?
3: अधिकारीहरूले अहिले पनि सबै ठाउँमा सुरुङहरूमा काम भइरहेछ, एक्सकाभेटरहरू पुर्याइएको, जेनेरेटर पुर्याइएको, त्यहाँ हावा प्रवाह गर्ने कोसिसहरू भइरहेको भनेका छन्। तर कुनै पनि ब्रेक थ्रु चाहिँ भइसकेको छैन भन्ने उनीहरूको भनाइ छ। हामी आएको केही बेरमै चिलिमे हाइड्रो पावरमा भएका केही प्राविधिक जनशक्ति जसले त्यहाँ सुरुमा फँसेका मान्छेहरूलाई उद्धार गर्न प्रयास गरिरहेका थिए, उनीहरू फर्केको दृश्य हामीले देख्न पायौँ। खास गरी लेदो माटो जुन भीषण बाढीसँगै आयो गत हप्ता, त्यसको कारण चाहिँ धेरै नै अप्ठ्यारो भइरहेछ खोज तथा उद्धार कार्यमा। अनि मौसम पनि चुनौतीपूर्ण छ, बेला बेलामा पानी परिरहन्छ, भूगोल पनि यो एरियाको चुनौतीपूर्ण हो भन्ने खालको कुरो उनीहरूको छ।
0: उनी थिए अहिले नुवाकोटमा रहेका हाम्रा संवाददाता फणिन्द्र दहाल। विपदको यस समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरू राहत, उद्धार र खोजीमा सक्रिय छन्। त्यसमा विगतका विपदहरूमा जस्तै राष्ट्रसङ्घीय निकायहरू पनि क्रियाशील देखिन्छन्। त्यसैमध्ये एक हो विश्व खाद्य कार्यक्रम WFP। बाढी प्रभावित क्षेत्रमा अहिले देखा परेको सहयोगको आवश्यकता बारे WFP नेपालका प्रमुख रियाज लोधी भन्छन्, त्यहाँ विभिन्न खालका आवश्यकताहरू छन्। स्वास्थ्य सहायता, मनोसामाजिक परामर्श, आश्रय र खानेकुराको खाँचो छ। ती आवश्यकता पूरा गर्ने प्रयास सरकारले गरिरहेको छ, किनकि यसमा सरकारको अगुवाई छ र WFP सहित राष्ट्रसङ्घीय निकायहरूले सरकारको उक्त प्रयासमा सहयोग गरिरहेका छन्। उनी एक दशक अघिको भूकम्पका बेला मानवीय सहायता परिचालनको निम्ति नेपालमा खटिएका थिए। साथी सञ्जय ढकालले उस बेला र अहिलेको अवस्थाको तुलनात्मक जटिलता बारे जिज्ञासा राख्दा WFP का नेपाल प्रमुख लोधीले उद्धार, राहत र पहुँचको दृष्टिले उस बेलाको तुलनामा यो विपद धेरै नै जटिल रहेको बताए। भुइँचालोमा घरहरू भत्किएका थिए, परिवारहरू त्यसमा फँसेका थिए। उद्धारकर्ताहरूलाई खोजी गर्ने ठाउँ थाहा थियो। अहिले बाढीले मानिसका घर बजार र गाउँ बस्ती बगाएर लगेको छ। त्यसमाथि पहुँच सीमित हुँदा उद्धार कार्य निकै कठिन छ। करिब 40 किलोमिटर बाटो बगेको छ अनि कैयौँ पुलहरू बगे ती छैनन्। त्यसैले कैयौँ ठाउँमा हेलिकप्टर सेवा मात्र विकल्प छ, जुन निकै महँगो हुन्छ। उनी थिए विश्व खाद्य कार्यक्रम WFP का नेपाल प्रमुख रियाज लोधी। तपाईँ बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामीले विपदसँग सम्बन्धित विभिन्न सामग्री सहितको लाइभ पेज पनि सञ्चालन गरिरहेका छौँ। तपाईँ हाम्रो वेबसाइट bbcnepali.com का साथै हाम्रो फेसबुक पेज, युट्युब र इन्स्टाग्राममा पनि विभिन्न सामग्री पढ्न, सुन्न र हेर्न सक्नुहुन्छ। अन्तिम विषय, सरकारले सम्पूर्ण शक्ति लगाएको भनिरहेको र विपक्षीले आलोचना गरिरहेको खोज उद्धार र राहतमा सुरुदेखि संलग्न थिए हेलिकप्टरका क्याप्टेन विवेक खड्का। साथी कमल परियारले यसक्रममा उनले सङ्गालेको अनुभव सुनाइदिन आग्रह गरेका थिए।
8: विभिन्न परिवारबाट चाहिँ हामीले वाट्सएपमा चाहिँ फोटो पठाइदिएर हाम्रो मान्छे खोजिदिनु न भन्नुहुन्छ होइन। धेरैजनाको धेरै कथाहरू छ। कसैको छोराछोरी छैन, कसैको बुवा छैन, कसैको आफ्नो दाजुभाइ छैन, कसैको साथीभाइ छैन होइन। तर त्यो इलाकामा अब लासहरू देख्दाखेरि ब्याक अफ द माइन्ड चाहिँ त्यो परिवारहरूको चिचाट होइन, त्यो परिवारहरूको चाहिँ त्यो रोदन माइन्डमा खेलिरहेको हुन्छ। साथसाथै अगाडि त्यो लासहरू देख्दाखेरि कतै उहाँहरूले चाहिँ खोजिदिनु भनेको मान्छे यही पो हो कि भन्ने जस्तो पनि मनमा भइरहेको हुन्छ। त्यसले गर्दाखेरि चाहिँ एकदम दुःख लाग्छ। आफ्नो हातमा नभएको कुरामा त अब हामीले के गर्न पनि सक्दैनौँ, तर गर्न सक्ने कुराहरूमा चाहिँ हामीले हेल्प गर्ने कुरामा हामीले चाहिँ काहीँ पनि कम्प्रोमाइज चाहिँ गरेको छैन।
3: तपाईँ त्यो क्षेत्रमा पहिलेदेखि पनि धेरै ठाउँमा अवलोकन गर्नु भएको छ होइन। विगतमा अब त्यो प्राकृतिक रूपमा पनि एकदमै राम्रो देखिने ठाउँहरूमध्ये त्यो क्षेत्र जानेर अहिले एकदम डरलाग्दो भ्यू देखिन्छ होइन। पहिला ती ठाउँ कस्तो थियो देखिन्थ्यो र अहिले कस्तो देखिन्छ, त्यही कम्पेरिजन गर्नुपर्दाखेरि?
8: पहिला त अब ग्रिनेरी होइन, खोला तल बगिरहेको कलकला त्यो साउन्डहरू सुनेर चाहिँ त्यही एरियामा सुतेको, माथिबाट हेर्दाखेरि चाहिँ सबै त्यो बजारहरू दायाँ बायाँ देखिएको, बाटोघाटोमा चाहिँ गाडीहरू गुडिरहेको, हरियाली भएको, माथि रसगढीको बेल्टहरूमा टिमुरी एरियामा चाहिँ इभीको गाडीहरू टन्नै ओरदोरो गरेका, कार्गोका ठुल्ठुला ट्रकहरू ओरदोरो गरेका, अहिले चाहिँ केही पनि छैन। पुरै होल एरिया नै स्वाइप आउट भएको छ। घरहरू केही पनि बाँकी छैन, माथि माथिको घरहरू केही बाँकी छ होइन। बाटोघाटोहरू त लगभग थोरै ठाउँहरूमा अलिअलि देखिन्छ, न त सबै ध्वस्त भएको छ होइन। बोर्डर एरियामा जहाँ जहाँ ठुल्ठुलो भवनहरू थिए चाइना साइडमा, नेपाल साइडमा, टिमुरी र घट्टखोलाको एरियामा अलिअलि गाडीहरू भित्तातिर देखिन्छ, जुन चाहिँ पल्टिएका, कुचिएका, ठोकिएका, यस्तो नजारा भए केही पनि छैन। त्यसले गर्दा पुरानो सिचुएसन र अहिले सिचुएसनमा त अहिले त एकदम खाली लाग्दो नै छ।
3: यसपालि चाहिँ अलिकति एकैचोटि धेरै हेलिकप्टरहरू अपरेसनमा थियो है, जहाँबाट तपाईँहरू पुग्नु पर्थ्यो, त्यो चाहिँ एकदमै अब न्यारो नै छ नि त होइन। त्यो कसरी म्यानेजमेन्ट गर्नुको गाह्रो के थियो एक्ज्याक्टली?
8: फ्लाइङमा जहिले पनि के भन्छ भने जमिन छोडेदेखि जमिन ल्यान्ड नहुन्जेसम्म त जहिले पनि संवेदनशील टाइम हुन्छ, सेफली गर्नुपर्ने हुन्छ होइन। त्यहाँमाथि पनि अहिलेको सिचुएसनमा 5-6 आर्मीको हेलिकप्टर, 8-10 चाहिँ सिभिलियन हेलिकप्टर एकै ठाउँमा एउटै भ्यालीमा कहिलेकाहीँ त एउटै डेस्टिनेसनमा पनि उड्नुपर्ने स्थिति आउँछ। त्यसले गर्दाखेरि च्यालेन्जेसहरू त पाइलटहरूमा थियो नै, तर डिसिप्लिन मेन्टेन गरेर रेडियो फ्रिक्वेन्सीमा एकअर्कामा बोलेर ट्राफिक सेपरेसन आफै गर्थ्यौँ हामीले। ल्यान्डिङ स्पटमा एउटै पर्यो र दुई तिनवटा ट्राफिक छ भने बिचमा होल्ड गरेर कुरेर बस्नुपर्ने स्थिति पनि थियो। अलिक च्यालेन्ज भनेको चाहिँ मनसुन पिरियड भएको भएर अलिकति साँझ पख र कहिलेकाहीँ दिउँसो चाहिँ अब रेनहरू आउने, सर्च एन्ड रेस्क्यु गर्न माथितिर गएको छ, फर्किने बेलामा एकदम हेभी रेनमा पऱ्यो, त्यस्तो खालको सिचुएसनमा चाहिँ अलिकति मौसमको चाहिँ च्यालेन्जहरू थियो। कहिलेकाहीँ अब पाइलटहरू डेस्टिनेसन पुग्दा नपुग्दै पनि डाइभर्ट गरेर आउनुपर्ने स्थिति नै आयो। त्यो बाहेक अर्को च्यालेन्ज चाहिँ त्यो विभिन्न इलाकाहरूमा चाहिँ बगाएको माटोको थुप्रो घरमा ल्यान्ड गर्नुपर्ने स्थिति पनि थियो। अहिले इभन त्यो टिमुरे, घट्टेखोला र त्यो माथिको त्यो बढी इलाकामा काहीँ ल्यान्ड गर्नु पर्यो भने त्यो माटोको बाहेक केही पनि देखिँदैन।
0: उनी थिए खोज उद्धार र राहतमा सुरुदेखि संलग्न हेलिकप्टरका क्याप्टेन विवेक खड्का, हाम्रा साथी कमल परियारसँग कुरा गर्दै। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश एफएम 93.2 मेगाहर्ज।
2: प्रमुख समाचार। प्रतिनिधि सभाबाट भोटेकोशी बाढी विपद सम्बन्धी विशेष प्रस्ताव पारित। राज्यका सबै संयन्त्र परिचालन गरी उद्धार र पुनर्स्थापनाको प्रबन्ध मिलाउन सरकारलाई सभामुख डोल प्रसाद अर्यालको निर्देशन। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा भोटेकोशी बाढीमा सरकारले गरिरहेको खोज उद्धार र राहतका सम्बन्धमा सदनलाई जानकारी। बाढीका कारण घरबार विहीन भएकाहरूको लागि सरकारले आवासको व्यवस्था गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता। बाढीबाट पर्यटन क्षेत्रमा 50 अर्ब रुपैयाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान। र अफगानिस्तानमा एकै दिनमा झण्डै 2000 अफगान शरणार्थीहरू स्वदेश फिर्ता। समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा जोखिम बढ्दै गएको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा भोटेकोशी बाढी प्रभावितको खोजी उद्धार र राहतका सम्बन्धमा सरकारले गरिरहेका काम कारवाही बारे जानकारी गराउनु हुँदै प्रधानमन्त्री शाहले विज्ञहरूले रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 गते गएको बाढी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिम पहिरोबाट सिर्जित यस क्षेत्रकै ठूलो विपत्ति भएको बताउनुभयो। प्रधानमन्त्री शाहले यस घटनाबाट सबै सचेत हुनुपर्ने र सँगसँगै जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको बताउनुभयो। सरकारले सङ्कटको घडीमा जनतालाई हिम्मत र आड भरोसा दिनुपर्छ भन्ने दृढताका साथ काम गरिरहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री शाहले बाढीको पीडा रसुवा नुवाकोट र धादिङको मात्र नभई सबै नेपालीमा परेको साझा वज्रपात भएको बताउनुभयो।
3: यो पीडा रसुवा नुवाकोट वा धादिङको मात्र होइन, यो सिङ्गो नेपालको छातीमा परेको साझा वज्रपात हो। तर यति बेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन। मन भक्कानिँदा पनि एक आपसमा बिलौन गर्ने समय छैन। सङ्कटको यो घडीमा देशको नेतृत्वले आँसु होइन जनतालाई हिम्मत आड भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौँ। त्यसैले दृढ सङ्कल्प साहसका साथ यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन र थिएन, हामी लडिरहेका छौँ।
2: नागरिकको खोजी र घाइतेको उपचार आवश्यकता हुँदासम्म निरन्तर रहने उल्लेख गर्नुहुँदै प्रधानमन्त्री शाहले बाढीका कारण घरबार विहीन भएकाहरूको तत्काल अस्थायी र दीर्घकालका लागि स्थायी आवासको व्यवस्था सरकारले गर्ने प्रतिबद्धता जनाउनुभयो।
3: रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन हुनुभएका नागरिकको खोजी जारी छ, घाइतेको उपचार जारी रहनेछ। घरबारविहीन हुनुभएकाहरूका लागि तत्कालका लागि अस्थायी र दीर्घकालीन पुनस्थापना सरकारले गर्ने नै छ, कोही कतै छुट्नु हुने छैन। हामीले काठमाडौँबाट विशेषज्ञ सहितको टोली प्रभावित क्षेत्रका नागरिकहरूको उपचारका लागि पनि खटाइरहेका छौँ। उपचारसँगै प्रभावित क्षेत्रका नागरिकहरूलाई मनोपरामर्श सेवा पनि उपलब्ध गराइरहेका छौँ। साथै प्रभावित क्षेत्रमा कुनै पनि महामारी फैलिन नदिन विभिन्न अभियान चलाइरहेका छौँ। हाल नुवाकोटका 19 अस्थायी आश्रय स्थलहरूमा 2653 जना प्रभावित नागरिकहरूले आश्रय तथा राहत प्राप्त गर्नुभएको छ। रसुवाका केही प्रभावित नागरिकहरूलाई पनि नुवाकोटको आश्रय तथा राहत उपलब्ध गराइरहेको अवस्था छ।
2: प्रधानमन्त्री शाहले पहिचान हुन नसकेका शवहरू कानुन बमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी जमिन मुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको जानकारी दिनुहुँदै डिएनए लगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखिएको हुनाले पहिचान हुनासाथ परिवारलाई हस्तान्तरण गर्न सक्ने बताउनुभयो।
3: पहिचान हुन नसकेको शव कानुन बमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी जमिन मुनि सुरक्षित रूपमा व्यवस्थापन गरिरहेका छौँ। तर डिएनए लगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखिएको छ। यी शव डिएनए म्याचिङ पश्चात सम्बन्धित परिवारलाई हस्तान्तरण गरिनेछ। पहिचान हुन सकेको शव परिवार र आफन्तलाई जिम्मा लगाइरहेको अवस्था छ।
2: बाढी प्रभावित क्षेत्रका विभिन्न स्थानमा सडक अवरुद्ध भएको र त्यसको मरम्मत कार्य भइरहेको पनि उहाँले जानकारी गराउनुभयो।
3: प्रभावित क्षेत्रमा अवरुद्ध भएको सञ्चार सेवा दोस्रो दिनदेखि पुनस्थापना हुँदै 95% सेवा पुनस्थापना भइसकेको छ। सञ्चार सेवाको पहुँच भन्दा बाहिर भएका स्थलहरूमा हाल 30 सेटेलाइट फोन मार्फत सञ्चार भइरहेको छ। बाढीले भोटेको त्रिशुली करिडोरमा सञ्चालित तथा निर्माणाधीन जलविद्युत आयोजना र सौर्य परियोजनामा ठूलो क्षति पुर्याएको छ। विद्युत उत्पादन गरिरहेका 8 आयोजनामा 281 मेगावाट र निर्माणाधीन 4 में 388 मेगावाट क्षतिग्रस्त भएका छन्। जसमध्ये केही मात्रै मर्मत हुन सक्ने र त्यसका लागि ठूलो लगानी लाग्ने देखिएको छ। जलविद्युत आयोजना क्षेत्रमा उद्धार कार्यका लागि भारतीय, चिनिया र कोरियन विज्ञ टोली परिचालन भइरहेको छ। बाढीका कारण गल्छी, बेत्रावती, रसुवागढी सडक र पृथ्वी राजमार्गको गल्छी मुगलिङ खण्डको अधिकांश भाग क्षति भएको छ। साथै पृथ्वी राजमार्गको कृष्णभीर, परेवा भीर लगायतका क्षेत्रमा क्षति पुगेको छ। बाढीका कारण 48 झोलुङ्गे पुल क्षति भएको छ, जसमध्ये 20 मर्मत गर्न मिल्ने र 28 नयाँ निर्माण गर्नुपर्ने देखिएको छ। बाढीका कारण क्षतिग्रस्त मुगलिन नारायणघाट सडकको कृष्णवीर खण्ड भदौ महिनाभित्रै मर्मत सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ।
2: खोज र उद्धारका लागि विभिन्न 69 उडान मार्फत 351 घाइते तथा अल्पत्र परेका व्यक्तिहरूको उद्धार समेत गरिएको प्रधानमन्त्री शाहले बताउनुभयो। प्रधानमन्त्री शाहले अहिलेको विपत पूर्व अनुमान भन्दा बाहिरको भएका हुनाले खोजी र उद्धारमा समस्या देखिएको जानकारी गराउनुहुँदै विभिन्न जलविद्युत आयोजनाका सुरङहरूमा उद्धार कार्यका लागि भारतीय, चिनिया र कोरियन विज्ञ सहितको टोली परिचालन भइरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले नेपाललाई विपद व्यवस्थापनमा चीन, भारत, पाकिस्तान, अमेरिका, जापान, बेलायत लगायतका मित्र राष्ट्र र एसियाली विकास बैंक, विश्व बैंक, युरोपेली युनियन, संयुक्त राष्ट्र संघ लगायतका अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट पनि सहयोग प्राप्त भइरहेको जानकारी गराउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै विशेष प्रस्ताव पारित भएको छ। बैठकमा विशेष प्रस्ताव प्रस्तुत गर्नुहुँदै सभामुख डोल प्रसाद रियालले सबै तहका सरकार, राजनीतिक दल, नागरिक समाज र राज्यका सबै संयन्त्र परिचालन गरी खोज, उद्धार र घाइतेको उपचार तथा पुनर्स्थापनाको प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिनुभयो। सभामुख रियालले जलवायु परिवर्तनका कारण नेपालले वर्षेनी ठूलो क्षति बेहोर्दै आएको उल्लेख गर्नुहुँदै जलवायु परिवर्तनबाट सिर्जित क्षति र नोक्सानीको अन्तर्राष्ट्रिय बहसमा नेपालले प्रष्ट र बलियो आवाज उठाउनु पर्ने बताउनुभयो।
4: जलवायु परिवर्तनबाट सिर्जित क्षति र नोक्सानीको अन्तर्राष्ट्रिय बहसमा नेपालले आफ्नो आवाज अझ स्पष्ट र बलियो रूपमा उठाउनु पर्दछ। यस सम्बन्धमा म नेपाल सरकारको ध्यान आकृष्ट पार्न चाहन्छु। रसुवा विपदले हामीलाई अर्को महत्वपूर्ण पाठ पनि सिकाएको छ। हामीले अब विपद पछिको व्यवस्थापन मात्र होइन, पूर्व तयारीको संस्कृति निर्माण गर्नुपर्दछ। हिमताल र हिमनदीको नियमित अध्ययन र अनुगमनलाई प्राथमिकतामा राख्नु पर्दछ। प्रभावित परिवार र समुदाय प्रति गहिरो समवेदना र ऐक्यबद्धता व्यक्त गर्न चाहन्छु। राष्ट्रिय शोकको घडीमा ऐक्यबद्धता कायम राख्न र तीनवटै तहका सरकार, सबै दल, नागरिक समाज र राज्यका सबै संयन्त्र परिचालन गरी खोज, उद्धार र विस्थापित नागरिकलाई पुनस्थापना गर्न तथा घाइतेको उचित उपचारको प्रबन्ध मिलाउन नेपाल सरकारलाई निर्देश गर्दछु।
2: यसअघि आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता गणेश प्राजुलीले संकटका बेला भएका कमी कमजोरीलाई स्वीकार गर्दै सरकार नागरिकको जीवन रक्षाका लागि लाग्नुपर्ने बताउनुभयो। यस्तै बैठकमा नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बेले खोज तथा उद्धारमा सबैभन्दा खड्किएको विषय नै सुरङभित्र फँसेका नागरिकको उद्धार भएकाले यसमा हर सम्भव उपायहरू अप्नाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले संकटको सामना गर्न सबै राजनीतिक दल, नागरिक समाज र विज्ञहरू सम्मिलित सर्वपक्षीय सर्वदलीय संयन्त्र बनाउन सुझाव दिनुभयो। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विपदको सामना गर्न तीनै तहको सरकारबीच समन्वय हुनुपर्ने बताउनुभयो। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले बेपत्ता नागरिकको खोज, उद्धार र घाइतेको उपचारमा विशेष ध्यान दिन सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता ज्ञान बहादुर शाहीले विपदमा आरोप प्रत्यारोप नभई बाढीबाट प्रभावितको उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बस्नेछ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1132 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ, जसमध्ये रसुवामा 45 जना, नुवाकोटमा 155, धादिङमा 59, चितवनमा 348, गोर्खामा 68, तनहुँमा 38, नवलपरासी पूर्वमा 217 र नवलपरासी पश्चिममा 188 र भारतमा भेटिएको नवलपरासीमा बुझाएको 14 जना गरी 1000 1132 जनाको शव फेला परेको हो। फेला परेका शवहरू मध्ये 1117 को लास जाँच पुजुलका सम्पन्न भएको छ भने 95 वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ। बाढी प्रभावित क्षेत्रबाट 6907 जनाको उद्धार गरिएको छ भने हालसम्म 5015 जनाको खोजी कार्य भइरहेको नेपाल प्रहरीले जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेलले भोटेकोशी बाढीबाट पर्यटन क्षेत्रमा 50 अर्ब रुपैयाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बसेको बैठकमा भएको भोटेकोशी बाढीका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव बारेको छलफलमा मन्त्री पौडेलले बाढी प्रभावित क्षेत्रलाई जलवायु सम्पदाका रूपमा विकास गर्न मन्त्रालय प्रतिबद्ध रहेको भन्दै बजेटमा हिमाललाई विश्वव्यापी जलवायु सम्पदाका रूपमा व्याख्या गरी संरक्षणका लागि अन्तर्राष्ट्रिय पहल गर्न बताउनुभयो। मन्त्री पौडेलले जलवायु परिवर्तनको प्रभावका कारण नेपालले क्षति बेहोर्नु परे पनि नेपालका पर्यटकीय क्षेत्रहरू सुरक्षित रहेको जानकारी प्रवाह गरी पर्यटक को विश्वास कायम गर्नुपर्नेमा जोड समेत दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशी बाढीमा सम्पर्क विहीनको खोजीमा सरकार लागिरहेको बताउनु भएको छ। चिल्मे जलविद्युत परियोजनामा कार्यरत कर्मचारीका परिवार जनसङ्घको आज मन्त्रालयमा भएको भेटमा मन्त्री श्रेष्ठले बेपत्ताको खोजी र उद्धारका लागि राज्यका सम्पूर्ण संयन्त्र दक्ष जनशक्ति प्रविधि र उपलब्ध स्रोत साधन परिचालन गरिएकोले परिवारलाई धैर्य नगुमाउन आग्रह समेत गर्नुभयो। जलस्रोत तथा जलविज्ञ अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी त्रिशुली सहितको आसपासका नदीमा आज पानीको सतह बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको जनाएको छ। महाशाखाका बाढी विद सरस्वती बिष्टले रसुवा र नुवाकोट भई बहने ती नदी तटीय क्षेत्रको बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको हो। यस्तै महाशाखाले आज र भोलि वर्षाको सम्भावना पनि भएकाले बाढीको उच्च जोखिम रहेको जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
5: हजुर दर्शन,
6: भाग्यमानी बाबु राम्ररी आइपुग्नु भयो नि।
5: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
7: नमस्ते बाबुजू।
6: नमस्ते, आउनु न भित्रै।
7: हुन्छ बाबुजू।
5: अनि दादा त अफिस गइसक्नु भयो होला है?
6: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
5: हस् हस् बाबुजू।
8: ओए वाइफाई होला नि, पासवर्ड माग्न।
5: है त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
9: ए हो र,
5: एनटिसीको डे प्याक लिन *1415# डायल गर्न।
10: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब बाँकी समाचार। रसुवाको भोटेकोशी तथा त्रिशुली नदीमा यही भदौ 10 गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कर्मचारी सञ्चय कोषले 2,50,00,000 रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाल प्रहरी अस्पतालले रसुवाको भोटेकोशीको बाढीमा मृत भएका नेपाली र विदेशी नागरिकका शव पहिचानका लागि डिएनए प्रोफाइलिङ सुरु गरेको छ। बाढीका कारण फेला नपरी हराइरहेका नेपाली तथा विदेशी नागरिकका परिवारले डिएनए परीक्षण मार्फत फेला परेका शव तथा शरीरका अंग यकिन गर्न प्रहरी अस्पतालले डिएनए प्रोफाइलिङ सुरु गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहमा रूपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य सहित 5 जना विरुद्ध मुद्दा दायर गरेको छ। आयोगले उनीहरू विरुद्ध रूपन्देही साबिक भुजौली 9 खामा रहेको सरकारी जग्गाहरू व्यक्ति विशेषको नाममा दर्ता कायम गरी भ्रष्टाचार गरेको कसुरमा बिगो रकम 4,53,41,000 रुपैयाँ कायम गरी सजाय हुन माग दाबीले मुद्दा दायर गरेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। अब अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानमा एकै दिनमा 1,750 जना भन्दा बढी अफगान शरणार्थीहरू आफ्नो मातृभूमि फर्केको अफगानको आधिकारिक रेडियो तथा टेलिभिजन आरटीएले जनाएको छ। तीमध्ये 1,449 जना पाकिस्तानबाट फर्केका छन् भने बाँकी 306 जना इरानबाट फर्केका हुन्। अब आर्थिक समाचार।
11: भोटेकोशी बाढीका कारण त्यस क्षेत्रमा रहेका जलविद्युत आयोजनामा परेको क्षतिको 25,87,00,00,000 रुपियाँ भन्दा बढीको प्रारम्भिक बिमा दावी परेको छ। हालसम्म विभिन्न 15 निर्जीवन बिमा कम्पनीका 583 बिमा लेखमा दावी परेको नेपाल बिमा प्राधिकरणले जनाएको छ। हालसम्म परेका बिमा दावी मध्ये 20,50,00,00,000 रुपियाँ इन्जिनियरिङ तथा ठेक्का जोखिम अन्तर्गत परेका छन्। यस्तै सम्पत्ति बिमा अन्तर्गत 113 वटा बिमा लेखका 2,34 करोड रुपियाँ र मोटर बिमा अन्तर्गत 313 वटा बिमा लेखबाट 1,55 करोड रुपियाँ दावी परेको छ। त्यस्तै परिवहन बिमा अन्तर्गत 47 वटा बिमा लेखबाट 89,87,00,000 रुपियाँ तथा अन्य बिमा शीर्षकमा 54 वटा बिमा लेखबाट 52,92,00,000 रुपियाँ दावी परेको छ। बाढीबाट जलविद्युत आयोजना, सडक तथा पूर्वाधार, सवारी साधन, व्यावसायिक सम्पत्ति तथा सीमावर्ती नाकामा रहेका सामानमा ठूलो क्षति पुगेकोले आगामी दिनमा बिमाको दावी रकम बढ्न सक्ने अनुमान छ। नेपाल चेम्बर अफ कमर्सले विपदबाट सृजित विषम परिस्थितिमा उद्योग व्यवसायलाई अत्यावश्यक सामग्रीको ढुवानी तथा आपूर्तिमा सहजीकरण गर्न छुट्टै डेस्क स्थापना गरेको छ। चेम्बरले पृथ्वी राजमार्ग लगायत देशका महत्वपूर्ण सडक सञ्जाल अवरुद्ध भई उद्योग व्यवसायीलाई ढुवानी तथा आपूर्ति कार्यमा बाधा परेपछि जमल स्थित सचिवालयमा छुट्टै सहजीकरण डेस्क स्थापना गरेको हो। सहजीकरण डेस्क मार्फत ढुवानीमा देखिने समस्या समाधानका लागि सरकारवाला सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय, व्यावसायिक प्रतिष्ठान तथा ढुवानी व्यवसायीसँग आवश्यक समन्वय गरिने चेम्बरले जनाएको छ। नेपाली शेयर बजार मापक नेप्से परिसूचक बुधबार 15.44 अङ्कले बढेर 2,538.11 बिन्दुमा पुगेको छ। बुधबार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक 3.02 अङ्कले बढेर 449.18 बिन्दुमा पुगेको छ। यस्तै फ्लोट सूचक 1.22 अङ्कले बढेर 174.19 बिन्दुमा पुगेको छ भने सेन्सिटिभ फ्लोट सूचक 1.17 अङ्कले बढेर 151.61 बिन्दुमा पुगेको नेप्सेले जनाएको छ।
2: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार। पाँच थरको फिदिम स्पोर्टिङ क्लब अन्तर्राष्ट्रिय आमन्त्रण चौथो तापलेजुङ गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा झापा 11 फुटबल क्लबलाई 1-0 गोल अन्तरले हराउँदै फिदिम फाइनलमा पुगेको हो। प्रतियोगिताको फाइनल खेल शुक्रबार हुने आयोजक लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो। अब मौसम। आज राति देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाबाट भोटे कोशी बाढी विपद सम्बन्धी विशेष प्रस्ताव पारित। राज्यका सबै संयन्त्र परिचालन गरी उद्धार र पुनर्स्थापनाको प्रबन्ध मिलाउन सरकारलाई सभामुख डोल प्रसाद अर्यालको निर्देशन। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा भोटे कोशी बाढीमा सरकारले गरिरहेको खोज, उद्धार र राहतका सम्बन्धमा सदनलाई जानकारी। बाढीका कारण घरबार विहीन भएकाहरूका लागि सरकारले आवासको व्यवस्था गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता। बाढीबाट पर्यटन क्षेत्रमा 50 अर्ब रुपैयाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान र अफगानिस्तानमा एकै दिनमा झण्डै 2,000 अफगान शरणार्थीहरू स्वदेश फिर्ता। यसका साथै राति 9 बजेको समाचार सक्यो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

0: यो मैलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिरा जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63। डेङ्गु ज्वरो बारे सार्वजनिक जानकारी।
4: डेङ्गु ज्वरो एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एडिस लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बर्सातको पानी, प्लास्टिकका भाँडाहरू, टिका डब्बा, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फुल पार्दछ। यो लामखुट्टेले फुल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ।
5: डेङ्गु ज्वरोका लक्षणहरू।
4: डेङ्गु ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछन्: असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने। ज्वरो आई यस अघिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेङ्गु ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्दछन्।
5: डेङ्गु ज्वरोबाट बस्ने उपायहरू।
4: लामखुट्टेको टोकाइबाट बस्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेका पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पुरै शरीर ढाक्ने गरी पुरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टेको नछिर्ने जाली लगाउने, शुद्धा झुलको प्रयोग गर्ने र स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्वा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने।
3: जनस्वास्थ्य कार्यालय चितवनद्वारा जारी सार्वजनिक सन्देश।
6: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
3: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98 550 63 172 र 98 452 12 200 छ।
6: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
7: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठेघरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले।

0: त्यसो भए हेलिकप्टर क्यान्सल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौँ।
1: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।

0: विपक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ज खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
1: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडीको रतनी धोबा गाउँस्थित राष्ट्रिय आधारभूत विद्यालय रतनी धोबाहामा विद्यालय व्यवस्थापन समिति गठनका लागि अभिभावकहरूबाट चारजना सदस्य छनौट भएका छन्। शिक्षा ऐन 2028 दफा 12 तथा शिक्षा नियमावली 2059 मूल नियमावली नियम 29 बमोजिम अभिभावकहरूमध्येबाट राजकुमारी महतो, लक्ष्मी महतो, रविना खातुन र आशा खातुन छनौट हुनुभएको हो। यसै गरी विद्यालयको शिक्षक अभिभावक संघका लागि 7 अभिभावक छनौट गरिएको छ। शिक्षक अभिभावक संघमा सयुद्दिन मिया, अम्बिता शाह, रूपा महतो, सरिता महतो, करण सहनी, सावित्री महतो र निशा मर्दनिया छनौट हुनुभएको छ। माडी नगरपालिका सस्यावलीवास स्थित शिशु कल्याण आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनका लागि अभिभावक भेला सम्पन्न भएको छ। भेलाबाट विद्यालय व्यवस्थापन समितिमा प्रदीप विष्ट, मिनबहादुर परियार, गीतामाया बिका र पुष्पा सुनार छनौट हुनुभएको छ। अभिभावक तथा सरकारवालाहरूको सहभागितामा सम्पन्न भेलाबाट छनौट भएका सदस्यहरूले विद्यालयको शैक्षिक गुणस्तर सुधार, प्रभावकारी विद्यालय व्यवस्थापन तथा विद्यार्थीको समग्र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। रसुवाको हुटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि कपडा तथा फेन्सी व्यवसाय संघ माडीले 25,000 रुपियाँ सहयोग गरेको छ। संघले आफ्नो साधारण सभामा हुने खर्च कटौती गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो। विपत्तिका बेला प्रभावित नागरिकलाई राहत पुगोस् भन्ने उद्देश्यले साधारण सभाको खर्च घटाएर सहयोग रकम जुटाइएको संघले जनाइएको छ। यसैबीच रसुवाकै भुटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले माडी नगरपालिका वडा नम्बर 5 स्थित महिला श्रमजीवी कृषक समूहले पनि 20,030 रुपियाँ सहयोग गरेको छ। समूहले सदस्यहरूबाट स्वैच्छिक रूपमा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंक मार्फत रकम जम्मा गरेको हो। विपदको कारण समस्यामा परेका नागरिकलाई आफ्नो तर्फबाट सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको समूहले जनाएको छ भने बाढी पीडितहरूलाई नै पुनर्स्थापनाका लागि माडी 3 बसन्तपुर स्थित शिवशक्ति महिला समूहले पनि 15,995 रुपियाँ सहयोग गरेको छ। समूहका सदस्यहरूले सामूहिक रूपमा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंक मार्फत सो रकम दाखिला गरेका हुन्। नेकपा एमालेको पार्टी सदस्यता नवीकरण र 100% अनलाइन इन्ट्री सम्पन्न गर्ने भरतपुर महानगरपालिका 4 नेपालकै पहिलो वडा बनेको छ। देशभरका 6,743 वडा मध्ये भरतपुर 4ले सदस्यता नवीकरण र अनलाइन प्रणालीमा दर्ता गर्ने काम 100% पूरा गर्दै सो सफलता प्राप्त हासिल गरेको हो। एमाले भरतपुर 4का वडा इन्चार्ज प्रकाश आचार्यका अनुसार गत वर्ष 2082 अभिलेखलाई आधार मानेर 2083का लागि सुरु गरिएको नवीकरण अभियानमा सम्पूर्ण सदस्यहरूको विवरण अद्यावधि गरिएको हो। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। रसुवाको भोटेकोसीमा यही भदौ 10 गते आएको अकल्पनीय बाढीले त्रिशुली र नारेडी नदी हुँदै चितवनमा भेटिएका शवमध्ये 335 शवको व्यवस्थापन गरिएको छ। तीमध्ये 129 लिङ्ग पहिचान नभएको जनाइएको छ। शनाखत हुन नसकेका ती शवलाई भरतपुर महानगरपालिका 1 देवघाट जङ्गलमा मङ्गलबार रातिसम्म व्यवस्थापन गरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका 348 शवमध्ये 335 शवको व्यवस्थापन गरिएको छ भने 12 शनाखत भएको छ। एउटाको व्यवस्थापन गर्न बाँकी छ। जिल्लामा शव व्यवस्थापन गर्न कठिन भएपछि डिएनए संकलन गरेर शनिबारदेखि जङ्गलमा लगेर खाडलमुनि शव राख्न थालिएको हो। प्रहरीले शनिबार 96 शवको व्यवस्थापन गरेको थियो। आइतबार 103, सोमबार 81, मङ्गलबार 55 शव व्यवस्थापन गरेको हो। जमिनमुनि व्यवस्थापन गरिएका मध्ये सबैभन्दा बढी लिङ्ग पहिचान नभएका 129 शव छन्। यस्तै पुरुष 107, महिला 73, बालिका 15 र बालक 11 जना रहेको प्रहरीले जानकारी दिएको हो। भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवाको उत्तरा गया गाउँपालिका गम्भीर सङ्कटमा परेको छ। विपत्तिका कारण गाउँपालिकामा मानवीय क्षतिका साथै भौतिक संरचना पूर्ण रूपमा ध्वस्त भएका छन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम उप्रेतीका अनुसार हालसम्म 426 भन्दा बढी स्थानीय बासिन्दा बेपत्ता भएका छन्। विपत्तिमा सबैभन्दा बढी वडा नम्बर 1 प्रभावित भएको छ, जहाँ 219 बेपत्ता भएका छन्। वडा नम्बर 2 88, वडा नम्बर 3 27, वडा नम्बर 4 77 र वडा नम्बर 5 15
जना बेपत्ता भएका छन्। गाउँपालिकाकै 5 जना कर्मचारीहरू समेत बेपत्ता भएका छन्, जसमध्ये 1 जनाको मात्रै शव फेला परेको प्रमुख प्रशासकीय अधिकृत उप्रेतीले जनाउनुभयो। बाढी पहिरोका कारण देशको मुख्य लाइफलाइन सडक नागढुङ्गा मुगलिन सडक खण्ड अवरुद्ध भई काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव हुने जोखिम बढेपछि बिहिबारदेखि दैनिक 200 वटा ट्रक मार्फत ग्यास ओसारिने भएको छ। ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसकेपछि वैकल्पिक उपाय स्वरूप खाली सिलिन्डर तराई पठाएर भरेर ल्याउन लागि हो। नेपाल एलपी ग्यास उद्योग संघ, नेपाल आयल निगम र यातायात व्यवसाय बीच भएको सहमति अनुसार उपत्यकाको ग्यास आपूर्तिलाई सामान्य बनाउन बिहिबारदेखि पूर्ण क्षमता ट्रकहरू परिचालन गर्न लागेको हो। यसैबीच सडक अवरोधका कारण खाना पकाउने एलपी ग्यासको ढुवानी असहज भएपछि वितरणमा घराइसी उपभोक्तालाई पहिलो प्राथमिकता दिइने भएको छ। होटल, रेस्टुरेन्ट लगायत व्यवसाय प्रायोजनका लागि ग्यास आवश्यक पर्ने व्यवसायीहरूले भने उद्योगबाट आफै ढुवानी गरेर ल्याउनु पर्ने भएको छ। पछिल्लो समय राजमार्गमा आएको पहिरो तथा अवरोधका कारण उपत्यकामा ग्यास आपूर्ति प्रभावित भएपछि नेपाल आयल निगमले यस्तो व्यवस्था गरेको हो। नेपाली काँग्रेसले पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आह्वान गरेको छ। बुधबार पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले विज्ञप्ति जारी गर्दै शनिबारका लागि बैठक बोलाइएको जानकारी दिनुभएको हो। बैठक भदौ 20 गते शनिबार दिउँसो 1 बजे ललितपुर स्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकका लागि रसुवा भोटेकोसी, बाढी विपद र पार्टीको 15 महाधिवेशन सम्बन्धी एजेन्डा तय गरिएको छ। भदौ 10 गते बुधबार भुटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। बाढी आएको 8 दिनसम्म पनि उद्धार कार्य जारी छ। बाढीका कारण हजारौं मानिस बेपत्ता भएका छन् भने भौतिक पूर्वाधारमा समेत अकल्पनीय क्षति पुगेको छ। विपदका कारण देशैभर अरबौं रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ भने बिमा कम्पनीहरूमा क्षतिको विवरण दावी गर्न आउने क्रम शुरू भइसकेको छ। नेपाल बिमा प्राधिकरणका अनुसार सोमबारसम्म विभिन्न बिमा कम्पनीहरूमा कुल 25,87,35,79,000 रुपियाँ बराबरको प्रारम्भिक बिमा दावी गरिएको छ। प्राधिकरणमा भदौ 15 गतेसम्म प्राप्त विवरण अनुसार कुल 583 वटा बिमा लिगबाट क्षतिको दावी परेको हो। बाढीले पुर्याएको मानवीय भौतिक क्षतिले बिमा कम्पनीहरूमाथि ठूलो दायित्व थपेको छ। नेकपा एमाले कोशी प्रदेश सभा संसदीय दलले रसुवाको भुटेकोसीमा आएको बाढी र पहिरोबाट पीड़ित भएकाहरूको सहयोगका लागि 4 लाख रुपियाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। दलका प्रमुख सचेतक रमेश कुमार बस्नेतले एक विज्ञप्ति जारी गर्दै सो घोषणा गर्नुभएको हो। यसैबीच जय नेपाल पार्टीले पनि भुटेकोशी र त्रिशुली नदी तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि 6,51,676 रुपियाँ सहयोग गरेको छ। पार्टीले उक्त रकम बुधबार प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। यसै गरी विनाशकारी बाढीबाटै प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कर्मचारी सञ्चय कोषले ₹2,50,00,000 आर्थिक सहयोग गरेको छ। कोषले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। भोजपुरको शिल्पा सिलिछो गाउँपालिकामा 1 शिक्षकको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले 11 जनालाई पक्राउ गरेको छ। खोटाङको कपिलागढी गाउँपालिका नम्बर 7 स्थित स्थानीय सूर्य माध्यमिक विद्यालयका 39 वर्षीय राहत कोटाका शिक्षक भानुभक्त राईको हत्या आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार गत भदौ 11 गते राति करिब 11:45 बजे शिल्पा सिलिछो गाउँपालिका 5 माबु स्थित भदौरे मेला घुम्न गएका शिक्षक राईलाई पुरानो विवादका कारण समूहमा आएका व्यक्तिहरूले कुटपिट गरेका हुन्। कुटपिटबाट गम्भीर घाइते भएका राईको मृत्यु भएको मौखिक जानकारी प्राप्त हुनसाथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घटनामा संलग्न भएको आशंकामा प्रहरीले भदौ 12 गते 11 जनालाई नियन्त्रणमा लिएको बुधबार जानकारी गराइएको हो। पक्राउ पर्नेमा सबै खोटाङ जिल्लाको कोपिलासगढी गाउँपालिका 7 का बासिन्दा हुन्। पक्राउ पर्नेमा 6 जना पुरुष र 5 जना महिला रहेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको सिद्धार्थ नगरस्थित बहुमूल्य सहकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको अभियोगमा मालपोत कार्यालयका तत्कालीन प्रमुखसहित 5 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। साबिकको बुझौली गाउँ पञ्चायतमा पनि सरकारी जग्गा भूमाफिया र कर्मचारीको मिलोमतेमा व्यक्तिको नाममा ल्याई राज्यलाई 4,53,41,800 रुपियाँ नोक्सानी पुर्याएको अख्तियारको जिकिर छ। र संयुक्त राज्य अमेरिकी मानवीय संस्था सामिरिटन्स पर्सबाट भुटेकोशी बाढीबाट प्रभावित समुदायलाई सहयोगका लागि उपलब्ध 40 टनभन्दा बढी आपतकालीन सामग्री बुधबार काठमाडौँ आइपुगेको छ। बाढी प्रभावित क्षेत्रमा स्थानीय स्तरमा कार्यरत संस्था मार्फत 2,600 परिवारलाई सहयोग स्वरूप पानी, फिल्टर, त्रिपाल, कम्बल, सरसफाई किट तथा सौर्यबत्ती लगायतका उक्त सामग्रीमा उपलब्ध गराइएको अमेरिकी दूतावासले जनाएको हो।
अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु नमस्कार

0: Bokcio. Sådan is Bokcio.
1: Sudish FM 3.2 plus 2 megahertz.

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: निष्पक्ष न विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: विपक्ष
1: सधैं निष्पक्ष
2: स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: 박치어. 너 비박치어. 서대인이스 박치어.
1: So this FM, 3 and 2 MHz.

0: मोक्ष शास्त्र अर्थात श्रीमद् भागवत गीता यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
1: प्रस्तुता पण्डित रामभक्त अधिकारी
2: गीतोपदेशको क्रममा आज स्वदेश एफएमको प्रातःकालीन कार्यक्रममा गीतोपदेशको प्रसङ्ग लिएर हामी उपस्थित भएका छौँ। सम्पूर्णलाई म स्वागत गर्दछु गीतोपदेशमा। परमात्मा श्री कृष्ण अर्जुनलाई भन्नुहुन्छ, नासथो विद्यते भावो नाभावो विद्यते सथ उभयो रपि दृष्टोन्सनायु तत्तदर्शिनि। यसरी परमात्मा अर्जुनलाई सम्झाउनुहुन्छ। यो सम्झाउने क्रममा भन्नुहुन्छ अगाडि परमात्माले, सत र असत दुईटा विषयहरू छ, यो दुईटा विषय छ। एउटा सत वस्तु छ संसारमा, त्यो कहिल्यै पनि नाश हुँदैन। अर्को असत वस्तु छ, त्यसको कण कण क्षण क्षणमा त्यसको विनाश हुँदै हुँदै गइराखेको हुन्छ। यसरी बुझ तिमी भन्नुहुन्छ, एउटा भौतिक जगत छ, अब अर्को चाहिँ नि अध्यात्म छ। यो अध्यात्म पक्ष र भौतिक पक्षमा भौतिक पक्ष असतमा पर्न जान्छ अर्जुन। जुन अभौतिक पक्ष छ अध्यात्म पक्ष, त्यो चाहिँ नि सत हुन्छ। सो अध्यात्म पक्षको कहिल्यै पनि नाश हुँदैन, त्यो नाश पनि हुँदैन, वृद्धि पनि हुँदैन, अनि त्यसको जन्म पनि छैन। त्यसो भएको हुँदा तिमी त्यो अध्यात्म पक्षलाई स्वीकार गर। यो देखिएको दृश्य कोटि जे जति कुराहरू यो चर्मचक्षुले देखिएको छ, यो सारा वस्तु नाश हो। यो नाश आफूले भित्र अध्यात्म वस्तु जस्ता तस्तै बसिराखेको हुन्छ, त्यो चिनी घटी कार्य हुन्छ। यसरी उत्पाद्य प्राप्य संस्कार्य र विकार्य भएर त्यो सबै नष्ट भएर जान्छ। तिम्रो संस्कार्य विकार्य केही पनि नहुने तिमीभित्रको परमात्मा अथवा आत्मा वस्तु हो। यसरी तिमीले आत्मज्ञान गर भन्नुहुन्छ। संसारी ज्ञान कति सिकेर सक्छौ? यो परिवर्तनशील संसारलाई प्रकृतिले रङ्ग्याएको छ, बहुत राम्रो बनाएको छ, महजाल देखिन्छ। तर यो जालबाट अनि निस्किनको लागि अध्यात्म बाहेको अरू साधनले सम्भव हुँदैन। यही कुरा सम्झाउनुहुन्छ परमात्मा। विभिन्न कोषहरू हाम्रो यो शरीरमा रहेका छन्, तिनीहरूबाट क्षण क्षणमा परिवर्तन भइरहन्छन्। यस्तो कुरालाई तिमीले याद गर। आधुनिक चिकित्सा विज्ञानले पनि स्वीकार गरेको छ, यसरी नै शरीर बढ्छ, वृद्ध हुन्छ, जन्मन्छ, तर शरीरभित्र रहेका तिम्रा मन बुद्धि चित्त अहङ्कार यी आदि गरिएका कुराहरू तिमीभित्र छन्, यिनीहरू पनि अस्थायी हुन्। तिमीभित्रका ती तत्त्वहरू पनि अस्थायी हुन्। कहिले कहिले तिमी चाहिँ मन लागेन भन्छौ, कहिले मलाई मन लागेको छ भन्छौ। त्यो मन लाग्ने र छान्ने रहेछ अर्जुन। त्यो लाग छाड हुने मन तिमी होइनौ, त्यहाँभित्र अर्को प्राण छ। त्यो प्राण पनि बाहिरको प्राण भित्र जान्छ, भित्रबाट बाहिर निस्किन्छ। तिमी त्यो हावा होइन, तिमीले त्यो हावालाई मान्छे भने होला अर्जुन। त्यहाँबाट अझै अगाडि हेर, अर्को बुद्धि छ त्यहाँ। बुद्धि पनि कहिले कहिले बिग्रिन जान्छ। त्यस्तै गरेर अहङ्कार छ, भर्खरै एउटा कुरामा अहङ्कार आउँछ, त्यो अहङ्कार तिमीभित्र बसिरहँदैन, त्यो अहङ्कार गइहाल्छ। अनि तिमी विचार गर्छौ मैले व्यर्थ किन अहङ्कार गरेँ होला भनेर, पछि तिमीलाई पछुतो हुन्छ। यी तिमीभित्र भएका विषय वस्तुहरू सबै नाशवान छन्। बाहिर भएको यो रचना ईश्वरको रचना हो, यो तिमीले नाश गरेर नाश गर्न सक्दैनौ। यसरी तिमी चाहिँ विचारशील हौ, आत्मा शाश्वत छ, यो कहिल्यै मर्दैन। त्यस्तै गरेर अर्का अध्यात्मवादी र अर्का चाहिँ नि भौतिकवादीहरूको बिचमा यो आफ्ना आफ्ना विषयगत प्रसङ्गहरू लिएर मान्छेमा एउटा विश्वास पैदा गरिराखेको हुन्छ। ज्योतिषी आदि गरिएका विभिन्न गणितज्ञहरूले पनि यो सांसारिक विषयलाई गणित गरे, सूर्यको हिसाबले गणित ज्योतिष तयार गरे, तिनीहरूले पनि अध्यात्मलाई स्वीकार गरेर आखिरी उसैको भरोसामा ज्योतिषहरू पनि हार खाएर उसैको भरोसामा चाहिँ आश्रित भए। देखे उनीहरूले, हिसाब गरे पृथ्वीबाट सूर्य कति टाढा छ, सूर्यको आयतन कति छ, पृथ्वीको आयतन कति छ, जल राशि कति छ, आदि गरिएको सम्पूर्ण कुराहरू गणितज्ञहरूले गणित गरे। तर त्यो गणितज्ञको भित्र भएको त्यो परमात्माको नापो निकाल्न कसैले पनि सकेन। अर्जुन, तिमी त्यस्तो वस्तु हौ, यो संसारी वस्तु अनित्य हो, यो अनित्य वस्तुमा तिमी चाहिँ नभुल, यसमा सत्यता बुद्धि नगर भनेर अगाडि भन्नुहुन्छ। अविनाशित तद्विधि येन सर्वविधं तदं, विनाश मवयस्य न किञ्चित् कर्तुम् अर्हसि, यसरी अगाडि भन्नुहुन्छ परमात्मा। हेर, यी सारा यहाँ युद्धमा उभिएकाहरूको शरीर मर्छ, त्यो भित्र भएको परमात्मा चाहिँ अविनाशी हो भन्ने कुरो तिमीले बुझ। विनाशशील यी शरीरहरू हुन्, यी शरीर विनाश हुँदैमा आत्माको विनाश हुँदैन। अविनाशित तद्विधि येन सर्वमिदं तदं, त्यो कस्तो वस्तु छ अविनाशी भने, यो संसार सारा ढाकेर त्यो अविनाशी वस्तु बसेको छ। यो विनाशी शरीर तिम्रो होइन, प्रकृतिले खडा गरिदियो। तिम्रो यदि यो शरीर हुन्थ्यो रे भने, तिमी युवा अवस्थामा पुगेका बेलामा त्यो यौवन अवस्थालाई तिमीले कन्ट्रोल गरेर राख्नु पर्थ्यो, सक्थेनौ तिमीले। त्यस कारणले कसैले पनि नसक्ने प्रकृतिलाई उल्लङ्घन गर्न नसक्ने कुरामा तिमीले विश्वास नगर भनिकन यसरी परमात्मा श्रीकृष्ण अर्जुनलाई अगाडि बताइरहनु भएको छ, आत्मा मर्दैन शरीरहरू मर्छन् भनेर यसरी कुरा बुझाउन लाग्नु भएको छ। जो सम्पूर्ण शरीरहरूमा व्याप्त छ त्यसैलाई तिमीले अविनाशी भनेर जान। आफ्नो निचोड कुरा यसरी भन्नुहुन्छ, शरीरमा रहेको जुन व्याप्त भएर बसेको वस्तु छ त्यसलाई अविनाशी भन, अनि त्यो अव्यय आत्मालाई कसैले पनि नष्ट गर्न सक्दैन, तिमीले पनि नष्ट गर्न सक्दैनौ। तिमी युद्ध गर्न उठ, आलस्य त्याग, काँचरता त्याग, आफ्नो धनुलाई लिएर तिमी खडा हुनुपर्छ, उठ भनिकन यसरी परमात्मा यो कुरुक्षेत्रको युद्धशालमा आफ्नो हातमा भएको गान्धी धनुलाई राखेर ज्यादै ग्लानी भएका अर्जुनलाई यसरी परमात्मा सम्बोधन गरिरहनु भएको छ। यसै परमात्मा श्रीकृष्णबाट यसो ज्ञान प्राप्त गरेर अर्जुन चाहिँ मुक्त हुनुहुन्छ। यस कारणले यो मोक्षशास्त्र भनिकन यहाँ गीतामा यसरी राखिएको छ, यहाँ प्रवचन गरेर आजको प्रवचनबाट म विश्राम लिन्छु।

0: न विपक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ज
2: सेट नहुनु न अब म जान्छु अनि त्यसपछि हजुर पनि आउनु

0: स्थानीय खबर अब कोही हुनुपर्ने छैन बेखबर स्वदेश एफएम 93.2 मेगाहर्जमा दिसमिसे बिहान देखि राति अबेर सम्म खबरै खबर खबरै खबर खबरै खबर
1: बिहानै 5:30 बजे राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाको सङ्गालो
2: नेपाली खबर

0: अर्थात् मलेरिया रोग बारे सार्वजनिक जानकारी।
1: कसरी सर्छ
2: संक्रमित एनोफिलिस जातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
1: औलोका लक्षणहरू
2: मुख्य लक्षण काम ज्वरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान, कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने, गम्भीर तथा जटिल औलो भएमा हाड जोड्नेहरू दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि हुन सक्छ।
1: औलो रोगबाट बस्ने उपायहरू
2: लामखुट्टेको टोकाई बाट बस्नु नै औलो रोगबाट बस्ने उत्तम उपाय हो।
1: लामखुट्टेको टोकाइबाट कसरी बस्ने
2: झुलको प्रयोग गर्ने कीटनाशक युक्त झुल अझ बढी प्रभावकारी हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्याल ढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने र बाहिर जाँदा वन जङ्गल अथवा खेतबारीमा लामखुट्टेको टोकाइबाट बस्न पुरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
1: लामखुट्टेको नाश तथा वृद्धि विकास नियन्त्रण गर्ने उपायहरू
2: घरका कुना काप्चा र गोठमा कीटनाशक औषधि छर्क

0: रोग बारे स्वास्थ्य सचेतना सन्देश
1: स्क्रब टाइफस रोग का लक्षण धेरै ज्वरो आउनु तथा कामजोरो समेत आउने टाउको धेरै दुख्नु पसिना धेरै आउनु आँखा रातो हुनु झाडा पखाला लाग्नु र माइटले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु स्क्रब टाइफस रोग लाग्नबाट बस्ने उपायहरू खेतबारीमा काम गर्दा वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भएसम्म बुट लगाउने सकेसम्म बाँसघारी वा चौरमा नबस्ने बस्ने परे घुम्री वा दरी ओछ्याएर बस्ने सम्भव भएसम्म भुइँमा नबस्ने खाट वा अग्लो स्थानमा सुत्ने र बस्ने घर वरपर झाडी घाँस तथा बुट्यान बढ्न नदिने र घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने श्वास फेर्न गाह्रो भई बिरामी सिकिस्ता हुने र बिस्तारै शरीरका

0: सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
1: जापानिज इन्सेफ्लाइटिसबाट बस्ने उपायहरू:
0: लामखुट्टेको टोकाईबाट बस्ने, घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुर्ने, बालबालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बङ्गुर हाँस जस्ता घरपालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने र सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
2: जनस्वास्थ्य कार्यालय चितवनद्वारा जारी सार्वजनिक सन्देश।

0: आज विक्रम संवत 2083 साल भदौ 18 गते बिहीबार भदौ कृष्ण पक्ष सप्तमी 10 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: सुरुङ उद्धारबारे प्रधानमन्त्रीको दावी गलत भएको विज्ञहरूको भनाई। विपद व्यवस्थापनमा सरकार असफल भएको विपक्षी दलको निष्कर्ष। सत्तापक्ष पनि देखिँदैन सन्तुष्ट। सर्दैछ बढ्दै दुर्गन्ध। प्रधानमन्त्री भन्छन् यस क्षेत्रकै ठूलो विपत्ति बाढीमा फँसिएको सरकार। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले माछा संरक्षणमा जोड़ दिँदै स्थानीय सरकार शीर्षकको शुभ समाचार।
0: बागलुङको जैमिनी नगरपालिकाले असला माछा संरक्षणमा जोड़ दिएको छ। पछिल्लो समय कालीगण्डकी नदी सहित स्थानीय थेउले खोलामा करेन्ट र विषादी प्रयोग गरेर माछा मार्न थालेपछि नगरपालिकाले कडाई गरेको हो। स्थानीय खोलामा पाइने रैथाने असला माछा हराउने चुनौती बढेपछि बागलुङमा एक पछि अर्को स्थानीय पालिकाले माछा मार्न कडाई गर्न थालेका छन्। बागलुङको गलकोट नगरपालिकाले 3 वर्ष यता प्रजनन समयमा माछा मार्न प्रतिबन्ध लगाउँदै आएको छ। गलकोटको दरम खोलामा पाइने असला माछा देशभरमै प्रसिद्ध छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
1: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
5: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
1: स्वादिलो पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। बाढीसँगै हिलो माटोले थुनिएका सुरुङमा फँसेका मानिसहरूको उद्धार गर्ने विशेषज्ञता विश्वभर नै नभएको भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको दावी गलत रहेको विज्ञहरूले बताएका छन्। प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्रीले सुरुङ उद्धारको विशेषज्ञताबारे टिप्पणी गरेका थिए, जसबारे विज्ञहरूले चासो राखेका हुन्। हिलो जमेको सुरुङबाट उद्धार गर्ने काम समय लाग्ने खालको भए पनि विश्वका अन्य मुलुकसँग विशेष

0: योग्यता नै नभएको भन्नु गलत हुने उनीहरू बताउँछन्। यसअघि भारत, चीन, पेरू, चिल्ली लगायत मुलुकमा जटिल किसिमले सुरुङमा फँसेका मानिसहरूको उद्धार भएको र ती देशहरूमा विशेषज्ञता र यसका लागि चाहिने आधुनिक प्रविधि पनि भएको विज्ञहरूको भनाइ छ। प्रधानमन्त्रीले भनेका थिए, यो टनेल आएको विपत्ति विशेष किसिमको छ। विश्वभरि पाइने एक्सपर्टहरू चाहिँ टनेलमा आउने पहिरोलाई पन्छाएर उद्धार गर्ने खालका हुन्। यस्तो एक्सपर्टिज चाहिँ विश्वभरि नै छ, तर यो चाहिँ फरक किसिमको किन हो भन्दा यो पहिरोले थुनिएको टनेल होइन। यो यी बाढीभित्र पसेर सँगसँगै हिलो माटोहरूले पुरै थुनिएका टनेलहरू हुन्। यस सम्बन्धी काम गर्नलाई एकदमै ठुलो एक्सपर्टिज कुनै देशहरूसँग थिएन, हामीसँग पनि छैन। तत्कालै गर्न सकिने टेक्नोलोजी अहिलेसम्म कोहीसँग पनि छैन। विभिन्न राष्ट्रहरूमा जति उद्धार भएका थिए त्योभन्दा यो एकदमै बिल्कुलै फरक किसिमको अवस्था हो, प्रधानमन्त्री बालेन शाहले भनेका थिए। लामो समयदेखि नेपालको जलविद्युत क्षेत्रमा काम गरिरहेका इन्जिनियरिङ जियोलोजिस्ट सुभाष चन्द्र सुनवार ढुङ्गा तथा हिलोले थुनेको सुरुङबाट उद्धार गर्ने काम अलि ढिलो हुने भन्ने प्रधानमन्त्रीको भनाई ठिक भए पनि विदेशमा हाम्रो भन्दा उन्नत प्रविधि र विशेषज्ञता नभएको भन्ने भनाई चाहिँ सही नभएको बताउँछन्। खास गरी चिलिमे र माथिल्लो त्रिशुली थ्रेडको सुरुङ हेर्दा हिलो जमेको देखिन्छ, त्यसलाई हटाउँदै अघि बढ्नुपर्छ, त्यसमा समय लाग्दैन भयो। ढुङ्गाले पनि बाटो छेकेको छ, एकैपटक स्वाट्टै जान मिल्दैन उनले भनेका छन्। तर त्यसको विकल्पमा विश्वमा अन्य प्राविधिक पनि विकास भएका छन्, त्यो प्रयोग गरेर उद्धार भएको समेत उनले बताएका छन्। त्यस्तै भारतमै पनि तपोवन जलविद्युत र सिल्क्यारा जलविद्युतको टनेलमा हिमताल विस्फोटबाट आएको बाढीले पुरेपछि माथिबाट भर्टिकल सुरुङ खनी फँसेकाहरूको उद्धारको समेत उनले दृष्टान्त प्रेस गरेका छन्। विज्ञ भन्छन् सुरुङ उद्धारबारे प्रधानमन्त्रीको दावी गलत, शीर्षकमा यो खबर छ।
1: यता नागरिक दैनिकले यस क्षेत्रकै ठूलो विपत्ति प्रधानमन्त्री शीर्षकमा खबर छापेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी र त्रिशुली नदीमा बाढ़ी आएको एक सातापछि यसबाट भएको क्षति र उद्धारबारे बुधबार प्रतिनिधि सभालाई जानकारी गराएका थिए। उनले विनाशकारी बाढ़ी उच्च हिमाली क्षेत्रमा गएको हिमचट्टान पहिरोबाट सिर्जित यस क्षेत्रकै ठूलो विपत्ति र पूर्वानुमान भन्दा बाहिरको घटना भएको बताए। प्रधानमन्त्री शाहले बाढ़ी प्रभावित 11,993 जनाको उद्धार भइसकेको, 3,916 जना अझै सम्पर्कविहीन रहेको, फेला परेका 1,114 शवमध्ये 95 शनाखत भई परिवारलाई हस्तान्तरण गरेको जानकारी प्रतिनिधि सभालाई गराए। उनले खोज र उद्धार जारी रहेको र यसका लागि 13,295 सुरक्षाकर्मी र हेलिकप्टर परिचालित भएको बताएका थिए।
0: भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा सरकारको उपस्थिति र सांसदहरूका गतिविधिलाई लिएर संसदमा गम्भीर चासो व्यक्त भएको छ। भदौ 10 गति बिहान नेपाल चीन सीमा स्थित भोटेकोशी लेहेन्देमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा, तनहुँ जिल्लाका 15 स्थानीय तहमा जनधनको ठूलो क्षति भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा फँसेका नागरिकको खोजी, उद्धार र राहत वितरणमा सरकारको भूमिका प्रभावकारी नदेखिएकोमा प्रतिपक्षीय दलहरू मात्र होइन सत्तापक्षकी नेताहरूले समेत प्रश्न उठाउन थालेका छन्। संवेदनशील विषयमा बढ़ी जिम्मेवार हुनुपर्ने सत्ताधारी दलकै सांसदहरू पीड़ितलाई राहत दिन भन्दा पनि प्रभावित क्षेत्रमा अनावश्यक भीड़भाड़ गर्ने, मीडिया ट्रायल गर्ने, स्टन्टबाजी गर्ने जस्ता गतिविधिमा संलग्न देखिएपछि विपक्षी दलहरूले गम्भीर हुन सरकारलाई संसदबाटै सुझाव दिएका छन्। बाढ़ी आएको 7 दिनपछि बुधबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले खोजी, उद्धार र राहत वितरण सम्बन्धमा गरेका कामको टाइमलाइन ब्रिफिङ गरेका थिए। प्रधानमन्त्री शाहले प्रदेश र स्थानीय सरकारसँग निरन्तर संवादमै रहेर उद्धार र राहतको काम भइरहेको जानकारी दिएका थिए। बैठकमा पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकार सामाजिक सञ्जालमा देखिएको तर पीड़ितहरूको उद्धार र राहत वितरणमा नदेखिएको आरोप लगाएका छन्। विपदको बेला सबै सहयोग नलिएमा समयले नपर्खिने उनले चेतावनी दिएका छन्। उनले भनेका छन्, तपाईँको नेता प्रधानमन्त्रीजी हामी सबैको प्रधानमन्त्री हो, गम्भीर भएर सबैको विश्वास जित्न सक्नु भएन भने समयले उहाँलाई पनि नपर्खिन सक्छ। यदि ध्यान रहोस् भन्दै उनले गम्भीर चेतावनी समेत दिएका थिए। त्यस्तै प्रमुख प्रतिपक्षीय दलका नेता विष्णुराज आङदिम्बेले पनि संविधानले 3 तहको सरकारको व्यवस्था गरे पनि संघीय सरकारले स्थानीय र प्रदेश सरकारसँग कुनै समन्वय नगरेको आरोप लगाएका छन्। आङदिम्बेले बाढ़ी र आएको एक साता बितिसक्दा पनि सरकारको कार्यशैली प्रभावकारी नभएको बताएका छन्। त्यस्तै विपदको बेला प्रचार गर्ने समय नभई पीड़ितहरूको प्राण बचाउने समय भएको तर्फ समेत उनले ध्यानाकर्षण गराएका थिए। त्यस्तै सरकारका केही मन्त्री र राष्ट्रपति